0: हजुर,
1: स्वागत छ यहाँलाई।
0: धन्यवाद।
1: हजुर, अब यो एकदम धेरै लामो समयदेखिको मूल्य वृद्धिको जुन छ, अथवा मूल्य चाहिँ यो अपारदर्शी ढङ्गको जुन मूल्य छ, यसले नेपाली बजार चाहिँ प्रभावित हुँदै आएको छ। अब कतिपय मानिसहरूले चाहिँ उजुरी पनि दिने गरेका छन्, तर अधिकांशले अब ठिकै छ भन्ने अवस्था, हामीहरूको नेपालीको मनस्थिति अब ठिकै छ, बढ्यो होला नि त भन्ने खालको अवस्था छ। यसले गर्दाखेरि ठगी चाहिँ एउटा श्रृङ्खलाबद्ध रूपमै बढिरहेको भन्ने खालको गुनासोहरू पनि छ। सरकारले अब अहिले अलिकति यसलाई पारदर्शी बनाऊँ भनेर लागेको छ। अब यो सप्ताहकै रूपमा मनाउन लागिएको सन्दर्भ चाहिँ कस्तो हो?
0: अब यो मूल्य पारदर्शिता सप्ताह मनाउन लागि विषय राम्रो विषय हो, किनभने नेपाली जनतालाई नेपालको संविधान 2072 उपभोक्ताको हकको व्यवस्था गरेको छ, जसअनुसार चाहिँ एउटा त हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हक एउटा, दोस्रो गुणस्तरीय वस्तु र सेवाबाट क्षति पुगेको अवस्थामा चाहिँ कानुन बमोजिम क्षतिपूर्ति पाउने हक, यो दुईवटा कुरा चाहिँ नेपालको संविधानले आम जनतालाई प्रत्याभूत गरेको अधिकार अथवा हकको कुरा हो होइन। यो हक प्रचलन गराउनको लागि खास गरिकन चाहिँ यो उपभोक्ता संरक्षण ऐन 2075 पनि विभिन्न व्यवस्था गरेको छ। यो 75 आएको उपभोक्ता संरक्षण ऐन चाहिँ तपाईँको पहिलेको 54 ऐनलाई विस्थापित गरेर आएको, त्यसले विभिन्न व्यवस्था गरेको छ। जस्तो अब एउटा पारदर्शिताको जहाँसम्म कुरा छ, यसमा लेबल लगाउनु पर्ने भन्ने एउटा चाहिँ प्रष्ट व्यवस्था गरेको छ त्यसले 6 दफामा, ऐनको 6 दफामा। अब त्यसमा चाहिँ विभिन्न कुनै पनि वस्तु उपलब्ध गराउँदाखेरिमा, बजारमा पठाउँदाखेरिमा उत्पादकले अथवा चाहिँ आयातकर्ताले भनौँ न, त्यसमा चाहिँ विभिन्न लेबलहरू लाउनु पर्ने हुन्छ। जस्तो वस्तुको गुणस्तरको बारेमा भयो, वस्तु उपभोग गर्ने तरिकाको बारेमा भयो, त्यसपछि त्यसको बेस्ट बिफोर टाइम भनौँ न, उपभोग गरिसक्नुपर्ने अवस्था अथवा एक्सपायरी डेट, त्यसपछि बिक्री मूल्य, ब्याज नम्बर, यो सबै धेरै कुराहरू त्यहाँ चाहिँ उल्लेख गरेको छ। त्यसलाई चाहिँ हुबहु पालना गरेको खण्डमा चाहिँ मूल्य पारदर्शी पनि हुन्छ, वस्तुको गुणस्तर बारेमा पनि आम जनतालाई अथवा आम उपभोक्तालाई चाहिँ सुसूचित हुने मौका मिल्छ। त्यसैले एउटा त ऐनको व्यवस्थालाई हुबहु लागू गर्ने प्रयास हुनुपर्छ, हुबहु लागू गरिनुपर्दछ, जसले गर्दाखेरि उपभोक्ताको चाहिँ संरक्षण, उपभोक्ताको हित चाहिँ हुनसक्छ। र अर्को खास गरिकन अहिले हामीले म के देखिराखेको छु भनेदेखि, यो उपभोक्ताहरू आफै सचेत नभएसम्म पनि यो कुराहरू वास्तवमा चाहिँ लागू गराउन अलिक कठिनै हुन्छ, र खास गरिकन सहरी क्षेत्रमा त हो, तर दूर दराजमा गाउँघर गाउँमा चाहिँ कतिपय अवस्थामा विक्रेताहरूले म्याद नआएका विषय म्याद नआएका चाहिँ खाद्य पदार्थहरू, उपभोग्य वस्तुहरू, इभन औषधि पनि बिक्री गरिरहेका चाहिँ देखिन्छ। त्यसैले यसको लागि चाहिँ त्यो एउटा उपभोक्ताको सचेतना एकदमै जरुरी छ। दोस्रो, स्थानीय तहले पनि आफ्नो क्षेत्रभित्र बजार अनुगमनलाई चाहिँ अलि व्यवस्थित गर्नुपर्छ, कडा गर्नुपर्छ, त्यो जरुरी छ भन्ने मलाई लाग्छ। त्यसैले अब यो मूल्य पारदर्शिता सप्ताहको जहाँसम्म कुरा छ, एउटा त मूल्य मात्रै पारदर्शिता होइन, कुनै पनि वस्तुको सम्पूर्ण गुणको बारेमा त्यसको उपभोक्ताहरूले चाहिँ आफूले खरिद गरेको अथवा आफूले मूल्य तिरेको वस्तुको बारेमा अथवा सेवाको बारेमा पूर्ण जानकारी हुने चाहिँ व्यवस्था गर्नु हुनुपर्छ। त्यसको लागि हामीले चाहिँ जुन उपभोक्ता संरक्षण ऐनको व्यवस्था छ, उपभोक्ता संरक्षण ऐनको व्यवस्थालाई पालना गर्नेतिर एउटा एक त उपभोक्ताहरू, अर्को विक्रेताहरू, ढुवानीकर्ताहरू, आयातकर्ताहरू सबैले चाहिँ आफ्नो दायित्व पुरा गर्न जरुरी छ भन्ने मलाई लाग्छ।
1: अब आजको जुन यो विद्यमान अवस्था छ, विद्यमान अवस्थाबाट चाहिँ हामीले त्यो त्यसको चक्र तोड्नलाई चाहिँ मूलत उपभोक्ता सचेतनाको एउटा विषय, अर्को चाहिँ अब सरकारले भनौँ न अब लागत अथवा लगानी र मुनाफा यति चाहिँ राखिदिएर ल यतिसम्मको चाहिँ यो मूल्य यसको यति हुन्छ भनेर तोक्नुपर्ने भन्ने पनि सन्दर्भ छ। यो दुईवटा कुरामध्ये कुन कुरा चाहिँ बढी प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने हुन्छ?
0: अब एउटा के छ भने, हाम्रो ओपन मार्केट सोसाइटी अथवा चाहिँ

0: खास गरिकन चाहिँ खुला बजार प्रणाली भएको हुनाले हरेक वस्तुको मूल्य चाहिँ सरकारले तोक्न चाहिँ व्यावहारिक पनि हुँदैन, सम्भव पनि हुँदैन। त्यसैले सरकारले भने मूल्य निर्धारण गर्ने आधार के हो भन्ने कुरा तोक्दिने हो। त्यो वास्तवमा चाहिँ उपभोक्ता संरक्षण ऐनले पनि केही कुरा निर्देशित गरेको छ। सरकारले अथवा नियमनकारी निकायहरूले नियम बनाएर कुन कुन वस्तुको चाहिँ मूल्य तोक्ने आधार के हुन्छ, अब त्यसले चाहिँ उत्पादन मूल्य भयो, ढुवानीको लागत भयो, त्यस पछाडि त्यसमा लाग्ने ट्याक्सहरूको कुरा भयो, र एउटा रिजनेबल प्रफिट भनौँ न, एउटा चाहिँ मनासिब माफिकको चाहिँ नाफा समेत जोडेर यो यो किसिमको चाहिँ मूल्य निर्धारण गर भनेर आधार चाहिँ सरकारले तयार गरिदिने हो नियमनकारी निकायले। अब बाँकी मूल्य चाहिँ उनीहरूले जो उत्पादनकर्ता हो अथवा चाहिँ आयातकर्ता हो त्यो आयातकर्ता र उत्पादनकर्ताले मूल्य राख्ने हो, र त्यो तिनीहरूले तोकेको मूल्य ठिक छ कि छैन अथवा चाहिँ सही छ कि छैन भन्ने कुरो चाहिँ नियमनकारी निकायले नियमन गर्नु पर्यो। अब कसैले ब्ल्याक मार्केटिङ गरिराखेका हुनसक्छ, अत्यधिक मूल्य राखेका हुनसक्छ। त्यसैले हाम्रो नियमनकारी संयन्त्र चाहिँ चुस्त दुरुस्त प्रभावकारी हुनु जरुरी छ।
1: अब यो यो सप्ताहले चाहिँ यहाँले भनेको कुरालाई कार्यान्वयनमा लैजानको लागि कसरी चाहिँ सहयोग गर्छ?
0: अब एउटा त सप्ताह मनाउँदाखेरिमा चाहिँ एक त आम उपभोक्ता समक्ष चाहिँ यो सबै कुराहरू चाहिँ पुग्नु पर्यो। उपभोक्ताको अधिकार के हो, अब संविधानले दिएको अधिकार, ऐनले गरेको व्यवस्था, र उपभोक्ताहरू आफै जागरुक हुनुपर्ने स्थिति, र अहिलेको चाहिँ अवस्था भनौँ न, अहिले बजारमा चाहिँ जुन किसिमको अवस्था छ अथवा बजारले चाहिँ सन्तुलित ढङ्गमा जसरी काम गर्न सकिराखेको अवस्था छ भने त्यो सबैको बारेमा चाहिँ आम उपभोक्तालाई पनि सचेत गराउनु जरुरी छ। त्यसका लागि चाहिँ एउटा अभियानकै रूपमा अथवा सप्ताहले पनि त्यसको त्यसको लागि सहयोग गर्छ। जस्तो स्थानीय तहले खास गरिकन स्थानीय तहले चाहिँ लिड लिनुपर्छ कि भन्ने मलाई लाग्छ। आफ्नो क्षेत्रमा चाहिँ आम उपभोक्ताहरूलाई सचेत गराउने कुरादेखि लिएर व्यापार व्यवसायमा संलग्न अथवा उत्पादन कार्यमा संलग्न व्यक्तिहरूलाई र संस्थाहरूलाई चाहिँ यसबारेमा चाहिँ जानकारी गराउनु जरुरी हुन्छ भन्ने लाग्छ। जस्तो अब अहिले कतिपय कुराहरू, अब खाद्य वस्तुहरू तपाईँको विभिन्न किसिमको एडल्टरेसन भनौँ न, अब त्यो दूषित अथवा चाहिँ खान नहुने अखाद्य वस्तुहरू मिसाइएको अथवा चाहिँ बढी मात्रामा चाहिँ अब अहिले त केमिकलहरू युज गरेका चाहिँ खाद्य पदार्थहरू बजारमा च्यासच्याती छन्। त्यसैले त्यस्ता कुराहरूलाई कसरी कन्ट्रोल गर्ने र आम जनस्वास्थ्यलाई कसरी बचाउने, आम जनस्वास्थ्यको अवस्था कसरी ठिक अवस्थामा राख्ने भन्ने कुरामा चाहिँ अलिकति अभियानको रूपमा एउटा गोष्ठी छलफल र चाहिँ अब विभिन्न माध्यमबाट, सञ्चारका माध्यमबाट, अहिले त सजिलो पनि छ इलेक्ट्रोनिक माध्यमबाट, डिजिटल जमाना भएको हुनाले सबैले आम उपभोक्तासँग र उत्पादक र विक्रेता, उत्पादक आयातकर्ता विक्रेता ढुवानीकर्ता सबैलाई चाहिँ यस विषयमा जानकारी गराउन ठिक हुन्छ, र त्यसले गर्दाखेरिमा एक किसिमको मान्छेहरूमा सचेतना, विभिन्न स्टेक होल्डरहरूमा चाहिँ साझेदारहरूमा सचेतना आउँछ, र त्यसले अलिकति अवस्थालाई सुधार गर्न मद्दत पुग्छ भन्ने मलाई लाग्छ।
1: हजुर, अब जस्तो भनौँ न, सरकारका तर्फबाट पनि विभिन्न निकायहरू, विभागहरू योसँग सम्बन्धित चाहिँ कार्यालयहरू छन्, त्यसै गरी गैर सरकारी क्षेत्रबाट पनि उपभोक्ता मञ्च या उपभोक्ता हित संरक्षणका अन्य संस्थाहरू पनि छन्। ती यन्त्र संयन्त्रहरूले चाहिँ सही ढङ्गले काम गर्न सकेनन् कि भन्ने प्रश्न बेला बेलामा उठ्ने गरेको छ। यहाँ त्यो मन्त्रालयको सचिव भएर पनि लामो समय बस्नुभयो, के छ यहाँको अनुभव, के कारण?
0: अब केन्द्रीय स्तरमा केन्द्रीय बजार अनुगमन समिति पनि छ होइन, त्यसपछि आपूर्ति सचिवको अध्यक्षतामा एउटा चाहिँ केन्द्रीय आपूर्ति समिति, बजार अनुगमन समिति पनि छ होइन, त्यसपछि निरीक्षकको व्यवस्था पनि छ। नेपाल सरकारले चाहिँ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग पनि गठन गरेको छ, तर त्यो विभागमा चाहिँ पर्याप्त मात्रामा स्रोत साधन जनशक्ति ए अब पहिलेदेखि नभएको कुरा हो, अब त्यो अलि जुटाउनु जरुरी हुन्छ यदि त्यसलाई अलि इफेक्टिभ बनाउने हो भने। र खास गरिकन अब एउटा खालि अहिले बजार अनुगमनको काम चाहिँ धेरै जसो खालि काठमाडौँमा मात्रै कन्सन्ट्रेट छ होइन। काठमाडौँमा त अब धेरै उपभोक्ता बस्नु भएको हुनाले काठमाडौँमा त गर्नै पऱ्यो, राजधानीमा त। त्यो बाहेक मफसलका जिल्लाहरूमा, बाहिरका जिल्लाहरूमा पनि स्थानीय तहमा नगरपालिकाहरू गाउँपालिकाहरूले पनि यो बजार अनुगमन गर्ने, निरीक्षण गर्ने, निरीक्षण अधिकारी तोक्ने त्यो ऐनले पनि व्यवस्था गरेका छन्। त्यो उनीहरूको जिम्मेवारी प्रदेश तहको पनि स्थानीय तहको पनि छ होइन। स्थानीय तहमा भइराख्यो भनेदेखि प्रदेश तह त अब सो त अब कभर भइहाल्यो, स्थानीय तहले सबै प्रदेश कभर भइहाल्छ। त्यसैले स्थानीय तहलाई सक्रिय गराउने, त्यहाँ चाहिँ उपयुक्त जनशक्तिको व्यवस्थापन गर्ने र स्थानीय तहका जनप्रतिनिधिहरूलाई पनि यसबारेमा राम्रो जानकारी दिलाउने र उहाँ उनीहरूको पहलमा पनि स्थानीय तहमा बजार अनुगमन गर्ने र बजारमा चाहिँ विकृति देखिएका, असङ्गत देखिएका विषयहरूमा चाहिँ तुरुन्त कारवाही गर्न सक्ने, तुरुन्त सच्याउन सक्ने किसिमको परिपाटी पनि चाहियो। र अर्को चाहिँ यहाँले भन्नुभयो खास गरेर उपभोक्ता संरक्षणसँग सम्बन्धित विभिन्न गैर सरकारी संस्थाहरू पनि चाहिँ छन् होइन, त्यो गैर सरकारी संस्थाहरूको नेटवर्क पनि छ, त्यसैले उनीहरूलाई पनि अलिकति परिचालित गर्ने, खास गरिकन उपभोक्ता शिक्षाको र सचेतनाको कार्यमा यो एनजिओको भूमिका प्रभावकारी हुनसक्छ, उनीहरूलाई पनि सँगै लिएर सरकारले स्थानीय तहले, स्थानीय तह होस् अथवा चाहिँ केन्द्रीय तह हो, दुवै तहबाट चाहिँ गैर सरकारी संस्थाहरू, सरकारी निकाय र चाहिँ निर्वाचित स्थानीय निर्वाचित निकायका प्रतिनिधिहरू समेतको चाहिँ संयुक्त प्रयास, संयुक्त छलफल र विचार विमर्श र चाहिँ कार्ययोजना बनाएर बजारलाई व्यवस्थित गर्न उपयुक्त हुन्छ।
1: हामी अन्तर्सम्वादमा छौँ। सरकारले आजदेखि मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्दैछ। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने सरकारले उद्देश्य राखेको छ। सरकारले यसलाई विशेष अभियान भनेको छ। मूलत अनधिकृत मूल्य नेपाली बजारको ठूलो समस्या हो। कृत्रिम मूल्य वृद्धि या अपारदर्शी मूल्य वृद्धिले ठूलो सङ्ख्याका उपभोक्ता ठगिएका बेला सरकारले ल्याएको यो सप्ताहको के औचित्य हुनसक्छ र त्यसको औचित्य कसरी पुष्टि गर्न सकिन्छ लगायतका विषयमा हामी कुराकानी गरिरहेका छौँ। हामीसँग हुनुहुन्छ नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा। अब ओझाज्यू, जसरी अहिले चाहिँ मूलत दुईवटा विषय केन्द्रमा रह्यो हामीले अहिलेसम्म गरेको छलफलमा, एउटा त उपभोक्ता आफै सचेत हुनु पर्यो, उपभोक्ताले उपभोक्ता हितसँग सम्बन्धित शिक्षा ग्रहण गर्नु पर्यो, त्यसको कार्यान्वयनका लागि उनीहरूले पनि घचघच्याउनु पर्यो पहिलो। दोस्रो त पारदर्शिताको विषय, अनुगमनको विषय, स्थानीय तहले स्थानीय स्तरमा गर्नु पर्यो, प्रदेशले सङ्घले आफ्नो क्षेत्रमा गर्नु पर्यो। अब यो अनुगमनको जुन विषय छ नि, मूलत विवादित हुँदै आएको विषय के भने, अनुगमन आफै पनि स्वच्छ भएन, पारदर्शी भएन, अनुगमनकै पनि अनुगमन गर्नुपर्ने भयो, त्यहाँ पनि चाहिँ स्वार्थका सम्बन्धहरू जालोहरू छन्, अनुगमन अधिकृतहरू नै त्यस्ता जालोहरूमा पर्छन् र सेटिङ नहुँदासम्म त्यस्ता खालका अनुगमनहरू गरिन्छन्, सेटिङ मिलेपछि यो सुमसाम हुन्छ, सामसुम हुन्छ, चुपचाप लाग्छन् भन्ने एउटा मनोवृत्ति नै विकास भइसकेको छ। अब यसलाई कसरी चिर्ने?
0: अब मैले देख्दाखेरिमा एउटा जुन अनुगमन, बजार अनुगमनको चाहिँ संयुक्त रूपमा अघि पनि मैले भने संयुक्त टोली निर्माण गरेर बजार अनुगमन गर्ने पनि एउटा उपाय हो होइन। अब सबै टोलीका सदस्यहरू सबै मिलेर गलत काम गर्छन् भन्ने सोचाइ पनि राख्न त्यति उपयुक्त हुन्न। यदि त्यस्तो कतै देखिएको छ भने त्यसलाई कडा कारवाही गर्नु पऱ्यो, कानुनमा पनि त्यो कारवाही गर्ने व्यवस्था छ। अन्यथा चाहिँ तपाईँको सरकारी निकाय, त्यसपछि गैर सरकारी संस्थाका खास गरी उपभोक्ता हित संरक्षणसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरू र वस्तुको गुणस्तर जाँच गर्नको लागि अधिकार प्राप्त निकायका प्रतिनिधिहरू एउटा संयुक्त टोली बनाएर संयुक्त टोलीबाट बजार अनुगमन गर्दाखेरिमा चाहिँ त्यस किसिमको यहाँले भनेको जस्तो विकृति जन्ने, किनभने सिङ्गल एकजना व्यक्तिसँग चाहिँ त्यो सम्भव त्यो सम्भव हुन सक्ला त्यस किसिमको चाहिँ एक किसिमको गलत क्रियाकलाप अथवा चाहिँ गलत समझदारी गलत सम्झौता हुन सक्ला, तर चाहिँ एउटा समूहसँगै चाहिँ गलत सम्झौता पनि गर्ने चाहिँ धेरै कठिन काम हो। त्यसैले एउटा यो दोस्रो चाहिँ के
1: तर त्यस्तो खालको गुनासोहरू किन आउँछ? वास्तवमा यी चाहिँ त्यतिकै फिजाइएका हल्ला हुन् कि यसका भित्र पनि केही कथाहरू सत्यताका छन्?
0: अब केही मात्रामा होला, तर अब त्यो व्यापक रूपमा छ भन्ने चाहिँ मलाई लाग्दैन। अब यता कता कहीँ कहीँ त्यो छिटपुट कुराहरू चाहिँ त्यस किसिमको हुनसक्छ, तथापि व्यापक रूपमा सबैले चाहिँ बेइमानी नै गर्छन्, सबै बेइमानै हुन्छन् भन्ने किसिमको चाहिँ भाष्य त्यो किसिमको न्यारेटिभ चाहिँ त्यति ठिक हो जन भन्ने मलाई लाग्दैन। अब एउटा ओभरसाइट निकाय पनि छँदैछ होइन, ओभरसाइट निकायहरू पनि हुनु पर्थ्यो, भन्दा माथिल्लो निकायले पनि हेर्नु पर्यो। जहाँसम्म यहाँले भन्नुभएको बजार अनुगमनको सन सिलसिलामा गलत कामहरू त्यो अनुगमनकर्ताले नै गर्छन् भन्ने कुरो चाहिँ धेरै हदसम्म चाहिँ त्यो ठिक होइन भन्ने मलाई लाग्छ।
1: हजुर, तर त्यो नियतलाई लिएर प्रश्नहरू चाहिँ समाजमा उठिनै रहेका छन्।
0: अब यसको लागि त उपभोक्ताहरू आफै सचेत हुनु पर्यो होइन, एउटा उपभोक्ताको निगरानी हुनु पर्यो र उपभोक्ताहरूको आफ्नै चाहिँ सोसाइटी अथवा उपभोक्ताहरूको चाहिँ सङ्गठित उपभोक्ताहरू पनि एउटा सचेत हुनु पर्यो, अर्को कुरो सङ्गठित हुनु पर्यो। सङ्गठित हुँदाखेरिमा चाहिँ कहीँ गलत केही काम भएको छ र त्यसको कारणले आखिर चाहिँ मार पर्ने त उपभोक्तालाई नै हो। अब गलत क्रियाकलाप भयो भने व्यापारी र अनुगमनकर्ताको साथगाँठी होला भन्ने कुरा आउँछ, तर चाहिँ जहाँसम्म जहाँ उपभोक्ताहरू सचेत छन्, जहाँ उपभोक्ताले सबै कुरो चाहिँ बुझिराखेका छन् भने त्यो अवस्थामा चाहिँ उपभोक्ताले नै आफूले मर्का पर्ने कुराको चाहिँ प्रतिवाद तुरुन्तै गर्न सक्ने अवस्था हुन्छ। तपाईँले किन यसो गर्नुभयो, किन तपाईँहरूको चाहिँ यो क्रियाकलाप ठिक भएन भन्ने कुरो त उहाँ राख्न सकिन्छ। यदि अब त्यस्तो किसिमको गलत क्रियाकलाप भएको अवस्थामा चाहिँ अरू कानुनी उपचार पनि खोज्न सकिने नै भयो। त्यसैले यसको खास समाधान भनेको उपभोक्ताहरूको उपभोक्ताहरू सङ्गठित हुने र उपभोक्ता सचेत हुने र गलत क्रियाकलापको तुरन्त प्रतिवाद गर्न सक्ने किसिमको अवस्था सिर्जना गर्ने, त्यो भएको खण्डमा चाहिँ यस्ता किसिमका छिटपुट हुने चाहिँ जुन यहाँले त भन्नुभयो यो किसिमको अन्डरस्ट्यान्डिङ छ भन्नुभयो, त्यसलाई चाहिँ बिस्तारै कम गर्न सकिन्छ भन्ने लाग्छ।
1: हजुर, अब यो सरकारले पनि त्यो कतिपय सन्दर्भहरूलाई स्वीकारेको छ, जसका कारणले अब यो अहिले विशेष अभियान सञ्चालन गर्न लागिएको छ, त्यहाँ भएका समस्याहरूलाई जरादेखि नै चाहिँ त्यो निमिट्यान्न पार्ने भन्ने सरकारको अहिलेको लक्ष्य जस्तो देखिन्छ। अब यसमा चाहिँ सहकार्यको समन्वयको कतिको भूमिका हुन्छ अथवा कति आवश्यक हुन्छ, कसले कसले मिलेर यो चाहिँ सप्ताहको औचित्य पुष्टि गर्न सक्छन् अथवा हामी त्यो बाटोमा लाग्न सक्छौँ र हाम्रो बजार स्वच्छ हुन्छ, सन्तुलित हुन्छ, अखाद्य वस्तुहरू चाहिँ जसरी अहिले बजारमा छ भनिएको छ त्यो नियन्त्रण भएर जान्छ?
0: अब यसलाई चाहिँ तपाईँको लिड लिनुपर्ने मेरो विचारमा चाहिँ स्थानीय तह नै हो, नगरपालिका गाउँपालिकाहरू वडाहरू उनीहरूलाई चाहिँ सम्बन्धित खालको जनशक्तिको उपलब्धता र स्रोत साधनको व्यवस्था हुन्छ। अब अहिले त अब धेरै बजेट त स्थानीय तहमै गइराखेको अवस्था छ, सरकारी बजेट पनि उनीहरू आफैले पनि कर कतिपय कर र राजस्व सङ्कलन गरिराखेका हुन्छन्। त्यसैले त्यो उपभोक्ताको हित गर्ने कुरा, आम जनताको हित गर्ने कुरा र उपभोक्ताको हित गर्ने कुरामा चाहिँ स्थानीय तहले नै लिड लिनुपर्ने हुन्छ, उनीहरूले नै त्यसको चाहिँ नेतृत्व लिनुपर्ने हुन्छ। त्यो गर्न सकेका खण्डमा चाहिँ यो अहिले आइराखेको जुन गुनासो छ, अब अहिले त तपाईँको खास गरिकन धेरै कुरामा अलिकति सुधारको बाटोमा पनि लागेको अवस्था छ, किनभने सरकार अहिलेको सङ्घीय सरकार पनि निर्मम नै छ यस्ता कुरा गलत कुराहरूलाई चाहिँ निमिट्यान्न पार्न, गलत कुरालाई सुधार गर्नका लागि। त्यसले गर्दाखेरि एउटा चाहिँ त्यसको इम्प्याक्ट पनि अलिकति मान्छेमा परेकै छ जस्तो लाग्छ मलाई, गलत क्रियाकलाप गर्नका लागि मान्छे अलिकति हच्किएकै छन्, किनभने जहाँ छ अब यो धेरै जसो चाहिँ तपाईँको गलत क्रियाकलाप गर्नेहरूलाई राजनीतिक नेतृत्वले अथवा जनप्रतिनिधिहरूले संरक्षण गरिदिने कारणले गर्दाखेरिमा पनि यो तपाईँले अघि भन्नुभयो जस्तो चाहिँ अलिक व्यापक चाहिँ गुनासो भएको अवस्था हो। अब अहिले सरकारले त्यो खास गरी गलत क्रियाकलापहरूलाई कारवाही गर्नको लागि चाहिँ निर्मम ढङ्गबाट प्रस्तुत भइराखेको अवस्थामा चाहिँ यसको पनि एउटा चाहिँ इम्प्याक्ट चाहिँ छ। त्यसरी यसलाई चाहिँ इम्प्याक्टले अब यो सप्ताह पनि त्यही किसिम त्यही सन्दर्भमा आएको भन्ने मलाई लाग्छ। त्यसैले यसलाई खास गरी सरकारले जुन यो सप्ताह मनाउने चाहिँ तपाईँको मूल्य पारदर्शिता सप्ताह, मूल्य पारदर्शिता मात्रै नभएर चाहिँ तपाईँको अरू किसिमको पारदर्शिता पनि हुनु पऱ्यो क्या। मूल्य पारदर्शिता एउटा भयो तर त्यो भ्यालु फर मनी, अब मूल्य त पारदर्शी छ तर चाहिँ अब वस्तु गुणस्तरै छैन अथवा चाहिँ त्यहाँ वस्तुमा खुलाउनु पर्ने कुरा पनि खुलाएको छैन, होइन लेभलमा राख्नुपर्ने कुरा पनि राखेको छैन, अब क्वान्टिटीमा चाहिँ ठगिराखेको छ कि यो सबै कुरा हेर्नु पऱ्यो। खालि मूल्य इट इज नट ओन्ली मूल्य प्राइस, प्राइसमा मात्रै कुरा होइन कि आम उपभोक्ताले आफूले तिरेको मूल्यबाट गुणस्तरीय वस्तु तथा गुणस्तरीय सेवा प्राप्त गरिराखेको छ कि छैन कानुन बनाउनेको त्यो कुरो ओभरअल चाहिँ यसमा हेर्नु पऱ्यो। मूल्य पारदर्शिता सत्ता भनियो तथापि तपाईँको यो उपभोक्ताको चाहिँ ओभरअल प्रोटेक्सन गर्ने कुरा, उपभोक्ताको संरक्षण गर्ने कुरा, उपभोक्ताको हकलाई कायम गर्ने कुरा बरकरार राख्ने कुरामा चाहिँ सप्ताहले चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
0: हस् थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव पुरुषोत्तम ओझा। अन्तर सम्वादमा कुराकानी गर्नुहुँदै बिदा दिनुहोस्। नमस्कार।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
6: नागरिक लगानी कोष।
7: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
9: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
8: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
9: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
8: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
9: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
10: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
11: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौँ।
12: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
11: वैदेशिक रोजगार बोर्डको सचिवालय।
13: एससी पछि के पढ्ने भन्ने ठुलो तनाव भयो।
14: सेम हियर, सब्जेक्ट चुज गर्ने गाह्रो छ। हार्ड फलो गर, आफूलाई सुन, कसको कुरा सुन्ने?
13: सबैको कुरा सुन्दा झन् डाइरेक्सन हराए जस्तो लाग्छ।
14: गाइज, आई हर्ड यू। म पनि केही समय अगाडि यस्तै थिएँ। ओ सिरियसली? त्यसो भए के गर्यौ? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको करियर गाइडेन्स पोर्टल ट्राई गर न, त्यहाँ 5 मिनटको करियर एसेसमेन्ट टेस्ट छ।
13: 5 मिनटमा करियर चुज?
14: चुज होइन, अन्डरस्ट्यान्ड। आफ्नो रुचि, खुबी र क्षमता अनुसार अध्ययन र करियर पाथ एक्सप्लोर गर्न मिल्छ। इन्फो पनि क्लियर छ, प्र्याक्टिकल पनि छ।
13: अब गेस गर्नुपर्ने रहनेछ, डिसिजन स्मार्ट बनाउने रहेछ।
14: यदि करियर निर्माणको अनिलमा हुनुहुन्छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक करियर गाइडेन्स पोर्टलमा हेर्नुहोस्।
15: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने। प्रधान न्यायाधीशको सिफारिस संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। आजदेखि मूल्य पारदर्शिता र सरसफाई सप्ताह मनाइँदै माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा भोलिसम्ममा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आज अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ। संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम, सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसका लागि संघीय संसदका सदस्यहरूलाई 3:45 बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि उपस्थिति हुनका लागि आग्रह गरिएको छ। संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अपरान्ह 2 बजे बस्ने छुट्टा छुट्टै बैठकमा सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत विभिन्न 8 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिस संविधानभित्रबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा हिजो सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो। भागबण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको सूची अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो। उहाँले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने पनि प्रष्ट पार्नुभयो। नीतिगत कमजोरी सुधार र विकासका काममा गति दिन अध्यादेश ल्याइएकाले देश र नागरिकलाई अप्ठ्यारो पर्ने कुनै निर्णय नगरिएको पनि उहाँले बताउनुभयो। सभापति लामिछानेले आम नागरिक, समाज र देशले रासोपालाई हेरिरहेको भन्दै देश बनाउने काममा रचनात्मक भूमिका खेल्न आफ्ना सांसदहरूलाई निर्देशन पनि दिनुभयो। उहाँले सुकुम्बासी व्यवस्थापनका लागि सरकार क्रियाशील रहेको र कसैलाई पनि विकल्पहीन ढङ्गले घरबारविहीन नबनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसीएको नतिजा प्रकाशनको तयारी थालेको छ। गत चैत 19 देखि 29 गतेसम्म सञ्चालन भएको परीक्षाका उत्तर पुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले भोलिसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल 35 जना कर्मचारी टेबुलेसनमा व्यस्त छन्। वैशाख 29 गते भित्रै परीक्षा फल प्रकाशन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। माध्यमिक शिक्षा परीक्षा व्यवस्थापन तथा उत्तर पुस्तिका परीक्षण निर्देशिका 2082मा परीक्षा सम्पन्न भएको बढीमा 3 दिनभित्र उत्तर पुस्तिका परीक्षण गरिसक्नुपर्ने व्यवस्था रहेको छ। नियमित र स्तर वृद्धितर्फ गरी 512,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए। मध्य प्रदेशमा काङ्ग्रेस नेतृत्वको सरकारलाई 4 दलले निरन्तरता दिने निर्णय गरेका छन्। प्रदेशका सत्तारूढ 4 दलले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई निरन्तरता दिने निर्णय गरेका हुन्। नेपाली कङ्ग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी जसपा नेपाल प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव, नेपाली कम्युनिस्ट पार्टी नेकपा प्रदेश संसदीय दलका नेता युवराज भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका संसदीय दलका नेता जयनुल राइनको हस्ताक्षरसहित जारी विज्ञप्तिमा यादव नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिने उल्लेख छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारको पक्षमा पूर्ण बहुमत रहेको बताउनुभयो। जनकपुरधाममा हिजो सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफ्नो सरकारलाई 4 दलको समर्थन कायम रहेको बताउनुभयो। मुख्यमन्त्री यादवले नेपाली कङ्ग्रेससहित सत्तारूढ 4 दलको जनकपुरधाममा बसेको बैठकले विश्वासको मत लिने विषयमा छलफल भएको पनि बताउनुभयो। उहाँले आफ्नो सरकारलाई काङ्ग्रेसका 22, जनता समाजवादी पार्टी जसपा नेपालका 17, नेपाली कम्युनिस्ट पार्टीका 15, लोकतान्त्रिक समाजवादी पार्टी लोकसपा नेपालका 8 गरी 62 प्रदेशसभा सदस्यको समर्थन कायम रहेको पनि बताउनुभयो। मध्य प्रदेशका 4 दलको हिजो बसेको बैठकमा वर्तमान सरकारलाई अझै राम्रोसँग सञ्चालन गर्ने विषयमा छलफल भएको पनि मुख्यमन्त्री यादवले जानकारी दिनुभयो। सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि आगामी जेठ 1 गतेसम्म देशभर सरसफाई सप्ताह सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन आज बिहान 8:30 वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको उपस्थितिमा हुने तय भएको छ। अभियानले सरकारी निकायमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य राखेको छ। सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 यी विषय समावेश गरिएका छन्। सरकारी कार्यालयमा नियमित सरसफाई र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो मार्गदर्शन तयार पारिएको हो। त्यस्तै आजदेखि सरकारले मूल्य पारदर्शिता सप्ताह मनाउने भएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वैशाख 28 जेठ 3 गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासङ्घले ऐक्यबद्धता जनाएको हो। महासङ्घले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास समेत व्यक्त गरेको छ। महासङ्घले मन्त्रालयको परिपत्र अनुसार आफ्ना सदस्य उद्योग वाणिज्य संघ, वस्तुगत संघ र आबद्ध व्यवसायीहरूलाई सम्पूर्ण उद्योगी पैठारीकर्ता, थोक तथा खुद्रा विक्रेताले आफूले बिक्री गर्ने वस्तु तथा सेवाको अध्यावधिक मूल्य सूची अनिवार्य र स्पष्ट देखिने गरी राख्न समेत आग्रह गरेको छ। महासङ्घले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई आफ्नो क्षेत्रका बजारमा मूल्य सूची राखिए नराखिएको सुनिश्चित गर्न र सचेतनामूलक कार्यक्रममा सहभागिता जनाउँदै यस अभियानलाई सफल बनाउन देशभरका सम्पूर्ण उद्योगी व्यवसायी मित्रहरूलाई सक्रियतापूर्वक सहभागी हुन समेत अनुरोध गरेको छ। चितवनको भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित एउटा पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फूड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। केहीको काठमाडौँको निजामती कर्मचारी अस्पताल, त्रिवी शिक्षण अस्पताल लगायत स्वास्थ्य संस्थामा पनि उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। उता झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 बिरामी परेका छन्। बारादशी गाउँपालिका 2 बुट्टाबारीमा एक परिवार हिजो बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याइएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा प्रारम्भिक उपचारपछि 9 दमक स्थित बाल अस्पतालमा थप उपचारका लागि पठाइएको उहाँले बताउनुभयो। प्रहरीले जंगली च्याउ सेवन गर्दा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ। डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिममुक्त रुख हटाउन सुरु गरेको छ। आपटारीदेखि देवघाटसम्मका जोखिमका रूपमा पहिचान गरिएका रुख कटान थालिएको हो। देवघाट क्षेत्र विकास समितिले 10 अघिदेखि निरन्तर रूपमा रुख कटानका लागि पहल गर्दै आएकोमा यस वर्ष आपटारीदेखि देवघाटसम्म 25 रुख कटान सुरु गरिएको छ। सो सडकमा रहेका 62 रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो। कम लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीप्रति मोरङका किसानको आकर्षण बढ्न थालेको छ। खोलाको बगर र बलौटे जग्गामा उत्पादन हुने खरबुजा खेतीका लागि जग्गा भाडामा लिएर किसानले लगानी गर्न थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
3: मोरङ सुनबर्सी नगरपालिका छ झप्पडदलका किसान मोहम्मद उस्मानले 20 लाख लगानी गरेर रतुवा खोलाको बगरमा खरबुजा खेती गर्दै आउनु भएको छ। थोरै लगानीमा धेरै आमदानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरबुजा खेतीमा किसानको लगानी बढ्न थालेको हो। हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा नगरपालिका 3 मा रहेको रतुवा खोलाको 7.5 बिगाको बगरमा मोहम्मद उस्मानले खरबुजा फर्सी तथा काँक्रा खेती गर्दै आउनु भएको छ। 20 लाख रुपियाँ लगानी गर्दा खर्च कटाएर एक सिजनमा 3-4 लाख रुपियाँ आमदानी हुने उहाँको भनाइ छ।
4: फाइदा त अब त्यस्तै हो, यहाँको मजदुरलाई सबभन्दा राम्रो रोजी हुन्छ। 800 रुपियाँ रोजी हुन्छ, 4-5 महिनासम्म रोजी पाउँछ। दिल्ली पन्जाब जानु पर्दैन। 500 जना भन्दा बढी खाल्डो खन्ने, चुली हाल्ने, पानी पटाउने, रोप्ने, डेलीको 20-30 जना मान्छे 5 महिनासम्म लगातार लगानी त 20 लाख आमदानी खर्च काटेर 2-4 लाख रुपियाँ भइहाल्छ। 2-3 कठ्ठामा काँक्रा पनि छ, फर्सी पनि 3 कठ्ठामा होला, त्यसबाट पनि राम्रै हुन्छ।
3: गत मङ्सिर महिनामा लगाइएको खरबुजा खेतीले चैतदेखि उत्पादन दिन थालिसकेको छ। वैशाख महिनासम्म उत्पादन हुने खरबुजा बिक्रीका लागि काठमाडौँ, पोखरा, धरान तथा विराटनगरसम्म पुग्ने गरेका छन्। ठूलो लगानी गरेर बगरमा खेती गर्दै आए पनि राज्यबाट कुनै प्रकारको अनुदान नपाएको उहाँको गुनासो छ।
4: पानीले गर्दा मौसमले साथ दिएन, कतै सरकारी सहयोग पनि पाइँदैन, साथीभाइको सहयोग पनि पाउँदैन, कसले बालुवामा सहयोग गर्नलाई पैसा हालिदिन्छ, पत्याउँदैनन् पनि बालुवामा पैसा हाल्नलाई, त्यसले गर्दाखेरि अबसँग जति छ त्यति लगाउने हो।
3: 10 वर्षदेखि सोठामा खेती गर्दै आउनुभएका उहाँले भारतीय किसानलाई समेत यो खेतीमा संलग्न गराउँदै आउनु भएको छ। भारतीय किसान खरबुजा खेती बारे जानकार रहेकाले प्रत्येक सिजनमा उनीहरू खरबुजा खेती गर्न नेपाल आउने गरेका छन्। विगत 7 वर्षदेखि नेपालमा खरबुजा खेती गर्दै आउनुभएका भारत दिल्लीका किसान मोहम्मद मोमिनले खरबुजा खेतीबाट नेपाली किसानले धेरै फाइदा लिन सक्ने बताउनु भयो।
5: 6-7 साल हो लिया जी, इधर करतो करतो उधर झपटतल कर रखने थे बकरा में, उधर ठाउन रिया जंगल होगा तो इधर बालू देखा तो इधर आ गया। बढ़िया है, फल भी ठीक आता है यहाँ, ये जंगल में या मिट्टी में नहीं होगा, बलवा में होगा। यहाँ 3 परिवार है इंडिया, फर्सी, खीरा, तरबूज ये करते।
3: अहिले खरबुजा उत्पादन को अंतिम सीजन चलेको छ। झापा र मोरङ जिल्लालाई जोड्ने सो पुल भएर दैनिक स्वयं सवारी साधनहरू आवाजावत गर्ने गर्दछन्। सवारी साधनमा आवाजावत गर्ने प्राय सबैले त्यहाँ उत्पादित खरबुजा खरिद गर्ने गरेका छन्। त्यहाँ उत्पादित खरबुजा प्रति केजी 25-30 रुपियाँसम्म बिक्री हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
2: काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका 65 थान मोटरसाइकल तथा स्कुटर फेला परी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हिजो आयोजित कार्यक्रममा फेला परेका 45 वटा मोटरसाइकल र 20 वटा स्कुटर सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको हो। कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पछिल्लो समय उपत्यकामा मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढ्दै गएकाले नियन्त्रणका लागि विशेष रणनीतिका साथ प्रहरी परिचालन गरिएको बताउनुभयो। उहाँले सादा पोसाकमा खटाइएको विशेष टोलीले विभिन्न स्थानमा निगरानी, खोजतलास तथा सूचनाको आधारमा अभियान सञ्चालन गर्दै आएको बताउनुभयो। उपत्यकामा मोटरसाइकल चोरीका घटना बढ्न थालेपछि सादा पोसाकमा टोली खटाएर खोजतलास गर्न थालेका छौं। टोलीले उल्लेखनीय सफलता हासिल गरिरहेको छ, उहाँले भन्नुभयो। चोरी भएका अधिकांश सवारी साधन उपत्यकाका विभिन्न भागमा नम्बर परिवर्तन गरी प्रयोग गरिएको अवस्थामा फेला परेका थिए भने केही सवारी साधन बिक्रीको तयारीमा रहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको जानकारी दिएको छ। अनुसन्धानका क्रममा चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ। सवारी साधन फिर्ता पाएपछि धेरै सवारी धनीले खुसी व्यक्त गरेका थिए। कतिपयले मोटरसाइकल हराएको लामो समय भएकाले भेटिने आशा नै मारिसकेको अवस्थामा प्रहरीको सक्रियतामा फिर्ता पाएको भन्दै प्रहरीलाई धन्यवाद समेत व्यक्त गरेका थिए। मनसुन नजिकिँदै गर्दा झापामा बाढी र डुबानबाट प्रभावित हुन सक्ने घर परिवारको विवरण संकलन गर्न थालिएको छ। यसै क्रममा नेपाल रेडक्रस सोसाइटी झापाले यसपालिको मनसुनमा जिल्लाका नदीहरूमा आउन सक्ने बाढीजन्य विपदबाट 8,915 परिवार प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ। यस वर्षको मनसुनमा जिल्लाका 14 पालिकाका 11 वटा नदीमा आउन सक्ने बाढी र विपदबाट प्रभावित हुन सक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले बताउनुभयो। झापामा हरेक वर्षायाममा सबैभन्दा बढी क्षति कन्काई र बिरिङ नदीमा आउने बाढीले पुर्याउने गरेको छ। आराध्यदेव भगवान श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा 2082 सिद्धलिङ्ग दर्शन समूह हिजो पशुपति आइपुगेको छ। भगवान श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बागमती नदी प्रदूषित भएकोमा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको हो। नेपाली शिक्षा परिषदले 9 दशक पार गर्नुभएका नेपाली बाङ्मय सेवीहरूको अभिनन्दन गरेको छ। परिषदको अमृत महोत्सव वर्ष 83 का अवसरमा नेपाली भाषा साहित्य तथा शिक्षाका क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका वरिष्ठ स्रष्टाहरूलाई सम्मान गरिएको हो। कार्यक्रममा परिषदका अध्यक्ष रमा शर्माले नेपाली साहित्य र बाङ्मयको विकासमा अग्रज स्रष्टाहरूले पुर्याउनु भएको योगदान अविस्मरणीय रहेको बताउनुभयो। उहाँले परिषदद्वारा यस्ता व्यक्तित्वलाई सम्मान गरिनु गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अभिनन्दन परम्परालाई निरन्तरता दिने बताउनुभयो। अभिनन्दन हुने व्यक्तित्वमा दिव्य शताब्दी पुरुष डाक्टर गौरी शंकर लाल दास, भद्रा कुमारी घले, मृगेन्द्रराज पाण्डे, डाक्टर महेश्वर शर्मा, चेतुनाथ शर्मा आचार्य, शंकरराज पाठक, द्वारिका श्रेष्ठ, तेजेश्वर बाबु गोङ्ग तथा हरिराम जोशी रहनु भएको छ। कार्यक्रममा साहित्यकार, शिक्षाविद, समाजसेवी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो। सहभागीहरूले वरिष्ठ बाङ्मय सेवीको योगदान नेपाली भाषा साहित्य र संस्कृतिका लागि प्रेरणादायी रहेको धारणा व्यक्त गर्नुभयो। सल्यानको सिद्ध कुमा गाउँपालिका फलाटे गाउँमा अहिले पनि परम्परागत सिप र श्रममा आधारित पानी घट्ट बनाउने पेसा जीवितै छ। त्यहाँका 1 दर्जनभन्दा बढी घर परिवार अझै पनि यही पेसामा आबद्ध छन् भने पानी घट्ट निर्माणबाट उनीहरूले राम्रो आमदानी समेत गर्दै आएको बताउँछन् सल्यानबाट हाम्रा संवाददाता दीपक शर्मा।
6: आधुनिक प्रविधिको विकाससँगै परम्परागत पेसा हराउँदै गइरहेका बेला सल्यानको फलाटे गाउँमा भने पानी घट्ट बनाउने सिप अझै जोगिएको छ। यहाँका 1 दर्जनभन्दा बढी परिवार पुस्तौंदेखि यही पेसामा सक्रिय छन्। चट्टान फोडेर बनाइने पानी घट्ट अहिले पनि विभिन्न जिल्लामा माग हुने गरेको छ। स्थानीय बासिन्दाले परम्परागत सिपलाई आमदानीको स्रोत बनाएका छन्। विगत 47 वर्षदेखि घट्ट बनाउने पेसा अंगाल्दै आउनुभएका 63 वर्षीय पुराना राम रेउले
7: घट्ट गराउँछु, दाँता गराउँछु, सिलौटा गराउँछु, लोहरा गराउँछु, सब गराउँछु। यो पेसा नभए त म खानामै नपाउने खालको थिएँ।
6: छिनो र हथौडाको सहारामा कडा चट्टान फोडेर पानी घट्टको चक्का, जातो र सिलौटो बनाउनु फलाटे बासीको दैनिकी जस्तै हो। 1 दशक अघिसम्म पानी घट्टको माग धान्नै मुस्किल हुने गरेको थियो। गाउँ गाउँमा डिजलबाट चल्ने मिलको विस्तार भएसँगै यसको माग भने घट्यो। तर केही वर्ष यता बिजुलीबाट चल्ने उपकरण जडान भएसँगै फेरि घट्टको माग बढ्न थालेको स्थानीय धनवीर चलाउनेको भनाइ रहेको छ।
8: विद्युतीय घट्ट चल्ने भएको हुँदा पहिलेको भन्दा अलि राम्रै माग बढ्यो। लगभग 9-10 जोडा जति बिक्री भइसक्यो।
6: पछिल्लो पुस्ताले परम्परागत पेसा प्रति चासो नदिँदा यो सिप भने हराउँदै जाने खतरा उत्तिकै छ। सिप हस्तान्तरणको प्रयास भए पनि नयाँ पुस्ताले खासै चासो देखाएको पाइदैन। 15 वर्षीय सुजन रेउले भने हजुर बुवालाई बिदाको दिन सघाउँदै आइरहनु भएको छ। हजुर बुवाको पेसालाई निरन्तरता दिने सोच रहेको सुजन बताउनुहुन्छ।
9: हजुर बुवाले नि सिक राम्रो हुन्छ, यो पेसा राम्रो छ भन्नुभयो, अनि अब चासो लाग्यो।
6: प्रविधिको विकाससँगै धेरै परम्परागत पेसा लोप हुँदै गइरहेका बेला सल्यानको फलाटेमा भने पानी घट्ट निर्माणले अझै स्थानीयको जीविकोपार्जन धानी रहेको। दीपक शर्मा, सल्यान।
2: अब के अन्तर्राष्ट्रिय समाचार। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनु भएको छ। मस्कोमा भएको सैन्य प्रदर्शनमा राष्ट्रपति पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको आक्रमक शक्तिसँग लडिरहेको बताउनु भएको थियो। रुसी नेताले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको सम्झनालाई आफ्नो 25 वर्षे शासनको केन्द्रीय कथा बताउनु भएको छ र आफ्नो युक्रेन आक्रमणको औचित्य पुष्टि गर्न बारम्बार यसको प्रयोग गर्नुभएको छ। सैन्य प्रदर्शन समारोहपछि युक्रेनका लागि पश्चिमा सैन्य सहायतामा कमी आएको छ कि छैन भनी सोधिएको प्रश्नमा पुटिनले यो द्वन्द्व समाप्त हुने क्रममा रहे पनि अझै गम्भीर विषय रहेको पनि बताउनुभयो। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा कम्तीमा 24 जनाको मृत्यु भएको छ। आक्रमणका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। इरान र अमेरिका बीचको युद्धविराम कायम रहे पनि होर्मुज जलमार्ग क्षेत्रमा छिटफुट झडप जारी रहेको पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अब आर्थिक समाचार।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई आइतबार उहाँकै कार्यकक्षमा भेटेर परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे सहितको टोलीले आर्थिक वर्ष 2083-84 बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउने तर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो। आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्ने गरी बजेट ल्याइनुपर्ने, अर्थतन्त्र विस्तार, रोजगारी सिर्जना तथा लगानी वृद्धिमा उल्लेख्य सुधार हुने विषयलाई केन्द्रमा राख्न सुझाइएको परिसंघले जनाएको छ। उद्योग तथा लगानी, प्रत्यक्ष विदेशी लगानी, कर नीति तथा प्रणाली, भन्सार, पर्यटन, कृषि, जडीबुटी तथा वन पैदावार, ऊर्जा, सूचना प्रविधि क्षेत्र, बैंकिङ तथा वित्त, बीमा, सहकारी तथा पूँजी बजार, स्वदेशी उत्पादन प्रवर्धन, पूर्वाधार, स्वास्थ्य तथा शिक्षा, गैरकर, राजस्व चुहावट तथा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित क्षेत्रमा क्षेत्रगत रूपमा बजेट ल्याउन सुझाव दिएको छ। राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। आयोगको हालैको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढी खुटिया दिपायल चैनपुर उरै भन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र सो अन्तर्गतका 6 पुल, कर्णाली करिडोरको उत्तर खण्ड, हिल्सा सिमकोट सड़क, लेले भारदेव चन्दपुर ठुला दुर्लुङ सड़क, भेरी करिडोर जाजरकोट दुनै मरिम तिन्जे धो रिम्ना सड़क खण्डका 14 पुल, रोल्पा स्थित शहीद मार्गका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो।
2: निर्मला भट्ट, अब खेल समाचार।
11: नेपाल भलिबल संघको आयोजनामा आगामी जेठ 8 15 गतेसम्म हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबार आयोजित कार्यक्रमबीच संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतले ट्रफी सार्वजनिक गर्नुभयो। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाको कभर्ड हल कोर्टमा हुने च्याम्पियनसिपमा नेपाल सहित 8 सहभागिता रहनेछ। च्याम्पियनसिपको बजेट 2,50,00,000 रुपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ, जसमा सरकारले 1 र काठमाडौँ महानगरपालिकाले 30,00,000 रुपियाँ प्रायोजन सहयोग गरेको छ। च्याम्पियनसिपका लागि नेपालले 16 खेलाडीलाई प्रशिक्षणमा राखेको छ। यही वैशाख 29 जेठ 8 घरेलु मैदानमा हुने नेपाल स्कटल्यान्ड र अमेरिका सम्मिलित विश्वकप लिग 2 अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार राति ईशान पाण्डेलाई समेट्दै रोहित कुमार पौडेलको कप्तानीमा 15 टोलीको घोषणा गरेको हो। नेपालले अघिल्लो साता घरेलु मैदानमै खेलेको सिरिज मध्ये 4 जित निकालेको थियो। अब नेपालले वैशाख 29 स्कटल्यान्ड, जेठ 2 अमेरिका, 4 स्कटल्यान्ड र 8 अमेरिकासँग खेल्नेछ। 8 सहभागी लिग 2 24 सकेको नेपाल 18 अङ्कसहित 7 स्थानमा रहेको छ। शीर्ष स्थानमा रहेको अमेरिकाले 24 खेलबाट 36 अङ्क बनाएको छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डको 28 खेलबाट 34 अङ्क छ। नेपाली टोलीमा रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, ईशान पाण्डे, गुलशन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमार र भीम सार्की रहेका छन्। सुनसरीको इनरुवामा जारी प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा आइतबार एपीएफ क्लब विजयी भएको छ। एपीएफले नेपाल प्रहरी क्लबलाई 29-18 हरायो। प्लेयर अफ दि म्याच रविना चौधरी भइन्। यस्तै अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई 52-22 हरायो। बागमतीकी सञ्जस धामी प्लेयर अफ दि म्याच भइन्। अर्को खेलमा सुदूरपश्चिमले मध्य प्रदेशलाई 51-21 स्तब्ध बनायो। सुदूरपश्चिमकी दीपा दर्जी प्लेयर अफ दि म्याच बनिन्। यसअघि शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई 45-25 हराएको थियो।
2: रमेश टमाटा, खेल समाचारका साथमा अब मौसम। आज सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली हुनेछ र तराईका भूभागमा आंशिक बदली हुनेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14.7 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने। प्रधान न्यायाधीशको सिफारिस संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भनाई। आजदेखि मूल्य पारदर्शिता र सरसफाई सप्ताह सुरु हुँदै माध्यमिक शिक्षा परीक्षा एसीको नतिजा भोलिसम्ममा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी र युक्रेनमा युद्ध अन्त्य हुँदै गएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: सजिलो छ एकै साथ फाइबर इन्टरनेट तीव्र गतिको संसार टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
1: नेपाल टेलिकम राष्ट्रको संचार
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

0: नमस्कार। रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनट प्रसारण हुन्छ। नेपालमा हरेक वर्ष वैशाख 24 गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ। विक्रम सम्वत 1958 वैशाख 24 गते गोरखापत्रको पहिलो प्रकाशन सुरु भएको दिनलाई ऐतिहासिक सुरुवात मानेर यो दिवस मनाइने गरिएको छ। यस सन्दर्भमा तयार पारिएको रिपोर्ट आज हामी प्रस्तुत गर्छौँ। अनि संचार तथा सूचना प्रविधि मन्त्रालयका गतिविधिका सम्बन्धमा मन्त्रालयका प्रवक्ता सहसचिव उदय बहादुर राणा मगरसँग कुराकानी गर्नेछौ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
2: फागुनदेखि वैशाखसम्मको अवधि हावाहुरी बढी आउने समय हो। आगो बाल्दा सुरक्षित ठाउँमा मात्र बाल्ने, सलाई लाइटर मट्टीतेल आदि ज्वलनशील वस्तु केटाकेटीले भेट्ने ठाउँमा नराखौँ। केटाकेटीलाई जथाभावी आगो बाल्दा हुन सक्ने आगलागीका दुर्घटनाहरूबारे सम्झाइ बुझाइ गर्ने र यस्ता कुराहरूबाट सजग रहन जनचेतना बढाउने कार्यमा सहयोग गरौँ।
3: नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
1: 2073 सालदेखि हरेक वैशाख 24 गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ। विक्रम सम्वत 1958 वैशाख 24 गते पहिलो अखबारका रूपमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर मनाउने गरिएको यो दिवस गत 24 गते पनि विशेष कार्यक्रमको आयोजना सहित मनाइयो। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब हामी प्रस्तुत गर्छौं।
0: सुशासनको आधार प्रविधि मैत्री जिम्मेवार पत्रकार भन्ने नाराका साथ यही वैशाख 24 गते बिहिबार राष्ट्रिय पत्रकारिता दिवस मनाइएको छ। विक्रम सम्वत 1958 गोरखापत्र संस्थानको प्रारम्भ भएको ऐतिहासिक दिनको सम्झनामा वैशाख 24 गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालिएको हो। संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने बताउनुभयो। विभिन्न समयमा भएका जनआन्दोलन तथा संघर्षमा नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायत हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गर्दै संविधानको मर्म र भावना अनुसार पत्रकारलाई निर्भय तथा स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्नुभयो। उहाँले सत्य तथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म भएको र यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो। राष्ट्रपति पौडेलले श्रमजीवी पत्रकारको हकहित र संचार गृहको आर्थिक दिगोपनाका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी रहेको पनि बताउनुभयो।
4: नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको छ। पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम हो। स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त हो भने स्वतन्त्र र निष्पक्ष पत्रकारिता बिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन। त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो। संविधानको यो मर्म र भावना अनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। त्यसै गरी सत्य तथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो। यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने मैले विश्वास लिएको छु। समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। सुरक्षित र जोखिम मुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ हामी सबैको ध्यान जान आवश्यक छ। साथै श्रमजीवी पत्रकारहरूको हक हित र संचार क्रिया हरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्र दुवैले समन्वय गर्न जरुरी छ। सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आम सञ्चार माध्यम सामु थपिएको चुनौती हो। यो चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुनेछ भन्ने मैले विश्वास

0: प्रभावकारी ढंगले काम गर्ने विश्वास दिएको छु।
1: संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेस स्वतन्त्रता, व्यावसायिक पत्रकारिता र प्रविधि मैत्री संचार अभ्यास लोकतन्त्र सुदृढीकरणको आधार रहेको बताउनुभयो। मन्त्री तिमिल सिन्हाले पत्रकारिताको स्वतन्त्रता र मर्यादाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउँदै निष्पक्ष र मर्यादित पत्रकारिता लोकतन्त्रको आधार भएको र संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेकाले सरकार प्रेसमाथि कुनै पनि किसिमको अङ्कुश लगाउने पक्षमा नरहेको स्पष्ट पार्नुभयो। मन्त्री तिमिल सिन्हाले स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व आवश्यक रहने उल्लेख गर्दै सत्य र तथ्यमा आधारित पत्रकारिताले समाजलाई सही दिशा दिने बताउनुभयो। उहाँले विश्वव्यापी सूचना प्रविधिको विकाससँगै सूचना प्रवाहमा तीव्रता आएको भए पनि फेक न्यूज र सामाजिक सञ्जालको दुरूपयोग चुनौतीका रूपमा देखिएको र यस्ता चुनौती कम गर्न तथ्य जाँचलाई पत्रकारिताको महत्वपूर्ण अङ्गका रूपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो। मन्त्री तिमिल सिन्हाले संचार माध्यमहरूको व्यावसायिकता र दिगोपन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सरकारले संचार सम्बन्धी विभिन्न कानून निर्माणको प्रक्रिया अघि बढाएको र पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र आधुनिक बनाउने लक्ष्य रहेको बताउनुभयो। श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन प्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री तिमिल सिन्हाले पत्रकारहरूको न्यूनतम पारिश्रमिक, सुरक्षा र वृत्ति विकासका लागि थप प्रभावकारी कदम चालिने पनि बताउनुभयो।
2: राज्यको चौथो अङ्ग र सरकारको दृष्टिकोणमा राज्यको एउटा निकै महत्वपूर्ण पक्ष पत्रकारितालाई यसको स्वतन्त्रता र व्यावसायिकताको लागि सम्मान गर्ने गरेको छ। लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य छ। हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ। सरकार प्रेसमाथि कुनै प्रकारको अङ्कुश लगाउने तयारीमा छैन, तर स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिएर आउँछ। हामी यस्तो पत्रकारिता खोजिरहेका छौँ जहाँ तथ्यले स्थान पाओस् र सत्यले समाजलाई मार्ग निर्देश गरोस्। आजको युग डिजिटल युग हो। विश्वमा भएको सूचना प्रविधिको द्रुत विकासले सूचना प्रवाहमा क्रान्ति नै ल्याएको छ, तर सँगसँगै निकै धेरै चुनौतीहरू पनि थपिएका छन्। छापा माध्यमदेखि अनलाइन सम्मका संचार माध्यमहरूको व्यावसायिकता र दिगोपन महत्वपूर्ण छ भन्ने सरकारको ठम्याइ छ। मन्त्रालय विज्ञापन नीति 2083 तर्जुमा गरी संचार माध्यमको हितमा नीतिगत व्यवस्था गर्ने गरी अगाडि बढिरहेको छ। सामाजिक सञ्जालको दुरुपयोग र फेक न्यूजले समाजमा विभाजन ल्याउने र भ्रम फैल्याउने गरिरहेको सन्दर्भमा यसलाई न्यूनीकरण गर्न र पत्रकारिताको विश्वसनीयतालाई जोगाउन तथ्य जाँचलाई पत्रकारिताको एउटा महत्वपूर्ण अङ्गको रूपमा अंगाल्नु पर्ने आवश्यकता देखिएको छ। श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ। पत्रकारहरूको न्यूनतम पारिश्रमिकको सुरक्षा र वृत्ति विकासका लागि मन्त्रालयले थप प्रभावकारी कदमहरू चाल्नेछ। मुलुक अहिले आर्थिक रूपान्तरणको बाटोमा छ। सरकारले अघि सारेका विकासका आयोजना, सुशासनका प्रयास र सामाजिक रूपान्तरणका मुद्दाहरूलाई जनतासम्म पुर्याउन संचार माध्यमको ठूलो भूमिका रहन्छ। आग्रह गर्दछु तपाईँहरूका आलोचनाहरू वस्तुपरक र रचनात्मक हुन्, जसले हामीलाई देशलाई अगाडि बढाउनको लागि मद्दत गरोस्। यस वर्ष सरकारले संचारसँग सम्बन्धित विभिन्न कानूनहरू पनि तयार गरिरहेको छ। कानूनी प्रावधान मार्फत पत्रकारिता क्षेत्र थप व्यवस्थित, मर्यादित तथा आधुनिक बनाउन र पत्रकारहरूको हित प्रवर्धन गर्ने लक्ष्य पनि सरकारले लिएको छ।
1: संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले जिम्मेवार तथा प्रविधि मैत्री पत्रकारिता सुशासनको आधार भएको बताउनुभयो। प्रविधिको उच्चतम प्रयोग गर्दै जिम्मेवारी पूर्ण ढंगले नागरिकलाई सुसूचित गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। सचिव बस्नेतले संचार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रविधि मैत्री बनाउन नयाँ नीति तथा कानूनको तर्जुमा र परिमार्जनलाई प्राथमिकतामा राखिएको पनि जानकारी दिनुभयो।
3: प्रविधि मैत्री पत्रकारिता आजको अनिवार्य शर्त हो, तर प्रविधि आफैमा साध्य होइन, साधन मात्र हो। यसलाई कसरी जिम्मेवारी पूर्ण ढङ्गबाट प्रयोग गरिन्छ भन्ने कुराले सुशासनको अवस्थालाई निर्धारण गर्दछ। सामाजिक सञ्जाल र अनलाइन संचार माध्यमको बाढीमा सत्य ओझनमा पर्नु हुँदैन। पारदर्शी समाज र जवाबदेही सरकार निर्माणका लागि प्रविधि मैत्री पत्रकारिताले पहरेदारको भूमिका निर्वाह गर्नु पर्दछ। लोकतन्त्रको सुदृढीकरण र सुशासनको प्रवर्धन तथा नागरिकको सुसूचित हुने अधिकारको रक्षाका लागि मन्त्रालयले संचार माध्यमहरूलाई सधैँ सहजीकरण गर्ने प्रतिबद्धता म यहाँ व्यक्त गर्न

0: चाहन्छु। प्रणालीगत प्रत्याभूति मार्फत सञ्चार क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रवृत्ति मैत्री बनाउन नयाँ नीति तथा कानुनहरूको तर्जुमा र परिमार्जनलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ। साथै मन्त्रालयले पत्रकारहरूको क्षमता अभिवृद्धि र प्रविधिमा पहुँच बढाउन सधैँ सहजीकरण गर्नेछ। यस दिवसले हामी सबैलाई नेपाली पत्रकारिताको श्रीवृद्धिमा लाग्न थप प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु।
1: राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गर्नुभयो भने भोला पासवान, उमेश श्रेष्ठ र रूपा गहतराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको थियो।
2: खेला गर्नु दलालले बेइमान गर्ला, एउटा काम भनी गयो अर्कै काम।

0: नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय,
1: संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। अब हामी संचार तथा सूचना प्रविधि मन्त्रालयका गतिविधिका सम्बन्धमा मन्त्रालयका प्रवक्ता सहसचिव उदय बहादुर राणा मगरसँग कुराकानी गर्दैछौँ।
2: मन्त्रालयका गतिविधिहरू के छन्, पछिल्ला के कस्ता कामहरू भइरहेका छन्, जानकारी गराइदिनुहोस् न।
3: संचार तथा सूचना प्रविधि मन्त्रालयमा जब नयाँ सरकारको फर्मेसन भइसकेपछि डाक्टर माननीय विक्रम तिमी सिन्हाज्यू को संचार मन्त्रीमा बहाल भइसकेपछि हाम्रा यहाँका गतिविधिहरूलाई एउटा स्पिड अप गर्ने काम सुरुवात गरिएको छ र अहिले बनेको नेपाल सरकारको नीति अनुसार अहिले हाम्रो 100 बुँदी शासकीय सुधारका कार्यसूचीलाई उच्च प्राथमिकतामा राखी हामी एक महिनाभित्र गरेका उपलब्धिहरू सरस्वती हेर्दाखेरि हामीले गत विगतमा भन्दा संचार मन्त्रालयले उल्लेखीय उपलब्धि गरेको हामी पाउँछौँ। विशेष गरी अब हेर्न सकिन्छ विभिन्न प्रिन्ट मिडियामा नै आइसकेको विषय छ, हामी सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड छपाईमा चाहिँ हामीले तीव्रता दिएका छौँ, जसले गर्दा अहिले यहाँहरूले जानकारी पाइसक्नु भएको छ। अहिले विगतमा छाप्न नसकेर अड्केका जुन सवारी चालक अनुमति पत्रलाई हामीले छापिसकेको अवस्था छ भने अब 17 लाख जुन विगतको छपाई हुन बाँकी अनुमति सवारी चालक अनुमति पत्र चाहिँ हामी असार मसान्तभित्र सक्ने भनेर त्यही हिसाबले हामीले सूचना मुद्रण केन्द्रबाट चाहिँ कार्य प्रक्रिया अगाडि बढाइसकेका छौँ र तत्पश्चात नै अब यातायात व्यवस्था विभागबाट प्राप्त भएको जुन डाटा प्राप्त गर्छौँ लाइसेन्सको जुन सवारी चालक अनुमति पत्रको त्यसको 24 घण्टा भित्र सूचना मुद्रण केन्द्रले चाहिँ छापिसक्ने गरी हामीले प्रबन्ध मिलाएका छौँ। त्यसै गरी अब हुलाक सेवाको आधुनिकरण कार्यक्रम चाहिँ अगाडि सारेका छौँ, जसले गर्दाखेरि सरकारी हुलाकलाई चाहिँ एउटा सुधार गरी एउटा सरकारी कुरियर सेवाको रूपमा चाहिँ गभर्मेन्ट कुरियर सर्भिसको रूपमा चाहिँ पनि काम गर्ने सोचका साथ अगाडि बढिसकेको छ। हुलाक सेवालाई चाहिँ विशेष गरी अहिले हेर्न सक्नुहुन्छ सरकारी कुरियरको रूपमा चाहिँ विकास गरी राजधानी घरमै राहदानी घरमै पुर्याउने कामहरू सुरु भएको छ। अब यसै सन्दर्भमा कालीकोट सिन्धुपाल्चोक बाँके कास्की सुनसरी मकाउनपुर म्याग्दी सिराहा डडेलधुरा गुल्मीमा राजधानी घर घरमै पुर्याउने काम भइरहेको अवस्था जानकारी गराउन चाहन्छु। त्यसै गरी गोर्खा शङ्खुसभा सिन्धुली सप्तरी जिल्लामा सुविधा प्रक्रिया सुरु भइसकेको छ। त्यसै गरी नागरिकलाई नजिकबाट सेवा पुर्याउन हाल भएको 5 अङ्कको पोस्टल कोडलाई सङ्घीय संरचना अनुरूप 7 अङ्कको कोडको निर्माण र परिवर्तन गर्ने काम पनि चुनौती गरिएको छ। त्यसै गरी अब हामी दूरसञ्चारतर्फ हेर्ने हो भने दूरसञ्चार सेवामा सुधार र गुणस्तरको अभिवृद्धि कार्यक्रम सुरु भएको छ। प्रिपेड सेवाको सबै प्याकेजको अवधि 28 दिनबाट बढाएर 30 दिन गरिएको छ। त्यसै गरी नेपालको टेलिकमको प्रयोगकर्ताहरूको डाटा प्याकेज सकिएपछि स्वत ब्यालेन्स काटिने अवस्था जुन थियो प्रणालीलाई परिवर्तन गरी पैसा सकिएपछि पनि इनेबल हुने र डिसेबलको छनौट सुविधा प्रदान गरिएको छ भने अर्कोतर्फ 60% डाटा खपत भएपछि अनिवार्य रूपमा पूर्व सूचना दिने प्रणाली लागू गरिएको छ। 4G सेवाको गुणस्तर सुधार गर्न 800 MHz ब्यान्डमा थप 3x5 MHz फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय भइसकेको अवस्था हामी पाउँछौँ। त्यसै गरी मोबाइल सेवाको लागि 3300 र 3700 MHz ब्यान्ड खुल्ला गरी 5G प्रविधिको विस्तारको मार्ग प्रशस्त गरिएको छ। सबै सेवालाई अनलाइन गर्ने र 1-time QIC लागू गर्ने प्रक्रिया पनि अगाडि बढाइएको छ। नेपाल दूरसञ्चार कम्पनीको कार्यालयहरूमा कस्टमर सर्भिस डेस्क स्थापना गर्ने गरी सेवा प्रवाहलाई थप प्रभावकारी गर्ने काम हामीले सुरुवात गरेका। त्यसै गरी हामी डिजिटल नेपाल र सूचना प्रविधिको सेक्टरमा पनि धेरै कामहरू सुरुवात गरेका छौँ र केही कम्प्लिट भइसकेको अवस्था पनि छ। त्यसरी हेर्ने हो भने ट्र्याकिङ सहितको प्रहरी प्रतिवेदन, नेपाल इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्र, लोक सेवा आयोगको प्रवेश पत्र डाउनलोड गर्ने सुविधा सहितको भर्सन 2.0.94 अपडेट नागरिक एप्समा थप भइसकेको अवस्था छ। नागरिक एपलाई हामीले थप अपडेट गराएका छौँ भने नेसनल आइडी र डेमोग्राफिक डाटा व्यक्तिको सहमतिमा QR कोडको स्क्यान गरी अटोफिल हुने गरी राजधानी विभाग र यातायात व्यवस्था विभागको सूचना प्रविधि प्रणालीलाई एपिआईको व्यवस्था गरिएको छ। पठाउनको लागि हामीले एपिआई भन्ने एउटा एप्सको व्यवस्था गरिएको छौँ। त्यसै गरी गभर्मेन्ट इन्डिकेटेड अफिस म्यानेजमेन्ट सिस्टम GIOMSलाई प्रभावकारी बनाउने कार्य गरिरहेका छौँ र यो धेरै कार्यालयहरू सरकारी कार्यालयमा चाहिँ यो GIOMS प्रणालीलाई प्रयोग गर्नको लागि हामी प्रोत्साहन पनि गर्दै आएका छौँ। नेपाल सरकारको एकीकृत वेबसाइट जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पहुँचयोग्य बनाउन सुरु गरिएको छ भने हामीले एकीकृत वेबसाइट प्रणालीलाई सञ्चालन गर्दा 30 निकायमा आइटी सम्पर्क कर्मचारीलाई तालिम पनि प्रदान गरिसकेका छौँ। 11,000 भन्दा बढी सट्टेबाजी एप्स र वेबसाइट नेपाल दूरसञ्चार प्राधिकरण मार्फत बन्द गराइएको छ भने राष्ट्रिय सुरक्षा साइबर सुरक्षा केन्द्र मार्फत सरकारी निकायहरूको भल्नरेबल एसेसमेन्ट एन्ड द पेनिट्रेसन टेस्टिङ VAPT सेक्युरिटी अडिट गर्ने कार्यलाई तीव्रता दिएको र सिम्स टुल मार्फत सुरक्षा अनुगमनलाई सुदृढ बनाएको अवस्था छ। हामीले त्यति मात्रै गरिरहेको छैनौँ, यो चाहिँ यसको अल्टिमेटली गोल भनेको के हो भने शासकीय व्यवस्थालाई सुधार गरिदिने हो। शासकीय सुधार कार्य अन्तर्गत पनि हामीले विभिन्न गतिविधिहरू सञ्चालन गरेका छौँ। मन्त्रालय र अन्तर्गतका निकायमा शून्य बाँकी फाइल सप्ताह, जिरो पेन्डिङ फाइल विक भनेर हामीले सञ्चालन गरी प्रशासनिक ढिला सृष्टिलाई अन्त्य गरिएको छ र कर्मचारी आचार संहिता बनाएर लागू गरी कार्यान्वयन गरिएको अवस्था छ। त्यसै गरी मन्त्रालयले 7 दिनभित्र प्रमुख 10 कार्य र 3 का समय सीमा र जिम्मेवारी अधिकारी र प्रमुख कार्य सम्पादन सूचक सहित कार्ययोजना तयार भएको अवस्था पाउँछौँ। त्यसै गरी हामी अहिले अर्को पनि काम गर्दैछौँ, यो बिजनेस प्रोसेस रिइन्जिनियरिङ भन्छ, मार्फत सम्पूर्ण सेवा प्रवाहलाई सरल, छिटो, छिटो र परिणामुखी बनाउनको लागि कार्यविधि र मापदण्ड तथा अनुगमन प्रणाली सुरु गरिएको छ भने हामी यो प्रचार प्रसार र अन्य सुधारणका कार्यमा पनि काम गरिरहेका छौँ। रेडियो नेपाल मार्फत तपाईँहरूलाई थाहा नै छ, लोपनुपा आठपरिया राई र मुडियारी भाषा सहितको थप समावेशी कार्यक्रम सञ्चालन प्रसारण सुरु भएको छ। नेपाल टेलिभिजनको स्टुडियोदेखि नयाँ संसद भवनसम्म उच्च गुणस्तरको लाइभ प्रसारणको लागि अप्टिकल फाइबर जडान गरिएको छ। अधिक सञ्जाल मार्फत हुने वैदेशी रोजगारीको अनाधिक विज्ञापन रोक्न विज्ञापन बोर्ड, दूरसञ्चार प्राधिकरण र वैदेशी रोजगार विभाग बीच समन्वय गरी नियमन गर्ने कार्य सुरु गरिएको छ। यी सबै यावत कुराहरूलाई हेर्ने हो भने हामीले संचार मन्त्रालयबाट गरेको गतिविधिले अल्टिमेटली कस्टमर र सेवाग्राही वा जनताको हकितको निम्ति यी गतिविधिहरू सञ्चालन गरेको कुरा तपाईँको यो रेडियो मार्फत जानकारी दिन चाहन्छु।
2: नयाँ बजेट पनि आउँदैछ होइन, अब नयाँ बजेटको पनि तयारी भइरहेको छ, अब आगामी के छ, तयारी कस्तो छ?
3: आगामी 82-83-84 को लागि यो बजेट तयारीको अवधि हो। त्यसले गर्दा हाम्रो मन्त्रालयले पनि बजेट तयारीको क्रममा रहेको छ र यो हामीले हेर्ने हो भने आर्थिक वर्ष 83-84 को बजेट हामीले सिलिङ प्राप्त गरेका थियौँ र त्यो सिलिङ प्राप्त गरिसकेपछि हामी अन्तर्गतका विभाग र हामी अन्तर्गतका संस्थानहरू सबैलाई हामीले एउटा सीमा तोकेर पठाएका थियौँ र भलै सीमा गत वर्षको बजेटको सीमाभन्दा केही घटेर आएको छ र घटेर आएको बजेट सीमालाई हाम्रो आवश्यकता र प्राथमिकता निर्धारण गरी सोही अनुसार विनियोजन गर्ने काम गरेका छौँ र यो फाइनल चरण अब अर्थ मन्त्रालयसँग छलफलको चरणमा छौँ र अर्थ मन्त्रालयबाट छलफल भइसकेपछि अब हाम्रो फाइनल चरणमा पुगेको छ र हामीले बजेटको फाइनल गरी अर्थ मन्त्रालयमा सबमिट गर्नेछौँ।
2: पेपरलेस बनाउने भन्ने थियो नि, यो चाहिँ कतिको कार्यान्वयनमा छ त मन्त्रालय अन्तर्गतका निकायमा?
3: संचार मन्त्रालय अन्तर्गतका विभागहरूमा एक्टिभली रूपमा यो जिआइओएमएस लागू भएको छ। यो जिआइओएमएस प्रणालीबाट हामीले सेवा प्रवाह गर्दै गर्दाखेरि यो पेपरलेस सर्भिस सिस्टम हो। हामी अब संचार मन्त्रालयका अधिकांश विभाग र निकायहरूमा यो प्रणाली लागू भएको छ। यति मात्रै होइन, सिंहदरबारभित्रका सबै मन्त्रालयहरूले यो प्रणालीलाई अप्नाएको छ। भलै यसको हाम्रो ब्याकअपको अलिकति समस्याका कारणले गर्दाखेरि हाम्रा सर्भिस सुधारोन्मुख छ र सुधार्ने क्रममा चाहिँ हाम्रो डिओआइटी जुन सूचना प्रविधि विभाग चाहिँ अनुगत रूपमा लागेको कुरा रेडियो मार्फत जानकारी गराउन चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव उदय बहादुर राणा मगर।
2: संचार तथा सूचना प्रविधिको भरपूर सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
1: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे संचार तथा सूचना प्रविधि क्षेत्रका विषय प्रस्तुति सहित भेट्ने वाचा गर्दै हामी शोभा भट्टराई, सरिता खनाल र नवीन दाहाल बिदा हुन्छौँ।
2: कार्यक्रम सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नमस्कार।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ गणेश रसिक र हिरण्य भोजपुरीको स्वरमा रहेको यो स्वदेश गान, रचना अनि सङ्गीत गणेश रसिककै।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौँ गोपाल योञ्जन र साथीहरूको सुर रचना अनि सङ्गीत गोपाल योञ्जनकै। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाणपत्र अनिवार्य रूपमा लिनुपर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: चम्किलो सहरका मानिसहरूले फेर्ने श्वास प्रश्वास विकारयुक्त बन्दै गएको छ। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण अन्तर्गत रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। त्यसै गरी www.psbnepal.gov.np र रेडियो नेपाल online.com मार्फत संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको हरेक श्रृङ्खलामा हामी जलवायु परिवर्तनको असर र त्यसको न्यूनीकरणका उपायबारे छलफल र पैरवी गर्ने गरेका छौँ। वातावरणको कथा पीडादायी बन्दैछ कि मानिसहरूले अब मास्क होइन अक्सिजन बोक्नुपर्ने दिन आउन सक्छ? यी र यस्तै विषयको सेरोफेरोमा केन्द्रित रहेर आजको कार्यक्रममा मौसम सम्बन्धीको जानकारी, जलवायु परिवर्तनको सम्बन्धमा रेडियो सामग्री र वायु प्रदूषण र धुलो प्रदूषणको बीचको अन्तर सम्बन्ध र फरक के कस्ता छन् त भन्ने विषयमा विज्ञसँग गरिएको छलफल लगायतका सन्दर्भ सामग्री आजको कार्यक्रममा प्रस्तुत गर्नेछौ। कार्यक्रमको सुरुवातमा मौसम सम्बन्धीको पूर्वानुमान। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँ उपत्यका सहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा दिउँसोपछि मेघ गर्जन, चट्याङ र हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। आज बिहानै मौसम सामान्यतया सफा रहने भए पनि अपराह्नतिर बादल बढ्दै जाने र केही स्थानमा क्षणिक वर्षा हुन सक्ने विभागले जनाएको छ। विभागका अनुसार तराई क्षेत्रमा भने अत्याधिक गर्मी कायम रहनेछ। तापक्रम वृद्धि भएसँगै तातो हावा चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। पहाडी तथा हिमाली जिल्लामा मौसम परिवर्तनशील रहने र केही स्थानमा हावाहुरी समेत चल्न सक्ने अनुमान गरिएको छ। चट्याङ तथा हावाहुरीको जोखिम रहेकाले कृषक, यात्रु तथा सर्वसाधारणलाई सावधानी अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्। मौसम सम्बन्धीको पूर्वानुमान पछि अब लाग्छौं अर्को प्रसङ्गतर्फ। केही वर्ष अघिसम्म असार लागेपछि नियमित वर्षा हुन सुरु हुन्थ्यो। हिउँदमा बाक्लो कुहिरो लाग्नु र हिमाली क्षेत्रमा पर्याप्त हिमपात हुनु नेपालका लागि सामान्य मौसमी चक्र मानिन्थ्यो। तर पछिल्ला वर्षहरूमा मौसमको स्वरूप अस्वाभाविक रूपमा बदलिन थालेको छ। कहिले लामो खडेरी, कहिले अत्याधिक वर्षा, कहिले अत्याधिक गर्मी बढ्ने र कहिले बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याउने घटनाले जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा देखिन थालेको छ। विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तन, विशेष गरी पृथ्वीको तापक्रम क्रमशः बढ्दै जानु हो, मानव गतिविधिबाट अत्याधिक मात्रामा कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड जस्ता हरित गृह ग्यास वायुमण्डलमा फैलँदा पृथ्वीबाट फर्किने ताप बाहिर जान पाउँदैन। यही प्रक्रियालाई हरित गृह प्रभाव भनिन्छ। उद्योग, सवारी साधन, वन विनाश, प्लास्टिक तथा जीवाश्म इन्धनको अत्याधिक प्रयोगले वायुमण्डलमा प्रदूषण बढाइरहेको छ, जसका कारण पृथ्वीको तापक्रम निरन्तर बढ्दो अवस्थामा पुगेको वैज्ञानिकहरू बताउँछन्। नेपाल जस्तो हिमाली देश जहाँ जलवायु परिवर्तनको उच्च जोखिम रहेको विभिन्न अध्ययनहरूले देखाएको छ। हिमालको हिउँ पग्लने गति तीव्र बन्दै जाँदा हिमताल फुट्ने जोखिम बढेको छ। कृषि प्रणाली प्रभावित हुँदा किसानहरू अनिश्चित मौसमको मारमा परिरहेका छन्। समयमै पानी नपर्दा खेती सुक्ने, अत्याधिक वर्षाले बाली नष्ट हुने र नयाँ नयाँ रोग तथा किराको प्रकोप बढ्ने समस्या देखिन थालेको छ। मौसम विभागका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा औसत तापक्रम वृद्धि भइरहेको छ भने असामान्य वर्षाका घटनाहरू पनि बढिरहेका छन्। मौसमविदहरूका अनुसार जलवायु परिवर्तनले केवल मौसमलाई मात्र होइन, मानव स्वास्थ्य, खानेपानी, जैविक विविधता र अर्थतन्त्रलाई समेत गम्भीर असर पारिरहेको छ। अत्याधिक गर्मी बढ्दा मुटु तथा श्वास प्रश्वास सम्बन्धी रोग बढ्ने, पानीका स्रोतहरू सुक्दै जाने, खानेपानी सङ्कट गहिरिने तथा वन्यजन्तुको प्राकृतिक वासस्थान समेत खतरामा पर्ने विशेषज्ञहरूले बताएका छन्। जलवायु परिवर्तनको असर रोक्न व्यक्तिगत तथा सरकारी दुवै तहबाट दीर्घकालीन प्रयास आवश्यक रहेको विज्ञहरूले बताएका छन्। वन संरक्षण, स्वच्छ ऊर्जाको प्रयोग, सार्वजनिक यातायातको प्रवर्धन, प्लास्टिकको प्रयोग घटाउने तथा वातावरण मैत्री जीवनशैली अपनाउने कार्यले यसको असर कम गर्न मद्दत पुग्ने उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय रूपमा विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता गरे पनि व्यवहारमा भने प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। वातावरणविदहरूका अनुसार जलवायु परिवर्तन अब भविष्यको मात्र खतरा होइन कि वर्तमान पुस्ताले भोगिरहेको यथार्थ बनिसकेको छ। पृथ्वीको तापक्रम वृद्धि सँगसँगै मानव जीवन, प्रकृति र समग्र पारिस्थितिक प्रणाली सङ्कटतर्फ धकेलिँदै गइरहेको चेतावनी दिँदै समयमै सचेत नहुँदा आगामी पुस्ताले अझ ठूलो विपत्ति सामना गर्नुपर्ने विज्ञहरूले अनुमान गरेका छन्। राष्ट्रको संचार, राष्ट्रिय रेडियो, रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। आज हामीसँग हुनुहुन्छ वातावरणविद भूषण तुलाधर। वायु प्रदूषण र धुलो प्रदूषण कसरी फरक हुन सक्ला त भन्ने बारेमा कुराकानी गर्नेछौँ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद।
0: आज हामीले यो विशेष गरी वायु प्रदूषण र धुलो प्रदूषण बीचमा के फरक छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। सुरुमा धुलो प्रदूषण र वायु प्रदूषण बीचको भिन्नता के छ त?
1: वायु प्रदूषण भन्नाले समग्रमा हामी बुझ्न सक्छौँ हावा कतिको सफा छ भनेर, होइन, अथवा हावा कतिको स्वास्थ्य हेर्न लायकको छ, स्वस्थकर छ भनेर त्यसरी बुझ्न सक्छौँ। अब वायु प्रदूषण विभिन्न कारणले हुन्छ, धुलोले हुन्छ, धुवाँले हुन्छ, होइन। समग्रमा भन्दाखेरि धुलो भन्नाले मसिना अथवा कणहरू, ठोस कणहरूलाई धुलो भन्छौँ हामी। अब जबकि वायु प्रदूषण ग्यासको कारणले पनि हुन्छ, ग्यास भन्नाले जस्तै कार्बन मोनोक्साइड ग्यास होला, नाइट्रोजन डाइअक्साइड ग्यास होला, सल्फर डाइअक्साइड ग्यास होला इत्यादि। ती ग्यासहरू ठोस कणहरू होइनन् कि त ती विभिन्न रसायनका ग्यासको स्थितिमा भएको हुन्छन्। समग्रमा धुलो भन्नाले कण भनेर बुझ्न सक्छौँ र धुवाँ भन् के अरे ग्यासलाई अक्सर कहिले काहीँ धुवाँ पनि भन्ने भन्छौँ नेपाली भाषामा, त्यसैले त्यसरी बुझ्न सक्छौँ होला।
0: हजुर, हावामा ढपक्क देखिने किसिमको धुलोहरू भित्र विषालु ग्यासहरू हुन्छन् कि हुँदैनन्, र यी धुलो प्रदूषण चाहिँ कतिको विषाक्त हो मानव शरीरको लागि?
1: दुईवटा कुरा गरौँ, होइन, एउटा धुलो जुन हामी सहरमा देख्छौँ त्यो के हो भनेर, होइन, एउटा विभिन्न प्रकारका धुलो हुन सक्छन्, त्यसमा विभिन्न प्रकारका रसायन हुन सक्छन्। एउटा त साधारण माटो होला, होइन, जस्तै कुनै बाटोमा गाडी गुड्यो त्यसले धुवा धुलो फाल्यो त्यो माटो होला, अथवा अरू कुनै के अरे इँटा ढुङ्गा इत्यादि प्राकृतिक कुराहरू हुन सक्छन्। त्यसकै कुनै अलि ठुलो कण होला, कुनै अलि सानो कण होला। अर्को कुरा, त्यसैमा पनि के अरे विभिन्न रसायनहरू टाँसेर बसेको हुन सक्छ, अथवा कुनै रसायनको पनि सानसाना टुक्राहरू हुनसक्छन्। जस्तै भनौँ न, कुनै डिजलको ट्रक एउटाले धुवाँको मुस्लो फालेर गयो भने त्यो कालो धुवाँ जुन छ त्यसमा कार्बन हुनसक्छ, होइन, त्यो कालो हुन्छ अक्सर, तर कार्बन बाहेक त्यसमा विभिन्न खालका अन्य रसायनहरू पनि टाँसिएर बसेको हुनसक्छ, जसले शरीरमा एकदमै हानि पुर्याउन सक्छ। अब शरीरको लागि हानिकारक हुन्छ कि हुँदैन भन्दाखेरि त्यसमा विभिन्नता कुरा हेर्न सक्नुपर्ने हुन्छ। त्यसमा केमा भर पर्छ भन्दाखेरि एउटा साइज, त्यो कण अथवा धुलोको कणको साइज कत्रो छ। यदि ठुलो छ भने त्यो शरीरभित्रसम्म पस्दैन, हो त्यसले अलिकति शरीरमा पसेर जस्तै घाँटीमा अलिकति असजिलो हुन सक्छ, आँखा बिजाउन सक्छ इत्यादि, तर ठुलो कणहरू भित्र फोक्सोसम्म जाँदैन अथवा फोक्सोबाट भित्र रक्त सञ्चार प्रणालीसम्म जाँदैन अक्सर। त्यसैले यो वायु प्रदूषणमा पनि यो प्रदूषकहरूलाई साइजको आधारमा यसलाई चाहिँ हेरिन्छ। पिएम 2.5 भनेर भनिन्छ, होइन, पिएम 2.5 भनेको अङ्ग्रेजीमा पार्टिकुलेट म्याटर लेस देन 2.5 माइक्रोन, 2.5 माइक्रोन भन्दा मसिना कणहरू हो भने हाम्रो शरीरको भित्री भागसम्म जान्छ। त्यसैले त्यो पिएम 2.5 कति हुन्छ भनेर त्यो नाप्ने गरिन्छ। त्यसैले साइज अनुसार त्यो कतिको हानिकारक हुन्छ भनेर एउटा हेर्ने त्यो हो भने, अर्को चाहिँ त्यसमा के छ भनेर हेर्ने हो, अथवा कस्तो खालको रसायन त्यसमा छ भनेर। जस्तै डिजलको धुवाँ लाइक कार्सिनोजेनिक हुन्छ भनेर कार्सिनोजेनिक छ भनेर भन्छ होइन. डब्लुएचओले पनि अथवा विश्व स्वास्थ्य सङ्घले पनि त्यो भनेको छ कि डिजलको धुवा कार्सिनोजेनिक हुनसक्छ. कार्सिनोजेनिक भनेको त्यसमा क्यान्सर हुन सक्ने तत्त्वहरू त्यसमा मिसिएका हुन्छ, त्यसैले त्यो हानिकारक भयो डिजलको धुवा. त्यसै गरिकन अरू पनि त्यसमा विभिन्न रसायनहरू हुन्छ, जस्तै हामीले प्लास्टिक बाल्दाखेरिको धुवा पनि हानिकारक हुनसक्छ. त्यसैले के छ त्यसमा भर पर्छ र कुन साइजको छ त्यसमा भर पर्छ कतिको हानिकारक.
0: हजुर, भनेपछि सहर र ग्रामीण भेग मध्ये वायु प्रदूषण बढी कहाँ हुन्छ भनेर भन्नु पर्यो भनेदेखि चाहिँ ग्रामीण भेगलाई भन्ने कि सहरी क्षेत्रलाई वायु प्रदूषणको रिक्स एरिया भनेर चाहिँ कुन ठाउँलाई भन्ने त.
1: त्यो पनि दुई प्रकारले हेर्न सक्छौँ होइन. ग्रामीण भेगमा अक्सर के हुन्छ भन्दाखेरि धेरै घरहरूमा अहिले पनि दाउरा गुइँठा प्रयोग गरिरहेको हुन्छ भात खाना पकाउनको लागि होइन, अथवा त्यतिकै के अरे आगो ताप्नको लागि कोठामा बालिरहेको हुन्छ, जसले गर्दाखेरि घरभित्रको धुवा अक्सर ग्रामीण क्षेत्रमा बढी प्रदूषित हुन्छ. विशेष गरिकन त्यस्ता ठाउँमा जहाँ चाहिँ दाउरा गुइँठा प्रयोग गर्छन् र अझ अलि माथितिर जाने हो भने जाडोले गर्दाखेरि झ्याल ढोका पनि बन्द गरेर तलभित्र आगो बालिरहेको हुन्छ भने त्यहाँनिर बढी प्रदूषण हुन्छ. जबकि बाह्य वायु प्रदूषण जुन छ त्यो सहर बजारमा बढी हुन्छ, किनभने त्यहाँनिर बढी प्रदूषणका स्रोतहरू हुन्छ, जस्तै गाडीहरू होला, जस्तै उद्योगहरू होला, फोहोर बाल्ने कुराहरू पनि त्यहाँ बढी होला. त्यसैले सहर बजारमा यो वायु प्रदूषण बढी हुन्छ भने साधारणत गाउँघरमा घरभित्र भान्सामा प्रदूषण अक्सर बढी हुने गर्छ. सबै ठाउँमा भन्दिनँ, तर विशेष गरिकन नेपालमा अझै पनि आधाभन्दा बढी घरमा दाउरा गुइँठा प्रयोग गर्ने भएको हुनाले त्यस्ता घरका भान्साहरूमा प्रदूषण बढी हुने गर्छ.
0: हजुर, सफा हरियालीयुक्त वातावरणमा पनि डाँडा काँडा देखिने निलो आकाश देखिने ठाउँमा पनि वायु प्रदूषण हुन सक्छ.
1: सक्छ, कति वायु प्रदूषण भनेको आँखाले देख्न नसकिने होला होइन, अथवा त्यस्ता समग्रमा वातावरण राम्रो होला तर पनि त्यसमा कहीँ न कहीँ ठाउँ ठाउँमा वायु प्रदूषणका स्रोतहरू हुनसक्छ. जस्तै अघि बहिनी भनिहाले वरिपरि गाउँमा सबै राम्रो छ तर पनि भान्साभित्र जाँदाखेरि त्यहाँ प्रदूषण बढी हुन्छ. त्यही धुवा फेरि बाहिर गएपछि गाउँमा धेरै घरहरू नभएकोले त्यहाँ बाह्य बाहिर हेर्दाखेरि सबै सफा नै होला, तर त्यो प्रदूषणका स्रोत नजिक छ भने त्यहाँनिर प्रदूषण धेरै हुनसक्छ, वायु प्रदूषण धेरै हुनसक्छन्. घर मात्र होइन, जस्तै कुनै कुनै ठाउँमा उद्योगहरू होला, कुनै कुनै ठाउँमा ढुङ्गा गिटी बालुवाका त्यो क्रसरहरू होला इत्यादि, जहाँ चाहिँ विशेष ठाउँमा प्रदूषण बढी हुन सक्छ. समग्रमा भन्दाखेरि हो, अलिकति खुल्ला हावा छ, खुल्ला आकाश, निलो आकाश देख्न सकिन्छ, हरियाली धेरै छ भने सायद त्यहाँ वायु प्रदूषण कम होला भनेर भन्न सकिन्छ.
0: हजुर, वायु प्रदूषणले मानव स्वास्थ्यमा चाहिँ कस्ता किसिमका दीर्घकालीन असरहरू पार्छ जसले धुलो प्रदूषण भन्दा अझ धेरै असर गरेको हुन्छ.
1: अब अघि भने जस्तै धुलो भन्नाले साधारणत एकदमै धुलो बढी भएको ठाउँमा जाँदाखेरि हामीलाई के हुन्छ त भन्दाखेरि कहिले काहीँ आँखा बिजाउनी हुन्छ होइन, अथवा स्वास्थ्य अलिकति गाह्रो होला, अलिक अप्ठ्यारो हुन्छ, त्यो हुने गर्छ. तर वायु प्रदूषण अथवा अझ मसिना कणहरू हो भने र त्यसमा पनि धेरै नै हानिकारक रसायनहरू हो भने त्यो भित्रसम्म गयो भने त्यसले के गर्छ भन्दाखेरि सबभन्दा पहिला त त्यसले श्वास प्रश्वास प्रणालीलाई असर गर्छ, जस्तै फोक्सोलाई असर गर्छ, फोक्सोलाई ड्यामेज गर्न सक्छ. हाम्रो देशमा त अझ मृत्युको सबभन्दा ठुलो कारण के हो भन्ने हो भने सबभन्दा प्रमुख रोग के हो भन्ने हो भने सिओपिडी भन्छन्, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज अथवा दीर्घकालीन फोक्सोको रोग. त्यो हुनुको एउटा प्रमुख कारण नै वायु प्रदूषण, त्यसैले फोक्सोको रोग त्यसले निम्त्याउँछ. तर त्यसमा सीमित हुँदैन, फोक्सोबाट फेरि त्यो एकदम मसिना कणहरू वायु प्रदूषणका कणहरू भनेको त्यो फोक्सोबाट रक्त सञ्चार प्रणालीमा जान्छ अक्सिजन सँगसँगै होइन, र अक्सिजन सँगसँगै रक्त सञ्चार प्रणालीमा गइसकेपछि त त्यसले शरीरको हरेक अङ्गमा त्यो पुगेर त्यसले त्यहाँनिर ड्यामेज गर्छ. हाम्रो शरीरमा त्यस्तो कुनै अङ्ग छैन, त्यस्तो कुनै प्रणाली छैन जहाँ वायु प्रदूषणले असर गर्दैन. इभन तपाईँको गर्भवती महिला छ भने गर्भ भएको शिशुलाई समेत त्यसले असर गर्छ. त्यसैले स्वास्थ्यमा असर भनेको फोक्सोमा असर गर्नु त छँदैछ, त्यसपछि जस्तै मुटुमा असर गर्न सक्छ. वायु प्रदूषणको कारणले हुने रोगहरू भन्दाखेरि मुटुको रोग छ, तपाईँको स्ट्रोक, मस्तिष्क घात छ, र ससाना बच्चाहरू जो जन्मेकै छैन, त्यो प्री टर्म अथवा समयभन्दा पहिला नै जन्मिने सम्भावना अथवा चाहिँ जन्मिँदाखेरि नै कम तौल भएको जन्मिने, जस्तो गर्दाखेरि त्यो बाँच्ने सक्ने सम्भावना पनि घट्ने, यस्ता चाहिँ धेरै रोगहरू छन् जुन चाहिँ वायु प्रदूषणको कारणले हुन्छ. र अहिले आएर संसारमै वायु प्रदूषण भनेको त एउटा प्रमुख रिस्क फ्याक्टर भन्छौँ हामी होइन, रोगका प्रमुख कारणमध्ये एउटा हो भनेर भन्ने गर्छ र नेपालमा पनि वायु प्रदूषण भनेको एउटा प्रमुख सबभन्दा महत्त्वपूर्ण यो रोगको कारण एउटा हो भनेर भन्ने गरिन्छ।
0: हजुर, सामान्य नागरिकले वायु प्रदूषण कम गर्न दैनिक जीवनमा कस्ता किसिमका व्यवहारिक उपायहरू अपनाए भने वायु प्रदूषणबाट जोगिन सक्छन्?
1: दुईटा कुरा गरौँ। एउटा वायु प्रदूषण कम गर्ने होइन, वायु प्रदूषण कहाँबाट हुन्छ भन्दाखेरि हामीले नै कति ठाउँ प्रदूषण गरिरहेका हुन्छौँ, जस्तै आगो के अरे खुला रूपमा फोहोर बाल्ने भयो होइन, त्यो कम नगरौँ, त्यो कम गर्न सकिन्छ। यदि हाम्रो भान्सामा दाउरा गुइठा बालिरहेछ भने त्यो कम गरौँ, अथवा त्यसको सट्टामा ग्यास अथवा आजकल त विद्युत चुलो पनि धेरै प्रयोगमा आइसकेको छ, सस्तो पनि छ आजकल विद्युत चुलो, त्यो त्यतातिर लागौँ। र हामीसँग कुनै गाडी मोटरसाइकल छ भने त्यसको सर्भिसिङ बेला बेलामा गरिदियो भने पनि त्यहाँबाट पनि कम के अरे धुवा उत्पन्न हुन्छ। र साथसाथै सकेसम्म कम दूरीमा जाँदाखेरि त त्यसको प्रयोगै नगरौँ, हिँडेर जान सक्छौँ, साइकलमा जान सक्छौँ, अथवा सार्वजनिक यातायात प्रयोग गर्न सक्छौँ। यो सबै हामीले आफूले हरेक व्यक्तिले नागरिकले गर्न सक्ने कुरा हो। दोस्रो भनेको वायु प्रदूषणबाट बच्ने, पहिलो वायु प्रदूषण हुनै नदिने, दोस्रो बच्ने। बच्ने भनेको के हो त भन्दाखेरि प्रदूषण हुने ठाउँमा नजाउँ, यदि जानै पर्ने हो भने मास्क लगाएर जाउँ। प्रदूषण बढी भएको ठाउँमा, प्रदूषण बढी हुने समयमा, जस्तै काठमाडौँमा हेर्ने हो भने र के हुन्छ भन्दाखेरि बिहानको समयमा वायु प्रदूषण अलिक बढी हुन्छ, त्यस्तो समयमा ख्याल गरौँ। र अझ विशेष गरिकन बालबालिका, वृद्धहरू, दीर्घ रोगीहरूलाई विशेष ख्याल गरौँ, मास्क
0: हजुर। यो हावामा देखिने धुलो र नदेखिने विषालु ग्यास मध्ये कुन बढी खतरनाक हुन्छ? सामान्यत मानिसहरूले देखिने कुरालाई भन्दा नदेखिने कुरालाई विश्वास गर्दैनन् होइन, कुन कुराबाट चाहिँ अझ धेरै जोगिनु पर्छ?
1: साधारणत म के भन्छु भन्दाखेरि नदेखिने कुरा नै हानिकारक हुन्छ होइन, कहिले काहीँ चाहिँ देखिने कुरा चाहिँ धुलो बढी हुँदाखेरि त्यसै पनि यसो हातले भए पनि मुख छोप्छौँ होइन, अलिकति हामी प्रिकसन लिन्छौँ, नदेखिने गर्दैनौँ। तर त्यति मात्र होइन, धुलो भनेको देखिने भनेकै त्यो साइजमा अलिक ठुलो हुन्छ, साइजमा अलिक ठुलो हुने बित्तिकै त्यो भित्रसम्म पस्न सक्दैन। र सँगसँगै फेरि के पनि हुन्छ भने हावामा धेरै बेर रहँदा पनि रहँदैन, त्यो त्यसको वेटले गर्दाखेरि नै त्यो तल झर्छ। जब कि ससाना नदेखिने जुन प्रदूषण छ, ग्यासहरू छन्, त्यो हावामा बसिरहन्छ र त्यो भित्र गयो भने भित्रसम्म त्यसमा शरीरको भित्रसम्म जाने भएकोले त्यसले बढी असर गर्छ। फेरि त्यसमा अन्य किसिमका रसायन, हानिकारक रसायनहरू हुनसक्छ जसले असर बढी गर्छ। त्यसैले साधारणत बाटोमा हिँड्दाखेरि पनि, बाटोमा हिँड्दा हिँड्दै धुलो छ भने त्यो धुलोले पनि असर गर्छ, तर सँगसँगै त्यो भर्खर एउटा ट्रक हिँड्यो, ट्रकै धुवाको मुस्लो फाल्यो भने अथवा धुवाको मुस्लो नदेख्न पनि सक्छ होइन, तर त्यसले बढी असर गर्छ। त्यसैले ससाना नदेखिने प्रदूषणबाट चाहिँ बढी सतर्क हुन आवश्यक छ।
0: हजुर, हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, आफ्नो महत्त्वपूर्ण समय हामीलाई दिनुभयो, त्यसका लागि धेरै धन्यवाद।

0: सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिकहरूलाई लक्षित गरी टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयको सहकार्यमा वीर अस्पतालमा सञ्चालित टेलिमेडिसिन सेवाले श्रमिकहरूलाई कसरी विशेषज्ञ सेवा प्रदान गर्दछ, यसबाट के कस्ता सेवाहरू पाइन्छन्, टेलिमेडिसिन सेवा लिन के कस्ता प्रक्रियाहरू अपनाउनु पर्छ, आज हामी यही विषयमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ वीर अस्पताल मा सञ्चालित टेलिमेडिसिन विभागका फोकल पर्सन डाक्टर सञ्जय धरेल। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
1: हजुर, धन्यवाद।
0: खास गरेर वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरेर नेपाल सरकारले टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ, हामी यो विषयमा आज चर्चा गर्दैछौँ। सबैभन्दा पहिला टेलिमेडिसिन सेवा के हो, धेरै यो कुरा थाहा नहुनसक्छ, यहीबाट कुराकानीको सुरुवात गरौँ न।
1: हजुर, अब यो टेलिमेडिसिन चाहिँ दूर चिकित्सा सेवा हो। हाम्रो नेपाली भाषामा भन्दाखेरि दूर भनेको अब धेरै टाढादेखि अब कुनै पनि माध्यम प्रयोग गरेर चाहिँ आफ्नो स्वास्थ्य सेवा राख्ने एउटा प्लेटफर्म हो, होइन एउटा मञ्च हो भनौँ। अब त्यसमा चाहिँ हामीले विभिन्न प्रयोग गर्न सक्यौँ, जस्तो अडियो गर्न सक्यौँ, टेक्स्ट गर्न सक्यौँ, कुनै फोन नम्बर युज गरेर डाइरेक्ट फोन गर्न सक्यौँ, होइन, अथवा कुनै सामाजिक सञ्जाल प्रयोग गरेर, कुनै पनि माध्यम प्रयोग गरेर, जस्तै हामीहरूले एकदमै यो प्रयोगमा आएका एप्लिकेसन्सहरू जस्तै वाट्सएप, इमो, भाइबर, होइन, अथवा विदेशतिर बोटिम, अनि त्यसपछि फेसबुक सञ्जाल, अब जुन प्रयोग गरेर पनि कुनै न कुनै माध्यमबाट चाहिँ आफ्नो समस्या राख्ने र त्यही समस्याको चाहिँ हल खोज्ने, यो प्रक्रिया चाहिँ दूर चिकित्सा सेवा अथवा टेलिमेडिसिन।
0: हजुर, भन्नाले यसमा व्यक्ति भौतिक रूपमा उपस्थित हुनु परेन।
1: हजुर, यसमा चाहिँ परेन, आफ्नो समस्या राख्ने हो, त्यो समस्या चाहिँ फेरि आफू अन्तर्गत रहेर हुनुपर्ने हुन्छ यसमा चाहिँ। त्यो कारणले गर्दाखेरि यो अहिलेको यो प्रविधिको युगमा पनि यो चाहिँ सुहाउँदै नै छ। हजुर,
0: भन्नाले प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा लिने कुरालाई चाहिँ टेलिमेडिसिन सेवा भनिन्छ।
1: हजुर, एक्ज्याक्टली, किन मैले अलिक थोरै जोडेँ यसमा चाहिँ अलिकति रोचक पनि छ। पहिला पहिला के हुन्थ्यो भने, केही समय अगाडि चाहिँ हामीमा यो डाइरेक्ट सिम कल, सिमबाट मात्रै फोन लाग्ने हुन्थ्यो। आजभोलि अब केही पैसामै अहिले एन्ड्रोइड फोनहरू लगायत पूर्वजडी चाहिँ एप्लिकेसन्सहरू हुने कारणले गर्दाखेरि चाहिँ अहिले धेरै जस्तो समुदायमा चाहिँ अहिले यो धेरै सिस्टम जोडिएको चाहिँ फोनहरू पुगेको छ। त्यो कारणले गर्दा अब फोन

0: घन्टौँ लाग्छ, दुई चार दिनै लाग्छ, त्यो त्यो अवस्था पनि छ नि त अहिले होइन
1: हजुर
0: यो अवस्थामा.
1: हजुर अब यसमा चाहिँ कस्तो भन्दाखेरि टेलिमेडिसिन सेवालाई विभिन्न तहबाट हामीले हेर्नुपर्ने हुन्छ. जस्तै नेपालको आन्तरिक भित्री अवस्थालाई हेर्दाखेरि जुन अघि जियोग्राफिकली भौगोलिक बनोटको कुरा गर्नुभयो होइन, त्यो अनुसारलाई पनि यसले ओभरकम गर्ने भयो. अर्को पक्ष चाहिँ के छ भन्दाखेरि एक्सचेन्ज अफ ओपिनियन. अब यो मेडिकल साइन्स कस्तो हुन्छ भन्दाखेरि तपाईँले एउटा बिरामीलाई उपचार गर्दै जानुहुन्छ होइन, अब सहज अवस्थामा त त्यही अनुसारले भन्नुभयो, कुनै जटिल अवस्था आइपऱ्यो र त्यही अनुसार चाहिँ मल्टी स्पेसियालिस्ट अप्रोच चाहियो कुनै बिरामीको ज्यान जोगाउनको लागि. जस्तै तत्काल यो हेलिकप्टरबाट उद्धार होस् होइन, लगायत अब रिफरलको अहिले त झन् प्रक्रिया पनि आइसक्यो, हामी कुन अवस्थामा चाहिँ बिरामी रिफर गर्छौँ र यहाँबाट डिपार्टिङ सेन्टर अथवा जुन हस्पिटलले पठाउँछ त्यो हस्पिटलले चाहिँ सम्बन्धित बिरामीको विस्तृत विवरण र पुग्न लागेको हस्पिटल अथवा जसले चाहिँ अब उहाँको चाहिँ उपचार गर्छ स्पेसियालिस्ट हस्पिटल होइन, अब त्यो अनुसारको कम्युनिकेसन्सको लागि पनि यो इम्पोर्टेन्ट छ. यो दुईवटा कुरालाई जोडेर चाहिँ हामीले हेर्नुपर्ने हुन्छ. एउटा प्रत्यक्ष बिरामीसँग सरकार राख्ने विषय भयो, अर्को चाहिँ रिफरलको समस्याहरू, रिफरलको कुराहरू आउँछ नि जुन तत्कालै उद्धार गर्नुपर्ने, तत्कालै उपचार गर्नुपर्ने अथवा एकदम कन्टिन्युअल प्रोसेस अथवा अब्जर्भेसनमा हेर्नुपर्ने केसहरूलाई चाहिँ त्यही अनुसार यसले पनि सहजीकरण गर्छ.
0: हजुर अब टेलिमेडिसिन सेवा अहिले सञ्चालन भइरहेको छ विभिन्न अस्पतालहरूले देशभित्र पनि यो सेवा सञ्चालन गरिरहँदाखेरि नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूलाई लक्षित गरेर वीर अस्पतालमा पनि टेलिमेडिसिन सेवा सञ्चालन गरेको अवस्थामा अहिले जुन वैदेशिक रोजगारीमा गएका श्रमिकहरू छन् नि यो सेवा लिन कतिको उत्साहित देखिन्छन्, के छ अवस्था, उपस्थिति कस्तो छ उहाँहरूको?
1: यस्तो छ, उपस्थितिको कुरा गर्दाखेरि अब जसले समस्या जसलाई भएको छ उहाँहरूले त राखिरहनुहुन्छ होइन, हामीलाई सम्पर्क पनि गरिरहनु भएको छ. अब कस्तो छ भन्दाखेरि हामीले यो टेलिमेडिसिन सेन्टरबाट चाहिँ जुन अहिले सेवा प्रवाह गरिरहेछौँ त्यसले चाहिँ एउटा ठुलो मास अथवा ठुलो समुदायमा चाहिँ यो पुगेको छ. जस्तो हामी लगभग 46 देशमा पुगिसकेका छौँ, भन्नुको मतलब 46 देशबाट चाहिँ हामीलाई सम्पर्क भएको छ. यो कारणले गर्दाखेरि यो विस्तृत रूपमा अगाडि बढिरहेको छ. अब हामीले अझै पनि यसलाई अर्को तरिकाले के हेर्नु पऱ्यो भने कुनै पनि श्रमिकलाई केही भइहाल्यो भने चाहिँ भन्ने माध्यम छ, भन्ने ठाउँ छ भन्ने चाहिँ यसले एउटा स्पेस क्रिएट गरिदिएको छ. रिसेन्टली एउटा केस बताऊँ, एउटा बिरामी हुनुहुन्थ्यो महिला होइन, बिरामी नै नभन उहाँलाई थाहा छैन म बिरामी छु भनेर जानुभएछ रुटिन चेकअपमा, हाइपरटेन्सन देखियो होइन ग्रेड 2 त्यो पनि, त्यो कारणले अनि हामीलाई सम्पर्क मैले सोधेँ उहाँको ब्लड प्रेसर कति छ तपाईँको भनेर, टाउको दुखी लगायतका समस्याहरू भनौँ ब्लड प्रेसर कति छ भनेर फर्स्ट उसमै मैले जिज्ञासा राख्दाखेरि चाहिँ उहाँले डाक्टर साहब ठिकै छ भन्नुभयो होइन. अनि त्यसपछि मैले के भने कति थियो त तपाईँको भनेर रिडिङ गर्दाखेरि लगभग 180/110 भनेको त्यो अब ग्रेड 2 गइसक्यो होइन. अनि त्यो हुँदाखेरि पनि त्यो 180 हुँदाखेरि पनि ठिकै छु भन्ने जस्तो आइसकेपछि अब यसले के बताइरहेको छ भन्दाखेरि श्रमिकहरूमा अझै हामी चाहिँ यो जनचेतनाको हिसाबले अथवा प्राइमेरी स्क्रिनिङको हिसाबले चाहिँ अझै हामीले चाहिँ काम गर्नुपर्ने देखिन्छ यसमा होइन. 180/110 छ प्रेसर, अब ठिक छ म के ठिकै छ भन्नुभएको छ, फेरि सेन्टरमा गएर चेक पनि गरेको, हुन त डिजिटल थियो होइन रिडिङको हिसाबले. अब त्यो चाहिँ सेन्टरमा गइसकेपछि अब मैले स्कोर सोधेपछि मतलब कति हो भनेर सोधेपछि मलाई थाहा भयो तर ठिकै छ भनेर मैले त्यहीँ अड्केको भए सायद त्यो बिरामी मिस पनि हुनसक्थ्यो होइन. अनि मैले अर्जेन्ट हस्पिटल जानु औषधि खानुपर्ने हुन्छ त्यो अनुसारले अनि हामीले फोन गर्नु भने त्यसरी चाहिँ ड्युअल कम्युनिकेसन. सो यो के छ भन्दाखेरि यसले चाहिँ बिरामी सचेत पनि बनाउँछ क्या यसले. एउटा त हामीले त खालि औषधि र बिरामी मात्रै यसलाई अलि बढी फोकस गरे हो कि जस्तो नि लाग्छ कहिलेकाहीँ. धेरै कुरा धेरै पाठहरू छ जसले चाहिँ बिरामीको स्वास्थ्य अवस्थालाई जटिल हुनबाट चाहिँ जोगाउँछ.
0: 46 बढी देशका श्रमिकहरूले यहाँलाई सम्पर्क राख्नु भएको छ, अहिले यो स्थिति छ. त्यहाँ जाँदै गर्दाखेरि यहाँले भन्नुभयो नि, यहाँले एउटा बिरामीको उदाहरण पनि दिनुभयो. त्यस्तै उदाहरणहरू धेरै व्यक्तिहरू कसो कुनै वैदेशिक रोजगारीमा गएका श्रमिकहरू सूचना प्रविधिसँग नजिक छन्, अलिकति पढे लेखेको हिसाबले पनि त्यो किसिमको छन् भने कुनै ठाउँमा त्यो अवस्था नहुनसक्छ. रिस्क के छ, त्यस्ता देशबाट आउने व्यक्तिहरूको सङ्ख्या बढी छ या भन्ने जस्तो अब सूचना प्रविधिसँगबाट टाढा भएका अथवा त्यति अभ्यस्त नभएका व्यक्तिहरूको यसमा पहुँच बढी छ, के देखिन्छ?
1: अब हजुर अब हामीले टेलिमेडिसिन सेन्टरमा चाहिँ के छ भन्दाखेरि एक्ज्याक्टली तपाईँले भनेको ठिकै हो. यो माइग्रेसनको हाम्रो जति पनि माइग्रेन्ट बाहिर हुन्छ विभिन्न तहहरू छ होइन. अब हामीले चाहिँ यसलाई यो सञ्चालन भइरहेको अथवा हामीले सम्पर्क गरिरहेका नेपालीहरूलाई चाहिँ के भनिरहेको छ भन्दाखेरि दुई खाले कम्युनिकेसन हुन्छ यसमा, एउटा डाइरेक्ट कम्युनिकेसन,

0: रिलेटिभ कम्युनिकेसन. अब डाइरेक्ट कम्युनिकेसन भनेको तपाईँ प्रत्यक्ष बिरामीसँग बोल्नुहुन्छ अथवा जो बोल्न सक्दैन, जो एक्सपोज हुँदैछ होइन, त्यसलाई हामीले रिलेटिभ कम्युनिकेसनको रूपमा लिन्छ. जस्तो मैले तपाईँसँग कुरा गरेँ, अब तपाईँले चाहिँ तपाईँको साथीको बारेमा चाहिँ मलाई बताइदिनु भयो भने त्यो रिलेटिभ कम्युनिकेसन हुन्छ, अनि बल्ल हामी त्यो बिरामी कहाँ रिच गर्छौँ. यस्तो खालको ट्रायङ्गुलर सिनारियो पनि छ. अब यसले चाहिँ हामीले चाहिँ कसरी बिरामी अथवा नेपालीहरूलाई चाहिँ कसरी चाहिँ यसलाई चाहिँ अवस्था बनाइरहेका छौँ, अब यसमा पनि त्यो डिपेन्ड गर्ने कुरा हुन्छ. अब जो चाहिँ जागिर जान सक्छ होइन, अप्ठ्यारो हुनसक्छ, चाहिँ त्यो रोजगारदाताले चाहिँ अलिकता होइन नेपाल फर्काइदिन सक्छ, यस्ता खाले सिनारियो चाहिँ विशेष गरी हाम्रो माइग्रेन्ट नेपालीहरूले चाहिँ भोगिरहेको चाहिँ स्केचमा आएको एउटा चाहिँ समस्या पनि हो होइन, अथवा त्यो थिङ्किङ पनि हो. अब त्यसलाई ओभरकम गर्नको लागि चाहिँ हामीले यही प्याटर्नबाट नै हेरिरहेको छौँ.
1: अहिले पनि नेपालीहरूको बानी भनौँ, धेरैको चाहिँ आफ्नो आफूसँग भएका समस्याहरू, स्वास्थ्य समस्याहरू लुकाउने अथवा लाजले होला अथवा चाहिँ समाजले के भन्छ अथवा साथीभाइहरूले के भन्छन् लुकाउने समस्या छ होइन. अब विदेशी रोजगारी गए पनि तिनै श्रमिकहरू हुन् होइन, तिनै नेपालीहरू हुन्, आफ्ना समस्याहरू लुकाउने, यसले गर्दाखेरि त समस्या आउन सक्छ. यसमा चाहिँ यहाँले कसरी समन्वय गरिराख्नु भएको छ?
0: हजुर, अब यसमा चाहिँ कस्तो छ,
1: यस्ता समस्याहरू पनि देखिएको छ.
0: हजुर हजुर, अब यसमा चाहिँ कस्तो छ भने हामीले चाहिँ स्पिक अप क्याम्पेन भनेर चाहिँ प्रत्येक नेपालीहरूलाई बुझाइरहेछौँ. जस्तो तपाईँसँग केही समस्या छ नि, तपाईँ बोल्नुहोस् है, भन्नुहोस् है.
1: हजुर,
0: होइन, राज्यले गर्नुपर्ने कर्तव्य यी तपाईँहरूकै समस्या सुन्नको लागि नै यो आएको हो होइन, अथवा स्थापना भएको हो. त्यो कारणले गर्दाखेरि तपाईँहरूले बोल्नुपर्छ भनेर चाहिँ हामीले जो जो सेवाग्राहीहरू हामी कहाँ हुनुहुन्छ त्यही अनुसारले चाहिँ हामीले भनिरहेका छौँ. अर्को पाटोमा चाहिँ हामीले मिडिया स्टिमुलेसनको काम पनि गरिरहेको छौँ होइन, वैदेशिक रोजगार बोर्डले, अब हामी रेडियो नेपाल लगायत विभिन्न सञ्चार माध्यमहरूले पनि भनिरहनु भएकै छ. अब यसरी चाहिँ हामीले पब्लिकमा रिच गरिरहेका छौँ. जस्तो अर्को दूतावाससँग समन्वयका कुराहरू पनि हुन्छन्, कुनै त्यस्तो चाहिँ प्रत्यक्ष दूतावासले चाहिँ हेर्नुपर्ने केसहरू छन् होइन, अथवा उहाँहरूले चाहिँ समन्वय गर्नुपर्ने छ भने चाहिँ हामीले सोझ दूतावाससँग पनि कुराकानी गर्ने गरेका छौँ.
1: हजुर, अब अर्को कुरो के छ भने मैले समन्वयको कुरा गरेँ नि, धेरै व्यक्तिहरूसँग त्यसरी खुलेर कुरा गर्न नसक्ने क्षमता पनि नहुनसक्छ होइन, अथवा गर्न सक्दैनन्, गर्न चाहँदैनन्. पारिवारिक कुराहरू चाहिँ परिवारलाई यी समस्या थाहा हुनसक्छ, यसलाई परिवारसँग जोड्न पाए अझै सहज हुन्थ्यो कि के छ त्यस यहाँ गरिराख्नु भएको छ?
0: हजुर हजुर, अब यसमा परिवारको केसमा चाहिँ के छ भने परिवार र श्रमिक बिचमा चाहिँ कुराकानी हुनुपर्छ भनेर नै हामीले जोड दिन्छौँ. किनकि घर परिवारसँग टाढा बस्नुहुन्छ भन्दाखेरि त्यो कहिलेकाहीँ के हुन्छ भन्दाखेरि एक्लोपनले गर्दाखेरि पनि विभिन्न मानसिक समस्याहरू आउने, आफ्नो समस्याहरू खुलेर भन्न नसक्दाखेरि चाहिँ अन्य फेरि त्यसले नै अर्को समस्या जन्माउने अथवा अविश्वासको कारणहरू हुने. अब यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ के भनिरहेका छौँ श्रमिकहरूलाई भने परिवारसँग चाहिँ जोडिनु होला होइन. परिवारसँग जोडिसकेपछि तपाईँले आफ्नो परिस्थितिहरू भन्न सक्नुहुन्छ, अनि जहाँ संवाद र कुराकानी हुन्छ त्यहाँ नै समस्याको हल हुने हो होइन. अन्य कुरामा स्वास्थ्य समस्या अरू अरू कुरामाले चाहिँ हामीले चाहिँ त्यसरी बोल्नुपर्ने हुन्छ भनेर नै त्यसरी श्रमिकहरूलाई चाहिँ गाइड गरेका छौँ. विभिन्न विशेष गरी मानसिक समस्या भएका श्रमिकहरूलाई चाहिँ अलिकति बढी फोकस गरेर चाहिँ हामीले यो खालको चाहिँ जनचेतना.
1: यहाँले भन्नु भने परिवारका कुरा जोड्दै गर्दाखेरि परिवारहरूले पनि समन्वय गरेर श्रमिकहरूलाई चाहिँ परामर्श दिएका कुराहरू पनि छन् कि त्यस्तो पनि गर्नुहुन्छ?
0: हजुर हजुर, छ, त्यो छ. परिवारले हामीले सम्पर्क गर्नुहुन्छ होइन, जस्तो अब यो विशेष गरी औषधिको सवालमा चाहिँ
1: हजुर,
0: जस्तो अब श्रमिकलाई भएको समस्याले हामीले जुन औषधि प्रेस्क्राइब गर्छौँ हस्पिटलको लेटर प्याडबाट होइन, त्यो प्रेस्क्राइब गर्दाखेरि चाहिँ उहाँ औषधि नपाउने समस्या अथवा त्यो खालको समस्या हुन्छ भनेर नेपालबाट नै त्यो कागज पेस गरेर चाहिँ औषधि लानुभएको सन्दर्भहरू पनि छन्. यसरी समन्वय. अनि अर्को कुरामा यहाँ जोड्न के चाहे मुकुन सर भने
1: हजुर,
0: मान्छे हो रोग लाग्छ, यो कन्सेप्ट चाहिँ हामी चाहिँ अझै क्लियर हुनु पऱ्यो कि. जस्तो मान्छेको शरीर भएपछि रोगी र निरोगी यही दुई बिचको यात्रा हो भनेर हामीले बुझ्न पऱ्यो कि. यो खालको कन्सेप्ट क्रिएट भएपछि के हुन्छ, हामी रोगसँग तब अनि डराउँदैनौँ होइन, हामी रोगको निदान खोज्छौँ. कुनै समस्या छ भने समाधानतर्फ लाग्ने हो होइन. रोगी र निरोगी बिचको यात्रा हो यो होइन. त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ कुनै समस्या आयो भने भन्ने हो होइन, त्यो अनुसार उपचार र निदान खोज्ने हो. यो खालको चाहिँ कन्सेप्ट पनि हामीले बिल्डअप गर्नुपर्ने हुन्छ.
1: अहिले धेरै नेपालीहरू कामको सिलसिलामा वैदेशिक रोजगारीमा गएका छन्, ठ्याक्कै एकीन तथ्याङ्क त अहिले पनि भन्न सकिन्न होइन, आउने जाने क्रमले गर्दाखेरि एकीन तथ्याङ्क त निस्किन सकेका छैन, तर ठुलो सङ्ख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा छ भन्छन्। उहाँहरूमा कस्तो किसिमको समस्याहरू बढी देखिन्छन्?
0: अब समस्याको कुरा गर्दा,
1: शारीरिक समस्याको कुरा गरौँ,
0: हजुर हजुर, अब शारीरिक समस्याको कुरा गर्दा कस्तो छ भन्दाखेरि विभिन्न छाला लगायतका समस्याहरू पनि उहाँहरूले भन्नुहुन्छ होइन,
1: हजुर,
0: हाट जोड्ने सम्बन्धीका समस्याहरू पनि छन्, आँखा सम्बन्धीका छन्, दाँत सम्बन्धीका छन्, पेट सम्बन्धीका छन्, जसो अनि अघि कुरा गरेँ नसर्ने रोगहरू जुन भन्छौँ नि प्रेसर होइन, सुगर, अब हाइपरटेन्सन, डायबिटिज, अब यस्तो खाले समस्या, थाइरोइडका समस्याहरू होइन, अथवा लामो समयसम्म औषधि प्रयोग गरिरहेका समस्याहरू, कति त अपरेसनको बेला हस्पिटलबाटै हामीलाई फोन गर्नुभयो त डाक्टर साहब गरौँ कि नगरौँ होइन, यस्तो खालको सिनारी हो विभिन्न, अनि मानसिक रोगमा पनि त्यस्तै अवस्था छ होइन, एन्जाइटीका समस्या, एडजस्टमेन्ट डिसअर्डरका समस्याहरू छन्। सो समग्रमा हेर्दाखेरि चाहिँ रोगको प्रकृति चाहिँ भिन्न भिन्न खाले छ,
1: सबै किसिमका समस्याहरू
0: सबै किसिमका समस्याहरू छन्, र अलिकता तपाईँको के भन्छ यो उहाँको जुन पेसा छ नि त्योसँग पनि जोडिएका समस्याहरू छन्, कति कुर्सीमा बसिरहने होइन, ओबेसिटीका समस्याहरू छन्, यही अघि नसर्ने रोगका कुराहरू गरे होइन, कति किडनीका समस्याहरू छन्। अब यो कस्तो छ भन्दाखेरि म थोरै यसमा जोडिहालेँ,
1: हजुर,
0: यो बढी पानी पिउने जस्तो हामी पानी पिउने सेड्युललाई चाहिँ अथवा पानी पिउने कामलाई चाहिँ अलिकता फाल्तु रूपमै लिन्छौँ कि, तिर्खा लगायो भने खाने नभए नखाने टाइपको
1: एउटा
0: नेग्लिजेन्स जस्तो, अब अरू नास्ता पानी नास्ताहरू चाहिँ के गर्छौँ भने 8 बजे 1 बजे खाना भात भन्दाखेरि दाल भन्दाखेरि चाहिँ यसरी जान्छौँ, यो पानी खाने सिस्टममा चाहिँ तिर्खा लगायो कहीँ केही बस्यो भने खाने सिस्टम छ, यो कारण यो हामी बिचमै भएको समस्या पनि हो,
1: यो वैदेशिक
0: झन् वैदेशिकमा चाहिँ के छ भन्दाखेरि उहाँहरूको 12 घन्टे ड्युटी छ, 12 घन्टे ड्युटीमा कतिखेर खाने, कतिले के गर्नु रहेछ भने एकैचोटि 1 लिटर खाइदिने अनि दिनभरि केही नगर्ने, त्यो त्यसरी पनि प्रपर हाइड्रेसनको चाहिँ त्यो उमेर म्याच हुँदैन कि। अब अर्को सिस्टम के छ भन्दाखेरि तिर्खालाई बढी यो अरू बेभरेजहरू, अरू पेय पदार्थहरू खाने, पानी कम खाने होइन, त्यसले गर्दाखेरि पनि किडनीलाई असर गरेका कुराहरू छन्। अब यो कारणले गर्दाखेरि चाहिँ हामीले यो सामान्य पानी त एफोर्डेबल कुरा नै हुने होइन,
1: हजुर,
0: त्यो कुरालाई पनि उहाँहरूले हेरिदिनु पऱ्यो।
1: अब यहाँले यो भन्नुभयो तर समस्याहरू हुन्छन् चाहिँ डक्टरले चाहिँ सधैँ सबै कुराहरू फोनबाटै परामर्शबाटै सम्भव नहुनसक्छ, दीर्घ रोगका कुराहरू हुनसक्छन् होइन, यी कुरा अपरेसनका कुराहरू हुन्छन्, यी कुराहरू कसरी समन्वय गर्नुहुन्छ यहाँ?
0: अब यस्तो छ, यसमा चाहिँ हामीले यो दीर्घ रोगको कुरामा चाहिँ हामीले फलोअपमा राख्न सक्छौँ पेसेन्टलाई, तर श्रमिकहरू पनि अलिकति थोरै सचेत भएर चाहिँ आफ्नो स्वास्थ्यप्रति पनि थोरै संवेदनशील भइदिनु भयो भने त्यसले चाहिँ, किनकि ठुलो मास छ हाम्रो होइन बाहिर, त्यो कारणले गर्दाखेरि अब एकचोटि उहाँहरूले चाहिँ परिस्थिति अथवा यस सेवा बुझिसकेपछि चाहिँ आफै पनि अलिकता चाहिँ एक्टिभ हुने होइन, त्यो अनुसारले गयो भने चाहिँ यस यो उसमा म्यानेज गर्न पनि सजिलो हुन्छ। अनि अर्कोतर्फ चाहिँ के छ भन्दाखेरि यो सेवा लिँदै गर्दाखेरि चाहिँ यो भनिदिनु पऱ्यो क्या, यो साथीभाइमा ल कहीँ केही समस्या आयो भने चाहिँ यसरी चाहिँ सम्पर्क गर्न सकिन्छ भनेर चाहिँ एक्लै अर्कालाई भनिदिँदा पनि ठुलो उसमा चाहिँ मासमा पुग्छ।
1: यहाँहरू सेवा दिइराख्नु भएको छ तर समयको कुराहरू हुन्छन् होइन, विदेशको समय र यहाँको समय होइन, त्यसले गर्दाखेरि समन्वय गर्न गाह्रो हुन्छ, उहाँहरू त काम गर्न जानुभयो उहाँ।
0: अब हामी यसलाई दुई तरिकाले गरिरहेछौँ, जस्तो अब अहिले अफिस आवरको कुरा गर्दाखेरि 9 to 5 छ होइन, अब हामी यही फेजमा नै अहिले काम गरिरहेका छौँ। अब यो बाहेकको समयमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि हामी अनलाइन त बस्छौँ तर डेडिकेटेड रूपमा यो अफिस आवर बाहेक चाहिँ डेडिकेटेड रूपमा हुँदैनौँ होइन, हामी चाहिँ के गर्छौँ भन्दाखेरि त्यस्तो कुनै समस्या आयो एकदमै अर्जेन्ट कन्सल्टेसन दिइहाल्नु पऱ्यो भने चाहिँ हामी हुन्छौँ, तर रुटिन केसहरू छन् भने चाहिँ त्यसलाई चाहिँ नेक्स्ट डेमा हेर्छौँ, त्यसरी चाहिँ हामीले अहिले तत्काल म्यानेज गरिरहेको छौँ। तर अब यो 24 घन्टा 24/7 चाहिँ हामी जानै पर्ने हुन्छ, र यो अबको नेक्स्ट मोटिभ अथवा नेक्स्ट जर्नी चाहिँ यही हुनुपर्छ टेलिमेडिसिन सेन्टरको, मलाई व्यक्तिगत रूपमा लाग्छ।
1: गोपनीयताका कुराहरू पनि हुन्छन्, बिरामीहरूले कति खुल्छन्, खुलेर भन्न सक्ने अवस्था छ कि छैन,
0: हजुर हजुर। अब यो सुरुवाती चरणमा चाहिँ के थियो भने गाह्रो थियो, अहिले त मान्छेहरूले बुझिसकेका छन्, मान्छेले बोल्नुपर्छ होइन, भन्नुपर्छ। अब यो पेसेन्ट कन्फिडेन्सियलिटी भनेको चाहिँ एकदमै प्रायोरिटी हुन्छ। तपाईँले राख्नुभएको समस्या चाहिँ एउटा चिकित्सकसँग राख्नुभएको, देश दुनियाँसँग होइन होइन। त्यो कारणले गर्दाखेरि पेसेन्ट कन्फिडेन्सियलिटी चाहिँ एकदम हाई हुन्छ। अहिले तपाईँले सुनिरहनु भयो होला होइन, अथवा जानकारीमा पनि होला तपाईँहरूलाई कि अहिले भर्खरै नेपाल मेडिकल काउन्सिलले चाहिँ टिकटक लगायत अनि विभिन्न सञ्चार माध्यममा चाहिँ तपाईँको परामर्श गर्ने, कसैलाई केही गर्ने, मान्छेको फोटोहरू देखाउने, भिडियो गर्ने, हाल्ने, यस्तो चाहिँ नगर्नु होला भनेर एउटा निर्देशन पनि जारी भएको छ। हामीले नि त्यसमै काम गर्छौँ। मेडिकल इथिक्स अथवा यो पेसेन्ट कन्फिडेन्सियलिटी चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। पेसेन्टले प्रायोरिटी दिएर उहाँहरूको गोपनीयतालाई एकदमै ध्यान दिनुपर्ने हुन्छ र टेलिमेडिसिन सेन्टरले त्यो कुराको सम्मान गर्छ र गर्दै आएको छ। र यसमा हामीले चाहिँ बिरामीहरूलाई त्यही अनुसारले नै चाहिँ भन्ने गरेका छौँ। पेसेन्ट कन्फिडेन्सियलिटी टेलिमेडिसिन सेन्टरबाट मेन्टेन हुन्छ।
1: डाक्टर साहब, अर्को कुरो, यहाँहरू फोनबाटै परामर्श दिनुहुन्छ, औषधि पनि लेख्नुहुन्छ होइन, भन्नुहुन्छ अथवा पठाउनुहुन्छ, एउटा प्रक्रिया होला, तर यता हुने औषधि र विदेशमा हुने औषधिमा फरक हुनसक्छ, त्यो अलिकति समन्वय गर्न गाह्रो अथवा सहज कतिको छ?
0: अब यस्तो छ, अब औषधिमा पनि अब हामीले रिसेन्टली अथवा श्रम मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालय, स्वास्थ्य मन्त्रालय लगायत निकायहरूले चाहिँ अहिले यसमा काम गरिरहनु भएको छ होइन। यो अब ड्रगको सिस्टममा के छ भन्दाखेरि हामी बिरामी पनि अब ट्राइजिङ टेलिट्राइजिङ भन्छ होइन, त्यो अनुसार चाहिँ अब कुन बिरामी कस्तो खालको हो भनेर त्यही अनुसारले चाहिँ हामीले चाहिँ कम्प्लेन अनुसार होइन, स्वास्थ्य अवस्था अनुसार त्यही अनुसार चाहिँ ड्रग कुन चाहिँ डिस्पेन्स गर्ने, कुन प्रिस्क्रिप्सनमा लेख्ने, कुन नलेख्ने, अथवा कुन चाहिँ त्यहाँको हस्पिटलसँग डाइरेक्ट कम्युनिकेट गराउने, कुन अवस्थामा इन्टरभेन गर्ने, कुन अवस्थामा चाहिँ रिफरल गर्ने, अथवा कुन अवस्थामा चाहिँ सहजीकरण गर्ने, कुन अवस्थामा चाहिँ प्रेस्क्राइब गर्ने, लेख्ने, त्यो अनुसारले चाहिँ अहिले काम भइरहेको छ। अहिले हामीले गरिरहेको प्र्याक्टिस चाहिँ के हो भन्दाखेरि हामी प्रेस्क्रिप्सन्समा उहाँहरूलाई औषधि लेखिदिन्छौँ, लेखिदिइसकेपछि उहाँहरूलाई त्यहाँ केही समस्या आयो भने हामीले एउटा राजदूतावाससँग चाहिँ समन्वय गर्छौँ। अर्को चाहिँ हामीले थप चिठी पठाएर सम्बन्धित बिरामी चाहिँ यो विशेषज्ञबाट यही अनुसार चाहिँ यसरी डायग्नोस भएको हो र यो डायग्नोस्ड केसलाई चाहिँ यो अनुसारको औषधि चाहिन्छ भनेर हामीले एउटा लेटर पनि इस्यु गर्छौँ।
1: हजुर,
0: एउटा यो भयो। दोस्रो चाहिँ नेपालबाट जाँदाखेरि चाहिँ त्यही लेटर प्रयोग गरेर उहाँको साथीभाइ कोही छन् भन्दाखेरि त्यही लेटर अनुसार औषधि लिनुहुन्छ अनि त्यही लिएर चाहिँ सम्बन्धित देशमा जानुहुन्छ। दुई खाले भयो है। अनि अर्को चाहिँ कस्तो छ भन्दाखेरि औषधिको प्रकारमा के छ भने कुनै कुनै डाइरेक्टली फार्मेसीबाट पनि लिने हुन्छन् के ड्रगहरू होइन। त्यस्तो ड्रगमा चाहिँ अहिले टेलिमेडिसिन सेन्टरको यो उसले चाहिँ के गरिरहेको छ भन्दाखेरि त्यहाँ एउटा त्यो फार्मेसीमा गएर लिने डाइरेक्ट श्रमिकले जुन खाले औषधि लिने रहनु भएको थियो होइन, जस्तै पेन किलरहरू होइन, अरू अन्य ड्रगहरू, पिपिआईहरू बेसिकली, अब त्यो खालकोमा चाहिँ अब अहिले बिचमा के गरिरहेको छ भने टेलिमेडिसिन सेन्टरले चाहिँ एउटा इन्टरभेन गरिरहेको छ। के गरिरहेको छ भने त्यो सम्बन्धित बिरामी त्यो बिरामीलाई चाहिँ खास के भएको र के औषधि खानुपर्ने भनेर त्यो बिचमा इन्टरभेन गरिरहेको छ। फार्मेसीमा गएर त्यही औषधि खानु परे पनि
1: हजुर
0: बिरामीलाई चाहिँ अब के थाहा हुने भयो भने उहाँको के समस्या हो र त्यो अनुसारले चाहिँ उहाँले त्यो औषधि खाइरहनु भएको र अब के गर्ने अथवा थप केही परीक्षणहरू भए के परीक्षण गर्ने त भनेर अब त्यो खालको बिचमा चाहिँ उहाँले परामर्श पाइसकेपछि के हुन्छ भन्दाखेरि फार्मेसी पुग्नुभन्दा अगाडि चाहिँ उहाँले आफ्नो स्वास्थ्य अवस्था चाहिँ के हो भनेर थाहा पाउनु भएको छ।
1: यहाँले यो भन्दै गर्दाखेरि विदेशमा रहेका श्रमिकहरू को कुरा रोजगारदातासँग पनि जोडिन्छ। यहाँले भनेको समयमा छुट्टी नपाउने अथवा यहाँले कुनै औषधि लेख्नुभयो अथवा गम्भीर किसिमको रोग लाग्यो भने अस्पताल जानुपर्ने हुन्छ, बिदा नभएको कारणले गर्दाखेरि पनि समस्या आउनसक्छ, यसमा पनि केही समन्वय गर्नुभएको छ?
0: हजुर, यस्तो छ। अब यहाँ ठ्याक्कै यही कुरा हो, एउटा बिदाको कुरा हो, अर्को डिस्टेन्सको कुरा हो होइन, दुरीका कुरा हो, अर्को रोजगार अर्को पैसाको कुरा पनि आउँछ, यसमा
1: खर्च पनि जोडिन्छ,
0: खर्च पनि जोडिन्छ। अब यो कुराहरूमा चाहिँ हामीले कसरी काम गरिरहेछौँ भन्दाखेरि यदि त्यो बिरामीलाई बिदाको समस्या भयो, दुरीको समस्या भयो भने चाहिँ हामीले सम्बन्धित रोजगारदातासँग डाइरेक्ट कुराकानी पनि गर्ने गरेका छौँ र गर्छौँ पनि हामी त्यो। त्यही भएर हामीले बिरामीहरूलाई के भन्छौँ भन्दाखेरि तपाईँलाई केही समस्या भयो भने हामीलाई तपाईँको रोजगारदातासँग कुरा गराइदिनु अथवा त्यो अनुसारले चाहिँ त्यहाँ सहजीकरण गर्नु अथवा यसरी भन्नु कि नेपाल सरकारबाट कार्यक्रम सञ्चालन भएको छ, यो अनुसारले चाहिँ हामीलाई यो औषधि खानु भन्नुभएको छ भने हामीले दिएको लेटर अथवा प्रिस्क्रिप्सन पेस गर्नुहोस्, त्यो अनुसार पनि तपाईँलाई भएन भने चाहिँ हामीलाई खबर गर्नुहोस्, हामी सोझै कुराकानी गर्छौँ अथवा तपाईँलाई चाहिँ दूतावाससँग समन्वय गर्छौँ भनेर चाहिँ त्यसरी इन्टरभेन। अर्को पैसाको कुरा गरेँ, हामीले श्रमिकहरूलाई के भनिरहेछौँ अथवा जो पनि विदेशमा हुनुहुन्छ बाहिर हुनुहुन्छ उहाँहरूलाई के भनिरहेछ भन्दाखेरि यो हेल्थ कार्ड हेल्थ इन्सुरेन्स होइन स्वास्थ्य बिमा अब यसमा चाहिँ रोजगारदाता र तपाईँहरू बिचमा त्यो अनुसारको इन्सुरेन्स चाहिँ टाइअप छ कि छैन त्यो कुराहरू हेर्नु होला, किनकि सानो खर्चहरूले पनि धेरै आउँछ त्यहाँ होइन, बाहिरी खर्चहरू धेरै हुन्छ, झन् यो हेल्थ केयरमा त अभियसली एकदमै हाई पनि छ है कम्पेरेटिभली हेर्दाखेरि। अब त्यो कारणले गर्दाखेरि त्यो स्वास्थ्य बिमाको इन्सुरेन्स हेल्थ कार्ड अथवा रोजगारदाताले तपाईँको स्वास्थ्यलाई लिएर कतिको ध्यान दिन्छ के छ त्यो अवस्थाहरू त्यो आफूले पनि यसो हेर्नु होला है भनेर चाहिँ गर्छ। किनकि अब टेलिमेडिसिन सेन्टर हामीले परामर्श निशुल्क दिन्छौँ, हरेक सुविधा यहाँबाट निशुल्क हुन्छ अनि त्यहाँ पैसा तिर्नु परेपछि श्रमिकको त्यो फ्रिक्वेन्सी पनि घट्न सक्छ, त्यो कारणले गर्दा उहाँ त्यहाँ लाग्ने उपचार खर्च र त्यही अनुसार चाहिँ सम्बन्धित रोजगारदाताले दिएको छ या छैन अब आफूले पाउनुपर्ने हो कि होइन त्यो कारणले चाहिँ आफै पनि यसमा चाहिँ अलिकति सचेत हुनुभयो भने चाहिँ त्यो कुरामा हामीले गर्न खोजेको काम र उहाँहरूले पाउनुपर्ने सेवा चाहिँ त्यसरी चाहिँ म्याच हुन्छ होइन मिल्छ त्यसरी चाहिँ। अब हामीले यहाँबाट भन्नु उहाँ पैसा खर्च गर्न नसक्ने भए चाहिँ त्यो खासै दिनु हुँदैन, त्यो कारणले दुईतर्फी रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्ने हुन्छ। अनि अर्को तपाईँलाई रोचक कुरा बताऊँ, यसमा के छ भन्दाखेरि जो श्रमिक बाहिर हुनुहुन्छ उहाँहरूको कुनै अपरेसन गर्नु पऱ्यो भने कस्टको पनि कुरा हुन्छ क्या, जस्तो उहाँ 2 लाख लाग्ने भयो नेपालमा 50,000 हुने भयो भने कतिपय श्रमिकहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिक लामो समय बसेको र त्यही अनुसारले घर परिवारमा पनि टाढा भएको अवस्थामा चाहिँ उहाँहरू घरमै आएर उपचार गर्ने परिवारकै रेखदेखमा उपचार गर्ने नेपाली वीर हस्पिटलमै हामीले नै अपरेसन गराएका छौँ बिरामीको होइन, ENT विभागले गरेको छ, त्यो अनुसारले पनि कस्टको कुरामा टाइअप भएर त्यही अनुसारले चाहिँ यसरी हामीले सेवा दिइरहेका छौँ। जसरी हुन्छ हामी श्रमिकको स्वास्थ्यलाई लिएर संवेदनशील छौँ र त्यही अनुसारले हामीले भनिरहेका पनि छौँ।
1: हुन्छ डाक्टर साहब, वीर अस्पतालमा सञ्चालित टेलिमेडिसिन सेवाले गरेका काम र कसरी सेवा दिइराख्नु भएको छ यो विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो, आगामी दिनमा फेरि यहाँहरूसँग छलफल बहस र परामर्श गर्नेछौँ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: धन्यवाद मुकुन्द सर यो अवसरका लागि। फेरि पनि म श्रमिकहरूलाई के आग्रह गर्न चाहन्छु भन्दाखेरि यस टेलिमेडिसिन सेन्टरमा चाहिँ हजुरलाई केही पनि स्वास्थ्य समस्या आइपऱ्यो भने चाहिँ हामीलाई फोन गर्नुहोला। 3 एप्लिकेसन छ, वाट्सएप, इमो, भाइबर, यसमा चाहिँ 2 नम्बरहरू छन्, 9853-45701, 9853-45702। यसमा चाहिँ हजुरले टेस्ट गर्न सक्नुहुन्छ, आफ्नो रोजगार बाहेको समय छ भन्दाखेरि अडियोमा पठाउन सक्नुहुन्छ अथवा प्रत्यक्ष चाहिँ यी एप्लिकेसन्सहरूमा फोन गर्न सक्नुहुन्छ, तपाईँलाई कुनै पनि पैसा लाग्दैन। केही स्वास्थ्य समस्या आइपऱ्यो अथवा साथीभाइहरूलाई केही खाली स्वास्थ्य समस्याहरू छन् भने पनि हामीलाई सोझै सम्पर्क गर्नुहोला भन्न चाहन्छु।
1: हस् धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ वीर अस्पतालमा सञ्चालित टेलिमेडिसिन सेवाका बारेमा विभागका फोकल पर्सन डाक्टर सञ्जय धरेलसँग। यसै कुराकानी सँगसँगै श्रोकार कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: बिहानै झुक्राइ छौ त के भयो?
4: मेरो शरीरमा त तागतै नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
5: शरीर सुनिने हाड जोड्ने दुख्ने थक्नु
6: मलाई के भएको रहेछ डाक्टर साहब?
7: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
8: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु काठमाडौँ।
9: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौं, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
10: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौं, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
9: वैदेशिक रोजगार बोर्डको सचिवालय।
11: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
12: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
13: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदै आजै राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने। प्रधान न्यायाधीशको सिफारिस संवैधानिक घेराभित्रै भएको, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई र युद्ध अन्त्य सम्बन्धी इरानी प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अस्वीकार। समाचार अब विस्तारमा। संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदैछ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार आज अपरान्न 4 बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसका लागि संघीय संसदका सदस्यहरूलाई 3:45 बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधि सभा सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ। संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। आज दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठक बस्नेछ। आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री परिषद हेरफेर सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ। त्यसपछि सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नुहुनेछ। सम्भावित कार्यसूचीमा सभामुखले प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोसिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेश गर्नुहुनेछ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था सम्बन्धी अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुहुनेछ। सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 प्रधानमन्त्रीले आज पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू आजै पेश हुनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको सिफारिस संविधानभित्रैबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा सभापति लामिछानेले हिजो संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको बताउनुभयो। भागभण्डामा आफूहरूलाई विश्वास नभएको बताउनुहुँदै सभापति लामिछानेले न्यायमूर्तिहरूको सूची अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो। विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न उहाँले पार्टीका सांसदहरूलाई निर्देशन पनि दिनुभयो। सभापति लामिछानेले देशमा रहेका समस्या समाधानका लागि अहिले अध्यादेश ल्याइएको र पार्टी नेतृत्वको सरकार जनताको हितभन्दा बाहिर नजाने बताउनुभयो। परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी थालेको छ। चैत्र 19-29 गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तर पुस्तिका परीक्षण समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षण थालेको कार्यालयले भोलिसम्म परीक्षाफल प्रकाशन गर्ने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। टर्कीको इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आज बिहान आगो लाग्दा सुरक्षित अवतरण गरिएको छ। TK726 नम्बरको टर्किस एयरलाइन्सको विमानमा 4 बालबालिकासहित 273 जना यात्रु र चालक दलका 11 जना सदस्य सबैको सुरक्षित रूपमा उद्धार गरिएको विमानस्थल कार्यालयले जनाएको छ। त्यस क्रममा केही समय रनवे बन्द गरिएकोमा अहिले सञ्चालनमा आएको छ। सार्वजनिक सेवा प्रभावलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि सरकारी कार्यालयहरूमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुँदैछ। जेठ 1 गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयहरूमा सरसफाई सप्ताह सञ्चालनमा आउने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यसैदेखि आजैदेखि सरकारले मूल्य पारदर्शिता सप्ताह पनि मनाउँदैछ। नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण रूपमा समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ। चितवनको भरतपुर महानगरपालिका 4 धर्मचोक स्थित एउटा पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि फुड पोइजनिङ भई बिरामी हुनेको संख्या 93 पुगेको छ। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। वैशाख 23 गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 बिरामी परेका छन्। बारादशी गाउँपालिका 2 बुट्टाबारीमा एक परिवार बिहानको खानामा हिजो जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सूचना।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। आराध्यदेव भगवान पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशेषता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा 2082 को समूह हिजो पशुपति क्षेत्र आइपुगेको छ। भगवान पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशेषता समस्त सनातनी एवं नेपालीलाई जागृत गराउने र बागमती नदी प्रदूषित भएकोमा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना एवं प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको हो। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका 65 थान मोटरसाइकल तथा स्कुटर फेला परेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। फेला परेका 45 मोटरसाइकल र 20 स्कुटर सम्बन्धित सवारी साधनलाई जिम्मा लगाइएको कार्यालय प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। इरानले युद्ध अन्त्यका लागि ल्याएको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकारको घोषणा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले आफूहरूले चाहेको विषय इरानले सम्बोधन गर्न नचाहेकाले आफूहरू इरानको प्रस्तावको पक्षमा नरहेको स्पष्ट पार्नुभयो। आणविक कार्यक्रमको अन्त्य र युरेनियमका विषयमा अमेरिकी प्रस्ताव सम्बोधन नगरे इरान विरूद्ध जारी लाग्ने चेतावनी पनि राष्ट्रपति ट्रम्पले दिनुभएको छ। इरानले युद्ध अन्त्यका लागि विभिन्न विषय समेटिएको प्रस्ताव अमेरिका समक्ष पेश गरेको थियो। राष्ट्रपति ट्रम्पको पछिल्लो प्रतिक्रियापछि मध्यपूर्वमा तनाव थप बढ्ने आशंका गरिएको छ। इजरायलले लेबनानमाथि लगातार हवाई आक्रमण जारी राख्दा पछिल्लो 24 कम्तीमा 24 मृत्यु भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनु भएको छ। मस्कोमा सैन्य प्रदर्शनमा राष्ट्रपति पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरिएको आक्रामक शक्तिसँग लडिरहेको बताउनुभयो। अब मौसम। आज सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराईका भूभागमा आंशिक रूपमा बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। संघीय संसदको बजेट अधिवेशन आज सुरु हुँदै आजै राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने। प्रधान न्यायाधीशको सिफारिश संवैधानिक घेराभित्रै भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई र युद्ध अन्त सम्बन्धी इरानी प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अस्वीकार। बिहान 9 समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप

0: चे छद पुलाङ्गु स्कुल याद अझ बालक झ्याके फैगु खे डाक्टर मदन भण्डारी मानन्दर व्याधिगु ख प्राविधिक योग ए प्रविधि या त छेला विद्यार्थी पुच न यानाचुङ्गु यागु यातिङ्गु ज्याय बारे खनबला व्यात धासा स्कुल या क्वालिटी अझ बालाइगु ख पाहाक थ चादिपी पूर्व विद्यार्थी पिस धाइदिगु ख गु ए ज्याजुले नुगु ज्यासना पुचय नाय अनिता मानेन्दर नुकु नरेश कुमार मल्ल मु छ्यान्जे शङ्कर महर्जन दाबरी रेणु साई दुजोपी गौरी श्रेष्ठ कदम शोभा कङ्साकार दिपङ्कर मुनि ताम्रकार त्रिरत्न मानेन्दर निदेश साई राधेश्याम महर्जन अमीर मया रञ्जित त मुपा शिव बहादुर नेपाली ओ निवर्तमान नायो विवेन्द्र भक्त प्रधान नङ दशिपो लल्ना हङ्गु ख मोहन स्मृति प्रतिष्ठान गोसागोगो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन अन्तर्गत मिग ज्येष्ठ नागरिकका हना ओ सुरक्षाबारे विमर्श जोगुदु सम्मेलन स्वदेशी विदेशी विज्ञली से अभियन्ता पिन्स संविधान व्यवस्था एना तगु कथा ज्येष्ठ नागरिकका सम्मान ओ संरक्षण या त सरकार निजी क्ष ओ फुक छेज पिन्स पालना या मागुली बह बिगु ख ज्याजोले दक्षिण एसियाली ज्येष्ठ नागरिक मञ्च नायो छत्र प्रधान नेपाल या संविधान या धारा 41 कथ राज्यपाख ज्येष्ठ नागरिक त विशेष संरक्षण सुरक्षा लिसे धारा 43 आर्थिक कथ विपन्न असहाय नागरिक सामाजिक सुरक्षा हक या प्रबन्ध एना तगुली उख्या प्रभावकारी कानुन जुइमा अगुली बह ब्यादिल रुसी राष्ट्रपति भ्लादिमिर पुटन न युक्रेने ल्वापु कोच्यातेङ्गु धाइदिगुदु मस्कोए जुगु सैन्य प्रदर्शनी राष्ट्रपति पुटिन थथे धाइदिगु ख थोए दोथी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार रुस ओ युक्रेन दोथी शनिबार निसे सोनुया युद्धब्रान लागु जुगु घोषणा एनादिगु ख मस्को ओ क्रिब युद्धब्रान सर्त या त सेङ्कुगु धासा तबी अज्यागु छुन आक्रमण जुगु रिपोर्ट धासा प्युगु मधु थौ सुदूरपश्चिम प्रदेश नाप दे या हिमाली वो पहाडी लागे खसु खनिदैगु व तराई लागे पच्चा खसु खनिदैगु धागुदु दे या हिमाली वो पहाडी लागे मो थासे व लुम्बिनी व सुदूरपश्चिम प्रदेश या तराई लागे छगुनीको थासे न न्याना वा वैगु जल तथा मौसम विज्ञान विभाग धागुदु मिग नि खुगु फुटी न्यागु डिग्री सेल्सियस या क्वाजो लुगुली थौ नि खुगु निसे नि च्यागु तक क्वाज लुइगु तुकमा यागुदु नेपाल भाषी बुख कोचाला शुभ
1: कस्तो धेरै खोकेको नानीले छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त के भयो
2: हेर्नुहोस् न नानीको बाबा नानीलाई लगातार खोकी आइरहेको छाती दुखेको जस्तो गर्छे रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे
1: ओहो नानीको आमा बच्चालाई त गाह्रो भएको जस्तो छ जाउँ जाउँ ल अस्पताल गएर एकपटक जाँच गराउँ
3: ल यता राख्नुहोस् त बच्चालाई म जाँच गर्छु यो सबै दम रोगको लक्षण हो श्वास फेर्न गाह्रो हुनु श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु छाती दुख्नु दम रोगको लक्षण हो
1: अब के गर्नु त डाक्टर साहब साह्रै अत्यास लाग्यो मेरो बच्चालाई त ठिक हुन्छ नि
3: नातिनुहोस् न मैले औषधि दिइसकेको छु बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि
4: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने सास फेर्न गाह्रो हुने छाती घ्यार घ्यार हुने कोखा हान्ने ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन् यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष।
3: हाम्रो संस्कृति,
4: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल, राम्रो संस्कृति, पवित्र
3: लुकेका स्वर्ग, समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालको विभिन्न ऐतिहासिक कालखण्डमा राजघाट चलाउँदै आएको एउटा जातिका रूपमा चिनिने जाति हो ठकुरी जाति। ठकुरी जाति शाही, शाह, वम, पाल, सेन, सिंह, मल्ल आदि थरका रूपमा चिनिन्छन्। ठकुरीलाई क्षेत्रीयहरूको एक वर्ग वा थरका रूपमा लेखिएको पाइन्छ। त्यसो त ईस्वी सम्बत 605 राजा भएका अंशुवर्मा पहिलो ठकुरी राजा भएको र अंशुवर्मा पछि पनि विभिन्न कालखण्डमा शक्तिशाली विशाल राज्यहरू चलाएको पाइन्छ। ठकुरीहरूको पारम्परिक वेशभूषामा पुरुषहरूले दौरा सुरुवाल, कोट, टोपी र महिलाहरूले गुन्यु, चोलो, धोती, सारी, घाघरो, गाउन लगाउँदछन्। पुरुषहरूको नामकरणमा बहादुर, जङ्ग, विक्रम, कुमार आदि नामको बीचमा राखिएको पाइन्छ भने महिलाहरूमा देवी, राज्यलक्ष्मी, कुमारी, लक्ष्मी आदि नामको बीचमा राखिएको पाइन्छ। ठिक्क उचाइ र हृष्टपुष्ट शरीरले ठकुरीहरूलाई शारीरिक रूपमा चिनाउँछ। ठकुरीहरूले जनै धारण गरेर गायत्री पाठ गरी पूजा गर्ने प्रचलन, खानापछि भान्सा लिपोत गर्ने पुरानो चलन महत्वको रूपमा लिइन्छ। ठकुरी समाजमा बडा दशैं, भाइटिका, तिहार र भैलो, भुव पर्व, माघे सङ्क्रान्ति, चैते अष्टमी, श्रावण पूर्णिमा आदि चाडपर्व महत्वका साथ मनाइन्छ र नयाँ वर्ष, रवि सङ्क्रान्ति, साहुने सङ्क्रान्ति, गौरा पर्व, हुम्लाका कल्याल ठकुरीले मनाउँदछन्। समाजका क्षेत्री लगायत अरू जातिसँग सुमधुर सम्बन्ध राखेर सामाजिक व्यवहार र समाजसेवामा तत्पर रहने जाति हो ठकुरी जाति भनेर कालीबहादुर शाहीले लेख्नु भएको छ। ठकुरी जातिमा आफ्ना सम्मान गर्नुपर्ने, नातागोता र आदर गर्नुपर्नेलाई सम्मानजनक शैलीको भाषा र सम्बोधन गर्ने पारम्परिक चलन छ। कुलकुटुम्ब र मान्यजनलाई त्यस किसिमको भाषा र शैलीले सम्बोधन गर्ने गरिन्छ। आमालाई मुवा, बाबुलाई बुवा, बाजेलाई हजुरबुबा, बजेलाई हजुरमुवा, श्रीमानलाई राजा, श्रीमतीलाई महारानी, देवरलाई बाबु साहेब, नन्दलाई मैया रानी, भाइकी श्रीमतीलाई भाइकी रानी आदि भनिन्छ भने अनुरोध गर्नुपर्दाका शैलीहरूमा खानुलाई जिउनार गर्नु, जानुलाई सवारी हुनु, बस्नुलाई राज हुनु, भन्नुलाई मर्जी हुनु जस्ता शैलीको प्रयोग गर्ने प्रचलन छ। आजको कार्यक्रममा हामी ठकुरी जातिको परिचय, केही ऐतिहासिक र सांस्कृतिक विषयवस्तु साथै कर्णालीका ठकुरीहरूका केही सामाजिक संस्कार सम्बन्धी प्रसङ्गहरू समेट्ने जमर्को गर्दैछौँ। त्यसो त नेपाली भाषा, संस्कृति र सभ्यताको उद्गम स्थल पनि हो कर्णाली। कार्यक्रममा ठकुरीहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष, समाजशास्त्री तथा अध्येता डाक्टर दलीप कुमार मल्लसँगको कुराकानी रहनेछ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रम अघि बढाउँ सामाजिक संस्कारहरूबाट। यस सम्बन्धी आजका सामग्री हामीले नेपालका जातीय सामाजिक संस्कार पुस्तकमा प्रकाशित कर्णालीका ठकुरी जातिको सामाजिक संस्कार शीर्षकमा कालीबहादुर शाही केभी सिम्पलले लेख्नु भएको लेखका आधारमा तयार पारेका छौँ। ठकुरीहरूले हिन्दू धर्मशास्त्र अनुसारका 16 संस्कारहरूलाई सम्मानका साथ स्वीकार र अवलम्बन गर्दै आएका छन्। विशेष गरी कर्णालीवासी ठकुरीहरूका पारम्परिक संस्कृतिमा छोरो जन्मिँदा छरछिमेकी र गाउँलेहरूले छोरालाई जन्म दिने आमा बाबु र शिशुका बाजे बजैलाई फुलपाती कानमा सिउरिदिन्छन् अनि आशिक पनि दिन्छन्। तिम्रो छोरा नाति जन्म्यो, छैठ गर्नु, न्वारान गर्नु, व्रतबन्ध गर्नु, राम्री लक्षणकी बुहारी ल्याएर विवाह गर्नु, नातिको आर्जन उपार्जन खानु, बुढिन्ज्यासम्म बाँच्नु, पहेँलो फुल्दासम्म बाँचिरहनु भनी आशिष दिने परम्परा पाइन्छ। छोरा जन्मेको दिन राति घरमा सेलरोटीको सगुन बनाइन्छ। त्यो रात देउडा शैलीको चुट्किला पनि खेलिन्छ। खेल्नेहरूलाई अक्षतापाती लगाइदिन्छन्। बालक जन्मेको छ दिनका राति भगवान भविनीले उसको भाग्य रेखा कोर्न आउँछन् भन्ने विश्वासका साथ छैठी संस्कार पालना गरिन्छ। त्यस दिन गहुँको पिठो तेल चामलको व्यवस्था गरिएको हुन्छ। छरछिमेकीलाई पनि निम्ता गरिन्छ। स्थानीय बाजा ढोल ताल दमा छुड्के नर्सिङ आदि बोलाउने प्रचलन समेत पाइन्छ। छैठीका बेलुकादेखि सेल पकाइन्छ। आगो बाल्न काठका मुढा दाउराको व्यवस्था हुन्छ। साँझ परेपछि महिला पुरुष छतमा चुट्किला खेल्न जान्छन् भने छतको ठिक बीचमा माटोको ढिस्को बनाएर त्यसमाथि आगोको अगेटो बालेका हुन्छन्। मध्यरातमा चुट्किला खेलिसकेपछि सगुन बाँडिन्छ र त्यस समयमा बुढापाकाहरू समेत बखु लगाएर माथमा पगरी बेरेर सजी सजाउ भई देउडा शैलीको फाक खेल्छन्। उता घरभित्र नवजात शिशु र सुत्केरी आमा भएको ठाउँमा पण्डित सहितको विधिवत कार्यहरू हुँदै गरेका हुन्छन्। तामाको भाँडोमा चामल भरी पाथीमा दियो र विभिन्न परिकारका सगुन राखिएका हुन्छन्। त्यहाँ बाबियाको कुचोलाई भोटो र काँठो टोपी लगाइदिएर राखिएको हुन्छ। दियो बालेपछि मागल गाउने मुगलेरीहरूले बत्तीको स्वागतमा मागल गाउँछन्, पूजा गर्छन्। पण्डितले पनि फुलपाती दुबो अक्षताले पूजा गर्छन्। त्यसबेला चार पाँचजना महिलाहरूले मागल गाउँछन्। राति विवाहित महिला र अविवाहित केटीहरूको समूह समूह भई बालो नचाउँछन्। त्यसमा सासु र बुहारीको समूह पनि हुन्छ। भालो नचाउँदा बाबियाको कुचोलाई भोटो र काँठो बनाएर हातमा समाएर पालै पालो दोहोरी बालो नचाउने गाथा गाउँछन्। सासुको पक्षबाट विवाहित महिला र बुहारीको पक्षबाट अविवाहित केटीहरूले दोहोरीका रूपमा बालो नचाउने गीत गाउँछन्। त्यसपछि नौ दिनको न्वारन गर्ने चलन कर्णालीका ठकुरीहरूमा छ। न्वारनको दिन पण्डित बोलाएर बिहानै घर लिपोत गरिन्छ। नवग्रहको पूजा गरिन्छ। बच्चा जन्मेको साइत नक्षत्र घडीपला दिनबार हेरेर नाम राखिन्छ। प्राय 20 दिनपछि मात्र ज्योतिषीलाई साइत जुराउन लगाएर बालकलाई सुत्केरी भएको ठाउँबाट घरभित्र प्रवेश गराउने गरिन्छ। यसरी गृह प्रवेशपछि मात्र शुद्ध मान्ने चलन छ। बच्चा 6-7 महिनाको भएपछि कामधन्दा गर्नुपर्दा समस्या पर्ने भएकाले अथवा डोकोमा मात्र बोक्नु पर्दा बढी झन्झट हुने भएकाले पण्डितलाई साइत जुराउन लगाई बुई लाउने प्रचलन छ। सगन खुवाई लगन जुरेका बुढापाकाबाट बुई लगाइन्छ। बच्चा जन्मेको 6-7 महिना भएपछि ज्योतिषीद्वारा साइत निकाली सगुनहरू बनाई काँसको भाँडोमा रोखडा अर्थात् चाँदीका रुपैयाँ वा सुनका रुपैयाँ जस्ता वस्तुले बच्चालाई खानेकुरा खुवाएर अन्नप्राशन गरिन्छ। पञ्चामृतका साथ अक्षता पनि लगाइन्छ र बच्चालाई दक्षिणा पनि दिइन्छ र आमन्त्रितलाई सगुन र अन्य परिकार खुवाइन्छ। बच्चा 2-3 वर्षको भएपछि साइत हेराई रौँ काट्ने कर्म गरिन्छ। कुन राशि वर्गको मान्छेलाई लगन जुरेको छ सोही अनुसार बच्चाको रौँ कैँचीले काटिन्छ। त्यो रौँ बच्चाका दिदी बहिनीले काँसको थालुवा बटुकोमा थाप्दछन् र त्यो थालुवा बटुको दिदी बहिनीले दाइजो भनेर लिन्छन्। कर्णालीका ठकुरी समुदायमा छोराको सय श्रृङ्गार भन्ने पारम्परिक प्रचलन अनुसार श्रृङ्गारमध्ये एक महत्त्वपूर्ण श्रृङ्गारका रूपमा लिँदै व्रतबन्ध आवश्यक र महत्त्वपूर्ण पुण्य धर्म मानिन्छ। व्रतबन्ध बच्चा 6-7 वर्षको भएदेखि 15-16 वर्षको उमेरसम्ममा गरिसक्ने चलन छ। व्रतबन्ध पण्डितको लगन र उसको जन्मकुण्डली अनुसार ग्रहदशा अलि नराम्रो भएको वर्षमा गरिन्छ। साइत अनुसार एकजना आमा बाबु भएकी कन्या केटीले दुबो कोरेर ल्याउँछ भने त्यस्तै दाउरा काट्ने लग्नेरोले दाउरा काट्छ। सल्लाका 5-7 झोपाहरू ल्याएर जग्गी थापेर गोठमा राखिन्छ। रातभरि जग्गी गरिन्छ। पण्डितले सबै कर्मकाण्ड गर्दछन्। बिहान झिसमिसेमै भने ब्राह्मण र ठकुरीको संस्कारमा जोगीसर लगाएर चुडा कर्म गर्ने पहिलो पटक छुराले केस काट्ने गरिन्छ। लग्नेरोले केस काट्दा दिदी बहिनीले केस थाप्ने गर्दछन्। रातभर छतमा देउडा चुड्किला र फाक खेल्ने गरिन्छ। सगुन खुवाइन्छ र बिहान प्रचलन अनुसारको परिकार बनाएर खुवाइन्छ। व्रतबन्ध गरेको केटोलाई अक्षतापाती फुल लगाएर दक्षिणा समेत आशीर्वाद दिइन्छ। वैवाहिक परम्परामा कर्णाली क्षेत्रका ठकुरीहरूमा आफ्नै कुटुम्ब सिंह पाल चन्द खाँड हमाल शाह मल्ल शाही आदि एक आपसमा फरक गोत्रीयसँग विवाह गर्ने चलन छ। प्रचलित माघी विवाह अनुसार फरक गोत्रकी ठकुरी कन्या विवाहका लागि 5-7 जना

0: साई लगाउने दिनमा केटीका माइतीहरूले तामाको ताउलोमा छोरीको र ज्वाइँको विधि अनुसार गोडा धुने गरिन्छ। माइती पक्षद्वारा आफ्नो कक्ष अनुसार दाइजो दक्षिणा भाँडा घोडा भैँसी पशु घडेरी सुन चाँदी आदि दिने चलन परम्परामा देखिन्छ। केटा पक्षले ससुरालीलाई नाता अनुसार ढोगभेट गरेर उपहार स्वरूप लत्ता कपडा लगायतका सामग्री चढाएर ढोग गर्ने चलन छ। साही लगाएको 3-5 दिनभित्र केटा पक्षले आफ्ना घरमा विवाहका सबै धार्मिक र विधिवत प्रक्रिया सम्पन्न गर्ने पारम्परिक प्रचलनमा पाइन्छ। केटीको माइत घर केटाको घर नजिकै छ भने माइती घरमा 80-100 जनासम्म जन्ती घोडा बाजा समेत लिएर तामझामका साथ स्वागत गरेर ल्याउँदछन्। यदि केटीको घर टाढा भए 10-15 जना जन्तीले मात्र बेहुरीलाई स्वागत गरेर ल्याउँछन्। जब केटाको घरमा पुग्छन् अनि केटाको घरमा ज्योतिषको लगन अनुसार विवाह गरिन्छ। उपाध्याय पौलोले विवाह जग्गीमा विधिवत विवाहको कार्य सुरु गर्दछन्। त्यसपछि मागल गाउने लगायतका विभिन्न चरणहरू सम्पन्न हुन्छन्। ती विधिहरूमा डोला पुज्ने, भाँवरी घुम्ने, लाहा भर्ने, सत्य सिन्दुर हाल्ने, पञ्चामृत खुवाउने, पाथी भर्ने, चुल्ठी गाँस्ने, ढोगभेट गर्ने, सुवाला कुल्याउने अर्थात् बेहुला बेहुलीले 7 बत्ती गोडाले टेक्दै जानुपर्ने र बन्दुक पड्काउने, गोबरमाथि अक्षता पाती लगाएर ढोग गरेर ढोकाभित्र प्रवेश गर्ने आदि विस्तृत विधिहरू छन्। यहाँ यति मात्र राख्यौं। कर्णाली भेगका ठकुरीहरूमा पारम्परिक रूपमा पाइने संस्कार संस्कृतिका प्रसङ्गमा यी विषयवस्तु संक्षेपमा मात्र रहे। हालको समयमा प्राचीन अवस्थाभन्दा परिवर्तनहरू हुँदै आएको पाइन्छ भनेर अन्तमा लेखक कालीबहादुर शाही केबी सिम्पलले लेख्नु भएको छ। हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र, हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: आजको कार्यक्रममा हामी ठकुरी जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्को गर्दैछौँ। अब लागौँ कुराकानीतर्फ। ठकुरी जातिका केही ऐतिहासिक सांस्कृतिक प्रसङ्गमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष समाजशास्त्री अध्येता डाक्टर दलीप कुमार मल्लसँग कुराकानी गरेका छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
2: हस्, धन्यवाद।
0: ठकुरी समुदायको बसोबास कहाँ कहाँसम्म रहेको छ वर्तमानमा, ऐतिहासिक थाथलो सहित संक्षिप्तमा बताइदिनुहोस् न।
2: अब यो ठकुरीको बसोबासको स्थान हेर्ने भने त हामीले अब यो नेपालको इतिहास नै अध्ययन गर्नुपर्ने हुन्छ होइन, र तर पनि जब होइन ठकुरीको इतिहासलाई चाहिँ मेनली 2224 इतिहासमा चाहिँ जोडिएको कारणले गर्दा सिन्जा सभ्यताबाट नै हामीले हेरिएको छ। तर त्योभन्दा अगाडि चाहिँ हामी लिच्छविकालीन इतिहास, मध्यकालीन इतिहास हेर्दा चाहिँ यो नेपालको सबै भूभागलाई चाहिँ हामीले अध्ययन गर्न सक्यो भने बल्ल ठकुरी जातिको चाहिँ बसोबास र स्थान चाहिँ पत्ता लगाउन सकिन्छ। अहिले हामीले विशेष गरी चाहिँ 2224 होइन जसले राज्य गरेका थिए नि उहाँहरूलाई चाहिँ ठकुरी भनिएको छ, तर बसाइसराई र अहिले वासस्थानको भन्नुभयो नि त्यो प्याटर्नलाई हेर्दा त अलिक ठुलो भूगोल लिनुपर्छ।
0: ऐतिहासिक थाथलो चाहिँ कर्णाली प्रदेश भन्दा हुन्छ अहिले,
2: अहिले एकदम कर्णाली प्रदेश नै हाम्रो चाहिँ होइन थाथलो, सबै ठकुरीको उत्पत्ति त्यहीँबाट आएको देखिन्छ।
0: अहिले अब ठकुरी समुदायको बसोबासको स्थिति अहिले चाहिँ कस्तो छ, वर्तमानमा कहाँ कहाँसम्म छन् ठकुरीहरू?
2: अहिले त विश्वभरि नै छन् होइन ठकुरीहरूको, जस्तो अहिले होइन धेरै पहिला हाम्रो बर्मामा पनि ठकुरीहरू छन्, अनि आसाममा छन्, देहरादुनमा छन्, त्यसपछि लिएर आएर यो भारतको दक्षिण प्रदेशतिर छन्, अहिले अमेरिका युएस जहाँ पनि छ होइन, हाम्रो धेरै ठाउँमा विश्वमै जहाँ जहाँ ठकुरी पुगेको छ उहाँहरूले चाहिँ आफ्नो ठकुरी राखेर चाहिँ सङ्घ संस्था खोल्नु भएको छ। त्यस कारण अहिले चाहिँ विश्वभरि नै छ भन्दा हुन्छ अहिलेको यो 21 शताब्दी।
0: नेपालभित्र चाहिँ वितरण कस्तो देखिन्छ, पूर्व मध्य वा पश्चिम?
2: नेपालको
0: प्रदेशगत हिसाबले
2: नेपालमा चाहिँ हाम्रो यो पूर्व कोशी प्रदेश र तराई होइन प्रदेशमा चाहिँ कम छौँ हामी होइन, र बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अब सुदूरपश्चिम प्रदेशमा चाहिँ हामी ठकुरीको बसोस्थान छ, र मेन चाहिँ कर्णालीमै धेरै छौँ। कर्णाली नै होइन हाम्रो ठकुरीहरूको अझै पनि धेरै ठकुरी भएको ठाउँ चाहिँ कर्णाली हो, र अब माइग्रेसन प्याटर्नले गर्दा चाहिँ त्यही कर्णालीका ठकुरी सबै ठाउँका ठकुरीहरू चाहिँ काठमाडौँ आएर बस्ने प्रचलन बढेको छ नि त, त्यो हिसाबले चाहिँ हामी काठमाडौँमा

0: पनि धेरै ठकुरीहरूको वासस्थान चाहिँ छ।
1: ठकुरीहरूको जनसङ्ख्याको अवस्था चाहिँ कस्तो देखिन्छ तथ्याङ्कहरूमा, बढ्दो क्रम घट्दो क्रम?
0: यो चाहिँ अहिले चाहिँ होइन, हाम्रो जनसङ्ख्याको 1.7% लगभग 5 लाखको जनसङ्ख्यामा छ, तर हामी अझै पनि सही तथ्याङ्क चाहिँ निकाल्न सकेका छैनौँ। कसैले चाहिँ होइन ठकुरी पनि नलेख्ने, अहिले चाहिँ यो ठकुरी लेख्ने भन्ने प्रचलनले गर्दा केही तथ्याङ्क चाहिँ आएको हो होइन। अझै यसैमा पनि हामीले चाहिँ अझै हाम्रा ठकुरीहरू र हामी ठकुरी नलेख्नेहरू पनि छन् नि त होइन, त्योलाई जनसङ्ख्या गऱ्यौँ भने त्यो 5 लाखभन्दा माथि नै हुन्छौँ जस्तो मलाई लाग्छ।
1: अब ठकुरी जातिको सभ्यताको विकास सम्बन्धी विषयवस्तुहरू चाहिँ के पाइन्छन् वा उत्पत्ति सम्बन्धी केही भनाइ जनश्रुति?
0: अब ठकुरी शब्द हो होइन, यसलाई चाहिँ सांस्कृतिक शब्दबाट पनि होइन व्याख्या गरिएको छ। ठाकुर भनेको चाहिँ हेड अफ द स्टेट वा गाउँको मुखिया भन्ने प्रचलन छ होइन। र अर्को चाहिँ ठक्रस भन्ने चाहिँ रक्त शुद्धता पनि भन्छ कि, जस्तो राजाले त्यो बेलामा त तत्कालीन समयमा त यो जातिभन्दा पनि संस्कार ठुलो रहेछ हेर्नुहोस् होइन। संस्कार मिलाउनको लागि एक राज्यले अर्को राज्यबाट विवाह गर्ने प्रचलन थियो, अनि त्यो कारणले गर्दा ठक्रस भनेको त अब एउटा ठकुरी भनेको त क्षत्रिय पनि हो नि, क्षत्रिय धर्मपालक ठकुरी हो, क्षत्रिय भनेको वरियर हो, योद्धा हो नि त होइन, लडाकु जाति जसले प्रशासन चलाउने व्यवस्थापन

0: भएको सन्दर्भमा विभिन्न मूलको प्रसङ्ग पनि पाइँदो रहेछ ठकुरीका सन्दर्भमा होइन, र खास गरी ठकुरी जातिका सन्दर्भमा अध्ययन गर्दा विस्तृत रूपमा बुझ्नुपर्ने हुन्छ भनिएको पाइँदो रहेछ होइन। अब ठकुरीहरूको उत्पत्ति सन्दर्भमा यी विषयवस्तुलाई कसरी बुझ्नुपर्छ यो विषयलाई अलिकति
1: यसलाई चाहिँ जस्तो होइन हाम्रो अब इतिहासविदहरूले चाहिँ अब होइन मङ्गल मूल होइन

0: हुँदैन नि त होइन, त्यो वंशज र परमाले जोड्यौँ भने त ठिकै छ नि त, त्यो वेमा चाहिँ हाम्रो सन्दर्भ सामान्य चाहिँ तथ्यगत दिन सक्दैन होइन। त्यो कारणले मैले के भन्छु नि, अहिले नै तत्कालै यो मूलमा जोडिहाल्नुपर्ने आवश्यकता चाहिँ छैन होइन, र त्यो चाहिँ यथार्थपरक पनि हुँदैन।
1: ठकुरीलाई ठकुरीकै रूपमा चिनिनुपर्छ भन्ने यहाँको भनाइ।
0: अब ठकुरी समाजले सोसियल कन्स्ट्रक्टेड समाजले बनायो, साना ठाउँहरूका ठकुराइन गर्दा गर्दै ठकुरी बनायो नि त। त्योभन्दा अगाडि जाने हो भने लिच्छवी कालमा पनि अंशुवर्मालाई ठकुरी लेखियो, अनि 900 शताब्दीमा वैश्य ठकुरीहरू पनि छन्, राघवदेवहरू 2-4 पुस्ता हुनुहुन्छ, उहाँहरू वैश्य ठकुरी। वैश्यको भाष्य फेरि अर्को छ होइन, वैश्य भनेको त हाम्रो मनुस्मृतिमा त अब ब्राह्मण क्षत्रिय वैश्य शूद्र छ नि त होइन। अब हामीले चाहिँ ठकुरीले चाहिँ क्षत्रिय धर्म पालन गर्ने कारणले गर्दा चाहिँ ठकुरीलाई वा त्यो योद्धालाई वा त्यो प्रशासक राम्रो चलाउनेलाई चाहिँ अब राज्य दिइयो होइन, त्यस कारण राजा बनाइयो होइन, त्यो हिसाबले चाहिँ आएको हो।
1: अब ठकुरीहरूको परम्परा बुझ्दा हेर्दा एउटा प्रकृति पूजक जातिको परम्पराहरू पनि देखिन्छ भनिएको पाइन्छ। प्रकृति पूजकका दृष्टिकोणले ठकुरीहरूका संस्कारगत विशिष्टताहरू चाहिँ के कस्तो देख्न सकिन्छ?
0: हो, मैले चाहिँ यसमा चाहिँ एकदम होइन एकदम सही कुरा हो कि किनभने मानव सभ्यताको विकासमा मानिस सबै प्रकृति पूजक हुन्, त्यो मेरो होइन कन्क्लुजन पनि यथार्थ पनि हो जस्तो लाग्छ। किन भन्दा हामीले प्रकृतिलाई नै पुजेर, प्रकृति बिना त हामी बाँच्न सक्दैनौँ, भौतिक शरीर त पञ्चतत्व छ नि त, त्यही प्रकृति पूजक चाहिँ हामी हौँ। र यसको चाहिँ संस्करण हुँदै हामीले चाहिँ यो अलिकति सिम्बोलिक वेमा, साङ्केतिक वेमा चाहिँ हामीले यसलाई यसलाई अलि सभ्य वेमा चाहिँ अरूले अहिलेको आएको छ नि सभ्यताहरू होइन, जस्तो त्यसैमा हिन्दू सभ्यता भनौँ न होइन, हिन्दूकरण गरियो नि, यो चाहिँ प्रकृति पूजककै होइन सभ्यता स्वरूप आएको जस्तो लाग्छ मलाई। तर हामी सबै ठकुरी मात्र होइन, ठकुरी प्रकृति पूजक नै हो, तर हामी मानव सभ्यतामा सबै चाहिँ प्रकृति पूजक हो जस्तो मलाई लाग्छ।
1: अब ठकुरीहरूका संस्कारगत विशिष्टताहरूमा चाहिँ के देख्न सकिन्छ? अब जस्तै साईपाटाको प्रसङ्गमा पनि केही विशिष्टताहरू भएको भनिन्छ होइन, ठाडो जगाउने परम्परा पनि अलि विशेष रूपमा सुन्न पाइन्छ ठकुरीहरूबाट होइन, यो प्रसङ्गमा केही बताइदिनुहोस् न।
0: यो चाहिँ जस्तो यो हामी सबै ठकुरीहरूमा जब होइन 2224 राज्य स्थापना भयो, 2224 राज्यहरू भयो, त्योभन्दा पनि धेरै होइन राज्यहरू थिए, राजाहरू थिए, र त्यो हाम्रो कमन चिज चाहिँ हाम्रो साईपाटा हो र खाडा जगाउने, किनभने साईपाटा चाहिँ यो ठकुरीकै हो। अहिले चाहिँ यसलाई परसंस्कृतिकरण सबैले गरिएको छ, त्यो राम्रो कुरालाई सबैले होइन संस्कृतिकरण गर्नुपर्छ र त्यो अकल्चराइजेसन गर्नुपर्छ।
1: साईपाटा भन्नाले
0: विवाहकोमा चाहिँ त्यो सगुन पनि हो, र ठकुरीको पहिचान नै के हो त, साईपाटा हो है, विवाहको संस्कारमा चाहिँ होइन, हामीले त्यो साईपाटा लगेन भने त्यो ठकुरी वा त्यो शाही शब्द छ नि, शाही शब्द त अझ माथि जानुपर्ने हुन्छ यसको इतिहास खोज्दै जाँदा, त्यो शाही शब्द चाहिँ रोयल शब्द हो होइन, त्यो रोयल भनेको राजा हो होइन, राजाको लागि नै सगुनको रूपमा चाहिँ उपलब्ध गराउने साईपाटा हो भने, खाँडो जगाउने चाहिँ त्यो हाम्रो इतिहास, ठकुरीको त्यो वरियर योद्धा बनाउनु छ नि त होइन, ठकुरी त वरियर हो, योद्धा हो, क्षेत्रीय हो, त्यो कारण गर्दा त्यो खाँडोमा चाहिँ हाम्रा त्यो पूर्वजहरूको इतिहास सँगसँगै त्यो खाँडो भनेको त तपाईँको तरवार हो नि त, तरवार समाएर खाँडोले चाहिँ खण्ड खण्ड बनाउने पनि हो नि त होइन, भनेपछि त त्यो शत्रुको लागि खण्ड खण्ड बनाउने खाँडो हो, त्यो खाँडो जगाउने भनेको एउटा वीरता बनाउने, वीर बनाउने, त्यो एटिच्युड मनोवृत्ति बनाउने होइन, एउटा वारियर योद्धा बनाउने चाहिँ खाँडो जगाउने हो। त्यसमा चाहिँ हाम्रा पूर्वजहरूको व्याख्या गरिएको हुन्छ होइन, फलानाले यस्तो गर्यो यस्तो गर्यो यस्तो गर्यो यस्तो गर्यो यो राज्य जित्यो भनेर चाहिँ आफ्नो खाँडो जगाउने चाहिँ परम्परा चाहिँ एउटै भयो, तर अब त्यसको व्याख्या चाहिँ फरक छ, जस्तो आफ्नो वंशजको पनि त होइन।

0: संस्कारलाई पनि गरेको कारणले गर्दा त्यहाँ पनि केही फरक चाहिँ छ। कमन कुरामा चाहिँ यो अलिकति होइन फरक हुँदै हुँदै आएको छ। र अर्को कुरा चाहिँ के रहेछ भने तपाईँको सबै जात जातिलाई मिलाउँदा कुनै संस्कार चाहिँ त्यो अरू जातिको नि लिइदिनु पर्ने रहेछ कि होइन, पहिलाको 22-24 इतिहास हेर्दा राजाले अन्तर्गुलन होइन, त्यो हिसाबले पनि फेरि त्यही वंशज हो नि त कर्णालीमा हुँदा, तर यता गण्डकमा हुँदा चाहिँ केही कुरा चेन्ज भएको छ होइन। त्यसकारण केही न केही यो हाम्रो होइन कुल परम्परा सिस्टममा अनि हामीले मान्ने इष्टदेवी देवताहरू होइन हामीले मान्ने काहीँ चाहिँ होइन मस्टो परम्परामा चाहिँ फरक चाहिँ छ।
1: हजुर, अब पूजा आजाका सन्दर्भमा चाहिँ पर्व विशेषका सन्दर्भमा चाहिँ ठकुरीहरूले अलि महत्त्व दिएर मानिने पर्वहरू चाहिँ के छन्?
0: अब होइन सबै प्रकृति पूजक भएपछि त हामी अहिले नेपाली कल्चरमा हुने सबै संस्कार संस्कृतिहरू चाहिँ सबै मान्ने गरेकै छ। तर ठकुरीले मान्ने विशेष भनेको दसैँ हो। हेर्नुहोस् हामी त्यो चाहिँ होइन क्षत्रिय भनौँ है, अहिले चाहिँ अब यसलाई चाहिँ फेरि ठकुरीतिर मात्रै होइन तपाईँको मात्रै दसैँ भन्ने पनि हुनसक्छ। तर किन भन्दा त्यहाँ चाहिँ तपाईँको होइन यो बलि प्रथा छ नि। बलि प्रथा के हो त भन्दा हामीलाई चाहिँ त्यो शत्रुप्रति लड्नलाई चाहिँ एउटा होइन मोटिभेट गर्ने के एटिट्युड डेभलप गर्ने त्यो इम्पावर गर्ने चाहिँ प्रथा हो नि त। त्यसकारण त्यहाँ चाहिँ हामीले दुर्गाको पूजा गरिन्छ नि 9 दिनसम्म। दुर्गाको पूजा त दुर्गा शक्तिको प्रतीक हो, शक्ति प्रदान गर्नलाई नै के त पूजा गर्ने हो नि त। त्यो 9 दिनसम्म बसेर पुरा होइन त्यो त अब हामीले चाहिँ होइन महाभारतकालीन इतिहास रामायणकालीन इतिहास हेर्दा पनि दुर्गा शक्तिको पूजक त गरिएको छ नि। त्यही भएर शक्तिको पूजक गर्ने परम्परा चाहिँ एकदम पहिलो प्रायोरिटी हो होइन हामीले। अनि शक्तिको पूजकमा चाहिँ हामीले देवीलाई चाहिँ बलि चढाएपछि चाहिँ अर्को भोलिपल्ट होइन दशमी मनाइन्छ नि विजय उत्सव, भोलिपल्ट दशमी मनाएर चाहिँ एउटा हर्ष उल्लास मनाउने परम्परा चाहिँ विशेष हो। अब तिहार होइन अरू पर्व तिज पर्व यता एकदम होइन मनाउने प्रचलन छँदैछ।
1: शक्ति पूजाको परम्परालाई चाहिँ अलि विशेष महत्त्व दिएको
0: एक्ज्याक्टली।
1: अब ठकुरीहरूको सघन बसोबास चाहिँ हाल चाहिँ कुन ठाउँलाई भन्न सकिन्छ जहाँ चाहिँ ठकुरीहरूको पारम्परिक संस्कार परम्पराहरू राम्रोसँग देख्न बुझ्न सकिन्छ त्यस्तो स्थानहरू?
0: यसलाई चाहिँ तपाईँको कर्णाली प्रदेशमै जाँदा हुन्छ अलिक मोर होइन रियल ग्राउन्डेड कल्चर हेर्नलाई कर्णाली प्रदेशमै जान सकिन्छ। किन भन्दा जस्तो रुकुम राज्यबाट चाहिँ पर्वत आएको हो कि होइन, अब हाम्रो सिन्जाबाट फेरि 4 होइन डिभिजन हुँदै सामन्त होइन सामन्तबाट महासामन्त पनि भए, तर यहाँ नेपाली भाषामा त सामन्त भनेको त यो कुर अनि त्यसपछि लिएर शोषक भन्ने भाष्य गराइयो। सामन्त भनेको त गुड प्रशासक हो नि त त्यो बेलामा एक्ज्याक्टली होइन, र राम्रोसँग प्रशासन चलाउने पद दिइयो नि त सामन्त। र हामीले अझै पनि तपाईँको यो होइन खगेनकोट अनि तपाईँको यो होइन बढी मालिकाको परम्परा हेर्ने भने त्यहाँ देखिन्छ, किनभने बढी मालिकालाई दर्शन गर्नको लागि चाहिँ भीमकोटको राजालाई दर्शन नगरिकन अझै बढी मालिकाको दर्शन पाइन्न भने हाम्रो सामाजिक मान्यता छ, सांस्कृतिक परम्परा छ। त्यसकारण बढी मालिका दर्शन गर्नको जानुभन्दा अगाडि भीमकोटका राजालाई दर्शन गरेर गयो भने त्यसको आफ्नै इतिहास छ फेरि होइन, त्यो कसरी भयो भन्ने कुरा अझै पनि त्यो परम्परा छ नि त। भनेपछि त परम्परा त्यहीँ भेटिन्छ नि त होइन। त्यसै गरी एउटा होइन अस्ति भर्खरै होइन हाम्रो यो त्यहाँ चाहिँ आठविश खगेनकोट यो राज्यहरूमा दैलेखमा पनि नायक प्रथा छ कि हजुरको होइन। नायक प्रथा भनेको दसैँमा चाहिँ उहाँ चाहिँ राजा हो, उहाँकोमा र उहाँले त्यो मौलो पूजा नगरेसम्म, उहाँले मौलो टिका नलाएसम्म, उहाँको हातबाट टिका नलाएसम्म अरूले टिका लगाउँदैनन् त्यो गाउँमा। भनेपछि त्यो परम्परा नि त छ नि त,
1: सांस्कृतिक परम्परा,
0: सांस्कृतिक परम्परा होइन। भनेपछि त्यहाँ गएपछि चाहिँ थाहा हुन्छ सर।
1: अब अन्तमा ठकुरी समाज महासङ्घ नेपाल छ
0: हजुर,
1: यहाँ आफै पनि ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ, अब समाजलाई पनि नजिकबाट हेरिरहनु भएको होला, यी समाज र प्रतिष्ठानका गतिविधिहरू संक्षिप्तमा बताइदिनुहोस् न।
0: अब यो होइन ठकुरी महासङ्घ चाहिँ हरेक जिल्लामा देश विदेशमा भएका सङ्घ संस्थाको एउटा छाता सङ्गठन हो। अब यो छाता सङ्गठनले चाहिँ ठकुरीको हक हित र ठकुरीको इतिहासलाई चाहिँ संरक्षण गर्ने काम गर्ने उद्देश्यले खोलिएको हो। भलै त्यो काम गर्न नसकेको होला, तर हामी सबैले यो चाहिँ राज्यले, किनभने हाम्रो यो राज्यको इतिहास हो, नट ओन्ली ठकुरी, यो ठकुरीको इतिहास हुँदै होइन, त्यो 22-24 राज्यभित्र त तपाईँ हामी सबै जोडेका छौँ नि त, सबैको इतिहास हो। जब हामीले इतिहास र हाम्रो संस्कार संस्कृति गुमायौँ नि त, हाम्रो पहिचानै गुमायौँ नि, त्यो हिसाबले चाहिँ ठकुरी कला संस्कृति, अब संस्कृति भनेको तपाईँको होइन नामैले जोडियो संस्कृति भनेपछि सबै कुरा होइन त्यो कभर अप गरिहाल्यो। यो चाहिँ सङ्घ संस्था त्यसरी खोलिएको हो। तर म के भन्न चाहन्छु भने हामी सबै जात जातिले आज डोटीको इतिहासमा सबै जात जाति जोडिएका छौँ, असमको इतिहासमा सबै जात जाति जोडिएका छौँ नि, रुकुमको इतिहास

0: मैले भने खगनको इतिहास, पर्वतको इतिहास, कास्कीको इतिहास, होइन धेरै इतिहास छ नि त। त्यो इतिहासमा हरेक जात जाति जोडिएका छौँ। हरेक जात जातिले हाम्रो त्यो इतिहासलाई गहन मिहिन रूपमा अध्ययन गरेर यसलाई संरक्षण गरेर विश्व सामु चाहिँ फैलाउनु छ र यो चाहिँ हामीले संरक्षण गर्नुपर्छ। र मैले बारम्बार भन्दै गरेको छु, हाम्रो इतिहास लेख्नलाई चाहिँ हरेक त्यो वंशसँग पनि क्या, जस्तो हजुरको उप्रेतीको पनि आफ्नो वंश छ नि, आज पनेरको पनि कोट थियो नि त, होइन? त्यस्तै तपाईँहरूको पनि धेरै पुरानो इतिहास जानुपर्छ नि। त्यस कारण यो गहन मिहिन रूपमा चाहिँ गरेर महासङ्घ त छँदैछ, ठकुरी महासङ्घ, ठकुरी कला संस्कृति प्रतिष्ठान, त्यस्तै अरू सङ्घ संस्था छ। अब हामी नेपाली सबै चाहिँ जागरुक हुनुपर्ने जस्तो चाहिँ मलाई लाग्छ।
1: हस् त, समय दिनुभयो, स्टुडियोसम्म आएर आफ्ना भनाइहरू, अध्ययनका विषयहरू राखिदिनु भयो, यहाँप्रति धन्यवाद व्यक्त गर्छु।
0: हस्, धन्यवाद आज मलाई यो ठकुरी इतिहास संस्कृति, हाम्रो सबभन्दा सांस्कृतिक परम्परा राख्ने अवसर दिनुभएकोमा रेडियो नेपाल तथा सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु।
1: त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले ठकुरी जातिको संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्को गर्यौँ। कर्णाली क्षेत्रका ठकुरी जातिको सामाजिक संस्कार सम्बन्धी आलेखका आधारमा संस्कारगत प्रसङ्गहरू रहे। साथमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष, समाजशास्त्री तथा अध्येता डाक्टर दलीप कुमार मल्लसँगको कुराकानी राख्यौँ। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी मिनर्वा भद्राचार्य सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
8: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
10: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
9: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
10: के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
9: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
10: सूचीकरण त गर्नै पर्छ,
9: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्।
11: कृषक सूचीकरण अभियानमा सहभागी बन्नु, कृषकको पहिचान
12: सहमति आफ्नो जहाँ छ।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेका अनुसार आज अपराह चार बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसका लागि संघीय संसदका सदस्य 3:45 बजे भन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधि सभा कक्ष बहुद्देशीय कक्ष सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ। संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। आजै दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठक बस्दैछ। आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री परिषद हेरफेर सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुनेछ। त्यसपछि सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नुहुनेछ। आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रतिनिधि सभा नियमावली 2079 नियम 260 बमोजिम जारी भएको बाधा अड्काऊ फुकाऊ आदेश अनुमोदनका लागि पेश गर्नुहुनेछ भने प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। साथै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुहुनेछ। साथै सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 सहकारी पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुहुने कार्यसूची छ। स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश हुने कार्यसूची रहेको जनाइएको छ। राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिस संविधानभित्रबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा हिजो सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित स्वच्छ र वातावरण मैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन सुरु हुँदैछ। सरकारले आजदेखि जेठ 1 गतेसम्म संघ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह सुरु गर्न लागेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 उल्लेख छ। आजदेखि सरकारले मूल्य पारदर्शिता सप्ताह मनाउँदैछ। नेपाल उद्योग वाणिज्य महासंघले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही वैशाख 28 गतेदेखि आगामी जेठ 3 गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासंघले ऐक्यबद्धता जनाएको हो। विज्ञप्ति जारी गर्दै महासंघले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 1.5 घण्टापछि सञ्चालनमा आएको छ। आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके 726 नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो। विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार आज बिहान 6:45 बजेदेखि बन्द भएको विमानस्थल करिब 1.5 घण्टापछि सञ्चालनमा आएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई स्टार 1415

0: गरिएको हो। आराध्य देव भगवान श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा 2082/64 सिद्धलिङ्ग दर्शन समूह हिजो पशुपति आइपुगेको छ। भगवान श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र बागमती नदी प्रदूषित भएकामा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको हो। महेश सन्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलमका अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा समूह पशुपति क्षेत्र आइपुगेको हो। गत चैत्र 15 गते पशुपति शङ्कराचार्य मठमा समुद्घाटन, पशुपति पूजन तथा बागमती गङ्गाको विशेष आरती गरी 16 गते पशुपति क्षेत्रबाट प्रारम्भ भएको पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट भएको थियो। र अब अन्तर्राष्ट्रिय समाचार। इरानले युद्ध अन्त्यका लागि ल्याएको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकारको घोषणा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले आफूहरूले चाहेको विषय इरानले सम्बोधन गर्न नचाहेकाले आफूहरू इरानको प्रस्तावको पक्षमा नरहेको स्पष्ट पार्नुभयो। आणविक कार्यक्रम अन्त्य र युरेनियमका विषयमा अमेरिकी प्रस्ताव सम्बोधन नगरे इरान विरूद्ध जाई लाग्ने चेतावनी पनि राष्ट्रपति ट्रम्पले दिनुभएको छ। इरानले युद्ध अन्त्यका लागि विभिन्न विषय समेटिएको प्रस्ताव अमेरिका समक्ष पेश गरेको थियो। ट्रम्पको पछिल्लो प्रतिक्रियापछि मध्य पूर्वमा तनाव थप बढ्ने आशंका बढाएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, कार्यक्रम देशदर्शनमा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म राधा ढुङ्गाना। तपाईँ अहिले सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरूमा साथै देशभर रहेका एफएम रेले प्रसारण केन्द्रहरू मार्फत एफएम 98.103 मेगाहर्जमा तथा रेडियो नेपालको अनलाइन radionepalonline.com पनि कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रम देश दर्शन हरेक हप्ताको सोमबार बिहान यसै समयमा प्रसारण हुन्छ। यस कार्यक्रममा हामी नेपालका पर्यटकीय गन्तव्य, पर्यटन क्षेत्रका सम्भावना, चुनौती र नेपालमा पर्यटन क्षेत्रले समृद्ध नेपाल निर्माणमा पुर्याउने योगदान र नयाँ गन्तव्यबारे जानकारी प्रस्तुत गर्दै आएका छौँ। आज कार्यक्रममा राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिम श्रृङ्खलामा पर्यटकीय नयाँ गन्तव्य जुगल एभरेस्ट भ्यू पोइन्ट पहिचान गरिएको सन्दर्भमा चर्चा गर्दैछौ। नेपालको पर्यटन क्षेत्रमा एक नयाँ र ऐतिहासिक अध्याय थप्दै राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिम श्रृङ्खलामा पर्यटकीय गन्तव्य जुगल एभरेस्ट भ्यू पोइन्ट पहिचान गरिएको छ। काठमाडौँको पर्यटन बोर्डमा पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम मार्फत उपलब्धिको घोषणा गरिएको हो। आरोहण टोलीका टिम लिडर मिलन तामाङले 5,570 मिटरको उचाइमा पुगेर सगरमाथाको प्रष्ट दृश्य देख्दा टोलीले ठूलो सन्तुष्ट प्राप्त गरेको अनुभव सुनाउँदै जान चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि आफूहरू सहजीकरण गर्न तयार रहेको जानकारी दिनुभयो। यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले स्वागत मन्तव्य राख्दै पर्यटन प्रवर्धनमा सबैको साथका लागि शुभेच्छा प्रकट गर्नुभयो। सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापा लगायतका पर्यटनसँग सम्बन्धित व्यक्तिहरूले यस गन्तव्यको व्यावसायिक महत्व र सुरक्षाको सुनिश्चिततामा जोड दिँदै खुसी व्यक्त गरेका थिए। सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र थापा:
1: सिन्धुपाल्चोकमा 2050 सालदेखि काम गरिरहेको छु। त्यहाँको नदीहरू मैले नै प्रत्यक्ष रूपमा सुरुवात गरेको हो। अहिले चाहिँ हामी त्यहाँ सुकुटे बिच कोरिडोरहरू चलाइरहेको छौँ। पहिला नि पाँच पोखरी भएर कुण्ड ट्रेकिङ पहिला चल्थ्यो, तर 2014 म तानमा हुँदाखेरि हाम्रो मिलन भाइको सहयोगले हामीले चाहिँ पाँच पोखरी र भैरव कुण्डलाई अफिसियली जस्तै नेपाल टुरिज्म बोर्ड तान भएर हामीले त्यसलाई राम्रो डेभलप गरेको थियो। र अहिले त्यो क्षेत्र अहिले चाहिँ सिन्धुपाल्चोकको सुकुटे कोरिडोर र पाँच पोखरी क्षेत्र चाहिँ एकदम

0: बढी टुरिस्ट जानु त्यहाँ थालिसकेँ, जस्तो राम्रो रिजल्ट देखिया छ। म चाहिँ त्यहाँ प्रत्यक्ष यो जुगल बेस चाहन्छु म गएको हुनाले मैले त्यहाँ धेरै चुनौतीहरू पनि देखेको छु। डेफिनेटली अलिअलि छिटो भन्दाखेरि चाहिँ जस्तो कि हाम्रो पालिकाले बल गर्नु पऱ्यो र पालिकाले पनि मेरो सल्लाह चाहिँ जस्तै अब त्यो क्षेत्रमा पोर्टलको निर्धारण प्राइस निर्धारण त्यहाँको टिआसको प्राइस निर्धारण गर्दाखेरि हाम्रो ट्रेकिङ एसोसिएसनसित पनि र हिमाल सम्बन्धी को पनि हाम्रो एनएमएसहरू यहीँ हुन्छ होइन उनीहरूसँग सहकार्य गरेर गर्नु सकियो भने त्यसले चाहिँ अलिकति दृढता दिएला होइन, किनभने त्यो भए ट्रेकिङ एसोसिएसन थाहा हुन्छ जस्तो अहिले पनि अन्नपूर्ण एरियाको एभरेस्ट एरियाको फुडको मेनुहरू प्रायः जस्तो ट्रेकिङ एसोसिएसन नै काम गरेर आउँछ होइन, त्यसले गर्दा म चाहिँ त्यो एउटा सल्लाह दिन्छु। अर्को चाहिँ अब अस्ति जस्तो म आफै गएको थिएँ, अब मलाई पनि नलेज थिएन, अब पिक बुक गर भने पिक बुक गरेँ मैले त मोटामोटी हाम्रो आइल्यान्ड पिक लगु चाहिँ पिकको हिसाबले पैसा लिएँ होइन, अब छोटो पनि छ अलिअलि आइहाल्ला भनेर भरे त खल्तीबाट दुई तिनवटा डलर हाल्नु पऱ्यो मैले पछि खाएर माग्नु भएन। भनेको मतलब चाहिँ त्यो पूर्वाधारमा चाहिँ हामीले डेफिनेटली बल गर्नुपर्ने भयो, माथि चाहिँ हिमालको जस्तो माफै गएको बेलामा अब म पनि माथि टक्क बेसकमा पुग्नु मैले 8-10 मैले हाम्रो जुगल पालिकाकै सहयोगमा के अरे हामीले स्टाफ ट्रेनिङ त दिनु लिएर गएको थियौँ। म पनि माथि पुग्नु वेदर ठ्याक्कै बिग्रियो, नराम्रोताले बिग्रियो मतलब, अनि बिहान रातभरि हावा चल्नेदेखि त्यति बेला त दुई राम्रो टहर भइदियो भए म अर्को दुई दिन कुरेर भए पनि म एउटा सानो ऊ गर्थेँ होला होइन, तर त्यहाँ केही पनि नभएको हुनाले हामी चाहिँ फेरि त्यस्तै वेदरमै हामी फर्किनुपर्ने भयो भने चाहिँ डेफिनेटली अघि आउँछु सर भने चाहिँ पूर्वाधारमा अहिले बल गऱ्यो भने यो क्षेत्र चाहिँ र नेपालको चाहिँ एउटा सुन्दर र मिठो डेस्टिनेसन चाहिँ बन्छ, त्यसमा चाहिँ धारणा छैन।
1: कार्यक्रममा जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले नयाँ गन्तव्य पत्ता लागेकाले पालिकाले आउने पर्यटकका लागि सहजीकरण गर्ने बताउनु भयो।
2: हाम्रो उद्देश्य के थियो भने विदेशी त बेला बेलामा आउने नजिक हो चाहिँ काठमाडौँको नजिक, यसलाई चाहिँ काठमाडौँबाट चाहिँ धेरै नेपालीहरू जान सकिने सजिलोसँग सस्तो खर्चमा जान सकिने ट्रेकिङ डेस्टिनेसन बनाउने भन्ने कुरा थियो। साहसिक त भइहाल्छ, कहीँ कहीँ कुनै अप्ठ्यारो त हुन्छ नै, तैपनि फेरि तपाईँको हिमाल भनेपछि त साहसिकै भयो नि त, कहीँ न कहीँ अप्ठ्यारो त हुनु पऱ्यो नि, धेरै सजिलो हुँदाखेरि पनि त अब अर्थ नहराला। र त्यहाँको बाटोघाटो त्यति साह्रो बिग्रेको चाहिँ छैन, त्यति साह्रो नराम्रो छैन। अघि नै मान्यज्यूले भन्नुभयो त्यहाँ चाहिँ हाम्रो ग्रेट हिमालयन ट्रेलको चाहिँ रुट परेको हुनाले त्यो भरेङहरू सिँढीहरू धेरै निर्माण भइसकेको छ। र अघि हाम्रो सरल मान्यज्यूले भने जस्तो हामीले चाहिँ त्यहाँ चाहिँ एउटा के कल्पना गरेको थियो भनेदेखि त्यो बेस क्याम्पमा अहिले जुन 360 नै 4700 मिटर हाइटमा चाहिँ हामीले यतापट्टि गुम्बु शेर्पु भन्ने छ त्यहाँबाट चाहिँ झोलुङ्गी पुल गर्न सकिन्छ कि भनेर हामी अध्ययन गर्दैछौँ, त्यसको लागि पैसा पनि छुट्याएको छ। तर नेपालमा चाहिँ त्यो झोलुङ्गी पुल चाहिँ 500 मुनि मात्रै गराउने चाहिँ लम्बाइ मात्रै निर्माण गर्ने भनेर त्यो निर्णय भएको रहेछ पछिल्लो चरणमा। हामी 2-3 यहाँ डोलीडारमा पुगिसकेको पनि हो र त्यसले अलिकति समस्या 500 मिटरभन्दा लामो हुन्छ कि भनेर अलिक अप्ठ्यारो हुन्छ कि भन्ने छ। होइन भने लगभग संसारकै माथि एकदम नै हाइट ठाउँमा झोलुङ्गे पुल निर्माण गरेर त्यस क्षेत्रको चाहिँ अलिकति प्रचार गरौँ भन्ने पनि भएको हुनाले हामी गाउँपालिका नलागेको होइन बेस्क नलागेको छ। हामीले त अब पैसा पनि कम हुन्छ, हामीसँग पैसा पनि हुँदैन होइन, अनि यहाँ पर्यटन बोर्डको यहाँ सरहरू हुनुहुन्छ, यहाँहरू उहाँहरू भन्नुहुन्छ अब प्रचार सामग्री मात्रै आउँछ भन्नुहुन्छ होइन, यहाँ यता के अरे चाहिँ पर्यटन मन्त्रालयमा त्यो पहुँचे पुग्नुपर्ने हाम्रो सिस्टम यो छ। अब हामीले त्यो तपाईँको चाहिँ माउन्टेन फेस्टिभलमा यहाँबाट 3 लाख कि 4 लाख दिन्छु भनेर यहाँ एग्रिमेन्ट गरेको थियो, त्यो पैसा पनि दिएन हामीलाई है, यो त व्यक्तिगत रूपमा खर्च गर्नुपर्ने भयो क्या। अब यो तपाईँको मेरो आफ्नो व्यक्तिगत गयो, अब त्यो गाउँपालिका पनि निकालो भने त्यहाँ निर्णय गरेका थिएन भनेपछि यस्तै स्थिति पनि भएको हुनाले हामी त लाग्छौँ नि हामी गाउँपालिकाहरू सबै गाउँपालिका लागिरहेको हुन्छ, तर तपाईँहरूले पनि के सोचिदिनु पऱ्यो भने सरकारी अथोरिटीहरूले पनि अलिक सहयोग गरिदिनु पऱ्यो। हामी स्थानीय तह त लाग्छौँ, हामी निर्वाचित भएकै त्यसैको लागि भनेदेखि हामी त लाग्छौँ र चाहिँ तपाईँको जस्तै एनएमए जस्तो संस्थाले समन्वय गरिरहनु भएको छ, टानहरू हुनुहुन्छ, यहाँहरूले चाहिँ अलिकति तपाईँको चाहिँ सगरमाथा चढ्नलाई एकचोटि ट्रेनिङ त दिनुपर्दो रहेछ नि त, जुगललाई किन नरोज्ने कि जुगललाई किन नगर्ने भनेर प्रदेश सरकारमा हामीले नै नेपाल पर्वतीय प्रशिक्षण केन्द्र भनेर अहिले सानो बजेट पनि परेको छ, त्यसमा निरन्तरता होस् र प्राथमिकतामा परोस्। यो के भइदियो भने जुगल गाउँपालिका को कुरा मात्र होइन यहाँ हामी चाहिँ यो विश्वकै बनाउन खोजिएका छौँ हामी चाहिँ यो होइन हामीलाई चाहिँ के दुःख लाग्छ भने चौताराको हरेक बजारमा जुगल घडी सेन्टर जुगल पसल भन्ने हुन्छ जुगल हिमाल घुम्न चाहिँ चौताराको मान्छे किन नआएको भनेर चाहिँ मेरो गुनासो होइन उहाँ चाहिँ तपाईँको चाहिँ उता के अरे मुस्ताङतिर पुगेर चाहिँ साथीहरू फोटो हाल्नुहुन्छ होइन मुस्ताङ रे रारा रे काँका रे तपाईँले जुगलको छेन्दाङमा पुगेर जुगलको पेमा सालमा पुगेर फोटो पोस्ट गरेको भए पो हामीलाई पनि आनन्द आउँछ त होइन मेरो चाहिँ यो प्रश्न फेरि तब त्यो जुगल पसल भन्ने छ जुगल के भन्ने छ जुगल हाम्रो भन्ने त छ नि त हामी सबैले चाहिँ नेपालीले अथवा सिन्धुपाल विशेष त चौताराको त अगाडि पर्ने भएको हुनाले तपाईँहरूले त छ यो हामी सबै लाग्नुपर्छ यसमा मुख्य कुरा केन्द्रबाट पनि हामीलाई प्रोत्साहन गर्नुपर्छ केन्द्र हामीले गरिरहेको हामीले हरेक वर्ष तपाईँको 40-50 लाख यो पर्यटन क्षेत्रलाई यो प्रवर्धनको लागि जुगल हिमाल प्रवर्धनको लागि हामीले खर्च गरिरहेको हुन्छौँ अघिल्लो साल हामीले तपाईँको हाम्रो महेन्द्र दाईकै सुझावमा उताबाट तपाईँको चाहिँ काम गर्ने चाहिँ ट्रेकिङ गाइडहरू ल्याउनलाई हामीलाई अप्ठ्यारो हुन्छ महँगो भयो भनेर हामी पर व्यक्ति कति खर्च गएको थियो हाम्रो गाउँपालिकाको 3 लाख पर व्यक्ति 3 लाख खर्च गरेर हामीले ट्रेकिङ चाहिँ यो जुन गाइड ट्रेनिङ पनि दिएको थियो हामी यसपालि पनि दिन्छौँ भनेपछि यो सबै लागौँ
1: नयाँ पहिचान गरिएको यो पदमार्ग कुल 5 दिनमा सम्पन्न गर्न सकिनेछ पदयात्रीहरू काठमाडौँबाट यातायात मार्फत जुगलको दिपु पुग्नेछन् त्यहाँबाट धार्मिक र प्राकृतिक रूपमा महत्वपूर्ण नेपेमा साल हुँदै 5,570 मिटरको भ्यू पोइन्टमा पुग्नेछन् र पुनः सोहीबाट फर्किनेछन् यो मार्ग प्राविधिक रूपमा सहज भएकाले विशेष उपकरण बिना नै सामान्य शारीरिक तन्दुरुस्ती भएका जो कोहीले आरोहण गर्न सक्ने जानकारी दिएको छ यो सबैले चल्न सक्ने पोइन्ट भएको आरोहणका लिडर तामाङको भनाइ छ
3: यसको मुख्य हाम्रो अनुभवले के भन्छ भने हामीले देखिएको जुन चारजना आरोही हुनुहुन्छ लाखपतिजी शेर्पा शेर्पा जो संसारको हिमाल चढिसक्नु भएको छ जो कहिले हिमाल चढेको छैन भर्खर 15 वर्षको युवा हुनुहुन्छ जसरी स्थानीय हुनुहुन्छ जसरी हिमाल हेरेर आउनुहुन्छ विदेशी आउँदा ताली बजाएर पोटर काम गर्नुहुन्छ उहाँ पनि चढ्नु भएको छ यो चारैजनाको फरक फरक हामीले उसबाट चाहिँ के देख्यौँ भने यसको मुख्य यसको फाइदा भनेको मुख्य कुरा लो कस्ट एकदमै कम मूल्य भन्दा कम मूल्यमा यो हिमाल आरोह गर्न सकिन्छ किनकि अब सबै आरोही म त धेरै विज्ञ हुनुहुन्छ 5,800 भन्दा माथिकोलाई हिमाल भनिँदो रहेछ त्यसलाई नेपाली गभर्मेन्टको अनिवार्य पर्मिट चाहिन्छ पर्मिट लिनको लागि इन्सुरेन्स चाहिन्छ लगभग विभिन्न कुराहरू गर्दाखेरि मैले जुगल हिमालको 6,000 भन्दा माथिको हिमाल चढ्नको लागि मोटामोटी 1-1.5 लाख खर्च लाग्दो रहेछ नेपालीलाई विदेशीलाई धेरै लाग्छ यसर्थ अब हिमाल चढ्ने यङले हो यङसँग खासै धेरै इनफ पैसा हुँदैन यसले गर्दा एकदमै कम खर्चमा हिमाल चढ्छु भन्नेहरूको लागि चाहिँ यो एकदमै वान अफ द बेस्ट हामीले सम्झेको छौँ ठानेको छौँ पहिलो कुरा यो दोस्रो कुरा तपाईँको एकदमै सर्ट टाइम अघि भनिहालेँ हामी 3 दिनमा बेस क्याम्प पुगेको थियौँ अब बिस्तारै जान्छु भन्ने खालका मान्छेले पनि 1 दिन एक्स्ट्रा राखे पनि 4 दिनमा बेस क्याम्पमा पुग्छौँ बेस क्याम्पबाट सबमिट गरेर पनि बेस क्याम्पमा फर्किन्छ 5 डेज 6 डेज 7 डेजमा त मिनिमम 6-7 डेजमा त हामी काठमाडौँ आइपुग्छौँ अब संसार अब युरोपको हाइस्ट पिक भनेको 5,200 होइन त्यस्तै अब 5,500 यो हाइटको यो उचाइको हिमाल चढ्नको लागि तपाईँ 5 डेज 7 डेजभित्र काठमाडौँबाट गएर चाहिँ हिमाल चढेर आउनु सक्नु भनेको चाहिँ एकदमै टाइमको सेभ हुने एकदमै छोटो समयको गेन हुनेहरूलाई विदेशीहरू पनि 1 हप्ता 10 दिन अझ विशेष कोरियनहरू म्याक्सिमम 8-10 दिनको टाइम हुँदोरहेछ उहाँहरूको लागि चाहिँ म अस्ति एउटा कोरियन टिमसँग बसेको थियो कोरियनहरू चाहिँ एकदमै मन पराउन सक्छ छोटो समयको लागि भन्ने कुराहरू यो छोटो समय छ अर्को चाहिँ तपाईँको सेफ जोर्नी तपाईँको एकदमै सजिलो अब हिमाल भन्ने बित्तिकै अब हिमाल इज माउन्टेन अभियसली टेक्निकल नै हुन्छ फेरि पनि यो हामीले जुन अनुभव गरेँ हामीले एउटा नर्मल जुत्ता लगाएको थियौँ हामीसँग दुई एकैको हातमा स्टिक थियो हाम्रो लोकल दाजु प्रेम दाजुसँग त काठको लट्ठी थियो हामीले त्यसरी हामीसँग एउटा लट्ठी लिएर पनि हामीले कहीँ पनि डोरीमा चढ्नु परेन कहीँ पहाडमा चढ्नु परेन कहीँ झुन्डिनु परेन कहीँ त ह्याङओभरमा कहीँ के गर्नु परेन मजाले नर्मल जुत्ता लगाएर हामीले यो पिक चाहिँ आरम्भ गर्न सक्यो त्यहाँको टप अनुभव गरेँ नि त त्यो कुरा होइन यसले गर्दा र दोस्रो कुरा तपाईँको यति सजिलो छ कि तपाईँको अब हेर्दाखेरि पनि एकदम इजी छ अब हुन त वेदर बिग्रियो भने त अब माउन्टेनमा सबभन्दा विशेष गरेर काजीदेखि थाहा होला, वेदर माउन्टेनमा भनेको दुईवटा कुरामा बिग प्रब्लम हुने रहेछ, एउटा चाहिँ वेदर एउटा चाहिँ हेल्थ। त्यो दुईवटा कुरामा यदि हामीलाई समस्या परेको भने एभ्रिबडी क्यान डु हियर, यति राम्रो त्यो देखिन्छ। यो तिनवटा विशेष गरेर तिनवटा फाइदा देखिन्छ, जो कोही हिमाल चढ्छु आरोही गर्छु हिमालको अनुभव लिन्छु भन्ने जो कोही व्यक्तिलाई स्वदेशी विदेशी जस्तो मान्छेलाई पनि आरोहण गर्न सक्ने यो कुराहरू हामीले तिनवटा कुरा देखिएको छ। र हाम्रो आइटिनेरी थियो काठमाडौँ छेन्दाङ, काठमाडौँबाट छेन्दाङसम्म हामी लगभग त्यो 6 घन्टाको गाडी यात्रा, फोर व्हील गाडी मगाएको बोलेरोमा 6 घन्टामा हामी डे वानमा त्यहाँ लगभग 3 बजे नै पुगेका थियौँ, हामी समय पुगेका थियौँ। र दोस्रो कुरा हामी छेन्दाङ चाहिँ तपाईँको यो छेन्दाङभन्दा माथि चाहिँ महत्त्वपूर्ण कुरा के छ भने एकदमै धार्मिक महत्त्व, एकदम आध्यात्मिक महत्त्वको ठाउँ। त्यही गर्दा त्यो छेन्दाङ पछाडि हाम्रो सेकेन्ड डे चाहिँ तपाईँको नेपेमा छ, नेपेमा छ चाहिँ अझ विशेष गरेर सेक्रेट लेक भनिन्छ, यो चाहिँ हाम्रो टिबेटन ल्याङ्ग्वेज भेयुल भनिँदो रहेछ। त्यो बुद्धिस्ट टेस्टमा के लेखेको छ भने संसारमा धेरै 10 वटा उत्कृष्ट ठाउँहरू छ अरे, त्यसमध्येको वान अफ द बेस्ट चाहिँ नेपेमा छाल भनेर चाहिँ छोइमा लेखिएको छ। हामीले चाहिँ भनेको होइन, त्यो एउटा बुद्धिस्ट टेक्स्टमा लेखिएको छ। त्यसको आधारमा यो नेपेमा छालमा हामी दोस्रो दिनको बसाइ थियौँ। त्यस पछाडि हामीले जुगत बेस क्याम्पमा जुगत हिमाल यति जान्नु, हामी एउटा पेमा छालबाट थोरै माथि हिँडेर चाहिँ हामी हिमालको इन्जोय गर्छौँ भने त्योभन्दा माथि 2 घन्टाको बाटो हिँडेपछि 4200 मिटरमा जुगल भ्यू पोइन्ट भन्ने नाम रहेको छ, जहाँबाट सबै हिमालहरू अहिलेको पछाडिको एभरेस्ट त देखिन्न तर नेपालतिरको जुगल हिउँछको सबै देखिने जुगल भ्यू पोइन्ट भन्ने पनि छ। त्यहाँबाट पेमासालाबाट 2 घन्टा हिँड्यो भने जुगल भ्यू पोइन्ट पुग्न सकिन्छ। अस्ति लगभग पर डे अहिले 15-20 जना मान्छे रेगुलर आइरहेको छ जुगल भ्यू पोइन्टसम्मको। अस्ति त 40 जना आएको थियो एकैचोटि, अहिले नेपालले धेरै यो जुगल भ्यू पोइन्ट आउनु थालेको छ, जहाँबाट चाहिँ यो यताबाट सेकेन्ड डेको पेमासालको माथिबाट त पल्लो त्यो बेस क्याम्प हो, त्यहाँको सबै हिमालहरू नजिकबाट देख्न सकिन्छ। अब बेस क्याम्प त अलिक टेक्निकल बाटो छ, यसले गर्दा सबै बेस क्याम्पमा लिनुपर्ने अनुभव यहीँ लिन्छु भन्यो भने जुगल भ्यू पोइन्टबाट लिन सकिन्छ। र तेस्रो दिन चाहिँ हाम्रो बेस क्याम्प 4700 मिटर 4700 मिटरको बेस क्याम्प हो, त्यसमा हामीले 2 दिन बिताए। बेस क्याम्प जानुलाई अलिक टेक्निकल छ बाटो, अब त्यसमा अहिले सुधारको कुराहरू भइरहेछ, अब सरकार लागिरहेको छ, जुगल गाउँबाट सरकार लागि परेको छ। वेदर नबिग्रिँदा एकदमै राम्रो छ। अब यहाँहरूले थोरै जानकारी के गरायो भने अक्टोबर नोभेम्बर इज द बेस्ट। अहिले चाहिँ नेपालमा के भयो थाहा भएन, अहिले यति धेरै हिउँ पर्ने कि अरू बेला हामी सानो हुँदाखेरि पुसमाको हिउँ पर्छ भन्थ्यौँ, अहिले चैत वैशाखमा धेरै हिउँ पर्न थालेछ। हामी जान्दिनमा पनि 3-4 दिन अगाडि ठुलो हिउँ परेको थियो, हामी लगभग अब हामी सबै उस्तै खालको हामी जान्छौँ नि भन्ने खालको सबैजना 4 जना एउटा मिसनमा भएको हुनाले हामी सफल भएको मात्र हो, नभए त्यो सामान्य मेम्बरहरू जानुभयो भने धेरै गाह्रो हुन्थ्यो। र हाम्रो अब एक दिन त्यहाँ पुगेपछि हामी दोस्रो दिन चाहिँ हामीले भोलिको समिटको लागि कि एउटा कुरा के हुन्छ भने नयाँ हिउँ परेपछि हामीले बाटो पाउनु पर्ने हुन्छ, बाटो पुरै बाटो खोल्नुपर्ने हुन्छ। त्यो बाटो खोल्नुको लागि हामीले चाहिँ यो बेस क्याम्पमा देखेको पल्लो हिमालको हाई क्याम्पसम्म बाटो बनाउने हिसाबले फर्स्ट डे हामी त्यहाँबाट 3-4 घन्टा हिँडेपछि फेरि फर्क्यौँ।
1: काठमाडौँबाट छोटो दूरी, सस्तो लागत र सगरमाथाको उत्कृष्ट दृश्य यस गन्तव्यका मुख्य विशेषता हुन्। यसले आन्तरिक तथा बाह्य पर्यटकका लागि जुगललाई प्रमुख गन्तव्य बनाउने अपेक्षा समेत गरिएको छ। यो गन्तव्य पहिचानका लागि तामाङको नेतृत्वमा 4 सदस्यीय टोली यही वैशाख 3 गते त्यहाँ पुगेको थियो। सो टोलीमा तामाङसँग कृतिमानी सगरमाथा आरोही लाक्पा डेन्डी शेर्पा, निमा वाङचु शेर्पा र स्थानीय बासिन्दा पेमा शेर्पा सहभागी भएका थिए। टोलीले आरोहणको डकुमेन्ट्री समेत कार्यक्रममा प्रस्तुत गरेको थियो। लामो समयदेखि आरोहणका लागि बन्द रहेको जुगल हिमालको ढोका 2075 साल चैतमा पहिलो पटक सफल आरोहण भएसँगै औपचारिक रूपमा खुलेको थियो। पहिलो आरोहण एवं जुगलका थप चुचुराहरू आरोहणका लागि खुला गर्न र यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तत्कालीन समयदेखि नै त्यस जिल्लाका पूर्व सांसद माधव सापकोटा सुबोध र प्रदेश सांसद सरल सह्याद्री पौडेले महत्वपूर्ण योगदान दिएका छन्। कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 का पूर्व सांसद माधव सापकोटा सुबोध, बागमती प्रदेश सभा सदस्य सरल सहयात्री, पर्यटन बोर्डका पूर्व उपाध्यक्ष कमल सापकोटा लगायतले यो खोजले सिन्धुपाल्चोकको पर्यटन र स्थानीय अर्थतन्त्रमा कोशी ढुङ्गा साबित हुने विश्वास सहित उत्साह व्यक्त गरे। पूर्व सांसद माधव सापकोटा यसो भन्नुहुन्छ।
4: छोटो अवधिमा धेरै कामहरू यसमा भएका छन्। अहिले एउटा इँटा थपिएको छ यो नयाँ गन्तव्यको पहिचान गरेर, या साथीहरू पुगेरै यसलाई नयाँ नाम पनि राख्नुभएको छ। यसरी हेर्दा अब दीर्घकालीन हिसाबले फोहोर मैलाको व्यवस्थापन समग्र कुराको जे सुझावहरू आएका छन् यी सबै कुराहरूलाई हामीले ख्याल ध्यानमा राखेर, मलाई गाउँपालिकाका अध्यक्ष यहीँ हुनुहुन्छ, मिलनजी र अध्यक्ष ज्यू दुइटैलाई ध्यान आकर्षण गराउँदै म के सुझाव राख्न चाहन्छु भने, सन्दर्भ मिलाएर अलि आजको जस्तै गरी विशिष्ट पर्यटन क्षेत्रका महानुभावहरू आज एउटा उपस्थिति कम के भयो भने, खास गरी पर्यटन क्षेत्रका सरकारी सम्बद्ध कर्मचारीहरूको चाहिँ केही उपस्थिति कम भएको छ। त्यसलाई समेत जोडेर हामी एउटा छलफल के गरौँ भने, भर्खरै सरल मान्यज्यूले राखिसक्नुभयो, हामीले 17 करोड लगानीमा बलेफी नजिकै पर्यटकीय विद्यालय भनेर पूर्वाधार तयार पारिसकेका छौँ। त्यसको मूल उद्देश्य भनेको अहिले जो जो पर्यटन क्षेत्रमा हुनुहुन्छ उहाँहरूसँग ज्ञान सिप छ तर प्रमाणपत्र छैन, भन्दा उनीहरूलाई प्रमाणपत्र दिने र अन्य दक्ष जनशक्तिहरूको उत्पादन गर्ने र उनीहरूलाई प्रमाणपत्र दिने, त्यो गर्दा यसलाई हामी जुगलसम्म जोड्ने, तल सुकुटे छँदैछ, भैरवकुण्ड, कालिचोक, यो सबैलाई जोडेर एकीकृत ढङ्गले लैजाने र त्यहाँ चाहिने आवश्यक दक्ष जनशक्ति उत्पादनका निमित्त त्यो पर्यटकीय स्कुलले चाहिँ योगदान पुर्याउने भनेर हामीले 17 करोड लगानीको चाहिँ पूर्वाधार तयार पारिसकेका छौँ। त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने हामी एउटा छलफलमा छौँ। सामान्यतः बागमती प्रदेशको पर्यटन मन्त्रालय अन्तर्गत त्यसलाई राखेर सञ्चालन गर्ने र अरू सबैसँग नि सहकार्य गर्ने कि भन्ने एउटा छलफलमा हामी छौँ, र त्यसो गर्दा अहिले जनशक्तिका जे कुराहरू उठे यसलाई हामी व्यवस्थापन गर्न सक्छौँ जस्तो लाग्छ।
1: यस्तै प्रदेश सांसद सरल सह्यात्री पौडेलको धारणा यस्तो छ,
5: अहिले त्यहाँ तपाईँ पुग्दै गर्दा 74 सालमा स्थापित भएको चाहिँ गाउँपालिका हो, गाउँपालिका अहिले 81मा पुग्दैछ, 82मा चाहिँ अहिले चलिराखेको छ, 82मा पुग्दै गर्दा जुगल एक्सप्लोर भएको, अहिले प्रधानमन्त्री भएर त्यहाँ एक्सप्लोर भएको होइन, यो कुरा त्यही रूपमा पोजिटिभली चाहिँ हामीले भन्नु पनि पर्छ। हो, हरेक पुस्ताको जिम्मेदारी के हुन्छ भने नयाँमाथि नयाँ गरेर जाने, तर पुरानोलाई मेटाएर जाने, पुरानोले गरेको पोजिटिभ कुराहरूलाई चाहिँ विश्वास गरेर जाने। हामी कहाँ मैले तपाईँहरूलाई यहाँ गाउँले के रियालिटी भनिदिनुपर्छ भने, अहिले तेम्बाथानमाथि दिपूसम्म पुग्ने रोड खन्नको निमित्त, रोड पुर्याउनको निमित्त कत्रो महाभारत थियो, त्यहाँ एकैचोटि पिच रोड सर सरेर जाँदैन, त्योसम्म पुर्याउनेको पनि दुःख छ क्या, त्यहाँसम्म पुर्याउनेको पनि कथा छ। तर समस्या के हुँदो रहेछ भने, त्यो सडकमा चाहिँ राइडिङ जानुहुन्छ, सबै जानुहुन्छ। अस्ति म भैरवकुण्ड जाँदाखेरि मैले फिल गरेँ, भैरवकुण्ड जाने बाटो गन्तव्य खोलिदिएको त्यहाँको गाउँपालिकाको ले हो, सुरुमा माथि त्यहाँको चाहिँ भैरवकुण्ड पुग्न अब चोकर मकर भन्ने ठाउँबाट अलिकति 1 घन्टा हिँडेपछि पुगिन्छ, त्यहाँ पुग्न अप्ठ्यारै छ बाटो, भनेको राइडिङमा जानुहुन्छ, तर त्यहाँसम्म पुगेर के भन्नुहुन्छ भने, यहाँ सब चोर डाका फटा मात्र रहेछ भनेर फर्किनुहुन्छ। तर कम्तीमा त्यो कच्ची रोड पनि खन्या भएर म यो बाइक चढेर त्यहाँ पुगेर रहेछु, अब चाहिँ यसलाई पिच गरेर स्तर उन्नति गर्नु पर्ने रहेछ, नयाँ काम थप्नु पर्ने रहेछ भन्ने साइकोलोजी चाहिँ दिनु पऱ्यो क्या, त्यसै त त्यहाँ पुगे हुँदैन। त्यस कारण यो चिजलाई हामीले भन्नु पऱ्यो कि, हरेक छोरा जन्मिनको निमित्त उसको बाउ बुढो भइसकेका हुन्छ, अथवा एउटा उमेर कटे पछाडि ऊ जन्मेको हुन्छ, र मात्रै त्यो जेनेरेसन निरन्तर भएर आएको हुन्छ। यो चिज हामीले यदि नयाँ नयाँ जेनेरेसनलाई सही ढङ्गले टिच गरेनौँ, बताएनौँ भने हामी ध्वंसमाथि निर्माणको कुरा गर्छौँ, हरेक पटक ध्वंसमाथि निर्माणको सपना देखेर हिँड्छौँ, त्यो निर्माण कहिल्यै हुँदैन, किनभने नेगेटिभ कुराले बाल्ने आगै हो। तपाईँ 20 वर्ष लाएर बनाउनु एकैचोटि चाहिँ साइकोलोजिकल डिस्ट्रोय हुन्छ, भौतिक डिस्ट्रोय हुन्छ। यो चिजलाई हामीले सही ढङ्गले हामीले अगाडि लैजान पनि सँगसँगै पर्छ भन्ने कुरा म यहाँ सबैलाई अनुरोध गर्न चाहन्छु, किनभने हाम्रो पर्यटनको सबैमा जाँदै गर्दा हुन चाहिँ त्यो फर्मालिटी छ, लियाइजन अफिसर हुन्छ, सबै ठाउँ हुन्छ नि त, हाम्रो ठुलो हिमाल के अरे सगरमाथा चढ्दा पनि अरू सबै हिमाल चढ्दाखेरि पनि, तर त्यो यति फर्मल छ, यति फर्मालिटी मात्रै छ कि त्यसले त्यहाँको रियालिटी नै कसैलाई बताउँदैन, अनि तास खेलेर नआएर के हो, ल्याइजन अफिसर त्यहाँ पुग्दै पुग्दैन, ल्याइजन अफिसरलाई हामी त्यो त्यहाँ जाने पर्यटकहरूलाई चाहिँ अलि राम्रोसँग गाइड गर्ने, अलि त्यहाँको चाहिँ कल्चरको बारेमा भन्ने कुरामा हाम्रो धेरै स्ट्रङ मोनिटरिङ पनि हुँदैन। त्यस कारण डे वानदेखि नै हामीले यो एकदम हाम्रो चाहिँ नयाँ गन्तव्य नयाँ गन्तव्य भएको ठाउँ भएका कारणले सबभन्दा पहिला जुगलमा टेक्ने बित्तिकै थाहा हुनु पऱ्यो उसलाई। अप्ठ्यारो त पार गरिहाल्छ नि, तर अप्ठ्यारो छ भन्ने कुरा चाहिँ थाहा हुनु पऱ्यो।
1: जुगलका विभिन्न चुचुराहरू क्रमशः आरोहणका लागि खुल्ला हुँदै गएका छन्। जुगल गाउँपालिकाको आयोजना तथा गाउँपालिका पर्यटन विकास समितिको अगुवाईमा सञ्चालित अन्वेषण परियोजना अन्तर्गत 5,570 मिटर उचाइको यो नयाँ ट्रेकिङ पिकको सफल आरोहण भएसँगै यसलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने लक्ष्य राखिएको छ। 2083 वैशाख 3 गते सम्पन्न गरिएको यस अभियानले काठमाडौँबाट 5 दिनको छोटो समय र नेपालीका लागि करिब 40,000 रुपियाँको न्यूनतम खर्चमा सगरमाथा सहित 8,000 मिटर भन्दा अग्ला 5 वटा हिमालहरू चोयु, मकालु, लोस्ते र सिसपाङबाको प्रत्यक्ष अवलोकन गर्न सकिने नयाँ सम्भावना उजागर गरेको छ। विदेशी पर्यटकले भने $1,000 खर्च गरेमा यो पोइन्ट पुगेर फर्कन सक्दछन्। यिनै विषयवस्तुको चर्चासँगै हामी कार्यक्रमको अन्त्यतिर छौँ। तपाईँले यस कार्यक्रमलाई रेडियो नेपालमा हरेक हप्ताको सोमबार बिहान यसै समयमा सुन्दै आउनु भएको छ। रेडियो नेपाल मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र मुलुकका विभिन्न स्थानमा रहेका सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका एफएम रेले प्रसारण केन्द्रहरूबाट एफएम 98.1 MHz तपाईँले कार्यक्रमलाई सुन्दै आउनु भएको छ भने रेडियो नेपालको अनलाइन radionepalonline.com तथा रेडियो नेपाल मोबाइल एपबाट समेत कार्यक्रमलाई संसारभर सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम यति नै। अर्को हप्ता पर्यटकीय गतिविधि सहित नयाँ विषयको जानकारी सहित तपाईँ हामी फेरि भेट्नेछौँ। प्राविधिक साथी सहित कार्यक्रम उत्पादक तथा प्रस्तुता राधा ढुङ्गना बिदा चाहन्छु। नमस्कार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ आधुनिक गीतहरू। सुरुवातमा सुनाउँछौँ पूर्णिमा लामाको स्वर, रचना अनि सङ्गीत हो, गायिका स्वयंकै।

अहिले सुनायौं नवीन कार्कीको स्वर, प्रकाश राज बुढाथोकीको रचना, शक्ति बल्लभको संगीतमा रहेको आधुनिक गीत। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं र यहाँहरूलाई आधुनिक गीत सुनाइरहेका छौं। आधुनिक गीत सुनाउने क्रममा अर्को गीत सुनाउँदैछौ, मेलिना राईको स्वर, डीआरको रचना र सन्तोष श्रेष्ठको संगीतमा रहेको यो आधुनिक गीत।

अहिले सुनायौ सुसन शमशोहाङको स्वर, बिरु लामिछानेको रचना र विकास चौधरीको संगीतमा रहेको आधुनिक गीत। अब अन्तिम आधुनिक गीत सुनाउँदैछौ, जसमा स्वर रहेको छ सुजाता प्रधान, रचना दावा तामाङ र संगीत पावल चामलिङ राईको। यो गीत पछाडि यहाँले सूचना विज्ञापन सुन्नुहुनेछ र त्यसपछि सुन्नुहुनेछ 11 बजे नेपालीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आज अपराह चार बजे संघीय संसदको संयुक्त बैठक सुरु हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। त्यसका लागि संघीय संसदका सदस्यहरूलाई 3:45 बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधि सभा कक्ष बहुउद्देश्यीय कक्ष सिंहदरबारमा उपस्थित हुन आग्रह गरिएको छ। संयुक्त बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। आज दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठक बस्दैछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको सिफारिस संविधानभित्रबाट भएको बताउनु भएको छ। पार्टीको प्रशिक्षण विभागले सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षणको समापन समारोहमा हिजो सभापति लामिछानेले संवैधानिक परिषद र प्रधान न्यायाधीशको नियुक्ति संविधान सम्मत रहेको उल्लेख गर्नुभयो। भागभण्डामा आफूहरूलाई विश्वास नभएको भन्दै सभापति लामिछानेले न्यायमूर्तिहरूको सूची अनुसार संवैधानिक परिषदबाट प्रधान न्यायाधीश छानिएको बताउनुभयो। सभापति लामिछानेले विधि र कानून बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखेर कानून बनाउने जिम्मेवारीमा लाग्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउन आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन सुरु हुँदैछ। सरकारले आजदेखि जेठ 1 गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह सुरु गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 उल्लेख छ। नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीलाई अभियानमा सहभागी हुन आह्वान गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि आगामी जेठ 3 गतेसम्म देशव्यापी रूपमा मूल्य पारदर्शिता सप्ताह मनाउने निर्णय गरेसँगै महासङ्घले ऐक्यबद्धता जनाएको हो। विज्ञप्ति जारी गर्दै महासङ्घले बजारमा वस्तु तथा सेवाको मूल्यमा एकरूपता ल्याउन र स्वच्छ व्यावसायिक वातावरण निर्माण गर्न यो अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल 1.5 घन्टापछि सञ्चालनमा आएको छ। आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके 726 नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो। विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार बिहान 6:45 बजेदेखि बन्द भएको विमानस्थल करिब 1.5 घन्टापछि सञ्चालनमा आएको हो। विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार चक्कामा लागेको आगो दमकलको सहायतामा निभाइएको थियो। विमानलाई रनवेमै रोकेर आपतकालीन द्वारबाट यात्रुहरूको उद्धार गरिएको थियो। विमानमा 273 यात्रु र 11 जना चालक दलका सदस्य रहेको उहाँको भनाइ छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका 65 थान मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हिजो आयोजित कार्यक्रममा फेला परेका 45 मोटरसाइकल र 20 स्कुटर सम्बन्धित सवारी धनीलाई जिम्मा लगाइएको हो। र इरानले युद्ध अन्त्यका लागि ल्याएको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकारको घोषणा गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले आफूहरूले चाहेको विषय इरानले सम्बोधन गर्न नचाहेकाले आफूहरू इरानको प्रस्तावको पक्षमा नरहेको स्पष्ट पार्नुभयो। आणविक कार्यक्रम अन्त्य र युरेनियमका विषयमा अमेरिकी प्रस्ताव सम्बोधन नगरे इरान विरुद्ध जाई लाग्ने चेतावनी पनि राष्ट्रपति ट्रम्पले दिनुभएको छ। इरानले युद्ध अन्त्यका लागि विभिन्न विषय समेटिएको प्रस्ताव अमेरिका समक्ष पेश गरेको थियो। ट्रम्पको पछिल्लो प्रतिक्रियापछि मध्य पूर्वमा तनाव थप बढ्ने आशंका बढाएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँले सुन्नुहुनेछ कार्यक्रम हाम्रो चासो। त्यसपछि दोहोरी गीतहरू सुनाउनेछौँ भने 12 बजे समाचार सुन्नुहुनेछ। 12 बजेको समाचारपछि के तिमी मेरो साथी बन्छौ सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ। म्युजिक क्याफे कार्यक्रम सुनिसकेपछि 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 देखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम हाम्रो चासो।
2: नमस्कार। उपभोक्ता हकित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत देशैभरि रहेका एफएम स्टेशनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले सिन्धुपाल्चोक जिल्लामा रहेको चौतारा साङ्गाचोक गढी नगरपालिकालाई छनौट गरेका छौँ। नगरपालिकाभित्र रहनुभएका उपभोक्ताहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू उपभोग गर्न पाउनु भएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका उपभोग्य वस्तुहरू कतिको गुणस्तरीय छ त, यसकै सेरोफेरोमा रहेर हामीले सिन्धुपाल्चोक जिल्लामा रहेको चौतारा साङ्गाचोक गढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटासँग कुराकानी गरेका छौँ।
3: हाम्रो चासो कार्यक्रममा चौतारा साङ्गाचोक गढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाज्यूलाई धेरै धेरै स्वागत।
4: धन्यवाद।
3: चौतारा साङ्गाचोक गढी नगरपालिकाको कुरा गर्ने हो भने यहाँका नगरवासीहरूले कतिको गुणस्तरीय खाद्य वस्तुहरू प्रयोग गर्न पाउनु भएको छ होला? कुराकानीको सुरुवात मैले यहीँबाट गरेँ।
4: यो धेरै महत्त्वपूर्ण प्रश्न हो, किनकि अब अर्ग्यानिक र गुणस्तरीय खाद्य पदार्थ प्राप्त गर्ने कुरा अहिले अलिक चुनौतीपूर्ण नै छ। यद्यपि फेरि सापेक्षिक हिसाबले तुलनात्मक रूपमा अलिक कम विषादी प्रयोग गर्ने र स्थानीय स्तरकै चाहिँ आफैले उत्पादन गरेको तरकारीहरू र अरू खाद्यान्न पनि ठिकै अवस्थामा प्रयोग गरेका छन्, धेरै प्रदूषित चाहिँ छैन भन्ने हामी महसुस गर्न सक्छौँ त्यो जीवन व्यवहारमा हेऱ्यो भने पनि। तर हामीले चाहेको जस्तो र अहिले आवश्यकता जे छ त्यो आधारमा चाहिँ त्यति गुणस्तरीय र विषादी रहित भन्ने चाहिँ अलि सम्भव छैन।
3: चौतारा साङ्गाचोक गढी नगरपालिकाले उत्पादन गरेका खाद्य वस्तुहरू नगरवासीको लागि पर्याप्त छ अथवा बाहिरबाट पनि ल्याउनु पर्छ?
4: अब यहाँ दुधमा आत्मनिर्भर छ करिब, यसलाई यहीँ व्यवस्थित गर्ने हो भने मासुमा पनि करिब आत्मनिर्भर छ, तरकारी पुरै आत्मनिर्भर अलि हुन सक्दैन, केही 25-30% चाहिँ अपुग हुन्छ। तर फेरि यहाँको जनशक्ति वस्तुगत आधार स्थितिलाई हेर्ने हो भने सम्भावनाको कुरा गर्दाखेरि चाहिँ त्यस्ता मान्छे इच्छा शक्ति राख्ने हो भने चाहिँ त्यो सम्भावना पनि छ। आलुमा पुरै आत्मनिर्भर छ, धेरै निर्यात गर्न सक्छ, दुधमा गर्न सक्छ, त्यसपछि चाहिँ मासुमा सबै गरेर खसी भेडा त्यसका साथसाथै फेरि चाहिँ कुखुरा आदि गरेर मासुमा पुरै आत्मनिर्भर छ, बाहिर बढी निर्यात गर्छ। बढी बाहिर निर्यात गर्ने चाहिँ दुध आलु मासु बढी निर्यात गर्छ। खाद्यान्न यो नगरपालिका आफै आत्मनिर्भर छ, यसको चाहिँ यहीँ प्रयोग गर्ने हो भनेपछि बाहिर नै गइराखेकै छ, आत्मनिर्भर छ। र त्यसका साथसाथै तरकारी चाहिँ अलिक केही कमी हुन्छ, र यहाँ चाहिँ अब सम्भावना अनुसार उत्पादन गर्ने हो भने तरकारी पनि आत्मनिर्भर गर्न सकिन्छ, सम्भावना छ।
3: केही प्रतिशत त बाहिरबाट पनि आउने रहेछ, ती बाहिरबाट आउने खाद्य वस्तुहरू गुणस्तरीय छ कि छैन भनेर मापन गर्ने त्यस्तो केही सुविधाहरू पनि छ नगरमा?
4: त्यो अत्यन्तै गहिरो महसुस चाहिँ भएको छ। त्यसका लागि भनेको चाहिँ अलिकति नियन्त्रण नियमन अनुगमनको पनि आवश्यकता पर्छ, अर्को कुरा भनेको चाहिँ यन्त्रको पनि त्यत्तिकै आवश्यकता हुन्छ, र यो घरेलुसित समन्वय गरेर हामीले त्यसलाई चाहिँ अलि प्रदूषित नियन्त्रण गर्ने हिसाबले पनि, र त्यसका साथसाथै फेरि चाहिँ अब प्रक्रियामा लैजाने सोचेका त छौँ, त्यो व्यवस्था मिलाइहालेका चाहिँ छैन अहिले।
3: धेरै प्रतिशत कृषि उत्पादन हुन्छ भनिरहँदा कृषकहरूलाई नगरपालिकाले के कस्ता सुविधाहरू प्रदान गरिरहेको छ त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न।
4: हामीले सबै क्षेत्रमा अनुदान दिएका छौँ, जस्तै पहिलो त आधुनिकीकरणका लागि औजारहरू ट्र्याक्टर व्यापक रूपमै वितरण गरेका छौँ। सायद अब यो सबै हिसाब गर्ने भने एक घरलाई एउटा मेसिन जस्तो छ पुग्छ, जसले चासो राख्दैनन् उनीहरू चलाउन जान्दैनन् त्यो छुट्टै कुरा हो, तर पनि जसले चाहिँ चासो राख्छन् र उनीहरू नियमित बाली लगाउँछन् उनीहरूले पाएका छन्। र अब हामीले अझ यो वर्ष चाहिँ अलिक बढाएर भने पनि गर्नुपर्छ, त्यो माग अनुसार चाहिँ दिने भने पनि कार्यक्रम राखेका छौँ, टेन्डर गरेका छौँ, त्यो आउँदैछ। अर्को अनुदान दुधमा अनुदान दिएका छौँ, प्रति लिटर 4 रुपियाँ। हामीले आलुमा पनि चाहिँ अनुदान दिएका छौँ, त्यो चाहिँ अब अलि व्यापकै हुने भएको हुनाले 1-1.5 रुपियाँसम्म। गोलभेडाको अनुदान दिएका छौँ, र त्यसका साथसाथै सिँचाइको लागि भरपूर हामीले बजेट विनियोजन गरेका छौँ। हामीले अत्यधिक जति धेरै गरेका छौँ भने त्यो चाहिँ सिँचाइमै गरेका छौँ, त्यसलाई चाहिँ उत्प्रेरितै गर्ने हिसाबले जहाँ स्रोत छ आवश्यकता छ त्यसलाई चाहिँ पहिचान गरेर हामी आफैले खोजी खोजी पनि सिँचाइ कुलाएर निर्माण गर्ने, ट्याङ्की निर्माण गर्ने र यसलाई चाहिँ बढी प्राथमिकतामा राखेर नै व्यापक गरेका छौँ। एउटै ओडाले 20-25-30 वटासम्म ट्याङ्की बनाउने कुरा कहीँ चाहिँ त्यो गरेको छ, सापेक्ष हिसाबले त्यो आवश्यकताको आधारमा हामीले गरेका छौँ एकातिर भने, अर्कोतिर चाहिँ अरू विभिन्न टनेलहरू निर्माणका लागि सङ्घीय प्रदेश स्तरका कार्यक्रमहरू पनि संयोजन गर्ने र चाहिँ हामीले निश्चित प्रतिशत राखेर पनि पकेट क्षेत्रहरू निर्माण गरेका छौँ। गोलभेडा पकेट क्षेत्र समग्र तरकारी काउलीदेखि लिएर आलु भेन्टा त्यो सबैलाई चाहिँ हामीले कार्यक्रम पकेट क्षेत्रको रूपमा गरेका छौँ। कफीको गरेका छौँ, त्यसै गरी चाहिँ तरकारीको गरेका छौँ, आलुको पकेट क्षेत्रको रूपमा गरेका छौँ, दुधको पकेट क्षेत्रको रूपमा गरेका छौँ। यी यस्ता कार्यक्रमहरू निश्चित पकेट क्षेत्रहरू पनि छनौट गरेर हामीले गरेका छौँ। त्यसरी गर्दा चाहिँ अझै आवश्यकता चाहिँ महसुस भएको छ, तरकारीमा अझै आत्मनिर्भर बन्नका लागि गर्न आवश्यक छ, त्यसलाई अझ हामी प्राथमिकतामा राखेर गर्छौँ। र त्यसका साथसाथै फेरि हामीले चाहिँ अब बाख्रा पालन, भेडा पालन होइन, त्यसै गरी चाहिँ अब कुखुरा पालनमा चाहिँ त्यो अलिक व्यापकै हुने र त्यति व्यवहारिक र वैज्ञानिक पनि नहुने भएको हुनाले अनुदान गर्न सकेका छैनौँ। पाठापाठी होइन, उन्नत जातका चाहिँ होइन नस्ल खोजेर चाहिँ हामीले ल्याउने अनुदान दिने, राँगो बोका लगायतका पनि अनुदान दिएका छौँ। त्यो चाहिँ आवश्यकताको आधारमा पहिचान गरेर हामीले दिने गरेका छौँ। र कोही ठाउँमा चाहिँ बाख्रा पकेट क्षेत्रको रूपमा छन् विकास भएका, विभिन्न सङ्घ संस्थाहरूसित संयोजन गरेर र सङ्घ प्रदेशका पनि र नगरपालिकाले पनि त्यसमा चाहिँ साझेदारीको रूपमा गरेर त्यस्ता ठाउँहरू अलि बाख्रामा गरेका छौँ। र उद्यमको कुरा गर्दा चाहिँ अब गलैँचामा अलि व्यापकै लगानी पनि र उनीहरूले त्यो कार्यक्रम राम्रो सञ्चालन गरेका छन्। अलि खुसी चाहिँ उनीहरू त्यसमा छन्। परम्परागत रूपमा बाख्रा भैँसी गाई पाल्ने होइन गोठ सुधार कार्यक्रमहरू आदि त हुँदै गएको नै छन्। तर फेरि त्यो चाहिँ चट्ट बनायो ल टक्क बेच्यो हातमा पैसा आउने खालको कृषिमा भन्दा नि त्यसमा अलि मान्छेहरू चाहिँ उत्सुक भएका छन् र धेरै नगरका धेरै ठाउँहरूमा चाहिँ त्यो कार्यक्रम सञ्चालन भएको छ। यसरी हेर्दा हामीले व्यापक कार्यक्रम सञ्चालन पनि गरेका छौँ र जति प्रतिफल उनीहरूले हासिल गर्नुपर्ने हो त्यो चाहिँ अलि हाम्रो अपेक्षा अनुसारको अझ हुन सकेको छैन। हामीले अनुदान लगानी गर्ने हिसाबले हामीले नीति कार्यक्रम योजना र बजेटको व्यवस्था गर्दा गर्दै पनि त्यसलाई अलि वैज्ञानिक योजना निर्माण सहित जुन उत्पादनमा पनि चाहिँ वृद्धि गर्ने कुरा आत्मनिर्भरतातिर जाने कुरा हामीले जे सोच राखेका छौँ त्यो चाहिँ हामीले चाहेकै जस्तो चाहिँ अझ हुन सकेको छैन। यद्यपि प्रभावकारी ढंगले कार्यक्रमहरू चाहिँ सञ्चालन भइरहेका छन् योजनाहरू।
3: कृषिमा अनुदान प्राप्त गर्नेहरू साँच्चै कृषक नभइकन यो कागजात मिलाउन जान्नेहरूले पाइरहेको छ भन्ने गुनासो अन्य नगरपालिकाहरूमा देखेका छौँ सुनेका छौँ। हाम्रो नगरपालिकामा चाहिँ कस्तो छ यो मामिला?
4: यसमा चाहिँ हाम्रोमा त्यस्तो छैन। जो चाहिँ वास्तविक किसानहरूले नै उनीहरू सहकारी मार्फत पनि आउँछन् उनीहरूको व्यक्तिगत फर्म होइन यसलाई चाहिँ क्राइटेरियामा राखेका छौँ हामीले र उनीहरू जो किसानहरू हो उसैले लान्छ अनुदान चाहिँ त्यो फल छैन र वास्तविक किसानले नै चाहिँ अनुदान प्राप्त गरेका छन्। हाम्रोमा चाहिँ त्यस्तो छैन।
3: कतिपय अवस्थामा त आफ्नो दल निकटलाई पनि प्रदान गर्ने भनेर पनि भनिएको हुने रहेछ पछि भोट लिनलाई सजिलो होस् भनेर। त्यस्तो पक्षपाती भएको छ कि छैन?
4: अंशमा केलाएर हेऱ्यो भने एकाध मान्छेहरू पर्न पनि सक्छन् त्यो अपवादमा पर्न सक्छन् तर हामीले सहकारी त सामूहिक हुन्छ। कतिपय फर्महरू हुन्छन् त्यो पनि चाहिँ एक्लै त हुँदैन जसले काम गरेको छ त्यही हुन्छ। र अब व्यक्तिगत कुरा मेरो आफ्नो सोचमै कुरा गर्नुहुन्छ भने चाहिँ मैले जसले काम गर्छ चाहे त्यो कुन पार्टीको छ भनेर मैले सोध्ने गरेका छैन। मलाई त्यो पार्टीको जुनसुकै होस् चासो छैन तर मान्छेले काम गर्नु पर्यो अनुदान लिएर उसले काम गर्छ कि गर्दैन। यो 7 नम्बर वडामा मैले भिजुअलमा देखेँ भिडियो राखेर चाहिँ अकबरे खोर्सानी उत्पादनको चाहिँ एउटा प्लटै गरेर छ ती मान्छे कुन पार्टीका हुन् थाहा छैन अनि मैले ती मान्छेलाई आफैले बोलाएँ होइन बोलाएर तपाईँले यत्रो राम्रो गर्नुभएको रहेछ तपाईँ चाहिँ अब हामीबाट अनुदान लिनुहोस् भने केही पाइपको माग गर्नुभयो अनि खेर जाने पानीलाई चाहिँ सङ्कलन गरेर सुखा ठाउँ थियो त्यो गरे पछिल्लो वर्ष अरूको धेरै खेत कमाएर चाहिँ तरकारी खेती गर्ने भन्नुभयो कुलो चाहिँ अलिक पानी चुहिने भयो भन्नुभयो। मैले उनीलाई पार्टीसित चासो पनि छैन सरकार छैन जातिगत हिसाबले मगर जातिका रहेछन् तिनी र बाँझो बसिराखेको अलि धेरै जमिन हुने हाम्रो यो नगरपालिका होइन जिल्लाकै धनी मानिन्थे पहिला भक्तोज प्रधान भन्ने होइन जनप्रतिनिधि पनि हुनुहुने उनको जग्गा चाहिँ बाँझै बसेको जग्गालाई उनले उपयोग गरेपछि मलाई झन् खुसी लागेर बोलाएर नै उनलाई त्यो कुलो बनाइदिने पनि काम गरेँ। त्यस कारण त्यस्ता कुराहरूबाट प्रभावित हुने र त्यसका साथसाथै जसले काम गर्छ जो किसानले काम गर्छ उसलाई नै चाहिँ बोलाएर भने पनि दिने उसले खोजी गरेन भने पनि र त्यो कामका लागि हरेक मान्छेहरूलाई प्रोत्साहित गर्ने होइन मेरो सम्झनामा छैन त्यो पार्टी भनेर चाहिँ यताउति भन्ने।
3: हजुर अब यहाँले विभिन्न पकेट क्षेत्रमा तरकारी लगायतका उत्पादनहरू भइरहेको छ भनिरहँदा किसानहरू साँच्चै नै धेरै विषादी प्रयोग गर्नुहुन्न रासायनिक मल धेरै प्रयोग गर्नुहुन्न भन्नेमा सचेत हुनुहुन्छ त पाउनु भएको छ? सचेत
4: त हुनुहुन्छ सबैलाई ज्ञान छ त्यो कुरा र ज्ञान भएर पनि मान्छेले जीवन व्यवहार लागू गर्ने कुरा चाहिँ उत्पादन कम हुन्छ भनेर उनीहरू त्यो प्रयोग गर्ने कुरामा चाहिँ कहीँ न कहीँ अलिअलि गर्छन् नै। अब मेरै कुरा गर्नु म पनि एउटा किसान हो होइन मैले अहिले जे जति कुरा गरेँ म कृत्रिम कुरा गर्न जान्दिनँ म आफै किसान भएको हुनाले किसानको हितमा काम गर्नुपर्छ भनेर नै नीति कार्यक्रम योजना र बजेटको पनि त्यही ढङ्गले व्यवस्थापन गरेर आम रूपमै जो मान्छेले काम गर्छ उसैलाई नै चाहिँ अनुदान दिने हिसाबले जो काम गर्दै जाँदा अब यो हाइब्रिड धान होइन खानालाई मिठो पनि छैन तर फेरि उत्पादन धेरै हुँदैन भनेपछि आफै त्यही रोप्न बाध्य छु अनि अरूले गरेनन् भनेर पनि भन्न गाह्रो हुने पुरानो हाम्रो रैथाने बालीहरू धानहरू आदि कोदो त अब धेरै कम उत्पादन हुन्छ तर पनि फेरि त्यसको केही मूल्य त छ होइन तर पनि धान लगायतका चाहिँ जो बिउहरू छन् तिनीहरू चाहिँ हाइब्रिडै खोज्छन् मान्छेहरूले त्यही लगाउँछन् तर पनि हामीले त्यसलाई प्रोत्साहन गर्नका लागि स्थानीय रैथाने बालीको संरक्षण गर्नुपर्ने, प्रवर्धन गर्नुपर्ने, भोलि चाहिँ विदेशबाट आउने बिउहरू चाहिँ अनि धेरै महँगो पनि पर्ने र त्यसले चाहिँ ह्रास हुने, कृषिमा चाहिँ असर पर्ने भयो भने त समस्या हुन्छ भनेर रैथाने बिउहरूको पनि संरक्षण गर्ने, त्यसमा पनि अनुदान दिने अनि किसानहरूलाई चाहिँ त्यो पनि प्रदान गर्ने हामीले गरेका छौँ। हामीले जोड चाहिँ गरेका छौँ तर पनि चाहिँ त्यो गरेर मात्रै पुग्दैन, जीवन व्यवहारमा उनीहरूले उत्पादनै साह्रै कम हुने र घाटा हुने भएपछि त गर्दैन, त्यस कारण कहीँ न कहीँ केही न केही रासायनिक मल चाहिँ प्रयोग गर्छन्, विषादी चाहिँ कमै छ।
2: आदरणीय श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ सिन्धुपाल्चोक जिल्लामा रहेको चौतारा साङ्गाचोक गढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटासँग। उहाँसँगको कुराकानीलाई पुनः निरन्तरता दिँदैछौ।
3: कृषि उत्पादनको लागि पनि नभई नहुने पानी, हाम्रो जीवनको लागि पनि नभई नहुने पानी, पानीका स्रोतहरू चाहिँ कसरी व्यवस्थित भएको छ चौतारा साङ्गाचोक गढी नगरपालिकामा?
4: एकै प्रकृतिको छैन, समग्र नगरपालिकाभरि हेर्ने हो भने 3 नम्बर, 1 नम्बर, 2 नम्बरमा पनि र 4 नम्बर अलिक तलतलको भूभागमा चाहिँ पानीको स्रोतहरू छन्। उपज पनि त्यही ढङ्गले भएको छ, कृषि उत्पादनमा पनि चाहिँ त्यहाँ राम्रो उत्पादन हुन्छ, 1 वर्षमा 3-4 वटा कमाइहरू लगाउँछन्, बालीहरू भित्र्याउँछन्। तर अब चौताराको यो हामी जहाँ बन्देबाट लाग्छौँ र चाहिँ स्याउलीसम्म पुग्दा पनि यो डाँडो जहाँ पानी ढोलो छ यसको दुवै भाग माथि माथिको भूभागमा चाहिँ सुक्खा छ। पहिलो कुरा त खानेपानीकै व्यवस्थित गर्नलाई यो चौतारामा धेरै हाकार हुन्थ्यो पहिला, अलि टाढा होल्चे भन्ने ठाउँबाट चाहिँ पानी ल्याएपछि अहिले यसलाई सुधार गरिएको छ र यसका आसपासका वडाहरूमा 7 नम्बर, 8 नम्बर, 9 नम्बरै पनि अनि 13, 14, 10 नम्बरमा ठुल्ठुला लिफ्ट खानेपानी आयोजनाहरू सञ्चालन गरेको छ, त्यसले परिपूर्ति गरेको छ र त्यसको तल्लो भागहरूमा चाहिँ फेरि पानीको स्रोत व्यापकै छ, राम्रो छ, सन्तोषजनकै छ र अलिअलि थोरै पानी भएका ठाउँमा पनि हामीले त्यसलाई पानी सङ्कलन गर्ने र चाहिँ व्यवस्थित गर्ने काम गरिरहेका छौँ। अहिले भर्खरै पनि चाहिँ हामीले भीमटार भन्ने ठाउँमा धेरै राम्रो रातो माटो भएको उर्वर भूमि छ, फराकिलो होइन जमिन छ, त्यो समुदाय पनि माझी समुदायको बस्ती छ पुरै, त्यहाँ हामीले चाहिँ अब ठुलै लगानीका बिचबाट त्यहाँ पानीको व्यवस्था गरेका छौँ र आगामी वर्षका लागि चाहिँ अझ ठुलो पानीको स्रोत जुटाएर काम गर्नका लागि सङ्घीय सरकारलाई पनि हामीले विशेष योजनाका लागि सिफारिस गरेका छौँ र माथिबाट पनि र नगरपालिकाको स्रोत साधनको प्रयोग गरेर पनि सिँचाइलाई र खानेपानीलाई हामीले एक घर एक धारा नगरभरि नै गर्ने योजना अनुरूपै काम गरिरहेका छौँ र सिँचाइको लागि पनि हामीले त्यही ढङ्गले काम गरिरहेका छौँ।
3: अब यसरी ल्याइएको पानी खानका लागि कतिको गुणस्तरीय छ प्रमुखज्यू?
4: यो धेरै महत्त्वपूर्ण कुरा हो, त्यो कुरालाई मध्यनजर गरेर हामीले चाहिँ टेस्ट गऱ्यौँ नगरपालिकाभरिका चाहिँ खानेपानीका मुहानहरू र त्यो प्रयोग गर्ने ठाउँमा पनि आएर दुवैतिर हामीले गऱ्यौँ। मुहानमा हामीले टेस्ट गर्दै गर्दा समस्या पाइएन, किटाणुहरू केही पनि भेटिएन, तर त्यो पानी लगेर आफ्नो घरको ड्रममा राखेपछि र प्रयोग गर्ने बेला भएपछि चाहिँ कहीँ न कहीँ थोरै किटाणुहरू चाहिँ त्यहाँ फेला पर्यो र हामीले किन त्यसरी टेस्ट गऱ्यौँ भन्दा संस्थासित साझेदारी गरेर हामीले फिल्टर गर्ने अलि उच्च स्तरको गुणस्तरीय फिल्टरको चाहिँ आयोजना सञ्चालन गर्ने, कम्तीमा सबै ठाउँमा गर्न नसके पनि धेरै मान्छेको चाहिँ फलो हुने भनेको विद्यार्थीहरू विद्यालयमा हुन्छन् र त्यहाँ नै व्यापक हुन्छ भनेपछि सबै विद्यालयहरूमा चाहिँ हामी गर्ने उद्देश्य राखेर हामीले त्यो पानीको चाहिँ त्यसरी जाँच गऱ्यौँ। त्यो गर्दाखेरि चाहिँ खासै त्यस्तो असर परिहाल्ने खालको चाहिँ किटाणुहरू देखिएन। कार्यक्रम त हामीले केही विद्यालयहरूमा सञ्चालन गरेकै छौँ, अब गर्ने पनि हो, तर त्यसलाई चाहिँ अब ड्रममा गएपछि त्यो पानी अलि लामो समय जम्दाखेरि त्यहीँ उत्पन्न हुने कुरालाई चाहिँ त्यहीँ समस्या हल गर्ने, केही चाहिँ कीटनाशक औषधिहरू राखेर पानीलाई चाहिँ स्वच्छ बनाउने कुरामा जोड दिने प्रयत्न हामीले गरिरहेका छौँ।
3: 2072 सालको भूकम्पको कुरा गर्ने हो भने सिन्धुपाल्चोक जिल्ला नै एकदमै धेरै प्रभावित भएको जिल्ला, चौतारा साङ्गाचोक गढी नगरपालिकालाई चाहिँ त्यो बेलामा कतिको असर पारेको थियो?
4: अब हुन त गोर्खा भूकम्पको हिसाबले चाहिँ अब त्यो केन्द्रबिन्दु भन्ने खालको हल्ला त भयो राष्ट्रिय रूपमा, तर बढी प्रभावित सिन्धुपाल्चोक नै भयो, सिन्धुपाल्चोकका धेरै बस्तीहरू ध्वस्त नै भए र त्यति बेला हामी एउटा अत्यन्तै ठुलो चुनौतीको सामना गर्नु पर्यो। हुन त सिन्धुपाल्चोकमा चाहिँ बाढी पहिरो, जुरी पहिरो भन्छौँ हामी, तातो पानीमा चाहिँ बाढी आउनेदेखि लिएर हेलम्बुमा पनि त्यति धेरै ठुलो विपद आयो। अनायास त्यो कल्पनै नगरेको बाढी आएर चाहिँ ध्वस्त बनायो बस्तीहरू र चाहिँ करोडौँको क्षति पुर्यायो। र यो ठाउँमा पनि भूकम्प बेपेला सिङ्गो जिल्लालाई नै चाहिँ अलिक प्रताडित नै बनायो। तर त्यो एउटा अवसर पनि रहेछ भन्ने लाग्यो, होइन विपत्ति आयो र धेरै ठुलो चुनौतीको सामना गर्नु पर्यो, तर पनि त्यसले फेरि नयाँ निर्माणका लागि चाहिँ आधार तयार पार्ने रहेछ। मापदण्ड अनुसारको चाहिँ भवनहरू निर्माण गर्नेदेखि लिएर विद्यालयका भवनहरू, विभिन्न सङ्घ संस्थाहरू र चाहिँ सङ्घीय सरकार र अरू सङ्घ संस्थाहरू पनि सबैलाई हामीले संयोजन गर्दै गर्दा चाहिँ सिन्धुपाल्चोकमा व्यापकै चाहिँ त्यस्ता विद्यालय र अन्य सामाजिक भवनहरू चाहिँ निर्माण भए। र सरकारी कार्यालयहरू पनि यस्तो हुन्थ्यो कि हुँदैन थियो होला सायद, यदि त्यो भूकम्प गएर चाहिँ हामीले अब धेरै पीडा त बिहोर्नु पर्यो नै, जनको पनि क्षति भयो, धनको त भयो भयो, र त्यसले चाहिँ पुननिर्माणले फेरि गति लियो र अहिले चाहिँ फेरि राम्रो भएको छ।
3: यसको मतलब अब भूकम्पबाट प्रभावित सबै क्षेत्रहरू नै पुनर्निर्माण प्रक्रिया सम्पन्न भएको अवस्था हो त?
4: पूर्ण रूपमा सम्पन्न भयो भन्ने चाहिँ हुँदो रहेनछ। कतिपय चाहिँ अब घर ठिकै छ भन्ने, अर्को घर छ भन्ने, अनि उही परिवारका मान्छेहरू चाहिँ छुट्ट भिन्न भएर बसेका छन्, उनीहरूको कैयौँ त्यस्तो चाहिँ सिफारिसमा र सही ढङ्गले सिफारिस नगरिदिँदा त्यो छुटेको छ। तर त्यो अपवादमा अंशको रूपमा समस्याहरू छन् अझै, तर पनि फेरि चाहिँ मूल रूपमा चाहिँ त्यो प्रभावितहरूले पुननिर्माणमा चाहिँ राम्रो गरेका छन्।
3: हजुर, अब चौतारा साङ्गाचोक गढी नगरपालिकाभित्रको विद्यालय विशेष गरी सामुदायिक विद्यालयहरू यसपालि चाहिँ आठ कक्षामा कतिपय विद्यालयहरू निल नै भयो भन्ने समाचारहरू पनि आयो, कारण चाहिँ के थियो होला?
4: अब यसका पछाडि विभिन्न कारणहरू छन्। विभिन्न मध्ये अझ प्रमुख कारण चाहिँ अब बालबालिकाहरू अहिले सामाजिक सञ्जालमा बढी रमाउने र अलि हिजो पहिला जस्तो चाहिँ अलि ध्यान दिएर नपढ्ने पनि समस्या छ। अर्को कुरा चाहिँ अलि संयोजनमा प्रशासनिक ढङ्गले र चाहिँ त्यसको व्यवस्थापकीय हिसाबले चाहिँ सम्पन्नै छ, तर पनि फेरि संयोजनका हिसाबले चाहिँ अलि त्यहाँ केही समस्या रह्यो कि भन्ने पनि छ। अभिभावकले पनि पठाइदिने मात्रै त्यति धेरै चासो नदिने खालको समस्या पनि हो भन्ने छ। र विद्यार्थी अभिभावक र शिक्षकहरूको बिचमा त्रिकोणात्मक जो सम्बन्ध र चाहिँ पहलकदमी हुनुपर्ने हो, त्यो कुरा नै अहिलेको चुनौती हो भन्ने हामीले महसुस गरेका छौँ। हामीले समीक्षा पनि गऱ्यौँ, एउटा त्यो छ मूल रूपमा समस्या गुणस्तर हासिल गर्न नसक्नुका पछाडि। तर अर्को कुरा चाहिँ के पनि सत्य हो भने खोइ थाहा छैन अरू पालिकाहरूमा चाहिँ त्यो ढङ्गले होइन परीक्षा लिने र परीक्षा प्रकाशित गर्ने कुरा। हामीले चाहिँ के गरेका छौँ भने एक विद्यालयबाट अर्को विद्यालयमा परीक्षा लिने, त्यहाँ चाहिँ आफैले यसो इच्छा लाग्दाखेरि पास गराइदिने खालको वातावरण बन्न सकेन। हामीले चाहिँ त्यसो किन गऱ्यौँ त भन्दा हाम्रो वास्तविकता थाहा पाइसके पछाडि त्यसको पहिचान भएपछि त्यसको रोगको निदान गर्न सकिन्छ। समस्याहरू पहिचान पहिलो कुरा, समस्या समाधान अनि त्यसपछि पत्ता लागेपछि हुन्छ भन्ने सोचेर अलिक कडाई गऱ्यौँ र अघिल्लो पहिलोमा चाहिँ अलिकति वातावरणीय हिसाबले नै कहीँ असर पर्यो कि चिनजान नभएको, आफ्नै खाइखेली नभएको त्यस्तो ठाउँमा गएर परीक्षा दिनु पर्दाखेरि चाहिँ अलिकति मनोवैज्ञानिक असर पर्यो कि भन्ने कुरा पनि आयो। र पछिल्लो चरणमा फेरि मौका

निल भएको जस्तो एउटा सामान्य अलिक कोल्टो र जनजाति बस कुरा गर्ने हो भने चाहिँ सापेक्षिक रूपमा हामीले बढी प्रयत्न पनि गरेका छौँ। बार बार छलफल अन्तर्क्रिया र स्रोत साधनको अभाव हुन दिएका छैनौँ र सम्पूर्ण रूपमा चाहिँ त्यो व्यवस्थापन समिति समाजले केही पनि गर्दैन, नगरपालिका नै सम्पूर्ण अनुदान व्यवस्था गरेका छौँ र विद्यालय हामीले चाहिँ एकीकरण गर्दै गर्दा चाहिँ शिक्षकहरूलाई नै समायोजन गर्दा शिक्षकको पनि अभाव छैन। संख्याको आधारमा 10 विद्यार्थी बराबर 1 टिचर चाहिँ अनिवार्य रूपमा उपलब्ध गराउने नीति बनाएका छौँ। भएका टिचरहरूलाई विद्यालय एकीकरण गर्ने र चाहिँ त्यसका साथसाथै चाहिँ

0: सन्तोषजनक परिणाम भनौँ या चाहिँ गुणस्तरीयता हासिल गर्न चाहिँ अब अलि कठिन भएको जस्तो महसुस त गरेका छौँ। तर पनि यसलाई हामीले निरन्तरता दिने कहाँ कहाँ समस्याहरू छन् त्यसको पहिचान गर्दै समस्या निरन्तर हल गर्दै अगाडि बढ्ने कोसिस गरेका छौँ।
1: नगरको समग्र स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी गराइदिनुहोस्।
0: पहिलो कुरा चाहिँ यो नगरभरि हामीले राम्रो कार्यक्रम सञ्चालन गरेका छौँ भने स्वास्थ्यमा नै गरेका छौँ, किन जीवन पहिलो हो भन्ने हामीले अनुभूत गर्यौँ, महसुस गर्यौँ र सामूहिक ढङ्गले त्यो प्रयत्न गरेका छौँ। र हामीले एउटा त्यस्तो अभियान चलायौँ कि निरन्तर चलाइराखेका छौँ, गाउँघर क्लिनिक नाम दिएर हामीले चाहिँ अशक्तहरू वृद्धहरू सबैलाई पनि टोल छिमेकमै गएर रोगको परीक्षण गर्ने, त्यो परीक्षण गर्दै गर्दा उनीहरूलाई हात हातमा औषधि दिने निशुल्क रूपमा, त्यसरी दिनका लागि न्यूनतम र आधारभूत उपचारको लागि चाहिँ त्यो सेवा प्राप्त गरून् भनेर हामीले उहीँ गएर चेक जाँच गरेर त्यहीँ औषधि दिने गर्यौँ। एउटा त्यसो गर्दै गर्दा अलि जटिल समस्याको रूपमा हामीले के पायौँ भने यो महिलाहरूको आँख खस्ने समस्या, पहिलो कुरा त उनीहरू रोग नै लुकाउने, लाज मान्ने, भन्न हिचकिचाउने, दोस्रो कुरा चाहिँ भनिहाले पनि अपरेसन गर्न हिचकिचाउने, र अर्को चाहिँ फेरि उनीहरू आर्थिक हिसाबले नै आफ्नै तगरले गर्न नसक्दाखेरि चाहिँ उनीहरूलाई कन्भिन्स गर्ने, उत्प्रेरित गर्ने र उनीहरूलाई अपरेसन गर्न पनि सम्झाइ बुझाइ गरेर हामीले व्यापक रूपमै नगरपालिकामा पहिचान भएका सबै मान्छेहरूलाई काठमाडौँ लगेर निशुल्क अपरेसन गराउने काम गर्यौँ। र त्यसका दुई तिनवटा चाहिँ स्टेप हुने रहेछन्। पहिला चाहिँ त्यो समस्या सुरुमै भयो भने यहीँ ट्रिटमेन्ट गर्न सकिने, उपचार हुने। दोस्रो कुरा चाहिँ अलिकति विकास भयो, अलि असुविधा मात्रै भयो भने पनि चाहिँ अपरेसन गरेर हल गर्ने। अर्को चाहिँ अलि खतरा चाहिँ के हुने रहेछ भने त्यो विकास हुँदै जाँदाखेरि क्यान्सरमा पनि परिणत हुने, त्यो भएको हुनाले हामीले अलि गम्भीरतापूर्वक लिएर त्यसलाई चाहिँ पूर्ण रूपमा त्यो क्यान्सर हुन नदिने र त्यतातिर संक्रमण हुने अवस्थामा पुगेको छ भने पनि त्यही ढङ्गले अपरेसन गर्ने, त्यो सन्तोषजनक ढङ्गले गरे अनुभूति गरेको छु मैले। दोस्रो कुरा त्यत्तिकै चुनौतीकै रूपमा चाहिँ आत्महत्या भयो। किन भयो आत्महत्या भन्दा मानसिक रोगले चाहिँ मान्छेहरू त्यो दिशातिर उन्मुख हुनिरहेछन्, त्यसले व्यापक चाहिँ त्यसको पनि हामीले पहिचान गर्दै हामीले 20-50 जना त होला नि नगरभरि भन्ने अनुमान गरेका थियौँ। त्यसरी पहिचान गर्दै जाँदा चाहिँ के हुने रहेछ भने अब मै जस्तो मान्छे पनि होइन मानसिक रोगी छ कि भनेर चाहिँ शङ्का गर्नुपर्ने हुँदो रहेछ। त्यसैले कयौं चाहिँ सचेत मान्छेहरू पनि त्यसबाट ग्रसित हुने र चाहिँ उनीहरूलाई औषधि खानुपर्ने आवश्यकता हुँदो रहेछ। हामीले त्यसलाई जम्मा गर्यौँ, नगरभरिको जम्मा गर्दा 250 मान्छे पो त्यस्तो मानसिक रोगीहरू चाहिँ पाइयो। कोही अलि जटिलै हुने, संचार मन्त्री पनि हुनुभयो ग्यारे जगदीश खरेल, यहाँ आउनुभएछ, बस्तीहरूमा घुम्नुभएछ, उहाँले स्थलगत निरीक्षण गर्नुभएछ, अनि यहाँ आउनुभयो, यो भित्र कोठामा चाहिँ तपाईँसित भेटेर कुरा गर्नु पर्यो भन्नुभयो। कुरा गर्ने क्रममा उहाँले भन्नुभयो तपाईँले यो चाहिँ परामर्शदाताहरू राख्नु भएको रहेछ, मैले थाहा पाएँ। एकजना बहिनी चाहिँ आत्महत्या गर्ने अन्तिम क्षणमा पुगिसक्नु भएको रहेछ, तर तपाईँको मनोपरामर्शकर्ताले गएर सम्झाएपछि एक घन्टा लामो समय अवधि सम्झाइसकेपछि उनी त्यो मृत्युको मुखबाट बचेको चाहिँ मैले रिपोर्ट पाएँ भन्नुभयो। तपाईँलाई धन्यवाद, यो हामीलाई थाहा थिएन, तपाईँ यो अन्वेषण गरेर आउनुभयो र यो जानकारी गराउनुभयो। यो रोगमा अझ चाहिँ हामी अलि सिरियसली लाग्नुपर्ने, सिन्सियर ढङ्गले लाग्नुपर्ने र अझ यसमा चाहिँ ती काउन्सिलरहरू चाहिँ अलि वृद्धि गर्नुपर्ने महसुस भयो भनेर भने उहाँ धेरै प्रभावित भएर फर्किनुभयो। र हामीले 4 जना जति मान्छेहरू चाहिँ तालिम प्राप्त मान्छेहरूलाई त्यो मनोपरामर्श दाताको रूपमा चाहिँ परिचालन गर्दै गर्दा ती 250 जना जो भने उनीहरू गाउँ बस्तीमा गएर त्यसो गर्दै गर्दा चाहिँ उनीहरूले यहाँ भेला जम्मा गरेर हामीले छलफल गऱ्यौँ होइन, उनीहरूलाई चाहिँ सकेसम्म अलि दिल शान्तिका लागि होइन उनीहरूले योगा गर्ने भन्नुहोस् या चाहिँ अब एकाग्रता या चाहिँ अब सधैँभरि काउन्सिलिङ गरिरहने र उनीहरूलाई त्यो औषधि चाहिँ वैध पनि हुँदो रहेन, उनीहरूले जहाँ पाएँ किनेर बेच्न नै नपाउने रहेछ। त्यसो भएपछि हामीले त्यो औषधिको व्यवस्था पनि गऱ्यौँ, पहिचानवालाहरूलाई डक्टरलाई परीक्षण गर्ने र पहिचान भएपछि उनीहरूलाई त्यो औषधि वितरण पनि गऱ्यौँ। मलाई लाग्छ त्यो धेरै प्रभावकारी कार्यक्रम हो जस्तो लाग्छ। र त्यसका साथसाथै हामीले बिमा कार्यक्रम सञ्चालन गऱ्यौँ, धेरै विपन्न र आन्दोलनमा शहीद हुनेका परिवारहरू र दलितहरू त्यसका साथसाथै माझी समुदायहरू अल्पसंख्यक पहरी आदि लगायतका लोपन्मुख जातिहरूलाई पनि गर्ने गर्यौँ। उनीहरू सबैलाई निशुल्क नगरपालिकाले बिमा गरिदिने कार्यक्रम राखेर चाहिँ 2 वर्ष जति हामीले सञ्चालन गरेपछि यो वर्ष चाहिँ हामीलाई अप्ठ्यारो पार्यो। सङ्घीय सरकारले अहिले यो नयाँ सरकार आन्दोलनपछि बनेको सरकारले त्यो बिमा कार्यक्रम चाहिँ सम्पूर्ण रूपमा रोकिदियो। एउटा पत्र लेखेपछि कर्मचारीहरू पनि त्यसलाई सञ्चालन गर्न अलि हिचकिचाउने डराउने कुराले चाहिँ हामीलाई धेरै ठुलो असर परिरहेको छ। जसले त्यो सेवा पाइरहेका थिए उनीहरूमा त नातामा ढुङ्गो लगाए जस्तो र कसरी उपचार गर्ने

0: गर्दै गर्दा हिउँद बर्खा नै एम्बुलेन्स चलाउनलाई हुने चाहिँ हामीले बनाएका छौँ। यो 2 नम्बर र 3 नम्बर वडामा चाहिँ कालो पत्रे हुन सकेको छैन, अरू वडा कार्यालयहरूसम्म चाहिँ कालो पत्रे करिब पुगेको छ र चाहिँ अब त्यसलाई पनि अब हामी स्तर उन्नति गर्दै कालो पत्रेसम्म लैजाने सोच राखेका छौँ।
1: हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्ने सम्पूर्ण आम उपभोक्ताहरू, यहाँका नगरवासी अनि अन्य नगरवासी, देशैभरिका जनताहरू, उहाँहरूलाई हजुरको तर्फबाट केही छ सल्लाह सुझाव?
0: हामीले पनि फेरि अरू राम्रो काम गरेका ठाउँबाट सिक्ने कुरा मुख्य हो जस्तो लाग्छ र मैले उपदेशका रूपमा अरूलाई त्यति भन्नु त आवश्यक ठान्दिनँ। यद्यपि यहाँका राम्रा कामहरूलाई अनुसरण गरेर लागू गर्नुहुनेछ अरू सरकारका प्रतिनिधिहरूले पनि। छुटेको एउटा कुरा भनेको चाहिँ पर्यटनको क्षेत्रमा पनि हामीले यो नगरपालिकाको अरणीको हाइवेमा भएको सुकुटे क्षेत्रलाई चाहिँ पर्यटकीय नगरीको रूपमा चाहिँ हामीले घोषणा गरेका छौँ र त्यही अनुसारले परिचालन भएको छ। बाह्य र आन्तरिक पर्यटकहरूको चाहिँ अब त्यहाँ धेरै ठुलो भिड होइन जम्मा हुने र त्यसलाई फेरि आज मात्रै अहिले भर्खरै मैले छलफल गरेँ, त्यसलाई चाहिँ सिङ्गो नगरभरि हाम्रा त्यस्ता सम्पदाहरू छन्। यहीँ माथि तपाईँ देख्नुहुन्छ बुद्ध पार्क, विशाल बुद्धको चाहिँ स्तूपा छ, गौरती भीमसेन छ, हरलङ बलुङ भन्ने छ र यता यहाँ धेरै प्राचीन कालदेखिको चाहिँ चौतारा बजारमै कृष्ण मन्दिर, गणेश मन्दिर होइन, यता चाहिँ हर्लङ बर्लङ भन्ने पनि छ र त्यसका साथसाथै भूतछाङ्गो भन्ने अलि लामो होइन झरना छ र यो अलि स्थापित रानी पोखरी भन्ने छ इर्खुमा। त्यो पर साँचोमा गयो भने चाहिँ होइन साँचो गढी भनेर अलिक प्रचलित छ र सुकुटे चाहिँ धेरै आइराखेकै छन् अझ त्यसको वृद्धि गर्ने र हामीले जुगल हिमालसम्म पनि चाहिँ होइन विस्तार गर्ने जो लक्ष्य राखेका छौँ एउटा नगरपालिकाभित्र मात्रै नभएर जुगल गाउँपालिकाभित्र परेको चाहिँ त्यो सम्म यो समग्र पर्यटनको क्षेत्रमा पनि हामी विकास गर्ने लक्ष्य योजना निर्माण गरिरहेका छौँ।
1: हामीलाई समय उपलब्ध गराइदिनु भयो, यति महत्त्वपूर्ण समग्र नगरको अवस्थाका बारेमा जानकारी गराइदिनु भयो। नगर प्रमुखज्यूलाई, रेडियो नेपाल अनि कार्यक्रम हाम्रो चासोकै तर्फबाट धेरै धेरै धन्यवाद।
0: तपाईँ लगायत तपाईँको टिमलाई नै हामीले गरेका कामहरूको सन्दर्भमा जुन जिज्ञासा राख्नुभयो र आम समुदायको बिचमा लैजाने जुन खालको वातावरण निर्माण गर्नुभयो यसको लागि तपाईँ लगायत समग्र टिमलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु।
2: वहाँ हुनुहुन्थ्यो चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा। स्वस्थ, सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानून र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नु पर्छ कि अधिकार कानूनले व्यवस्था गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत सम्पूर्ण उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस् त, अब आजको लागि उपभोक्ता हक र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्रद्वय सुलोचना बज्राचार्य र देवकी भण्डारीसँगै रीता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।
4: झण्डु आयुर्वेद।
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
6: सुन्दै हुनुहुन्थ्यो केही सूचना र सन्देश। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब भने दोहोरी गीत राख्छौँ करिब 12 बजेसम्म। यो गीत रहेको छ सुनिता बुढा छेत्री र हर्कसिंह गुरुङको स्वरमा, सुजन लम्सालको लय शब्द सङ्गीतमा।

सुन्दै हुनुहुन्छ दोहोरी गीत। ठिक 12 बजे मध्याह बाह्र बजेको समाचार सुन्नुहुनेछ। मध्याह बाह्र बजेको समाचारपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ। अहिले भने दोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ शान्तिश्री परियार र विक्रम परियारको स्वरमा, नयन शर्माको लय शब्द सङ्कलनमा।

0: झनै झोक्राइ छौ त के भयो?
1: मेरो शरीरमा त तागत नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृति गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपालको संविधानको धारा 95 बमोजिम आज अपरान्ह 4 बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो। संघीय संसदको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। प्रतिनिधि सभा राष्ट्रिय सभाको आज 2 बजे बस्ने छुट्टा छुट्टै पहिलो बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश हुँदैछन्। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुहुनेछ। यसै गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले

0: हजुर, कार्यक्रम के तिमी मेरो साथी बन्छौमा छौ, अब भने हामी तपाईँका टेलिफोनतर्फ लाग्छौँ। आजको पहिलो कलर हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: हजुर हजुर, नमस्कार। को बोल्दै हुनुहुन्छ होला? यहाँको शुभ नाम
1: राजु काफ्रा, विराटनगरबाट।
0: के छ राजुजी,
1: खबर ठिक छ? घाम लागि राख्छ विराटनगरमा।
0: तपाईँको के छ त?
1: ठिक छ, मेरो
0: ठिक ठाक छ त।
1: हजुर,
0: ठिक ठाक छ।
1: कार्यक्रम सुनिरहेको छु।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? साथी कति हुनुहुन्छ साथमा?
1: चार पाँचजना।
0: चार पाँचजना,
1: हजुर।
0: एकदमै सधैँभरि निरन्तरता राख्नको लागि के चाहिन्छ जस्तो लाग्छ साथीहरूको लागि?
1: मलाई सधैँभरि राख्नको लागि एक आपसको सुख दुःख कुरा गर्ने, एक आपसलाई बुझिदिने, माया गरिदिने, इमान्दार र विश्वासिलो हुनु पर्यो। जबसम्म इमान्दार विश्वासिलो छैन, यो कुन जुनसुकै नाता होस् अगाडि बढ्न सक्दैन, बिचैमा टुङ्गेर जान्छ।
0: त्यसको
1: लागि मलाई साथी चाहियो, दुःख सुखमा साथ दिने, इमान्दार र विश्वासिलो। यति भनेपछि साथीहरू आफै बुझिहाल्नुहुन्छ। म नम्बर छोड्न चाहन्छु,
0: छोड्दिनु।
1: म नम्बर छोड्न चाहन्छु, एनटिसी नम्बर 98-26-086-56। फेरि एकपटक 98-26-086-56। 9-8-6-2-2-0-8-6-5-6। यसै मेसमा गल्ती होला भन्न चाहन्छु। सबै सबको साथीहरूलाई वेलकम। ओके, बाई बाई।
0: राजु काब्रा हुनुहुन्थ्यो विराटनगरबाट। उहाँले आफ्नो कन्ट्याक्ट नम्बर छोडेर जानुभएको छ, जुन नम्बर उहाँले दिनुभएको छ। साथी बन्नको लागि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। फेरि पनि म टेलिफोनतर्फ लाग्छु। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: देविका दिदी, दर्शन नमस्ते।
0: हजुर हजुर, नमस्कार। को बोल्दै हुनुहुन्छ होला? एकदमै मैले एकदमै बुझ्न सकेन, को बोल्दै हुनुहुन्छ? अञ्जित भन्नुभयो? हजुर, बान्तबा राई भोजपुरबाट। हजुर, साथी बन्न आउनुभयो होइन? अलिकति फोन तपाईँको नोइज छ, डिस्टर्ब छ, साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर छोडिदिनुहोस् है।
2: साथीहरू

0: मनपर्छ, आफू राम्रो थियो भने दुनियाँ नै राम्रो हुन्छ होइन, सबैभन्दा आफू राम्रो हुनु सक्नुपर्छ, त्यस पछाडि सबैको बाटो राम्रो हुन्छ भन्ने मेरो विजनहरू होइन। विशेष गरी मेरो फेसबुक आइडी पनि दिएको हुन्छु, मेरो फेसबुक आइडी रहेको छ ANJEEBI अन्जित होइन, ANJEEBI अन्जित BANTAWA नानीले सेभ गरेर फेसबुकमा पनि जोडिनु सक्नुहुन्छ साथीहरू भन्न चाहन्छु। अनि साथीहरूलाई नम्बर दिनु पर्दाखेरि म्यारिड अनम्यारिड जतिपय पनि जेन्ट्स लेडिज सबै पनि सबैजना नै आउनु सक्नुहुन्छ मसँग राम्रो भावना लिएर पनि होला, जतिपय पनि साथी पूर्व पश्चिम उत्तर दक्षिण जहाँदेखि भए तापनि मलाई साथी बनिन सक्नुहुन्छ। मेरो कन्ट्याक्ट नम्बर रहेको छ साथी बनिनुको लागि 98 49 85 30 98 49 85 30 9849853630 9849853630 मलाई साथी बनाउन सक्नुहुन्छ। सबैजनालाई उत्तिकै माया, उत्तिकै सम्झना, सबैले बराबर माया आफ्नो बराबर सम्झना गर्दै सिकिन्छ।
1: हस्त बाई अन्जित बान्तवा राई हुनुहुन्थ्यो हामीसँग, हाम्रो म्याटबाट गइसक्नु भएको छ साथीको लागि, उहाँले सम्पर्क नम्बर छोड्नु भएको छ साथी बन्नको लागि कुराकानी गर्नुहोला भन्न चाहे। फेरि पनि टेलिफोनतर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
2: हेलो हजुर, नमस्ते, नमस्कार।
1: नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
2: हजुर, म चितवनबाट पुष्पलाल लामा बोल्दैछु दिदी। हजुर
1: हजुर, पुष्पलाल लामा
2: हजुर
1: चितवनबाट?
2: हजुर एकदम
1: हजुर। के छ हाल खबर हाम्रो पुष्पजीको?
2: एकदम ठिकठाक छ दिदी, एकदम चर्को घाम लागिरहेको छ, गर्मी बढिरहेको छ, त्यही त दिदी हजुरहरूको के छ, काठमाडौँतिर के छ अवस्था मौसमको? अनि
1: ठिक छ, रमाइलै छ होइन, मौसम पनि पानी पानी हुन्छ, फेरि शीतल हुन्छ, गर्मी हुन्छ, यस्तै छ काठमाडौँको, तर समग्रमा काठमाडौँमा गर्मी चाहिँ त्यति छैन है त?
2: हजुर हजुर
1: है, चितवनमा पानी पर्न सकेको छैन हो?
2: होइन, परिराखेको हुन्छ तैपनि
1: पानी चर्को घाम छ है?
2: हजुर एकदमै
1: हजुर। पुष्पजी, साथीहरू कति हुनुहुन्छ होला पढ्दै गरेर होइन, आफ्नो गाउँघरमादेखि लिएर स्कुल कलेजतिरका साथीहरू कति हुनुहुन्छ होला?
2: साथी हुनुहुन्छ, चिन्न नहुनु होइन, मान्छे भएपछि साथी आफन्तजन त भइहाल्छ है।
1: आज थप साथी बनाउन खोज्दै हुनुहुन्छ यहाँ त?
2: हजुर एकदम एकदम, फर्स्ट सेकेन्ड टाइम फोन लागिरहेको छ, धेरै वर्ष अगाडि एकचोटि लागेको थियो होइन, आज फेरि लाग्यो, एकदम खुसी लागिरहेको छ दिदी।
1: साथीप्रतिको भावना भन्नुपर्दा के छ विचार?
2: साथीप्रतिको भावना भनेर भन्नुपर्दाखेरि अब जात जाति भेदभाव नगर्ने, धनमा कुनै पनि घमण्ड नगर्ने होइन, अनि सानोलाई एकदम माया गर्ने, ठुलोलाई आदर गर्ने, बोल्दाखेरि एकदम रेस्पेक्ट मानौँ न, हरेक कुरामा सानो होस् या ठुलोलाई एकदम आदर गर्दा बोल्ने होइन, शोभाको साथीहरू भयो भने अझ राम्रो हुन्छ जिन्दगी मा साथीहरू त्यस्तो भयो भने होइन, आफ्नो जिन्दगी चलाउनु पनि एकदम राम्रो हुँदो रहेछ भन्ने सोच्छु कि म दिदी।
1: हजुर हजुर हजुर, अब साथीलाई सम्पर्क नम्बर दिनुहोस् है त।
2: मेरो नम्बर रहेको छ एनटिसी नम्बर रहेको छ 97633 45 एनटिसी नम्बर रहेको छ भने, एनसिलको नम्बर रहेको छ 97 131 41 649 एनटिसीको नम्बर फेरि भन्न चाहे 97 33 45 392 कल अथवा म्यासेज गर्न सक्नुहुनेछ भन्दै छुट्टिन्छु। बाई बाई, टाटा, टेक केयर।
1: बाई बाई। पुष्पलालजी हुनुहुन्थ्यो हामीसँग चितवनबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, छुट्टिसक्नु भएको छ, साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ। साथी बन्नुहोला, कुराकानी गर्नुहोला, एकले अर्कालाई सहयोग गर्न नछोड्नुहोला भन्न चाहन्छु। साथ सपोर्ट भनेको एकदम ठुलो कुरा हुन्छ, जहाँ साथी बनिन्छ शुद्ध भावनाले साथी बन्नको लागि नै आग्रह गरिरहेका हुन्छौँ हामी। फेरि पनि टेलिफोन तर्फ लाग्छु, हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
3: हेलो दिदी, नमस्ते।
1: हजुर हजुर, नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
3: मेरो नाम अजय राई, मेरो घर भोजपुर।
1: हजुर अजयजी, के छ हालखबर?
3: हालखबर ठिक छ, हजुरको नि ठिकै होला भन्ने कुरामा म ठिकठाक छु।
1: ठिकठाक छु अजयजी।
3: हजुर,
1: भोजपुर घर, अहिले भोजपुरबाटै फोन गर्नुभयो।
3: हजुर, भोजपुर घर हाल चाहिँ धरानबाट है,
1: धरानको बसाई।
3: हजुर,
1: साथी कता कताको हुनुहुन्छ नि?
3: साथी त भन्नै पर्दा त अलि सतहत्तर जिल्ला नै त नपुग्यो, तर धेरै जिल्लाहरूको साथीहरूसँग जोडिएको थिए छु। अब अहिले चाहिँ अब हामी स्टुडेन्ट, अलिकति स्टुडेन्ट भएको कारणले मतलब मेरो साथीहरू चाहिँ प्रायः धेरै अगस्त पनि हुनुहुन्छ र भर्खरको पनि हुनुहुन्छ, तर प्रायः मेरो साथीहरू चाहिँ स्टुडेन्टहरू हुन्थे अब मेरो एजको। अनि आजकल चाहिँ अब त्यतिकै आफ्नो आफ्नो गन्तव्य लक्ष्यमा लाग्नुपर्छ नि त दिदी।
1: पक्कै पनि होइन त,
3: अनि त्यही भएर अब कहिले कहिले अब कुरा हुन्छ, तर आज म आएँ है साथी बनाउने प्रोग्राममा। अनि मेरो साथीहरू छन् अलरेडी, आज चाहिँ एकजना दाइले धेरै भइसक्यो कि रिक्वेस्ट गर्नुभएको।
1: ए, भनेपछि तपाईँ आज दाइको नम्बर लिएर उपस्थित हुनु भएको छ?
3: दाइको नम्बर मेरो कल लाग्दैन, तिम्रो लाग्छ गरिदेऊ न भन्नुहुन्छ। अब कहिले म अब अरू प्रोग्राममा कति बेला यो प्रोग्राममा त कता कता हुन्छ, आज चाहिँ कल गर्ने मौका मिलो अझै मैले कल गरेको छु। अब उहाँको चाहना, दाइ जस्तो मान्छेले एकदम धेरै नै चाहनु भएपछि चाहिँ म आज साथी बनाउने प्रोग्राममा आएँ है।
1: हजुर, अब दाइकै नाम भनिदिनुहोस् अनि सम्पर्क नम्बर दिइदिनुहोस् है त।
3: उहाँको घर चाहिँ सङ्घसभा हो, हाल उहाँ धरानमा बस्नुहुन्छ। उहाँको नाम पूर्ण राई हो, उहाँलाई साथी बनाउन सक्नुहुन्छ। अब उहाँलाई एकदम राम्रै साथी, हामी सबैले राम्रै साथी चाहिरहेको हुन्छौँ, त्यसैले भावना त अब उहाँसँगै जोडिएर उहाँ एकदम असल हुनुहुन्छ उहाँ मेरो विचारमा। अनि तपाईँलाई पूर्ण राईलाई, कुलुम राईलाई साथी बनाउन चाहनुहुन्छ भने चाहिँ उहाँको सम्पर्क नम्बर रहेको छ 98 46 89 21 83 98 46 89 21 83 कल गरेर असलभन्दा असल साथी बनाउनु होला 98 46 89 21 83 भन्दै दिदी बबाई।
1: बबाई। अजय राई हुनुहुन्थ्यो, आज उहाँले आफ्नो होइन प्लस आफ्नो साथी अथवा दाईको नम्बर छोड्न आउनुभएको थियो र छोडेर पनि गइसक्नु भएको छ। तपाईँका माझमा हामीले तपाईँलाई प्रत्यक्ष टेलिफोनबाट जोडेर तपाईँका ती आवाज तपाईँका साथीसम्म पुर्याइरहेका छौँ, तपाईँका ती नम्बर साथीसम्म पुर्याइरहेका छौँ। साथी बन्न खोज्दै हुनुहुन्छ भने कार्यक्रममा आउन सक्नुहुन्छ, सहभागी जनाउन सक्नुहुन्छ र हामीलाई अनलाइन पनि सुनेर म्यासेज पनि लेख्न सक्नुहुन्छ। म्यासेजलाई पनि हामी समावेश गर्ने कोसिसमै रहनेछौँ। मनको साथी जीवन कार्कीले सुन्दैछु पोखराबाट भन्नुभएको छ, मैले लामो म्यासेज चाहिँ पढ्न सक्दिनँ है, त उहाँको मनको साथी जीवन कार्कीको नम्बर दिन चाहन्छु 98

अन्ठानब्बे चौवालिस त्रिचालिस सत्सठी एकानब्बेमा सायमाजीसँग साथी बन्नुहोला भन्न चाहे। अब भने साङ्गीतिक कोसिल राख्छु, यो साङ्गीतिक कोसिल रहेको छ सञ्जीवनीको स्वरमा।

0: हजुर, हामी कार्यक्रम के तिमी मेरो साथी भन्छौमा छौँ। तपाईँलाई मिठा मिठा साङ्गीतिक कोसिले भरपूर मनोरञ्जन दिने कोसिसमा पनि रहन्छौँ र तपाईँका टेलिफोन रिसिभ गर्दै तपाईँका म्यासेजलाई समावेश गर्दै कार्यक्रमलाई अगाडि बढाउँछौँ। फेरि पनि तपाईँले अनलाइन सुनेर हामीलाई म्यासेज गर्नुभएको छ, म्यासेजलाई पनि स्थान दिने कोसिसमै रहनेछौँ र टेलिफोन पनि रिसिभ गर्नेछौँ। यो म्यासेज रहेको छ, विराज राईले लेख्नुभएको छ, सेवा भन्नु, हेलो सेवा भन्नुभएको छ, उहाँलाई पनि सेवा र नमस्ते भन्न चाहन्छु। र म चाहिँ इलामबाट विराज राई साथीको लागि मेरो नम्बर भनिदिनु ल भन्नुभएको छ। उहाँको नम्बर रहेको छ 98 65 48 41 05, 98 65 48 41 05 विराजजीलाई कल गर्नुहोला, साथी भन्नुहोला भन्न चाहेँ। र त्यसै गरी प्युठानी लिलु गिरीजीले सुन्दै हुनुहुन्छ हामीलाई, मणि सुन्दैछु है इन्डियाबाट भन्नुभएको छ। उहाँ यति बेला मित्र राष्ट्र छिमेकी राष्ट्र भारतमा हुनुहुन्छ, भारतबाट हामीलाई सुनिरहनु भएको म्यासेज लेख्नुभएको छ। त्यसै गरी लच्छामित पुमा राई सङ्गीतले लेख्नुभएको छ, नमस्ते दिदी, सङ्गीत उदयपुरबाट नयाँ साथीको लागि सम्पर्क नम्बर छोडेको छु भन्नुभएको छ। 98 42 95 60 91, 98 42 95 60 91 सङ्गीतजीलाई साथी बन्न सक्नुहुनेछ, कल गर्नुहोला भन्न चाहे। त्यसै गरी यो अर्को नम्बर रहेको छ मसँग, हामीलाई म्यासेज मार्फत पठाउनु भएको म्यासेज म लिँदैछु। सुनिल बस्नेतले लेख्नुभएको छ, यति बेला म दाङबाट, तुलसीपुर दाङबाट भन्नुभएको छ सुनिलजीको नम्बर दिँदैछु म, 98 69 47 49 50 14, 98 69 47 49 50 14 सुनिलजीलाई तपाईँले सुनिल बस्नेतलाई साथी बनाउन सक्नुहुन्छ। त्यसै गरी पुष्पलाल लामाले, उहाँले पनि चितवनबाट सुन्दैछु भन्नुभएको छ, पुष्पलाल लामा भनेर लेख्नुभएको छ। अब फेरि हामी टेलिफोनतर्फ लाग्छौँ, हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो,
1: भेटिए त एउटा असल साथी, सारा खुसी साट्ने थिएँ, भेटिए त एउटा असल साथी, सारा खुसी साट्ने थिएँ, जिन्दगीका दुःख सुख मिलेर नै काट्ने थिएँ, सुनसान मरुभूमि झैँ लाग्छ मलाई मेरो जीवन, सुनसान मरुभूमि झैँ लाग्छ मलाई मेरो जीवन, आए उनी छहारी पनि पसिना चाहिँ पुछ्ने थिएँ। नमस्ते दिदी।
0: हजुर नमस्कार, नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
1: म लमजुङबाट रोहित पोखरेल बोल्दैछु।
0: हजुर रोहितजी, निकै मिठो शब्द कोर्नु भएछ यहाँले साथीको लागि है। कहिले काहीँ रचना गर्नुहुन्छ कि क्या हो?
1: हजुर मेरो चाहिँ रुचि एकदमै छ, तर बिस्तारै बिस्तारै सिक्दैछु।
0: सिक्दै पनि हुनुहुन्छ होइन त?
1: हजुर हजुर,
0: साथीप्रतिको केही भाव यहाँले शब्दबाट झल्काइसक्नुभयो।
1: हजुर
0: है, हजुर सुन्दै हुनुहुन्छ यति बेला लमजुङमा?
1: म सुन्दै छैन दिदी, म घर चाहिँ लमजुङ, अहिले काम विशेषले म यता काठमाडौँ आएको छु।
0: ए हजुर हजुर, साथी बन्नको लागि टेलिफोन गर्नुभयो, टेलिफोन पनि लाग्यो होइन। साथीहरू कति हुनुहुन्छ होला साथमा?
1: साथीहरू यति धेरै त हुनुहुन्न, अलिअलि पढ्दाखेरिको साथीहरू हुनुहुन्छ।
0: हजुर पढ्दै गर्दाखेरिको साथी हुनुहुन्छ, अब थप साथी तपाईँले आज पाउनुहुनेछ।
1: हजुर
0: साथीप्रतिको भावना भन्नुहुन्छ कि अब त्यसैमा सीमित राखिसक्नु भयो?
1: साथी त अब जस्तो खालको साथीहरू पनि आउनुहुन्छ, अब सबै कुराहरू भनेको विचार विश्वास सबै कुराहरू मिल्नेदेखि, अब साथी भनेको दीर्घकालीन हुन्छ होइन?
0: हजुर
1: अब सबै खालका साथीहरू आउन सक्नुहुन्छ भन्छु।
0: अब साथीको लागि सम्पर्क नम्बर छोडिदिनुहोस् है त।
1: हजुर मेरो सम्पर्क नम्बर चाहिँ 97019 61 859 है, 97019 61 859, 97019 61 589
0: बाई। रोहित पोखरेल हुनुहुन्थ्यो लमजुङबाट, हाम्रो म्याचबाट गइसक्नु भएको छ। म अर्को टेलिफोनतर्फ लाग्छु, को हुनुहुन्छ? हेलो
1: हेलो
0: हजुर नमस्कार
1: नमस्कार
0: को बोल्दै हुनुहुन्छ होला शुभ नाम तपाईँको हजुर सुर्खेतबाट टेकेन्द्रजी साथी बन्न आउनुभयो बल्ल बल्ल आइयो योभन्दा पहिला आएको साथीहरू हुनुहुन्छ कि हुनुहुन्न त हजुर आज थप हुनुहुनेछ केही भावना भन्नुहुन्छ साथीप्रतिको
1: भावना त जस्तोसुकै साथी आउन सक्नुहुन्छ
0: हजुर
1: अब त्यसको लागि मैले नम्बर थाएँ अब साथीमा त आफ्नो भर पर्ने कुरो हुन्छ
0: एकदमै अब दिनुहोस् कन्ट्याक्ट नम्बर
1: मेरो नम्बर रहेको छ अरू सब कुरा चाहिँ फोनबाटै गर्नेछौँ र 98582 2900 98582 2900 यो एन्सरको रहेको छ भने एन्सरको पनि मसँग छ 97054

0: टेकेन्द्रजी हुनुहुन्थ्यो हामीसँग सुर्खेतबाट, उहाँको टेलिफोन पनि सुर्खेतको त्यो भेरी नदी सुसार जस्तै थियो सार सार सार, र पनि उहाँले आफ्नो नम्बर दिएर हाम्रो माझबाट गइसक्नु भएको छ। म टेलिफोनतर्फ लाग्छु, एउटा टेलिफोन लिन्छु, त्यसपछि केही म्यासेज समावेश गर्छु अनि साङ्गीतिक सेल राख्छु। को हुनुहुन्छ हाम्रो साथमा? हेलो,
1: हेलो, नमस्ते दिदी।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
1: म सङ्गीत उदयपुरबाट।
0: हजुर, के छ सङ्गीतजी?
1: मेरो ठिक छ, तपाईँ प्लस रेडियो नेपालको कस्तो छ?
0: एकदम ठिकठाक छ, रमाइलै छ। साथी बन्न आउनुभयो, कति हुनुहुन्छ साथीहरू?
1: साथीहरू हुनुहुन्छ दिदी, आउने जाने चाहिँ भइरहेको छ
0: होइन? आउने जाने भइरहेको छ है नि त।
1: हजुर,
0: केही भावना भन्नुहुन्छ कि नम्बर दिनुहुन्छ?
1: म भावना भन्दिनँ, सिधै नम्बर छोडेर चाहिँ म बिदा हुन्छु।
0: हस् हस्,
1: मेरो सम्पर्क नम्बरहरू छ 98 429 56 091, 98 429 56 091, 9842956091 चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ भने म बिदा हुन्छु।
0: हस् त, बाई बाई। सङ्गीतजी हुनुहुन्थ्यो उदयपुरबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। अब पनि म्यासेजतर्फ लाग्छु। पुष्पलाल लामाले चितवनबाट भन्नुभएको छ र साथीको लागि सम्पर्क नम्बर दिनुभएको छ 97 63 34 53 92, 97 63 34 53 92 पुष्पलाल लामालाई साथी बनाउन सक्नुहुनेछ, साथी बन्ने कोसिसमै रहनुहोला भनेर चाहे। त्यसै गरी बसन्त लामाले काभ्रेबाट है भन्नुभएको छ, बसन्त लामा बसन्तजीको असल साथीको लागि नम्बर भन्नुभएको छ 97 61 57 46 97 61 57 46 बसन्तजीलाई साथी बनाउन सक्नुहुन्छ। त्यसै गरी सानो केसीको नम्बर रहेको छ 97 098 96 100, 97 098 96 100 सानो केसीलाई साथी बनाउनुहोला भन्न चाहेँ। र सोनु बुनुले लेख्नुभएको छ आफ्नो नम्बर 97 13 91 72 54, 97 13 91 72 54 सोनु बुनुलाई साथी बनाउन सक्नुहुनेछ। अरुण नदी खत्रीले बुढा निलकण्ठबाट सुनिरहेको छु भनेर लेख्नुभएको छ। तपाईँ जतिले सुन्दै हुनुहुन्छ, म्यासेज गर्दै हुनुहुन्छ, तपाईँ सबैलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। फेरि पनि तपाईँहरूले प्रयास गर्नुभएको टेलिफोन लागोस् भन्ने कामना गर्दै राख्दैछु यो साङ्गीतिक कोसेली स्वरूपराज आचार्यको स्वरमा।

0: हजुर, कार्यक्रमको अन्तिम प्रहरमा हामी प्रवेश गरिसकेका छौँ। फेरि पनि तपाईँका टेलिफोनलाई स्थान दिने तर्खरमै छौँ। हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, साथी बन्नका लागि आतुर हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
1: नमस्ते दिदी।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
1: म इलामबाट खड्ग सुब्बा।
0: हजुर खड्गजी, के छ हालखबर?
1: मेरो खबर एकदम ठिकठाक छ, यता इलामतिर पनि अहिले घुमिराखेको छ है। पानी चाहिँ आज परेको छैन तर धुम्म धुम्म छ, अब सायद राम्रै हुन्छ होला मौसम आजको लागि। अनि तपाईँको के छ खबर?
0: ठिकठाक छ भनेपछि इलाम धुमिएको छ।
1: हजुर
0: हजुर, सुन्दै हुनुहुन्छ इलामतिर हामीलाई?
1: एकदम मजाले सुन्दैछु।
0: टेलिफोन पनि लाग्यो, साथी बन्न खोज्दै हुनुहुन्छ?
1: हजुर,
0: साथी कति हुनुहुन्छ होला?
1: साथी त छ है, छन त निकै नै छ, तर अब कसै साथीहरू अलिअलि हराइराख्नु भएको छु होइन योभन्दा अगाडि।
0: हजुर,
1: तर पनि साथीहरू छन् छन त।
0: अब साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर दिनुहोस् ताकि हराएको साथीलाई पनि फेरि सम्झना हुन्छ।
1: हजुर, पक्कै पनि। भावना चाहिँ कस्तो छ भने म प्राय सबै खालको साथीहरूलाई मनपर्छ होइन, साथीहरूलाई यस्तो त्यस्तो अब भन्न म सक्दिनँ, प्राय सबै खालको साथीहरूलाई मन पर्छ। अनि पुरानो साथीहरूले पनि प्रोग्राम सुन्दै हुनुहुन्छ भने कन्ट्याक्टमा आउनु होला भन्न चाहन्छु। मेरो कन्ट्याक्ट नम्बर रहेको छ 98 60 39 83 13, 98 60 39 83 13 मा कन्ट्याक्ट गर्नुहोला सबै साथीहरूलाई भन्दैछु। टेबल बाई
0: खड्ग सुब्बा। खड्ग सुब्बा हुनुहुन्थ्यो इलामबाट। अब भने हामी आजको अन्तिम कलरको टेलिफोन रिसिभ गर्नतर्फ लाग्दैछौँ। को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो,
2: हजुर नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार नमस्कार,
2: इलामबाटै? हजुर,
0: इलामबाटै हुनुहुन्छ भने सुन्दै बस्नु भएको छ, इलामबाटै भन्नुभयो है नि त?
2: हजुर।
0: शुभ नाम? हजुर,
2: एसपी राई बोल्दैछु।
0: एसपी राई,
2: हजुर
0: हजुर।
2: अब अन्तिममा लाग्यो है?
0: त नि अन्तिममा आउनुभयो। सुरुवात कति बेलाबाट गर्नुभएको थियो?
2: सुरुवात त अगाडिदेखि नै गर्न त गरी ट्राई गरिदिइराखेको गर्न नै।
0: हजुर, आउनुभयो नि त होइन। अब साथी बन्न खोज्दै हुनुहुन्छ, कति हुनुहुन्छ साथीहरू?
2: साथीहरू हुनुहुन्छ
0: थप हुनुहुन्छ आज,
2: साथै धेरै पनि होइन, कम्ती कम्ती हुनुहुन्छ, कहीँ कता कहीँ कता।
0: हजुर हजुर, साथीप्रतिको भावना भन्नुहोस् अनि सम्पर्क नम्बर दिनुहोस् है त।
2: हुन्छ, भावना त के भनेर असल साथी चाहिन्छ, मिडियामा यसो होइन मिडियाप्रति भावना भएको असल साथी, यसै यही जस्तो भनौँ सकारात्मक सोच भएका साथी चाहिँ मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरो कन्ट्याक्ट नम्बर चाहिँ 98 42 64 70 18, 98 42 64 70 18 कल गरेर मसँग सम्पर्क गर्न सक्नुहुन्छ भन्दै बिनाउँछु।
0: बाई एसपीजी हुनुहुन्थ्यो इलामबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, आजको अन्तिम कलर पनि उहाँ हुनुभयो। अब भने तपाईँका माझबाट छुट्टिने बेला भइसकेको छ, हामीलाई टेलिफोन गरेर साथ दिनुभयो, अनलाइन सुनेर साथ दिनुभयो, जहाँ जसरी तपाईँ रेडियो नेपाल सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने प्राविधिक मित्र पराग पोखरेललाई पनि थ्याङ्क यू सो मच भन्दै, यो पार्श्वमा बजेको गीत विक्रम परियार र गरिमा कार्कीको स्वरमा रहेको गीत तपाईँलाई सुम्पन चाहन्छु। यो साङ्गीतिक कोसेलीपछि तपाईँले केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक एक बजेको समाचार सुन्नुहुनेछ। एक बजेको समाचार सुनिसकेपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल। हस्त नमस्कार, शुभ दिन।

0: बिहानै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागत नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भएँ म त।
2: मलाई के भएको रहेछ डाक्टर साहब?
3: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
4: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
5: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
6: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र एमआरसीबाट आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढौँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
8: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गरेको छ। आजपछिको मन्त्री परिषद बैठकले नेपालको संविधानको धारा 95 बमोजिम आज अपराह्न 4 बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो। संघीय संसदको बर्खे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसद सचिवालयका अनुसार आज अपराह्न 4 बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ। प्रतिनिधि सभा र राष्ट्रसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रसभाको आज 2 बजे बस्ने छुट्टा छुट्टै पहिलो बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश हुँदैछ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुहुनेछ। यसै गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन अध्यादेश 2083, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश गर्ने कार्यसूची रहेको छ। यसै गरी अपराह्न 4 बजे बस्ने संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रसभाको संयुक्त बैठकका लागि संघीय संसदका सदस्यहरूलाई 3:45 भन्दा अगाडि नै प्रतिनिधि सभा कक्ष बहुउद्देशीय कक्ष सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा दलीय आधारमा नेताहरूले सम्बोधन गर्ने तय भएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश पेश गर्ने निर्णय गरेको हो। बैठकले आजदेखि प्रारम्भ हुने राष्ट्रिय सभाको 21 अधिवेशनको कार्यसूची तयार गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम, राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक लगायत सहभागी हुनुहुन्थ्यो। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन सुरु भएको छ। सरकारले आजदेखि जेठ 1 गतिसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह सुरु गर्न थालेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै संघीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख 29 गतिभित्र नतिजा सार्वजनिक गर्न अन्तिम समय सीमा दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले युद्ध अन्त्यका लागि विभिन्न माग समावेश गरी ल्याएको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार्य भन्दै खारेज गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बिबिसीले जनाएको छ। ट्रम्पले इरानले आणविक कार्यक्रम अन्त्य र युरेनियमका विषयमा अमेरिकी प्रस्ताव सम्बोधन नगरे इरान विरुद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी पनि दिनुभएको छ। इरानले सबै मोर्चामा युद्धको तत्काल अन्त्य, इरानी बन्दरगाहहरूमा अमेरिकी नौसेनाको नाकाबन्दी रोक्ने र इरानमा थप आक्रमण नगर्ने ग्यारेन्टीको माग समावेश गरी मध्यस्थकर्ताको रूपमा काम गर्ने पाकिस्तान मार्फत प्रस्ताव पठाएपछि ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो। ट्रम्पको प्रतिक्रियापछि मध्य पश्चिममा थप तनाव बढ्न सक्ने आशंका बढाएको अधिकारीहरूले बताएका छन्। अब मौसम। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भए गरेका विविध कृषि गतिविधिहरूको सङ्गालो साप्ताहिक कृषि गतिविधि।
5: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार प्रस्तुत गर्दैछौ।
6: नेपालमा माछा पालन क्षेत्रलाई थप प्रभावकारी र सुरक्षित बनाउन सरकारवालाहरूले जोड दिनु भएको छ। पछिल्लो समय मत्स्य पालनमा देखा परेका चुनौती र जैविक सुरक्षाका उपायबारे ललितपुरको हरियर भवनमा विशेष छलफल गरिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र बालाजीको आयोजनामा शुक्रबार एक महत्वपूर्ण अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। गुणस्तरीय मत्स्य उत्पादन सामग्री उपलब्धता तथा मत्स्य पालनमा जैविक सुरक्षा अवलम्बन विषय कार्यक्रममा मत्स्य क्षेत्रका विज्ञ, नीति निर्माता, कृषक र व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा मत्स्य क्षेत्रले 0.95% योगदान पुर्याएको छ। तर अझै पनि गुणस्तरीय भूरा र दानाको अभाव तथा बढ्दो रोगको जोखिमले यो क्षेत्र चुनौतीपूर्ण बन्दै गएको छ। छलफलका क्रममा सहभागीले मत्स्यको दानाको उच्च लागत, दक्ष जनशक्तिको कमी र क्वारेन्टाइनमा कडाई गर्नुपर्ने लगायतका कुराहरूमा जोड दिनु भएको थियो। जवाफमा आयोजकले आगामी दिनमा माछामा आत्मनिर्भर बन्ने र स्थानीय दाना उद्योगलाई प्रवर्धन गर्ने रणनीतिक योजना अघि सारेको छ। मत्स्य क्षेत्रमा देखिएका यी समस्याहरूलाई सम्बोधन गर्दै व्यवस्थित बजार र प्रविधिको विकास गर्न सके नेपाल माछामा पूर्ण आत्मनिर्भर बन्ने देखिन्छ।
7: नेपालमा खेतयोग्य जमिन बाँझिने र युवा जनशक्ति विदेशिनी लहर चलिरहँदा झापाको गौरदहका किसानले भने फरक तरिकाले खेती गर्दै आएका छन्। विक्रम सम्बत 2070 सालदेखि नमुना एकीकृत सहकारी खेती समूह मार्फत 40 सदस्यबाट शुरू भएको यो अभियानमा अहिले 80 जमिन समेटिएको छ। झापाको गौरदह 5 किसानहरूले व्यक्तिगत भन्दा सामूहिक रूपमा खेतीलाई अगाडि बढाउँदै आएका छन्। यहाँ अहिले व्यावसायिक बिउ उत्पादनदेखि माछा पालन र लघु उद्यमका काम भइरहेको समूहका व्यवस्थापक अर्जुन खतिवडा बताउनुहुन्छ।
8: सर्वप्रथम त हामीलाई कसरी यसको अवधारणा आयो भने, यो जमिन सबै खेतीयोग्य जमिनहरू विविध कारणले गर्दाखेरि बाँझो हुँदै जाने प्रक्रिया बढ्दै गयो। अब घरमा खेती गर्ने खालको मानिसहरू नहुनु र खेतीहरूलाई अर्कालाई दिँदाखेरि पनि त्यो खेती गर्नको लागि सेक्युरिस एउटा सुरक्षा पनि नभएको किसानहरूलाई महसुस भइरहँदाखेरि अब यो खेतबाट कसरी हामीले अधिकतम लाभ लिन सक्छौँ भन्ने एउटा सोचले गर्दै जाँदाखेरि हामीले अब एकीकृत रूपमा चाहिँ खेती गऱ्यौँ भने अलिकति सजिलो हुन्छ कि भन्ने आशा अपेक्षा राख्दै यो कार्यक्रमलाई हामीले सुरु गरेका हौँ। यो 2070 सालमा हामीले यसलाई एकीकृत गरेर एउटा व्यावसायिक रूपमा चाहिँ कृषिलाई परम्परागत शैलीभन्दा अलिकति भिन्न तरिकाले र आधुनिक कृषि प्रणालीतर्फ चाहिँ हामी उन्मुख गरेर काम गर्ने भनेर चाहिँ हामीले सुरु गर्दै आइरहेका छौँ। त्यो बेलामा हामीसँग जम्मा क्षेत्रफल 80 बिघा थियो। हाम्रो यहाँ वरिपरि एउटा बााउन्ड्री बाटो छ, त्यो बाटोभित्रको जमिनहरूलाई चाहिँ हामीले यस कार्यक्रममा चाहिँ हामीले समावेश गरेर काम गर्दै आएका थियौँ। त्यतिखेर हामीसँग 45 घर परिवारको जमिनहरू संलग्न गरिएको थियो। पछाडि जग्गाहरू आफ्नो आफ्नो घरमा भागभन्डा हुने क्रमहरू अथवा बेचबिखन गर्ने क्रमले गर्दाखेरि सदस्य संख्या बढेर अहिले हामीसँग 80 जना हुनुभएको छ भने जग्गाको भोल्युम 80 बिघैमा सीमित रहेर काम गर्दै आइरहेका छौँ। हाम्रो नितान्त हाम्रो उत्पादनमूलक कार्यहरू मात्रै हामीले गरेका छौँ, त्यसमा हाम्रो बाली उत्पादन प्रमुख कार्यक्रमहरू पनि हो। अब हामीसँग जमिन भएको कारणले गर्दाखेरि जमिन अनुकूल हुने खालका बालीहरू हामीले उत्पादन गर्दै आइरहेका छौँ। बालीहरूमा हामीले बिउ उत्पादन गर्छौँ विशेष गरेर, र अब यसको अलावा हामीले यहाँनेरि कृषिसँग डिपेन्डेन्ट रहेका र यसैका कच्चा पदार्थहरू प्रयोग गरेर सञ्चालन हुने खालका चाहिँ लघु उद्यमहरू पनि हामीले यहाँ प्रमोट गरेर सञ्चालन गर्दैछौँ। त्यसै गरेर अब अचार उद्योगहरू भयो, चिप्स उद्योगहरू भयो, दुग्ध परिकार उद्योगहरू भयो, गोठ अथवा गाई पालन व्यवसायहरू भयो, खाद्य उद्योगहरू भयो, यसरी चाहिँ हामीले माछा पालनहरू चाहिँ यही कृषिसँगै सम्बन्धित भएका युनिटहरूलाई चाहिँ हामीले सञ्चालन गरेर आउँदै आइरहेका छौँ। यसलाई हामीले मुख्य प्रायोरिटी भनेको जसको जमिन यहाँनिर छ भनेको उहाँहरू सेयर होल्डर हो हाम्रो, र पहिलो प्राथमिकता हामीले सेयर होल्डरलाई दिएका छौँ। र यसको अलावा जो कोही पनि आएर इच्छुक व्यक्तिहरूले आएर हामी गर्छौँ भनेर गर्नुहुन्छ भने उहाँहरूसँग मिलेर गर्नको लागि चाहिँ मार्ग प्रशस्त गरेका छौँ। विशेष गरेर हाम्रो यो क्षेत्रमा धान बाली हुने गरेकोले गर्दाखेरि धान बालीका बिउहरू हामी उत्पादन गर्छौँ। धान बालीहरूमा नेपाल सरकारले सूचीकृत गरेका बालीहरू अधिकांश हामी उत्पादन गर्छौँ। त्यसको अलावा हामीले मकैमा पनि हाइब्रिड बिउहरू, धानमा पनि हामीले हाइब्रिड बिउहरू उत्पादन गर्छौँ। र अब मकैमा रामपुर कम्पोजिट भयो, रामपुर हाइब्रिड 10 भयो। अब यस एरियामा तोरी खेतीहरू भयो, तोरीको अब हामीले उन्नति प्रगति लगायत अब प्रीति यस्ता जातहरू पनि हामीले उत्पादन गरेका छौँ। हामीसँग किसान सदस्यबाट हामीले लगानी सुरुमा एक्सेप्ट गरेनौँ, उहाँहरूले जमिन मात्रै दिनुभयो। एउटा हामीलाई हाम्रो स्थानीय भाषामा भन्यो भने एउटा चलन चल्तीमा चाहिँ ठेक्का जस्तो भनेर भनिन्छ होइन, उहाँहरूले जमिन मात्रै दिनुभयो र उहाँहरूले आफ्नो समर्थन दिनुभयो। सबैभन्दा ठुलो कुरो चाहिँ उहाँहरूको नैतिक समर्थन चाहिँ हाम्रो लागि ठुलो प्रेरणाको कुराहरू भयो। अनि जमिन उहाँहरूले दिइसकेपछि हामीलाई तत्कालीन आवश्यकता हुने पुँजी चाहिँ हामीले सहकारीबाट सेयर बापत भनेर हामीले सङ्कलन गऱ्यौँ, र उहाँहरूलाई हामीले केही बेनिफिट दिने त्यही जमिनको 1 बिघाले दिने बेनिफिट दिने भन्ने शर्तमा चाहिँ केही रकमहरू हामीले सङ्कलन गरेर काम गर्न थाल्यौँ। र त्यसैबाट हामीले रेगुलेटरी आफूले आन्तरिक परिचालन गर्दै गर्दै आइरहेका छौँ। र थप केही आवश्यकता परेको खण्डमा हामीले सिजनेबल ऋणहरू चाहिँ ब्याङ्कहरूबाट अथवा वित्तीय संस्थाहरूबाट चाहिँ हामीले ऋण लिने र त्यसलाई हाम्रो कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौँ। अब सदस्यहरूलाई चाहिँ हामीले ऋणको बोझ बोकाएका छैनौँ र उहाँहरूलाई हामीले बचत पनि र उसको कार्यक्रम पनि हामीले यसमा इन्क्लुड गरेका छैनौँ। नितान्त हामी एउटा सहकारी खेती भन्ने चाहिँ हाम्रो मोडल हो, यसमा चाहिँ हाम्रो कसो भन्दा जमिनलाई हामीले सेयरको बापतले स्वीकार गर्ने र उहाँहरूलाई एउटा सहकारी तरिकाकै तरी बेनिफिटहरू दिने, जस्तो नाफा भएको खण्डमा पनि 40% उहाँहरूलाई दिने, त्यस्ता किसिमको प्रावधानहरू भएको हुँदाले सहकारी खेती भनेर चाहिँ हामीले सञ्चालन गरिएको एउटा बिउ उत्पादन समूह हो। र हामी भनेको चाहिँ हामीले राज्यको सहयोगहरू र नितान्त हाम्रा सहकारीका ऋणहरू लगायत हाम्रो आन्तरिक यीको उत्पादनहरू नै हाम्रो चाहिँ परिचालित पुँजीहरूको स्रोत हो।
7: यस समूहको सबैभन्दा आकर्षक रूपमा एकीकृत कृषि सौर्य प्रणाली रहेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट र नार्कको प्राविधिक सहयोगमा यहाँको जमिनको दोहोरो उपयोग गरिएको छ। जमिनको माथिल्लो भागमा सौर्य प्यानलबाट बिजुली निकालिन्छ भने त्यसको मुनिको भागमा खेती गरिन्छ। यसले सिँचाइका लागि ऊर्जा दिने मात्र नभई जलवायु परिवर्तनको असरबाट बालीलाई समेत जोगाउँछ।
8: परम्परागत शैलीलाई मात्रै अबको कृषि सस्टेनेबल हुन सक्दैन भन्ने मान्यता हो, त्यसकारण गर्दाखेरि कृषिलाई आधुनिकीकरण गर्नु अब अहिलेको आवश्यकता र खाँचो पनि हो। यसै क्रममा चाहिँ अब नेपाल सरकारको नास्ट नार्क जस्ता निकायहरू जसले चाहिँ कृषिलाई आधुनिकीकरणमा लिएर जान र उन्नत खालको प्रविधिहरू भित्राउनमा जहिले अनवरत रूपमा कोसिस गरिराख्नु भएको छ, लागिराख्नु भएको छ, यही क्रममा हामीले यस स्थानीय क्षेत्रहरू अन्तर्गत रहेर चाहिँ हामीले हाम्रो जमिनहरू उपलब्ध गराउने, साथै हामीसँग भएका चाहिँ गौरा नगरपालिका कृषि शाखा अब कृषि कलेज यहाँ भएको कृषि कलेजसँग समन्वय गरेर हामीले चाहिँ यहाँनिर नास्ट नार्कसँग चाहिँ हामीले विभिन्न अनुसन्धानमात्र कार्यहरू चाहिँ गर्दै आइरहेका छौँ, जसले गर्दा चाहिँ भोलि किसानहरूलाई चाहिँ अब प्रभावकारी खालको रिजल्टहरू चाहिँ दिन सकौँ भनेर हामी चाहिँ त्यसमा समाविष्ट भएर काम गरेका छौँ। अब अहिले हामीले त्यहाँनिर सोलर प्यानल सँगसँगै पनि हामीले एउटा ऊर्जा उत्पादन पनि गर्ने, साथसाथै त्यसको मुनि बाली लगाउने र बाली पनि उत्पादन गर्न सक्छौँ, त्यसले कुनै हेम्पर गर्दैन भन्ने कुराले चाहिँ रिसर्चको भनेर चाहिँ हामीले एउटा यहाँ रिसर्च गरिरहेका छौँ। राज्यले हामीले आवश्यकता परेका कृषि यन्त्र उपकरणहरू औजारहरूमा सहयोग गर्ने, गोदाम घरहरूमा सहयोग गर्ने, अथवा हामीलाई आवश्यकता हाम्रो यो जुन यात्रा छ, यो अभियान छ, यो अभियानमा हामीलाई परेका समस्याहरू चाहिँ हामीले राज्य समक्षै हारगुहार गर्दाखेरि उहाँहरूले यसलाई सपोर्ट गर्ने खालका कुराहरू सबै कुराहरूमा गर्दै आइराख्नु भएको छ। हामीले नितान्त त्यसलाई एउटा चाहिँ इमान्दारिताका साथ हामीले व्यवहारमा परिवर्तन गरेर चाहिँ हामीले काम गर्दै आइरहेका छौँ। र अब भोलिका दिनमा के आवश्यकता हुन्छ त्यो कामले हामीलाई सिकाउँदै आइरहेको छ, हामीले सुरुमै हामीले यस्तो गर्छौँ भनेर योजना तयार नगरिकन प्रत्येक पाइलाले हामीलाई सिकाउँदै सिकाउँदै गर्दा हामी यहाँसम्म आइरहेका हौँ।
7: समूहले अहिले स्मार्ट सिँचाई कार्यक्रम पनि लागू गरेको छ। मकै बालीमा आधुनिक प्रविधि मार्फत पोषक तत्वको व्यवस्थापन गरिन्छ। विभिन्न बालीको हाइब्रिड बिउ उत्पादनमा जोड दिएको यस समूहले उत्पादन गरेको बिउ देशका विभिन्न भागमा पुर्याउने लक्ष्य राखिएको छ।
8: मकै बालीहरूमा विभिन्न खाद्यहरूको प्रयोग गरेर विभिन्न प्रविधिहरूको मल्चिङदेखि लिएर होइन विभिन्न खालको तत्त्वहरू इम्प्लाइ गरेर चाहिँ कस्तो किसिमको रिजल्टहरू आउँछ, हामीलाई कुन बाली सुइटेबल होला भनेर हामीले मकैमा पनि गरिरहेछौँ, तोरी बालीमा पनि हामीले गरिरहेछौँ। अब हाम्रो क्षेत्रमा तोरी किन हुँदैन त भन्ने कुरा जस्तो अनुसन्धान कार्यक्रमसँग रामपुरसँग मकैमा को लागि, हरदिनासँग धानको लागि, अनि अब क्षेत्रीय कृषि अनुसन्धान कार्यक्रमहरूसँग चाहिँ विभिन्न प्राविधिक कुराहरूको लागि समन्वय गरेर चाहिँ हामीले काम गर्दै आइरहेका छौँ। साथसाथै अब अहिले हामीले कृषिलाई अझै आधुनिकरण गर्दै जाउँ, अझै यो प्रविधियुक्त कृषि बनाऊ भनेर हामीले एउटा स्मार्ट इरिगेसन सिस्टम भनेर चाहिँ सरकार नेपाल सरकारको चाहिँ अब जलस्रोत विकास केन्द्रबाट चाहिँ कार्यक्रम आएको छ, त्यो पनि हामीले यहाँ अहिले इम्प्लिमेन्ट गर्ने कार्यक्रम भइरहेछ। र अब यसरी हामीले एउटा कृषिलाई सबैजना भएर चाहिँ नेपालको मूल व्यवसायलाई चाहिँ एउटा कृषि हो र त्यसैलाई हामीले प्रमोट लिएर गएर चाहिँ सबैलाई हामीले खाद्यान्नको सेक्युर गरौँ भन्ने कुरा अथवा राज्यको चाहिँ जुन दिगा लक्ष्यहरू हुन्छ ती लक्ष्यहरूलाई पनि हामीले केही हदसम्म सम्बोधन गरौँ भन्ने उद्देश्यले हामीले आएका छौँ।
7: कृषिलाई केवल खेतीमा मात्र सीमित नराखी यहाँका किसानले लघु उद्यम, अचार उत्पादन र पशुपालनलाई पनि सँगसँगै बढाएका छन्। यसले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेको छ। यद्यपि बिउ उत्पादनमा नीतिगत झन्झट र बजारका केही चुनौती भने कायमै रहेको छ।
8: अलिकति माथिल्लो लेभलबाट काम गर्ने, हामीसँग विभिन्न परियोजनाहरू सञ्चालन गर्ने, यहाँको आवश्यकताहरूलाई मध्यनजर गर्दै, किसानका आवश्यकताहरूलाई सम्बोधन गर्दै, बजारको आवश्यकताहरू बुझ्दै हामी अनि यहाँ रोजगारीको सिर्जनाहरूलाई चाहिँ अब अलिकति प्राथमिकतामा राख्दै काम गर्दै जाने भएको हुँदाखेरि कानुनले अलिकति हामीलाई दिएका कुराहरूले हाम्रा पाइलाहरूमा केही प्रावधानहरू आउन सकेका छन्। जस्तो आर्थिक व्यवस्थापनका कुराहरूमा अब हामीले लोन माग्न जाँदाखेरि कसलाई लोन दिने भन्छ ब्याङ्कहरूले भन्छ होइन, अब समूहलाई लोन दिने भन्दाखेरि ब्याङ्कसँग त्यो प्रावधान नहुने, अब व्यक्ति जाँदाखेरि व्यक्ति नितान्त व्यक्ति हुने उस समूहमा नहुने, अब सहकारी हौँ भन्दा हामी सहकारी डिभिजनमा रजिस्टर नभएको किन, हामीसँग बचत तथा ऋणको कार्यक्रम नभएको, अब कृषि समूह हो भन्दाखेरि बृहत्तर यत्रो काम गर्नका लागि कृषि समूहलाई चाहिँ त्यत्रो ठुल्ठुलो पुँजी पनि बजेट पनि त्यो कार्यालयहरूसँग नभएको, सानो सानो इक्विपमेन्टहरूमा भएको हुँदाखेरि यस्ता कुराहरू छन्। तर नितान्त यति हुँदाहुँदै पनि राज्यले हाम्रो आवश्यकताहरूलाई बुझेर होइन हामीले हाम्रो अभ्यासहरूलाई बुझेर उहाँहरूले चाहिँ कसरी अथवा कुन निकायबाट हामीले सहयोग गर्दाखेरि चाहिँ हामीले सहयोग पाउँछौँ भन्ने कुरामा राज्य पनि लागेको छ भने हामीले पनि राज्यले निर्दिष्ट गरेका कुराहरू जस्तो बिउ उत्पादनकै कुराहरू किसानको बजारको माग एकातिरको भेराइटीहरूमा अथवा जातहरूमा भइरहेको हुन्छ तर राज्यले चाहिँ अब यिनीहरू हाम्रा लागि लङ टर्मका लागि चाहिँ अब सुइटेबल छैनन् है भनेर अलर्ट गराइरहँदाखेरि हामीले राज्यकै नियमलाई फलो गरेर नेपाली भेराइटीहरूलाई मात्रै प्रमोट गरेर आज हामीले नेपाली भेराइटी मात्रै उत्पादन गरिरहेका छौँ। अब कानुनी रूपमा त हामीले राज्यलाई सहयोग गर्नुपर्छ किन राज्य हाम्रो हो र हामी पनि राज्यको हौँ भन्ने कुरालाई चाहिँ हामीले मूल मन्त्रका रूपमा लिएका छौँ र राज्यले जे हामीलाई निर्देशन गर्छ त्यो कुराहरू हामी गर्छौँ अनि हामीलाई जे बाधा हुन्छ त्यो बाधा फुकाउन चाहिँ हामी राज्यलाई हारगुहार गर्छौँ। अब अहिले बिउको समस्या त्यही भइरहेछ, अब राज्यले तोकेका नेपाली भेराइटीहरूमा किसानको रुचि कमी हुने तर इन्डियन जातहरू चाहिँ राज्यले एक्सेप्ट नगर्ने अथवा हामीले सूचीकृत नभएको कारणले गर्दाखेरि पनि अब अहिले हामीसँग गत सालमा चाहिँ स्टोर भएको धानको बिउहरू अहिले बिउको ट्यागिङ हुन नसकेको अवस्थाहरू यो कानुनी जटिलता भयो। राज्यले गत साल सूचीकृत गरेर दिएको जातहरूलाई पनि अहिले चाहिँ अब त्यो ट्यागिङ हुन नसक्दाखेरि हाम्रो धेरै धानहरूलाई बजारमा चाहिँ वैधानिक रूपमा लानलाई बाधा भइरहेको छ। अब त्यसै गरेर अरू लघु उद्यमहरूमा पनि खाद्य उद्योगहरूमा पनि हामी सबैलाई पार्टली हामीलाई आवश्यकता हुँदाखेरि हामीले रोजगारी दिँदै गइरहेको छौँ। कस्टम हायरिङ भनेको चाहिँ नितान्त हामीले यहाँ काम गर्दै जाँदा कहिलेकाहीँ मेन पावरको पनि हामीलाई अभाव हुन्थ्यो किन अब ठुलो भोल्युममा मान्छेको यहाँ आवश्यकता हुन्थ्यो, त्यही बेला बाहिर पनि मान्छेको आवश्यकता हुन्थ्यो। त्यो हुँदाखेरि अब हामी प्रविधिमा जाने भनिसकेपछि हामीले केही यन्त्र उपकरणहरू आवश्यकता अनुसार खरिद पनि गर्नु पर्यो, अब त्यो यन्त्र उपकरणलाई हामी आफैले मात्रै उपभोग गर्न पनि सक्दैनथ्यौँ होला, त्यस कारणले गर्दा त्यसको खाली रहेको समयलाई उपयोग गर्नको लागि पनि हामीले हाम्रो सदस्यदेखि लगायत बाहिरको सदस्यहरूलाई जसलाई आवश्यकता हुन्छ उहाँहरूले माग गर्नुभएको खण्डमा हामीले सेवा दिने भनेर चाहिँ हामीसँग कम्बाइन हार्वेस्टर, ट्र्याक्टरहरू, अब अरू अरू साना साना उपकरणहरूलाई पनि हामीले किसान समक्ष चाहिँ सेवा प्रवाह गरिरहेका छौँ।
7: परम्परागत खेतीलाई प्रविधिसँग जोडेर गौरदहका किसानले गरेको यो अभ्यास अन्य क्षेत्रका लागि पनि अनुकरणीय रहेको छ। यस समूहले गरेका असल अभ्यासलाई देशव्यापी बनाउन सके कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय लक्ष्य पूरा गर्न सहज हुने देखिन्छ। नेपालको पूर्वी जिल्ला झापा नगदी बालीका लागि उर्वर भूमि मानिन्छ। यहाँका कृषकले सुपारी, रबर र मरिच खेतीबाट राम्रो आमदानी गर्दै आएका छन् तर पछिल्लो समय प्रविधिको अभावका कारण मरिच उत्पादन घट्न थालेको छ। अर्जुनधाराका एक व्यवसायिक कृषकले शुरूआतमा राम्रो उत्पादन गरे पनि अहिले उत्पादन 60% घटेको बताउनु भएको छ। व्यावसायिक रूपमा रबर र सुपारीसँगै मरिच खेती गर्दै आउनुभएका झापा अर्जुनधाराका कृषक दिनबन्धु पोखरेल यस क्षेत्रका पुराना कृषक हुनुहुन्छ। शुरूआती दिनमा 500 बोटबाट खेती सुरु गर्दा उहाँमा जुन उत्साह थियो अहिले उत्पादन घट्दै जाँदा त्यो उत्साह निराशामा परिणत हुन थालेको छ। कुनै समय वार्षिक 8 क्विन्टल भन्दा बढी मरिच उत्पादन गरेर राम्रो आमदानी गर्ने पोखरेलको बगानमा अहिले उत्पादन घटेर 2-3 क्विन्टलमा सीमित भएको छ। खेतीलाई निरन्तरता दिए पनि अपेक्षा अनुसार प्रतिफल नआउँदा उहाँ चिन्तित हुनुहुन्छ। नेपालमा मरिच खेतीको सम्भावना उच्च रहे पनि कृषकले परम्परागत प्रविधिकै भर पर्नुपर्ने बाध्यता छ। सुपारीको बोटलाई सहारा बनाउँदा हावाहुरीको जोखिम उच्च रहने र बोट मर्न सक्ने समस्या छ। सरकारले कंक्रिट वा काठको पोलको व्यवस्था गरिदिने हो भने उत्पादन बढाउन सकिने उहाँको भनाइ छ।
9: मैले व्यावसायिक रूपमा गरेको रबरको खेती अनि यो चिकुको खेती, यो सपोटा पनि भनिन्छ, अनि मरिच सुपारीको खेती व्यावसायिक रूपमा गरेको छु। यो 2066 सालमा मैले रोपण कार्य सुरु गरेको। यो मेरो घरमा 2 बोट पुरानो बोटहरू थियो, त्यसलाई हेर्दाखेरि अलिकति यो फल राम्रैसँगले उपलब्ध हुने हुनाले मैले यसैलाई विस्तार गरौँ न त भनेर 500 बोटमा सुरुमा एकैचोटि व्यावसायिक रूपमा हुनुपर्ने नेपालमा भनेर सुरु गरेको। चुनौती चाहिँ अब त्यो बेलामा अब सिकाउने मानिसहरू कोही हुनुहुन्न थियो, आफ्नो मनोज्ञानले रोपेको र पनि मैले जसरी रोप्नुपर्ने हो त्यसरी रोप्न चाहिँ त्यो जसरी रोप्दाखेरि सर्थ्यो त्यो चाहिँ काम मैले आफ्नो मनोज्ञानले भए पनि ठिकै गरेको छु। अहिले पनि साथीहरूले हामी त रोप्न सार्नै सक्दैनौँ भन्नुहुन्छ, त्यो चाहिँ छैन, म जे राम्ररी नै सरेछन् मैले राम्ररी नै गरेको छु भन्ने मलाई लाग्छ। तर यसलाई चाहिँ अब सुपारीमा रुखमा नलगाएर अन्य अरू रुखमा लगाउनु पर्ने रहेछ त्यो चाहिँ मलाई पनि ज्ञान भएन त्यो बेलामा। यसलाई व्यावसायिक रूपमा रोप्नु पर्दाखेरि भनेको कि काठको पोल पिलरमा पोलमा अथवा सिमेन्टको कि कङ्क्रिट पिलरमा रोप्दा चाहिँ व्यावसायिक दीर्घकालीन व्यावसायिक हुने रहेछ। अब यो रुखमा सुपारीको रूपमा रोपेर चाहिँ दीर्घकालीन व्यावसायिक आउँदो पिँढीलाई पनि हुने गरी चाहिँ असम्भव देखिन्छ। प्र्याक्टिस अब भर्खर कसै कसैले सुरु त गर्दैछन् तर त्यो कुन हाइटमा रोप्नुपर्ने हो कति डिस्टेन्समा रोप्नुपर्ने हो त्यसरी त्यो सिकाइदिने मान्छे नि अभाव भएको देख्छु म चाहिँ। नीतिको समस्यामा त अब यसो हो, अब यो जुन व्यावसायिक तरिकाले त्यसरी यो भियतनामले गरेको छ त्यसरी नै कि त्यो किसानलाई सिकाइदिनु पर्यो कि चाहिँ सिक्ने ठाउँमा किसानलाई पठाएर तिमीहरू कसरी हुन्छ यसलाई अगाडि बढाऊ भनेर सरकारले भनिदिएदेखि चाहिँ कृषि विभागले भनिदिएदेखि चाहिँ हामीलाई सहज हुन्थ्यो। अब यहाँ चाहिँ अब सिक्ने मान्छे पनि छैन, सिकाउन पठाइदिने मान्छे पनि छैन। मेरो चाहिँ 8 क्विन्टल 10 केजीसम्म म उत्पादन गरेर बेच्दै थिएँ। अब जब मैले व्यावसायिक तरिकाले मैले गर्न सकिनछु भनेपछि मैले चट्टै हात खुट्टै छोडेर त्यसलाई चाहिँ स्याहार चक्र पुरै गर्न छोडेर चाहिँ अहिले भनेको त्यही 2-2.5 क्विन्टल मात्रै हुँदैछ, त्यो पनि जिरोमा पुग्ने अवस्था छ। त्यस पछाडि म फेरि अब व्यावसायिक रूपमा फेरि सुरु गर्नेवाला। राज्यले चाहिँ कि कङ्क्रिट पोल कि काठको पोल चाहिँ किसानलाई उपलब्ध गराउनु पर्यो, किसानले आफूले ल्याएर गाड्ने त्यसलाई अब त्यो पिट खन्ने गाड्ने ल्याउने ट्रान्सपोर्टेसन त्यो किसानले गर्न सक्छ त्यति होइन। मलाई पनि कसैले चाहिँ 150 पोल धेरै परेन नि, कमसे कम किसानले 100-100 पोल मात्र दिएर सुरु गराएदेखि त त्यो त 1000-1000 पोल आफै त्यसैले फलाएर उत्पादन गरेर गाड्न थाली
7: नगदे बालीको रूपमा चिनिने मरिचको संरक्षण र विस्तारका लागि स्थानीय र प्रदेश सरकारको ठोस नीति आवश्यक देखिन्छ। प्राविधिक सहयोग र भौतिक पूर्वाधारको अभाव टार्न सकी दिनबन्धु जस्ता कृषकहरूको पसिनाको मूल्य जोगिने देखिन्छ। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र मोहदत्त चापागाई बिदा हुन्छौ। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा। प्राविधिक दिदी मिनर्भा वज्राचार्य र म सूर्य मोक्तानको तर्फबाट। माया अथवा सम्बन्धको गाँठो कसरी बाँध्न सकियो भने विश्वास, अपनत्व र साथ यति बलियो हुन्छ कि सायद कसैले छुडाउन नसक्ने पनि हुनसक्छ। तर समय, परिस्थिति, दूरी वा मनका चोटहरूले भने त्यही डोरी पनि कहिलेकाहीँ चुडाउन वा खुस्काउन सक्छ। गाँठो केवल डोरीको गाँठो मात्र होइन, दुई मन बीच बाँधिएको सम्बन्धको प्रतीक पनि हो। कसिएको गाँठोले गहिरो प्रेम, भरोसा र एक अर्काप्रतिको समर्पण देखाउँछ। खुस्किएको गाँठोले भने मनमुटाव, दूरी, अधुरा कुरा अथवा समयसँगै बदलिएको भावनालाई सम्झाउने गर्छ। हो, मायाको डोरी सजिलै चुडिँदैन, तर त्यसमा परेको सानो फुस्रोपनाले पनि मनलाई धेरै दुखाउन सक्छ। त्यसैले सम्बन्ध गाँस्ने नै हो भने गाँठो राम्रोसँग पार्न कोसिस गर्नुपर्छ भन्दै आउनुहोस् आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ। आज प्रस्तुत गरिने नयाँ तथा पुराना पाँचवटा नेपाली गीतका झलकहरूबाट

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। अवश्य पनि तपाईँ कार्यक्रम म्युजिक क्याफे सुन्दै हुनुहुन्छ र हामीले भर्खरै मात्र प्रस्तुत गऱ्यौँ आजको कार्यक्रममा प्रसारण गरिने बिल्कुलै केही नयाँ र केही पुराना गीतका झलकहरू। यी गीतका झलकहरू सुनिसकेपछि तपाईँलाई थाहा छ, तपाईँ पुरानो साथी हुनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 कल गरेर प्रत्यक्ष हामीसँग कुराकानी गर्न सक्नुहुनेछ र कुनै पनि गीत आफू सुन्न र अरूलाई पनि सुनाउन सक्नुहुनेछ। त्यस्तै गरी हाम्रो रेडियो नेपालको फेसबुक पेजमा हामी अडियो लाइभ छौँ, त्यहाँ कमेन्ट गर्दै गर्नुहोस्। धेरैभन्दा धेरै साथीहरूले कमेन्ट गर्न सुरु गरिसक्नु भएको छ, मैले देखिरहेको छु। तपाईँको सुन्दर कमेन्टहरूलाई अवश्य पढ्ने नै छु। मलाई एउटा कमेन्ट भन्दा नि एउटा भावना यस्तो राम्रो छ देवेन किशोर अन्जानजीको, त्यो पनि प्रस्तुत गर्नेछु है, सुन्दै गर्नु होला। र अहिले पनि टेलिफोनमा कोही आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्कार मुखियाजी।
1: होइन याम पुतै होला है,
0: मुखियाजी पर्नु भएन आज,
1: याम पुतै पर्नु भयो,
0: याम पु बिमला याम पुजी।
1: हजुर
0: है, मलाई त यहाँ मुखिया मुखियाको आवाज आइरहेछ, याम पु भए पनि के भयो र मुखिया भइहाल्छ नि, होइन र?
1: हो नि।
0: अहिले कहाँ हुनुहुन्छ तपाईँ?
1: अहिले म भेडेटार।
0: भेडेटारमा हुनुहुन्छ?
1: हजुर। आज चाहिँ कसो गर्दा फोन लाग्यो, सुरुमै लाग्यो, कहिले फोन नलाग्ने है
0: है, हाम्रो फोन त एकदमै खुल्ला हुन्छ त, हाम्रो फोनहरू त सबै खुल्ला हुन्छन् होइन?
1: हो नि खुल्ला हुन्छ, तर यस्तो हो नि त, अब म जस्तो माया गर्ने श्रोताहरू धेरै हुनुहुन्छ होइन,
0: म जस्तो नभन्नु न, म जस्तो नभन्नु न, म जस्तै धेरै मैले हल्का रमाइलो ठट्टा मात्रै गरे हो। अनि बिमला चाहिँ नयाँ नौलो के छ तपाईँको?
1: नयाँ नौलो सबै ठिकै छ, राम्रै छ होइन, अब घाम लागिरहेछ
0: है,
1: एकदम रमाइलो छ, घरैसी काम गरिरहेछौँ होइन,
0: रमाइलो भन्ने चाहिँ घाम लागे मात्रै हुँदो रहेछ होइन, भनेपछि घाम त सधैँ लाग्थ्यो होइन, सधैँ रमाइलो हुँदो रहेछ। एनिवे ठिकै छ, रमाइलो कुराकानी हामी पछि पनि फेरि गर्दै गर्नेछौँ होइन, फेरि फेरि पनि सम्झँदै गर्नु होला। अहिले कुन गीत सुन्न र सुनाउन चाहनुहुन्छ तपाईँ? आजको पहिलो नम्बर है, तर मलाई यस्तो मन परेको गीत हो नि, आज दुईटा छ होइन, सबै गीतहरू मनपर्छन्, आज चाहिँ विशेष गरेर दुईटा गीत बहुत मन परेको गीत हो मेरो लागि होइन, एउटा गीत चाहिँ यही पनि परेको छ। यो गीतको कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
1: अब सुनाउनु पर्दा होइन, विशेष गरी तपाईँलाई अनि प्राविधिकलाई, रेडियो नेपाल होल युनिटलाई नै सुनाउन चाहन्छु अनि साथीहरू।

0: आउनु पर्दाखेरि भोलि जन्मदिन मनाउँदै हुनुहुन्छ धरान निवासी शेखर प्रसाद श्रेष्ठ दाईलाई, अनि जेठ 2 गते जन्मदिन मनाउँदै हुनुहुन्छ ओम मणि सापकोटे दाईलाई, दुवैजना दाईहरूलाई हजुर जन्मदिनको शुभकामना दिन चाहन्छु। अनि साथीहरू सम्झना गर्नु पर्दाखेरि हुनुहुन्छ रमिला बान्तवा, माया बान्तवा, एन्जल प्रसुर बान्तवा, राज बान्तवा, टङ्क किरात, अशोक एवाई, सम्राट सुरुङ, चक्र बान्तवा, अनि हुनुहुन्छ राजेश कुमार महानजी, इगरम चौधरी हुनुहुन्छ, सुमी लिम्बू, गुरसर सुसरा, गगन तेरो ठुमे कान्छ, चन्द्र बस्ने, सरस्वती राई
1: लगायतमा चिन्नुहुने सबैलाई,
0: अनि चिन्ने नचिन्ने सम्पूर्णलाई अब बज्ने गीत सुनाउँदै बिदा हुन चाहन्छु। नमस्ते।
1: ओके बाबाई। विमला याम्फुजी हुनुहुन्थ्यो भेडेटारबाट, अर्को साथी पनि हुनुहुन्छ यही गीतलाई समर्थन जनाउँदै आउनु भएको, को हुनुहुन्छ म उहाँलाई पनि स्वागत गरिहाल्छु। नमस्कार। नमस्कार। नमस्ते, गुड आफ्टरनुन। हजुर एकदमै हिँडिरहनु भएको छ, कता जाँदै हुनुहुन्छ कुन्नी?
2: म घरमै छु है।
1: घरमै भएको मान्छे के एकदमै दौड प्रतियोगिता भइरहेछ क्या त्यहाँ?
2: ए घरदेखि थोरै काम परेर यहीँनिर है नजिकै, यात्रा त छैन त्यही पनि।
1: अहिले कहाँ हुनुहुन्छ तपाईँ?
2: म घरमै छु है।
1: घरमै भन्नाले कहाँको, काठमाडौँको घर हो कि?
2: म भोजपुरको घरमा, म मेखु राई है भोजपुरबाट।
1: भोजपुरबाट है?
2: हजुर।
1: जन्म घर हो कि कर्म घर हो भनेर भन्न मिल्दैन होला होइन?
2: जन्म पनि हो कर्म पनि हो अब यस्तै।
1: रमाइलो हाँस्नु है। ल ठिक छ, एकदमै मिठो गीत बज्दैछ होइन। आज मैले पृष्ठभूमि पनि अलिकति त्यही गीतको आधारमा बनाएको थिएँ होइन। गाँठो कति कसियो होइन, गाँठो कति फुस्कियो मायाको यो डोरीको, शिव परियार र मिलन निवारको मिठो स्वरमा रहेको गीत बज्दैछ होइन, प्रस्तुत गर्दैछौँ हामी। अनि यो गीतको कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ?
2: फुसमा त मिठो बोल्ने तपाईँ अनि हजुरलाई भरपुर सहयोगले गर्दै हुनुहुन्छ, उहाँको लागि बस्ने गीत सुनेर
1: मजाले दिदी हुनुहुन्छ
2: उहाँलाई पनि, अनि बस्ने गीत डेडिकेसन गर्नुपर्दा भोलि बर्थडे मनाउने दाई शेखर प्रसाद श्रेष्ठलाई जन्मदिनको शुभकामना हामी बस्ने गीत सुनाउन चाहन्छु। अनि लक्ष्मी राई, तिलोक त्रिवेणी, एक्सन ब्राज राई, डोमा शेर्पा, सामना तामाङ, लोकमाया सुनार, विनिता सुनवार, अरुण नदी खत्री, नरेन्द्र रिमाल हुनुहुन्छ, हरपल रोशनी, सानो सम्झना, अशोक केवाई राई, प्रतिमा एस पर्सी, अनि अल्का बन्तवा हुनुहुन्छ, राजेश कुमार माझी राई, अजय धनसुर चामलिङ हुनुहुन्छ, अनि आदित्य आचारी, सन्तोष लिम्बू लगायत धेरैजना साथीहरू हुन्छ, इस्माइल अभिरल लगायत सबैलाई बस्ने गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्नु। बाई।
1: ओके बाबाई। उहाँ हुनुहुन्थ्यो मेखु राईजी भोजपुरबाट। अब पनि गीत प्रस्तुत गर्नु अगाडि एउटा कमेन्ट पढ्छु ल, एकदमै सुन्दर लागेको छ मलाई। देवन किशोर अन्जानजीले लेख्नु भएको छ, दिन जस्तो रात हुन्न, अधेरीमा साथ हुन्न, सत्य बोल्नेहरू खास हुन्न, अभागीको त खै के कुरा गरौँ, खाने बेलामा घाँस हुन्न, नबोल्ने मायाको घात हुन्न, भन्नेले त भन्ने गर्छन् आकाशको जुन झार्ने कुरा, पिरतीको मात हुन्न, दिन जस्तो रात हुन्न, एक्लो जीवन खास हुन्न। वाओ, यो मिठो भावनासँगै प्रस्तुत गर्न चाहन्छौँ यो पहिलो साङ्गीतिक कोसेली, गाँठो कति कसियो, गाँठो कति फुस्कियो मायाको यो डोरीको।

0: वास्तवमा मायाको डोरी बाँधिनलाई अथवा कसिनलाई चाहिँ एकातर्फी कसेर मात्र त पक्कै पनि हुँदैन होला, दुई सुर्का राम्रैसँग कस्नुपर्छ होला। मतलब यसको अर्थ बुझिसक्नु भएको छ तपाईँहरूले। र कार्यक्रम म्युजिक क्याफेमा पुनः स्वागत गर्न चाहन्छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट, र तपाईँ सँगै छु आज तपाईँकै साथी म सूर्य मोक्तान। भनेदेखि मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ प्राविधिक दिदी मिनर्वा बज्राचार्यले। र तपाईँ कल गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01 42 11 721 र 42 11 736 तपाईँको लागि खुल्ला भइसकेको छ। र केही कमेन्टहरू पनि पढ्दैछु, कमेन्ट गर्दै गर्नु होला। अझै पनि धेरै कमेन्टहरू आइरहेको छ आज, होइन, एकदमै खुसी छु। र अहिले भने टेलिफोनमा आउनुभएको साथीलाई नै स्वागत गर्न चाहन्छु। नमस्कार।
1: हेलो, नमस्कार दाइ।
0: नमस्कार हजुरको शुभ नाम?
1: मेरो शुभ नाम सुनसरीको बगलरीबाट।
0: सुनसरीबाट भन्ने चाहिँ बुझे हैन?
1: हजुर।
0: अनि नाम चाहिँ बुझिन नि फेरि मैले।
1: नाम त जुनु लामा।
0: जुनु लामा। आमा, पहिला पहिलाको त्यो पुरानो गीत याद आयो नि, जुन त लाग्यो ताराले भन्ने, है, जुनु लामा भन्ने बित्तिकै। अनि सुनसरीमा के गर्दै हुनुहुन्छ तपाईँ?
1: म त ठ्याक्कै भन्नु गर्दा हजुरको कार्यक्रम सुन्दै थिएँ हजुर, अनि फोन लाग्यो दाइ लाग्यो नि हामी।
0: अहिले बोल्दै पनि हुनुहुन्छ मसँग, हैन?
1: हजुर, तपाईँसँग पनि बोलिरहेछु।
0: बोल्दै पनि हुनुहुन्छ, फोन पनि गर्नुभयो, अहिले एकछिनपछि गीत सुन्नुहुन्छ, होइन, त्यो बाहेक भन्न खोजेको के, त्यो बाहेक के गर्नुहुन्छ भनेर सोधेको मैले।
1: यो बाहेक फिल्महरू गर्छु दाइ, हजुरहरूको कार्यक्रम सुन्छु, रेडियो नेपालहरू सुन्छु, यस्तै भन्नुपर्छ।
0: ल, तपाईँको विशेष सुन्ने काममा चाहिँ रेडियो नेपाल सुन्ने पनि परेको रहेछ, एकदमै खुसी लाग्यो, होइन। अब कुन गीत रोज्न चाहनुहुन्छ आफू सुन्न र सुनाउनलाई? तपाईँले कुन गीत छान्नुभयो? काठमाडौँको धरारा एउटा फोटो खिचौला, होइन, यो गीत आज मैले, होइन, सुरज पण्डित एउटा सुदूरको दूरको एकदमै भावना को गीतहरू बनाउने मान्छे, होइन, आज छुट्टै गीत बनाउनु भएको रहेछ। उहाँले भर्खरै मात्रै रिलिज भएको रहेछ, त्यही गीतलाई टपक्क टिपेर ल्याएको छु मैले, होइन, टिपेर मतलब डाउनलोड गरेर बजाउन ल्याएर आएको छु। क कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ? जुनुजी, जुनुजी हराउनु भयो, यद्यपि हामी रेडियोमा छौँ है, सूचना दिनुपर्ने पऱ्यो भने हामी एकदमै, होइन, तयार छौँ सेवा गर्नलाई। अर्को हुनुहुन्छ कोही टेलिफोनमा? नमस्कार। नमस्कार, कहाँ हराउनु भयो? नमस्कार, यद्यपि आउँदै गर्नु होला है फेरि, म कमेन्ट पढ्दै गरौँ अथवा टेलिफोनमा कोही आउँदै हुनुहुन्छ भने आउनु होला। हाम्रो टेलिफोन नम्बर हो 01 42 11 721 र 01 42 11 736। जुनु लामाले गीत रोजिसक्नु भएको छ, तपाईँले समर्थन जनाउन सक्नुहुनेछ। नमस्कार
2: सर। नमस्ते। नमस्कार।
0: नमस्ते जी, तपाईँ कहाँ हराउनु भएको यसरी?
2: धेरै हराइयो, धेरै हराइयो, कल लाग्छ तर उठ्दैन, कहिले कलै लाग्दैन, यस्तै हराउने काम हो नि, तर सुनेर त साथ दिइरहेको
0: छु नि सर। कस्तो
2: अनि मिठो आँसु गुन्जिरहेको छ नि त जहिले पनि
0: रोशनजी।
2: एक हप्ता भए पनि एक हप्तामा अब चार दिन छुट पाए जस्तै हुन्छ कि
0: है रोशनजी, कस्तो बिरह पोख्नु भयो क्या, होइन,
2: कार्यक्रमै अब अन्त्य हुन सक्छ, त्यही भएर वर्णन गर्नुभन्दा पनि हजुरको हाँसो एकदमै ठिक छ भन्छु।
0: रोशनजी, मेरो हाँसोको त प्रशंसा गर्नुभयो, त्यो छुट्टै कुरा छ, होइन, कहिले फोन लाग्दैन, होइन, कहिले फोन लागे पनि उठ्दैन भनेर जुन बिरह पोख्नु भयो नि, कस्तो लाग्यो नि दिलमा। यद्यपि एकदमै मिठो गीत सुनेर त्यो दिलमा लागेको चोट, एकदमै चोटको व्यथा हुन्छ नि, त्यो दुखाइ हुन्छ नि, एकदमै कम गरौँ ल।
2: मिठो गीत,
0: मिठो गीत बज्दैछ, कसलाई सुनाउन चाहनुहुन्छ?
2: विशेष त अब हजुर लगायत

0: प्राविधिकमा रहेर साथ दिइरहनु हुने हाम्रो प्राविधिक मित्र अनि रेडियो इन्टरटेन परिवार सबैको लागि पनि मिठो सम्झना माया हजुरहरू सबैमा भन्न चाहन्छु। अनि साथमा हुनुहुन्छ अब भोलिको दिन जन्मदिन मनाउनुहुने हाम्रो भसुरको भाइ हुनुहुन्छ प्रवीण मगर अनि धरानको दाई एकदमै मिडियालाई धेरै माया गरिरहनुहुने हाम्रो है दाई अब ज्येष्ठ नागरिक पनि भइसक्नु भएको छ हाम्रो शेखर प्रसाद श्रेष्ठ दाईको पनि जन्मदिन परिरहेको छ। उहाँहरू दुवैलाई अग्रिम जन्मदिनको पनि शुभकामना दिन चाहन्छु। अनि साथमा हुनुहुन्छ हाम्रो आशिष नयन बस्नेत अनि मन्जु थापा अमित अनन्त सुन्दर एक्सन विराज वरुण चञ्चाले हुनुहुन्छ अनि राजेश शर्माजी योगेन्द्र बस्नेत टिकाराम राई छोरी प्रतिमेन जाई प्रदीप अनि टेक बाटो पुमा राई राजगले मगर शम्भु पटवाल बहिनी अभागी रमिला अल्का वान्तावा हुनुहुन्छ अनि सागर पुमा एम चामलिङ अनि गगन तेरातमेकान्छ चन्द्र बस्ने दत्त बाटो थापा कुमारी योङहाङ सुमी लिम्बू गुरास्वर सुसारा एन्जल तसिरा बान्तावा राज बान्तावा दाई शङ्कर कार्की मनको साथी जीवन कार्की दाई हुनुहुन्छ अरुणति खत्री अनि नाम छुटेको अब धेरै साथीहरू पनि छ सबिना मगर हरपरोशनी अनि मन्जु मुखिया अनि नाम छुटेका धेरै साथीहरू पनि छ सबैको लागि भन्दै छुट्टिन्छु। नमस्ते।
1: ओके बा भाई रोशन फुलहाङ राईजी हुनुहुन्थ्यो इलामबाट। अब भने म केही कमेन्टहरू पढ्न चाहन्छु ल यो गीतको लागि। मनिषा बान्तवा मनुजीले लेख्नु भएको छ हेलो नमस्ते मिठो आवाजको धनी सूर्य दाई आराम हुनुहुन्छ भन्नुभएको छ। म सिलसिला मिडिया ग्रुप नेपाल प्रवासको सदस्य मनिषा बान्तवा भोलि जन्मदिन मनाउनु हुने छत्र याम्फुलाई अग्रिम शुभकामना भन्नुभएको छ मेरो तर्फबाट पनि हाम्रो तर्फबाट पनि हाम्रो संयुक्त तर्फबाट एकदमै शुभकामना छ। अब बजनगीत चाहिँ कल्पना साम्पाङ सुस्मिता फागु लिम्बू मिसिङ रेवत राम नारायण बिडारी श्री आङ्बुदाङ ओ आम्बुहाङ लिम्बू आशिष नयन बस्नेत र नानु सरगम भोजपुरेलाई पनि अब बजनगीत सुनाउन चाहनु भएको छ। मैले गलत उच्चारण गरेछु भने सच्याएर बुझ्नु होला है। यो थर अलि लामो थियो। सायमा राईजीले लेख्नु भएको छ हेलो गुड आफ्टरनुन भन्नुभएको छ उहाँले खोटाङबाट। अब बज्ने चाहिँ सहयात्री सरु अलिसान अलिना एक्सन विराज राई आशिष नयन अनि त्यस्तै गरेर रियम रुबी बान्तोबा नम्रता राई पूर्णबहादुर थुलुङ कुमार प्रजा अनि यस्तै गरेर उहाँलाई चिन्नुहुने धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ अनि उहाँले सुनाउन चाहनुभएको छ रेडियो नेपाललाई आजको दिन शुभ रहोस् भन्दै सम्पूर्ण साथीहरूलाई सम्झेको छु र सबैको भलो चाहने मान्छे रेडियो नेपालको जय होस् भन्दै उहाँले लेख्नु भएको छ यो सुन्दर कमेन्ट। राजाराम रायमाझीजीले पनि लेख्नु भएको छ नमस्कार सूर्य सर राजाराम रायमाझी पालुङ शिखरकोटबाट। अब बज्ने गीत चाहिँ किशोर रायमाझी लवली छोरा रामराजा रायमाझी दक्षिणकालीको सुखराम लामा नरेन्द्र रिमाल मुना मुखिया सुमी लिम्बू सृजना मुखिया अरुण नदी खत्रीलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। सबिना विश्वकर्माजीले चाहिँ सिन्धुलीबाट लेख्नु भएको छ यो कमेन्ट र उहाँले सम्पूर्ण साथीहरूलाई र आफ्नो परिवारलाई सुनाउन चाहन्छु भन्नुभएको छ। गोले आपाको छोरीले लेख्नु भएको छ उहाँले पनि सन्चै हुनुहुन्छ भन्नुभएको छ। उहाँ चाहिँ उहाँले उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु अब बज्ने गीत भन्नुभएको छ। उहाँले दोलखाबाट लेख्नु भएको रहेछ यो कमेन्ट। त्यस्तै गरेर अरुणदी खत्रीजीले पनि बुढा नीलकण्ठ पासीकोटबाट उहाँले चाहिँ यो कमेन्ट लेख्नु भएको छ। राजाराम रायमाझी प्रवीण जोशी छत्र याम्फू विमला याम्फू दिलो सानो याम्फू सानो सम्झनामा सम्झना भन्दै अब बज्ने गीत सुनाउन चाहनु भएको छ। हामी प्रस्तुत गर्न चाहन्छौँ अहिले चाहिँ यो दोस्रो साङ्गीतिक कोसेली काठमाडौँको धरारा एउटा फोटो खिचौँला टाढा भए सम्झना त्यही फोटो हेरी बसौँला। यो गीतमा आवाज रहेको छ सुरज पण्डित र सुजाता चापागाईको।

0: सुरज पण्डित र सुजाता चापागाईको आवाजमा थियो यो मिठो गीत। वास्तवमा सुरज पण्डितले सुदूरको आवाजहरू बोलिरहनु भएको छ, त्यहाँको जनआवाज होइन त्यहाँको समस्याहरूको बारेमा धेरै गीतहरू बनाउनु भएको छ। उहाँ अहिले काठमाडौँको धरहरासम्म आइपुग्नु भएको रहेछ, एकदमै खुसी लाग्यो। तर त्यताको कुराहरू चाहिँ नबिर्सिनु होला, मेरो यो अनुरोध हो। उहाँले सुन्नु भएको छ, सुन्नु भएको छैन आफ्नो ठाउँमा छ, तर उहाँको गीतहरू साह्रै राम्रा छन्। म खुलेर तारिफ गर्न चाहन्छु सुरज पण्डितको। र कार्यक्रम म्युजिक क्याफेको करिब करिब अब हामी अन्ततिर आइसकेका छौँ, कमेन्टहरू पढ्नेछौँ र दुईजना साथीसँग कुराकानी पनि गर्नेछौँ। अहिले कोही हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई स्वागत गरिहाल्छु। नमस्कार। नमस्कार।
1: हेलो।
0: हजुर नमस्कार।
1: नमस्कार।
0: हजुरको शुभ नाम के पर्यो होला?
1: मेरो नाम प्रतिमा।
0: प्रतिमा के होला?
1: मैले प्रतिमा स्पर्शी भन्ने गर्छु, अनि साथीहरूले पनि त्यही भन्ने गर्नुहुन्छ।
0: हो प्रतिमा स्पर्शी जी, सुन्दर नाम छ एकदमै। कहाँबाट कल गर्दै हुनुहुन्छ अहिले?
1: म ठ्याक्कै उदयपुरबाट। दाइ
0: उदयपुरमा हुनुहुन्छ है?
1: हजुर
0: उदयपुरमा। एकदमै ठिक छु। उदयपुरमा उदाउनु भएको प्रतिमा स्पर्शी जी, कति वर्ष भयो होला? मैले तपाईँको उमेर
1: तपाईँको उमेर
0: सोधे होइन, तपाईँ उदयपुरमा उदाउनु भएको कति वर्ष भयो भनेर सोधेको बिस्तारै भन्ने हो। अलिक छिटो छिटो भन्नुहुन्छ कि भन्ने लागिरहेको थियो हामीलाई। अनि ठिकठाक छ नि सबै? यो त रमाइलो कुराकानी मात्रै हो होइन। अब एउटा आज चाहिँ मैले तपाईँलाई गीत छान्न दिइनँ होइन, हामीसँग धेरै समय उपलब्ध छैनन् होइन। एउटा गीत चाहिँ प्रस्तुत गर्न चाहन्छु, अहिले नयाँ नेपाली चलचित्र परालको आगोको एउटा सेन्टिमेन्टल गीत छ होइन। रेडियो नेपालमा म्युजिक क्याफेमा, रेडियो नेपालमा त बजिहाल्छ, म्युजिक क्याफेमा अलि सेन्टिमेन्टल गीत नबजेको धेरै भएको थियो होइन। यो गीत छोडेर जाँदैछु, कसलाई सुनाउन चाहन्छु चाहनुहुन्छ तपाईँ?
1: विशेष गरी हजुर हाम्रो टेक्निसियन मित्र नेपाली दाजुमै नै बाँकी गर्छु, बबिटेस अनि गीत पनि सुन्नु होला। अनि अब साथीहरूलाई सम्झाउनु पर्दा शेखर प्रसाद प्रेस भाइको बर्थडे आइरहेको रहेछ होइन, तर हामी त त्यहीँ होला एडभान्स पनि ह्याप्पी बर्थडे अनि सम्झना। अनि साथी मन कुमारी कान्छी कुलुङ अनि मेखु राई, अनि त्यसै गरी हुनुहुन्छ सह यात्री सरहरू लवली किरात राई गगनतिर थिमी कान्छ, अनि त्यसै गरी आशिष नयन आन्जीव बान्तावा अनि दाई चन्द्र बस्ने यता रत्नबहादुर थापा लगायत थुप्रै साथीहरू हुनुहुन्छ, सबैलाई मिठो सम्झना भन्दै सुत्न चाहन्छु ल। के बाई?
0: ओके बाबाई। उहाँ हुनुहुन्थ्यो प्रतिमा स्पर्शीजी उदयपुरबाट। अर्को आजको लागि अन्तिम साथीसँग कुराकानी गर्दैछौँ। नमस्कार। नमस्कार।
2: हेलो नमस्ते।
0: लासो होइ फ्याफुल
2: लासो लासो जे जे
0: तिलो बोला हाल खबर ल ठिक छ। आज एकदमै सुन्दर गीत होइन, एकदमै भावनात्मक गीत छोडेर जान्छौ, छोडेर जाँदैछु होइन, एकदमै भावनात्मक गीत छ है। मैले चाहिँ अघि पनि दुईचोटि जति यसको भिडियो हेरेँ होइन, विजय बरालको के अरे विजय बरालको होइन है यो आयो, एकजना हाम्रो गायक हुनुहुन्छ नि हिरो नायक, उहाँको नाम कस्तो ठ्याक्कै बिर्से है यति बेला, माफी चाहन्छु म यति बेला होइन। उहाँको गीत उहाँको अभिनय छ होइन, सुहाना थापाको, सुहाना थापा हुनुहुन्छ उहाँसँग होइन, प्रकाश सपुतजी है पहिला आयो नि होइन, अघि तपाईँ र मेरो हाँसोले मैले बिर्सेको नि, अहिले सम्झिहालेँ नि मैले। प्रकाश सपुत र सुहाना थापा, प्रकाश सपुत र सुहाना थापाको चाहिँ यो गीतमा फिचरिङ रहेछ होइन, एकदमै राम्रो लाग्यो। धेरै चर्चा गर्नुभन्दा अगाडि अब समय धेर छैन होइन, नाम फटाफट लिनु होला आशिषजी आजलाई।
2: एकदमै सुरेश सर हाम्रो कमला मुखियाले नमस्कार भन्दै हुनुहुन्छ रहेछ, अब टाइम पनि छैन है, सबै साथीहरूलाई सम्झना एकैमिसमा भन्दै छुटिन्छ है।
0: ओके बा भाइ वा यस्तो बुझकी श्रोता हुनुपर्छ क्या होइन। एनिवे अब भने अन्तिम चरणमा केही कमेन्टहरू पढ्न चाहन्छु, पुरै कमेन्ट पढ्न सकिनँ भने नाम भए पनि उच्चारण गरेर चाहिँ जान्छु है। तपाईँको लवली किरात राईजीले लेख्नुभएको छ, फ्याफुल्ला मोक्तान जो जो म पनि सुन्दैछु है भनेर उहाँले धेरै साथीहरूलाई सुनाउन चाहनुभएको छ। रमिला बान्तोवा राईजीले पनि उहाँले कार्यक्रम सुन्दैछु सूर्य दाई भन्नुभएको छ, लामो कमेन्ट लेख्नुभएको छ सुनसरीबाट। उहाँले सम्पूर्ण साथीहरूलाई उहाँको चिन्नुहुने उहाँलाई चिन्नुहुने सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ। पृथक कुलुङ विवशजीले पनि होइन, उहाँले उहाँलाई चिन्नुहुने धेरै साथीहरूको नाम मेन्सन गर्नुभएको छ, उहाँहरू सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ विवश कुलुङ पृथकजीले। अनि कमला मुखियाजीले पनि हामीलाई कमेन्ट लेखिरहनु भएको छ, वसन्त लामाले, मुना मुखियाजीले, अनि कमला मुखियाजी, दिलसा राईजी, अनि पारघरी पञ्चजीले पनि हामीलाई कमेन्ट लेखिरहनु भएको छ, मित्र आलेजीले, मिसिङ रेवतजीले, अनि चक्र बान्तवा राईजीले, अनि कार्यक्रम गजब लाग्यो दाए भनेर लेख्नु भएको छ, मैले उहाँको नाम चाहिँ थाहा पाइनँ ल, माफी चाहन्छु। सृजना मुखियाजी, अनि धर्मराजजी, वसन्त लामाजीको फेरि अर्को कमेन्ट देखिरहेको छु, तपाईँहरूले यति धेरै माया गरेर कमेन्ट गर्नुहुन्छ, फोन गर्नुहुन्छ, साथ दिनुहुन्छ, एकदमै खुसी लाग्छ। आजलाई कार्यक्रम म्युजिक क्याफेबाट नचाहँदा नचाहँदै पनि छुटिएर जाने बेला भइसकेको छ, जाँदा जाँदै तपाईँलाई बिरही बतास चल्छ मनको कुना कुना, अधमरो हुँदो रहेछु म त दैव उबिना, स्वरूप राज आचार्यको आवाजमा रहेको यो मिठो गीत तपाईँलाई छोड्दै आजको कार्यक्रमबाट प्राविधिक दिदी मिनोरबा वज्राचार्य र म सूर्य मोक्तान छुटिएर जाँदैछु। अहिले 2 बजे देश विदेशका ताजा खबरहरू अङ्ग्रेजी भाषामा सहकर्मी कौशल घिमिरेको साथमा सुन्न नभुल्नुहोला भन्दै आजलाई छुट्टिन्छौँ। हवस् त, नमस्कार।

0: के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।

जीवन संघर्ष र सफलताका कथा व्यथाको संगालो कार्यक्रम आजका नारी हरेक साताको बुधबार बिहान 8:15 बजे केवल रेडियो नेपालमा सुन्न नभुल्नुहोला कार्यक्रम आजका नारी।

0: निकटमा प्रहरी विकटमा प्रहरी जहाँ पनि जहिले पनि तपाईँको सेवा र सुरक्षामा नेपाल प्रहरी
1: नेपाल प्रहरीका काम कारबाहीसँगै सुरक्षा सूचना र चेतना समेटिएको प्रहरी कार्यक्रम हरेक सोमबार र बिहिबार साँझ 7:45 बजे रेडियो नेपालमा सुन्नुहोला।
2: आफन्तसँगको भेट त सधैँ हुन्छ,
3: तर मीडिया मार्फतको भेटको मजा नै अर्कै।
2: के तपाईँ आफ्ना आफन्तहरूलाई केही कुरा भन्न चाहनुहुन्छ हाम्रो आवाज मार्फत? यदि चाहनुहुन्छ भने मेल गर्न सक्नुहुनेछ कार्यक्रम फ्यान बक्समा।
3: प्रत्येक शुक्रबार दिउँसो 1:20 देखि करिब 2 बजेसम्म सुन्न सक्नुहुन्छ अनिता आचार्यको साथमा कार्यक्रम फ्यान बक्स।
2: कार्यक्रम फ्यान बक्स
4: झन्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
8: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
7: सही भन्यो सुन्ताली, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
9: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौँ,
8: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौँ।
10: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
11: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
12: नागरिक लगानी कोष,

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम एफ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइरालाई स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि लोकगीतहरू सुन्न सक्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम सेलगार सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान राजेश पाल राईको स्वरमा, राजकुमार बगरको रचना रहेको छ भने बेबी अनुरागीको

अहिले सुनायौ लोकगीत विष्णु कुमारको स्वर तथा संकलनमा। अब सुनाउँदैछौ यो अर्को गीत सुदन शर्मा र ओबी सुल्टीको स्वरमा, सुदन शर्माको संकलन रहेको छ।

अहिले तपाईँ रेडियो नेपालबाट लोकगीतहरू सुनिरहनु भएको छ। भर्खरै सुनायौँ तीर्थकुमारीको स्वरमा कालीप्रसाद गणको सङ्कलन रहेको थियो। अब सुनाउँदैछौँ तुलसीराम नेउपानेको स्वर तथा सङ्कलनमा यो अर्को लोकगीत।

अहिले सुनायौँ बुद्धकृष्ण लामिछाने र मच्छेश्वर सापकोटाको स्वर, मच्छेश्वर सापकोटाको सङ्कलन. अब सुनाउँदैछौँ युक्त गुरुङको स्वरमा रहेको यो अर्को गीत, दीर्घसिंह बमको सङ्कलन रहेको छ.

अहिले सुनायौँ पूर्ण बहादुर गन्धर्वको स्वर तथा सङ्कलनमा यो अर्को लोकगीत. अब सुनाउँदैछौँ सीताराम दास बोरियाको स्वर, इन्द्र नेउपानीको सङ्कलन.

अहिलेलाई लोकगीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ पदम नवीन सावित्री र शान्तिको स्वरमा रहेको यो गीत क्षेत्र गुरुङको सङ्कलन रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि दनुवार भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
2: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाउँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
7: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
8: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी र इरानले युद्ध अन्त्यका लागि विभिन्न माग समावेश गरी ल्याएको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार। मध्य पश्चिममा अझ तनाव बढ्न सक्ने आशंका। अब समाचार विस्तारमा। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपालको संविधानको धारा 95 बमोजिम आज अपरान्ह 4 बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुहुने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो। संघीय संसदको बर्खे अर्थात् बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसद सचिवालयका अनुसार आज अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज 2 बजे बस्ने छुट्टै पहिलो बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश हुँदैछन्। यसै गरी अपरान्ह 4 बजे बस्ने संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकका लागि संघीय संसदका सदस्यहरूलाई 3:45 बजेभन्दा अगाडि नै प्रतिनिधि सभा कक्ष बहुउद्देश्य कक्ष सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ। संघीय संसदको संयुक्त बैठकको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन सुरु भएको छ। आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरू आआफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सुकुम्बासी बस्ती व्यवस्थापन अध्यादेश लगायत विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको आकस्मिक समयमा सांसदहरूले आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश ल्याइएको भावी प्रधान न्यायाधीशको सिफारिसमा प्रचलित अभ्यास र परम्परा तोडिएको भनी चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जनताको हित समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभाको 21 अधिवेशन शुभारम्भको अवसरमा आज सभालाई सम्बोधन गर्दै उहाँले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको आवश्यकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखी छलफलमा सहभागी हुन आग्रह गर्नुभयो। विगतमा विधेयकको निरन्तरता कायम गर्न नसक्दा मुलुकमा तत्कालीन आवश्यकता सम्बोधन गर्ने महत्त्वपूर्ण विधेयक निष्क्रिय हुन पुगेको सन्दर्भ उल्लेख गर्दै उहाँले तालिकाबद्ध बैठक सञ्चालन समयमै विधेयक दर्ता समितिको सक्रियता र सरकारको सहयोगले मात्र संसदको कार्यक्षमता बढ्ने बताउनुभयो। अध्यक्ष दाहालले यसै अधिवेशनबाट संसद बैठकको प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाको सुरुवात गरिएको पनि जानकारी दिनुभयो। नेपाल राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्ष 2083-84 पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डाक्टर सोनी मुवाग्लेलाई बुझाएको छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्व पौडेलले आज अर्थमन्त्री वाग्ले समक्ष सो प्रतिवेदन बुझाउनु भएको हो। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि ब्याङ्कले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले यही वैशाख 29 गते भित्र नतिजा सार्वजनिक गर्न अन्तिम समय सीमा दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको छ। कक्षा 10 का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो। सरकारले वैशाख 29 गतिभित्र एसईको नतिजा सार्वजनिक गर्न अन्तिम समय सीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो। बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा कसरी हेर्ने भन्ने बारेमा जानकारी दिएको छ। कार्यालयले नतिजा हेर्न एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नतिजा हेर्न सकिने व्यवस्था गरेको छ। गत चैत 19 गतेदेखि देशभरका 1,966 परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको थियो। यस वर्ष 512,421 विद्यार्थीले र जापानको एक परीक्षा केन्द्रबाट 23 विद्यार्थी परीक्षामा सहभागी हुन आवेदन दिएका थिए। बाजुरामा खोलामा डुबेर एक बालक बेपत्ता भएका छन्। जिल्लाको हिमाली गाउँपालिका एक कुबाडी खोलामा नुहाउने क्रममा 14 वर्षीय नवराज थापा बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख नायब उपरीक्षक इक्वाल हवारीका अनुसार नवराज आफ्ना 4 साथीसँग खोलामा नुहाउन गएका बेला अचानक खोलाले बगाएर बेपत्ता भएका हुन्। घटनापछि स्थानीय बासी र प्रहरीको टोलीले तत्काल खोजी कार्य सुरु गरेको भए पनि हालसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ। उहाँले बालकको खोज तलास जारी रहेको जानकारी दिनुहुँदै खोलाको बहाव बढेका कारण खोजीमा केही कठिनाई भइरहेको पनि बताउनुभयो। सार्वजनिक सेवा प्रभावलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन सुरु भएको छ। सरकारले आजदेखि जेठ 1 सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयहरूमा सरसफाई सप्ताह सुरु गर्न थालेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। यस राष्ट्रिय अभियानको औपचारिक शुभारम्भ आज बिहान भएको हो। अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 उल्लेख छ। बैतडीको महाकाली किनारमा भइरहेको उत्खनन प्रति जिल्ला प्रशासन कार्यालय बैतडीले निगरानी थालेको छ। पञ्चेश्वर गाउँपालिका 4 जगतडा क्षेत्रमा आज उत्खननको काम भइरहेको छ। पाटन पञ्चेश्वर सडक खण्ड स्तर उन्नतिको लागि महाकाली नदीबाट बालुवाजन्य सामग्री निकाल्ने काम भइरहेको छ। मेलौलीदेखि पञ्चेश्वरसम्मको सडक स्तर उन्नतिको जिम्मा पाएको कन्काई कुमार जीवीले नदी उत्खनन गरिरहेको बताएको छ। गाउँपालिकाका अनुसार सडक निर्माणका लागि आवश्यक बालुवाजन्य सामग्री सङ्कलन गर्न मात्रै कार्यपालिका बैठकबाट निर्णय गरेर गत पुछदेखि निर्माण कम्पनीलाई उत्खननको अनुमति दिएको हो। तर निर्माण कार्यका नाममा ढुङ्गा गिटी लगायत अन्य सामग्री समेत उत्खनन भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले निगरानी कडा बनाएको हो। रौतहटको गुजरा नगरपालिकाको पल्टुवा र जुगौलिया जोड्ने पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीय बासिन्दा दैनिक शास्ति खेप्न बाध्य छन्। सम्बन्धित निकायको व्यवस्था र निर्माण कम्पनीको ढिला सुस्तीका कारण निर्माण सुरु गरिएको 9 वर्षसम्म पनि पुल निर्माण कार्य सम्पन्न हुन नसकेको सरोकारवालाहरूको भनाइ छ। रौतहटबाट संवाददाता रूपेन्द्र पटेलको यो रिपोर्ट।
4: रौतहटको गुजरा नगरपालिका वाडा नम्बर 7 रहेको जुगौलिया र पल्टुवा जोड्ने लमाहा खोलामा निर्माणधीन पुल लामो समयदेखि अलपत्र परेको छ। 2073 चैतमा शिलान्यास भएको 3 स्पानको पुल 2075 चैत मसान्तभित्र सक्नुपर्ने थियो, तर पुल हालसम्म अलपत्र हुँदा स्थानीय बासिन्दा भने शास्ति खेप्न बाध्य भएका छन्। 6,25,00,000 लागतमा पप्पु शिवशङ्कर जेबी कन्स्ट्रक्सनले ठेक्का लिएको सो पुलको हाल 3 स्पानको संरचना मात्र निर्माण भएको छ। पुल निर्माण अधुरै रहदा स्थानीय बासिन्दा दैनिक आवत जावतमा समस्या झेल्न बाध्य भएका छन्। वर्षायाममा झन जोखिम बढ्ने गरेको उहाँहरूको भनाइ छ। गुजरा नगरपालिका वाडा नम्बर 7 वाडा अध्यक्ष अब्दुल काले पुल नबन्दा स्थानीयले टाढाबाट घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो।
5: आवश्यकता वाकेमा बडा जुलाली भयो, यदि कभी पानी आवले त हामीको आना जाना भी सब बन्द भइहाल्यो।
4: यस्तै गुजरा नगरपालिकाका समाजसेवी शेख बद्रुद्दिनका अनुसार वर्षायाममा 5 मिनटको बाटो 3-5 किलोमिटर टाढाबाट घुमेर जानुपर्ने बाध्यता रहेको बताउनुभयो।
5: वर्षाको समयमा घटना त धुकेथे, पानी घटना सबै 5 मिनटको बाटो अगर पल्टुवा 3 किलोमिटर घुम्छ।
4: पुल निर्माणको कार्य सुरु भएको झन्डै 9 वर्ष बितिसक्दा समेत पुल नबन्दा स्थानीयमा निराशा छाएको छ। सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका सूचना अधिकारी सञ्जय यादवले निर्माण कम्पनीले एकै पटक धेरै पुल निर्माणको ठेक्का लिँदा काम प्रभावित भएको बताउनु भयो।
5: निर्माण व्यवसायीले 4-5 वटा पुलको ठेक्का लियो, कार्य बुझ्ने गर्दा उसले समयमा काम गर्न सकेन। हाम्रो मिटिङ हुँदाखेरि नै आउँदो चैतभित्र निर्माण कार्य सम्पन्न गर्छु भनेर उहाँले प्रतिबद्धता गर्नुभएको
4: छ। वर्षौंदेखि अधुरो रहेको पल्टुवा जुगौलिया पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा शास्ति खेप्न बाध्य छन्। सम्बन्धित निकायले 2083 चैत मसान्त भित्र काम सक्ने चेतावनी दिए पनि हालसम्म काम सुरु नहुँदा स्थानीयको निराशा भने घटेको छैन। रुपेन्द्र पटेल, रौतहट।
0: पुल निर्माण अलपत्र स्थानीयलाई शास्ति, रूपेन्द्र पटेलको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले युद्ध अन्त्यका लागि विभिन्न माग समावेश गरी ल्याएको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार्य भन्दै खारेज गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। ट्रम्पले इरानले आणविक कार्यक्रम अन्त्य र युरेनियमका विषयमा अमेरिकी प्रस्ताव सम्बोधन नगरे इरान विरूद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी पनि दिनु भएको छ। इरानले सबै मोर्चामा युद्धको तत्काल अन्त्य, इरानी बन्दरगाहहरूमा अमेरिकी नौसेनाको नाकाबन्दी रोक्ने र इरानमा थप आक्रमण नगर्ने ग्यारेन्टीको माग समावेश गरी मध्यस्थताकर्ताको रूपमा काम गर्ने पाकिस्तान मार्फत प्रस्ताव पठाइएपछि ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो। ट्रम्पको प्रतिक्रियापछि मध्य पश्चिममा थप तनाव बढ्न सक्ने आशंका बढाएको अधिकारीहरूले बताएका छन्। अमेरिका र इजरायलले फेब्रुअरीमा सुरु गरेको युद्ध अन्त्य गर्ने वार्तालाई सहज बनाउन गरिएको युद्धविराममा कहिलेकाहीँ दुवैतर्फबाट गोलाबारी भए पनि धेरै हदसम्म पालना गरिएको छ। यस हप्ताको सुरुमा ट्रम्पले इरानमा युद्ध चाँडै समाप्त हुने कुरा दोहोर्याउनु भएको थियो। र हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको प्रभावका साथै पूर्वी भूभागको उपल्लो वायुमण्डलमा रहेको न्यूनचापी रेखाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको वर्षीय अधिवेशन अर्थात् आजदेखि सुरु हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने, यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, र इरानले युद्ध अन्त्यका लागि विभिन्न माग समावेश गरी ल्याएको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार, मध्य पश्चिममा थप तनाव बढ्न सक्ने आशंका। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा संचार सुन। संघीय संसदभित्र प्रतिनिधि सभा तसो राष्ट्रिय सभा संयुक्त बैठक अग्नि सुरु भइसी दारालिक प्रतिनिधि सभा तसो राष्ट्रिय सभा अग्नि बस्दा छुट्टा छुट्टै पहिला बैठकमा सरकारले आनलाई 8 अध्यादेश बुझाल रचिक। संघीय संसद सचिवालय सार्वजनिक कर कामक सूची अनुसार प्रधानमन्त्री बालेन्द्र शाह सार्वजनिक खरिद दोस्रा संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारी पदमुक्ति बारे विशेष व्यवस्था अध्यादेश 2083 तसो संवैधानिक परिषद काम कर्तव्य अधिकार अंश कामक विधि पहिला संशोधन अध्यादेश 2083 बुझातिर यस भने अर्को मन्त्री लखेसुरा उये संघिक ऐन संशोधन कर्लर अध्यादेश बुझातिर छ। बैठक अग्नि भैधरली मन्त्री परिषदक आज बस्ला बैठके आर्थिक वर्ष 2083-84 लागि सरकार नीति तसु कार्यक्रम स्वीकृत गरिरहेलिक। संघीय संसदक बर्खे वा बजेट अधिवेशन आज सुको सुरु अखिरैलिक। संघीय संसद सचिवालयक अनुसार आज बिहारको 4 संघीय संसदक संयुक्त बैठक बस्छ। प्रतिनिधि सभा तसु राष्ट्रिय सभा संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालक संविधानक धारा 95 अनुसार सरकारक आइलार आर्थिक वर्ष नीति तसु कार्यक्रम तहर्चिक। दुईटाक संयुक्त बैठकलाई रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्दिर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक सभापति रवि लामिछाने खतरा आख्ल ठाउँमा बस्ल मानुसलाई जोगल्ला ठाउँमा सारिको जग्गा जमिन नयाँख्लै लालपुर्जा मिलादिलार प्रक्रिया आगु बढ्ल बाजिरेलक। रासोपाक पार्टी संसद सरकार समन्वय समिति आज काठमाडौँमा आयोजना गर्ल विपद खतरा हटालार अंशो व्यवस्थापनबारे नीति मन्थन कर्ला कार्यक्रममा सभापति लामिछाने लरी किनारमा बाढी तसु पैरा खतरामा रहल मानुसलाई पहिला थरीको मिलाल बाजल रहे। सभापति लामिछाने मानुसक भावनासँगै जोडन्जेल विषयलाई राजनीतिक हतियार बान्या गलत अख्ल बाजिरेल। उतै पूर्व पश्चिम राजमार्ग भित्र पश्चिम नवलपरासी खण्डमा बाटक सीमा मेचीको बानाल घट्ट हराल घट्याले सुरु कर्ल रहेछ। बर्दघाट नगरपालिकै बाटक दायाँ बायाँ 82 भिटर पर्लार अस्थायी अंश स्थायी घट्ट हराल घटालार अभियान चारचारो पारिरेलिक। बर्दघाट नगरपालिका मुख्य शम्भुलाल श्रेष्ठ धेरै पल्ट सूचना दिएको उचीको मानस लखलाई आफ्नै हट्याले अनुरोध कर्ल अंशो बाटक अधिकार खाली कार्य नगर काम रहल बाजल रहेछ। सार्वजनिक सेवा ढिलारलाई मर्यादामा रहेको स्वच्छ तसु वातावरण अनुसारक बानाले आजसोको सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह चाल्याले सुरु भइरहेलिक। सरकारले आजसोको जेठ 1 गतेसम्म सङ्घ प्रदेश तसु स्थानीय तहक सेवी कार्यालयमा सरसफाई सप्ताह सुरु गरेले थाल हो। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालय एकता विशेष बाट देखाती सङ्घीय मन्त्रालय सो स्थानीय तह समक्ष सेवी निकायले यी अभियानमा आगु सरेले निर्देशन दिल र छाट यी राष्ट्रिय अभियानले सरकारी निकाय मा चुटेक लागतमा धेरै भन्दा धेरै फल पाइलारको सरसफाई मापदण्ड काम अनुसार व्यवहारमा कर्ला लक्ष्य सरकारले जारी कर्ला सरसफाई सप्ताह चालालार बारे मार्गदर्शन 2083 उल्लेख कर्ल रचिक। सप्ताहग्ने अवसरमा स्वास्थ्य तसु जनसङ्ख्या मन्त्री निशा मेहताई आज बिहानी वीर अस्पतालकबाट सुरुवात गर्ल रहेछ। मन्त्री मेहताई सफा कर्लार अभियान मुलुकभरिक सरकारी अस्पताल तसु सरकारी कार्यालयमा चालालार बाजल रहेछ। ओखरक अनुसार आज एकै समयमा मुलुकभरिक सेवे अस्पतालमा सरसफाई अभियान सुरु गर्ल रहेछ। नेपाल राष्ट्र बैङ्कले आइलार आर्थिक वर्ष 2083-84 पुरा बजेटक लागि समीक्षा प्रतिवेदन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बुझाल रचिक। नेपाल राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्व पौडेलले आज अर्थमन्त्री वाग्ले सामु उसे प्रतिवेदन बुझाल हो। नेपाल राष्ट्र बैङ्क ऐन 2058 अनुसार सरकारक वार्षिक बजेट ठिक गरेले बैङ्कले मुलुकक आर्थिक तसु वित्तीय अवस्थाको बारेमा नेपाल सरकार आगु एकता प्रतिवेदन बुझालार व्यवस्था रचिक। राष्ट्रिय परीक्षा बोर्डले यी वर्षक माध्यमिक शिक्षा परीक्षा एसईईको रिजल्ट सार्वजनिक कर्लार काम लास्ट चरणमा पुरारे लेख। सरकारले यी वैशाख 29 गते भित्र रिजल्ट निकालेलाई लास्ट समय सीमा दिनेछ। बोर्डले चारचारो काम कर्ल हो। परीक्षा नियन्त्रक तुकराज अधिकारी अनुसार एसईईको रिजल्ट लागि लगभग सेबे काम करिसिदाल तसु किछु प्राविधिक समस्या न्यायनेमा आइलार कानुसम्ममा रिजल्ट निकाल्लार बाजल रहेछ। बित्ल समयमा जाँच सिद्धल 3 रिजल्ट निकाल्लार कर्ल बोडे यी पल्टा भने 1 रिजल्ट निकाल्दै लाग्ल हो। एसईई जाँच जैल चैत 29 गते सिद्धल र लेख। परीक्षा नियन्त्रण कार्यालय रिजल्ट दिथ्यालाई एसएमएस गरेको वा सिधा वेबसाइटमा जैको एसईईको रिजल्ट दिथ्या पार्ला व्यवस्था कर्ल जनाएर लेख। यस
थिए। नेपाल टेलिकमक 1600 कल एसएमएस तसु युएसएसडी बाटे रिजेल दिठ्या पार्ला व्यवस्था गरिरहेलिक। परीक्षा नियन्त्रण कार्यालय कक्षा दशक वेबसाइट www.sce.gov.np राष्ट्रिय परीक्षा बोर्ड www.neb.gov.np तसु नेपाल टेलिकम www.se.ntc.net.np बाटे रिजेल दिठ्या पारे। काभ्रे पलाञ्चोक जिल्ला पनौती नगरपालिका 5 धनेश्वरमा रहल सुरक्षण मुद्रण केन्द्र सेक्युरिटी प्रिन्टिङ प्रेसमा आइलार असार मसान्तसम्ममा थप 17,00,000 थान स्मार्ट लाइसेन्स छाप्लार भैरेलिक। एकरक लागि केन्द्रीय यातायात व्यवस्था विभागसँगै कर्ल सम्झौता अनुसार इए वैशाख 3 हप्तासो छापै थाल्ल जनारेलिक। विभाग तसु केन्द्रमाज इए वैशाख 4 गते क्युआर कोड सहित स्मार्ट लाइसेन्स छाप्लार बारे सम्झौता अख्नेसो काम सुरु कर्ल हो। सर्लाही ईश्वरपुर नगरपालिका 2 राइटर खोरमा मोटरसाइकल लक ठक्करकबाट एकजना बुद्रो मानुषक ज्यान जैरेलिक। दुर्घटनामा परेको साइकल चालालार उयो ठाउँ 65 किसुनदेव शाहक ज्यान जैल हो। शाहलाई साइकलमा जैधरल बेलामा मिया खोरकबाट सोकनाहागपट्टि जैधरल मोटरसाइकलले ठक्कर दिएको ज्यान जैल इलाका पुलिस कार्यालय भक्तिपुरे जनाल रह। पानी तसु मौसम विज्ञान विभागक मौसम पहिला कर्लार अनुमान महाशाखे आइलारका अनुसम्म देशक भिन्ने भिन्ने भागमा गड्याङ गुरुङ चट्याङ सहित पानी परे पार्लार अनुमान गरिरहेलिक। महाशाखाका अनुसार आज कोशी मधेस बागमती गण्डकी तसु लुम्बिनी प्रदेशक चुटेक ठाउँमा तसु बाँकी प्रदेशक 1-2 ठाउँमा अन्सो आइलार कानु कोशी मधेस बागमती प्रदेशक किचु ठाउँ अन्सो बाँकी हिमाली तसु पहाडी भागक चुटेक ठाउँमा गड्याङ गुरुङ चट्याङ सहित पानी परे पार्लार जनाल रह। आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

अहिले सुनायो स्मिता दाहालको स्वरमा रहेको आधुनिक गीत। देवी प्राजुलीको रचना रहेको थियो भने सुनिल मास्केको सङ्गीतमा रहेको थियो। अब अर्को गीत राख्दैछौँ, हरिशङ्कर चौधरीको स्वरमा रहेको यो आधुनिक गीत राख्दैछौँ। पूर्ण चन्द्र घिमिरेको रचना रहेको छ, नुच महर्जनको सङ्गीतमा।

0: होस् है। सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुनायौँ दुर्गा परियारको स्वरमा रहेको आधुनिक गीत। नृप ध्वज खड्काको रचना रहेको थियो, सन्तोष श्रेष्ठको सङ्गीत रहेको थियो। अब अर्को गीत राख्दैछौँ, अनु चौधरी सुरेश लामाको स्वरमा रहेको यो आधुनिक गीत राख्दैछौँ भने विकुल रामजनको रचना रहेको छ टेकराज ओझाको सङ्गीतमा।

0: है सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुनायौँ अन्जु श्रेष्ठको स्वरमा रहेको आधुनिक गीत प्रज्वल अधिकारीको रचनामा दीप घटानीको सङ्गीत रहेको थियो। यो समय यहाँलाई आधुनिक गीतहरूबाट मनोरञ्जन गराइरहेका छौँ। यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब अर्को गीत राख्दैछौँ भीम लिम्बूको स्वरमा रहेको छ भने किरण घिमिरेको रचनामा कोशिश छेत्रीको सङ्गीत रहेको छ।

विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउने क्रममा अब अन्तिम गीत राख्दैछौँ। रोजिना बस्नेतको स्वरमा रहेको छ भने रोशन सिंहको गीत रचना नै सङ्गीत रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
3: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
2: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
4: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। संघीय संसदको आजको बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुभयो। यसै गरी कानून मन्त्री गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश गर्नुभयो। सभामुख हरियालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने 7 सदस्यहरू मनोनित गर्नुभएको छ। प्रतिनिधि सभाको अर्को बैठक आज 5 बस्नेछ। राज्यसभाको बैठकमा सांसदहरूले बहुमतको सरकारले अध्यादेश मार्फत शासन गर्नु संविधानको मर्म विपरीत शक्तिको दुरुपयोग भएको बताउनु भएको छ। राज्यसभाको आज बसेको बैठकमा सांसदहरूले विधिको शासनलाई निश्चित पार्न खोज्ने सरकारको प्रयासलाई आपत्तिजनक भन्दै शक्ति पृथकीकरणको सिद्धान्तलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। बैठकमा सांसदहरूले सरकारको शासन सञ्चालन गर्ने आधार संविधान र प्रचलित ऐन कानून भएकाले बालबालिका सुकुम्बासी ज्येष्ठ नागरिक तथा सरकारी कर्मचारीप्रति संवेदनशील भई सरकारले काम गर्नुपर्ने बताउनुभयो। यसअघि बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशन आह्वान लगायत राष्ट्रपतिबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनु भएको थियो। नेपाल राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्ष 2083-84 पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डाक्टर सोनी वाग्लेलाई बुझाएको छ। नेपाल राष्ट्र ब्याङ्कका गभर्नर डाक्टर विश्व पौडेलले आज अर्थमन्त्री वाग्ले समक्ष सो प्रतिवेदन बुझाउनु भएको हो। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि ब्याङ्कले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले वैशाख 29 गतिभित्र नतिजा सार्वजनिक गर्न अन्तिम समय सीमा दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको छ। कक्षा 10 परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभए अनुसार वैशाख 29 गतिभित्र एसईको नतिजा प्रकाशन गर्ने तयारी भएको हो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपराह्न 4 समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही मजाले चलाउने
1: *14## डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। इरानले युद्ध अन्त्यका लागि विभिन्न माग बम समावेश गरी ल्याएको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार्य भन्दै खारेज गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। ट्रम्पले इरानले आणविक कार्यक्रम अन्त्य र युरेनियमका विषयमा अमेरिकी प्रस्ताव सम्बोधन नगरे इरान विरूद्ध कडा रूपमा प्रस्तुत हुने चेतावनी दिनुभएको छ। इरानले सबै मोर्चामा युद्धको तत्काल अन्त्य, इरानी बन्दरगाहमा अमेरिकी नौसेनाको नाकाबन्दी रोक्ने र इरानमा थप आक्रमण नगर्ने ग्यारेन्टीको माग समावेश गरी मध्यस्थताकर्ताको रूपमा काम गर्ने पाकिस्तान मार्फत प्रस्ताव पठाएपछि ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो। ट्रम्पको प्रतिक्रियापछि मध्य पश्चिममा थप तनाव बढ्न सक्ने आशंका बढाएको अधिकारीहरूले बताएका छन्। रेडियो नेपालबाट अपराह 4 समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

0: रेडियो नेपाल युनो ग्रीष्मा शेर्पा नि शेर्वी केकी साङ्गुर सेन्डोनाङ प्रतिनिधि सभा केआरिङ छोकदुला विपक्षी सोखी गोठी तिवी सुकुम्बासी दात्सा टडी कितोप्ताङ अध्यादेश तिवी कोला सुङला सर्वोजन गए छोकदुकी तुसोला नेपाली कङ्ग्रेसकी छोकमी निष्कल राई नेकपा एमालेकी छोकमी पद्मकुमारी अर्याल नेपाली कम्युनिस्ट पार्टीकी छोकमी युवराज दुलाल श्रम संस्कृति पार्टीकी छोकचो हर्कराज राईतङ राष्ट्रिय प्रजातन्त्र पार्टीकी छोकमी खुसबु ओलेकी सुङकी जो अध्यादेश सुकुम्बा सितिवाला टरिक्की गो चिङे कोर्ना छोकी कोला दगदपी टुङ्गो नगोभिएन राष्ट्रिय सभाकी छोकचो नारायण प्रसाद दालकी मिमाङ तिवी तन्दोग्ला सुशासन लखाक सेन्पो सिने लाका कि गो कोला सुगेव टाङसुङ राष्ट्रिय सभाकी थेङ यिसु चिकिल हेन्जुमकी तेम्डेल ल्यारिमला सुङलप नङ्गी नानी छोकचो दाहालकी छप्सित नेताङ कोला मिन्दी ग्यालखपला खाक सेन्पो गोतुप कोर्ताङ ग्यालखप ग्यार्गे तुङ्गो कोला खाक सेन्पो चिने टुङ्गुकी ल्यारिमला छोकसु कितुब्ला सुङ्गा नेपाल राष्ट्र बैङ्की थाहुङ्गु पल्जुलोकी नितोङ गेचुग्या सुमताङ गेचुग्या चुकी बजेटकी प्रतिवेदन नोर्लुनफु डाक्टर स्वर्णिम वाक्लेला चोलुप सेनगुवा नेपाल राष्ट्र बैङ्की गभर्नर डाक्टर विश्व पौडेलकी आरिङ नोर्लुनपु वाक्लेला ती प्रतिवेदन चोलुप येन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी छोकचो रवि लामी छानेकी कले वतुप दासला देनी वतुप मितिवाला सुङ्क्यो वतुप दासला पोनी सिङमेतुप मितिवाला लाल पूर्जा तेरुप्लाका गोचो सुङसुङ रासोपाकी पार्टी संसद सुङ समन्वय छोकपी कोजी क्याउ रङजुङ कले यिङबो सप्ताङ टी कितुप कोर्की नीति मन्थन ल्यारिङला सुङलप नगिन छोकचो लामी छानेकी चाङबी गाडीगुडीला सोताङ टोकपी कलेला वतुप मितिवाला थेङताङ बोला खाक सेन्पो चिने टरिकित सुङसुङ ग्यालुङ परीक्षा बोर्डकी दिलोकी माध्यमिक लोपजुङ परीक्षा एससीकी रिजल्ट ख्याफेल कितुप टरिक्यान गए सुङकी आरिङताङ सली नङला रिजल्ट ख्याफेल कितुप तिङसोकी तुत्सो तेन्तेने क्याउताङ तन्दा बोर्डकी हुर्था क्यानी खाक सेन्पो लाकाती वा खि ओतुप सेन गए बोर्डकी परीक्षा नियन्त्रण ल्याखुङकी रिजल्ट एसएमएस क्यानेताङ वेबसाइट तेमा सथोपु टरिक्यान गए तुग्राङ क्याने नेपाल टेलिकमकी आङ सोह्र सेला फोन ताङनी एसएमएस ताङ युएसएसटी तेमा रिजल्ट हाफ टरिक्यान गए तुरङ केने परीक्षा नियन्त्रण ल्याखुङकी जिन्टा चिथम्बाकी वेबसाइट www.sce.gov.np ग्यालुङ परीक्षा बोर्डकी वेबसाइट www.nep.gov.np तङ नेपाल टेलिकमकी वेबसाइट www.sce.ntc.net.np तेमा रिजल्ट हथोपु सेन गए प्रतिनिधि सभाकी छोकमी ललितपुर तेमा गेलो छोकमी जगदीश खरेलकी मितिवी खोङला स्मार्ट टेलिकमकी लाकाला क्यकपो लोकपो क्याउ चिङे खाङथे लेन्टिवा ख्याफेल क्याउ कोला सेमदोक्या नङ्गुवा प्रतिनिधि सभाकी आरिङकी छोकदुकी तुछोला छोकमी खरेलकी टोलप्रसाद अर्यालताङ रासोपाकी छोकचो रवि लामी छानेला ख्यान्थोक नाङ्ने ल्यारिम नाङसिन स्विजरल्यान्ड फेउ तुछोला खोङकी खप्तेला स्मार्ट टेलिकमकी क्यकपो लोकपो क्याउ कोला थेन्दो साङ्गुर कोला सेमदोक्या नगोभिएन छोकमी खरेलकी तुकै ट्याङ्बु मेतोबलेन ख्याफेल क्याउ कोला ग्याङसिङ तेजिन दलेन लक्से लोनखाङदाङ प्रेस काउन्सिललासँग दिलेन कोला सोल्बुजो नङ्गोप सेनगुवा सार्वजनिक सेवा पेन्सन बोजब चेङ्गेताङ खोरियुकला मुजब तन्दोग्ला आरिङने जुन सुङकी ल्याखुङ तेरिला ग्यालुङ चेङ्गे दुन्ठक ल्यारिम चिन्क्योङ क्यानगुवा सुङकी आरिङने जुन जेठलाकी गति चिक्सेक सङ्घ प्रदेशसँग साने दुसिन तहकी ल्याखुङ तेरिला दुन्ठक चिक्दी ल्यारिम को चुतुभिएन सिलोन तेजिन लोनछोक ल्याखुङ कि लेन ख्याफेले क्यानी सङ्घीय ल्याखुङ तेमा सान्देसिन तहसकी छोकपा तिरिला हुर्थ क्यानी दि ल्यारिमला छोकसुक कितुब्ला निर्देशन बिन गए स्यार नोप गेलाम नङ्गी नोप नवलपरासी छोकी लाम्गी गाडीगुडीला ठिम्की खप्तेला गल्ने चोनी वतुप खाङबी टाढा तिवा सिकुल्लाका गोचुन ग्वा बर्दगा टुङ्ख्यार्की गेलाम नङ्गी फिट गेचु ग्याङी नङ्ला खेलुप अस्थायी तेजिन स्थायी चालक तिवा सिकुल्लाका हुर्ता क्यानी खि वतुप बर्दगा टुङ्ख्यार्की नगर चो शम्भुलाल श्रेष्ठकी ख्यान्तोक नङसुङ सर्लाइकी ईश्वरपुर टोङ्ख्यार वडा आङङी राइटर खोलाला मोटरसाइकलकी गेम्ने मिमेरा चिक्ना सगल गए दाप्योग्ला स्वर्णी मोटरसाइकलकी गेम्ने ती दासकी लोठुकचुरे आँखी किसुन देवसा ना सगलो इलाका कुर्सुङ मकमिला खुङ फक्तिपुरकी सेतुभिएन सा साइकल तङ्ने लाम्ला युकिन गोतुब्रिम्बाला मोटरसाइकलकी गेम्ने ना सगलो भिएन जल तेजिन मौसम विज्ञान विभाग नङ्गी मौसम पूर्वानुमान महाशाखकी सलसेक ग्यालखपकी दासा नाछोग्ला थोक टुक्तङ छर्वाग्यको न्याम्यम क्यानक्वा तुरङ क्याने आरिङ कोशी मधेस बागमती गण्डकी तङ लुम्बिनी प्रदेश कि दासा चिकचोङी चोला डुक्तङ छर्वा चच्याग्यको नेताङ्गोतोप महाशाखा कि सेतुभिएन रेडियो नेपाल ने आरिंग की शर्वी सांग्योर डुप्सुंग लसी तालहेंगे तिवी सिंगजिनु रामचंद्र पौड़ की टोसो की सदन निकार की कोला नंगुप्सुंग लप्तिवा सेनांग थुपके
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। आज संघीय संसदको संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश हुँदैछ। नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेकाले अब हामी सो प्रत्यक्ष प्रसारणका लागि यहाँहरूको ध्यान संघीय संसद सिंहदरबारतर्फ आकर्षित गर्दछौँ। संघीय संसद सिंहदरबार काठमाडौँ।
2: नमस्कार आदरणीय श्रोताहरू, हामी यतिखेर सङ्घीय संसद भवन सिंहदरबारबाट बोलिरहेका छौँ, जहाँबाट अब केही बेरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदा अगाडि राष्ट्रगान बजिरहेको छ, पृष्ठभूमिमा हामी राष्ट्रगान सुन्न सक्छौँ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने सन्दर्भमा उपराष्ट्रपति राम शाह प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, मन्त्रीहरू, उच्च पदस्थ अधिकारीहरूको उपस्थिति सङ्घीय संसदमा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा 95 बमोजिम संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नुभएको हो। सरकारको नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षको बजेटको मार्गदर्शनको रूपमा लिने गरिन्छ। यही नीति तथा कार्यक्रमको आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। अहिले प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले
3: सर्वप्रथम
2: संयुक्त बैठक
3: प्रधानमन्त्री
2: प्रारम्भ भएको जानकारी गराउँदै हुनुहुन्छ।
3: सम्माननीय राष्ट्रपतिबाट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई हुने सम्बोधनको प्रति सम्माननीय राष्ट्रपति समक्ष पेश गर्न अनुमति दिन्छु।
2: अहिले प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रति सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई प्रस्तुत गर्नुभएको छ। जुन नीति तथा कार्यक्रम आजै बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको थियो।
3: सम्बोधनको लागि हार्दिक अनुरोध गर्दछु।
2: प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रमको प्रति राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभएपछि सभामुख डोल प्रसाद अरियालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुलाई आग्रह गर्नुभएको छ। अहिले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ।
4: प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसदका माननीय सदस्यहरू, सम्बत 2082 फागुन 21 गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन पश्चात जनताबाट प्राप्त स्पष्ट जनादेश सहित गठन भएको सरकारका तर्फबाट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु। नेपालको लोकतान्त्रिक आन्दोलनका प्रणेता अग्रजलाई स्मरण गर्दै नागरिक सर्वोच्चता, स्वतन्त्रता, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपान्तरण र जनउत्तरदायी शासन प्रणाली स्थापनाको आकाङ्क्षासहित 2082 भदौ 23-24 गते युवा पुस्ताको ऐतिहासिक सहभागितामा भएको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने नागरिक तथा राष्ट्र सेवक एवं लोकतन्त्र स्वतन्त्रता र परिवर्तनका विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्नुहुने ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण तथा घाइते हुनुभएका सम्पूर्ण योद्धाहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु। उहाँहरूको बलिदान यस राष्ट्रका लागि चिरस्मरणीय र प्रेरणाको अक्षय स्रोत बनिरहनेछ। उहाँहरूको त्याग साहस र बलिदानलाई परिणाममुखी शासन मार्फत सार्थक बनाइनेछ भन्ने विश्वस्त छु। माननीय सदस्यहरू, निर्वाचनपछि प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त एउटै राजनीतिक दलको नेतृत्वमा सरकार गठन हुनु मुलुकका लागि राजनीतिक स्थिरता, नीतिगत स्पष्टता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसर हो। सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ। सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगद रहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिनेछ। करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ। स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइनेछ। विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता विस्तार गरिनेछ। प्रदूषण पूर्वाधार र अन्य सरिएका शुल्कलाई क्रमशः एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिनेछ। भन्सार नाकामा न्यून बिजेटीकरण नियन्त्रण गरिनेछ। मूल्य अभिवृद्धि लगायत सबै करको फिर्ता गर्ने प्रणाली स्वचालित र समयबद्ध बनाइनेछ। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गर्दै जोखिममा आधारित नियमन, सुपरिवेक्षण र अभियोजन प्रणाली लागू गरिनेछ। सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ। धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनः संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ। ऋण बजार बन्ड बजार ऋण बजार बन्ड बजार पूर्वाधार बन्ड र जोखिम व्यवस्थापन उपकरण विकास गरी दीर्घकालीन पुँजी निर्माण गरिनेछ। वैकल्पिक विकास वित्त डायस्पोरा पुँजी र निजी लगानी परिचालन गरी पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गरिनेछ। वैदेशिक सहायता ऋण र निजी क्षेत्रको लगानीलाई उच्च प्रतिफल दिन आयोजनामा केन्द्रित गरिनेछ। रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य निश्चित बजेट र कडा समय सीमा सहित अघि बढाइनेछ। आयोजना प्रमुखसँग कार्य सम्पादन सम्झौता डिजिटल प्रगति ट्र्याकिङ जग्गा प्राप्ति र वन सम्बन्धी अवरोध समाधान गर्दै आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नहुने व्यवस्था गरिनेछ। सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिइनेछ। सार्वजनिक संस्थानको वर्गीकरण साझेदार भित्र्याउने वा विनिवेश गर्ने स्पष्ट नीति लागू गरिनेछ। सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात जलविद्युत पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। श्रम निर्यातमा निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा डिजिटल व्यापार रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ। अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता दिई विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सहज बनाइनेछ। निर्यात प्रतिस्पर्धात्मक अभिवृद्धि

नीति र औद्योगिक लजिस्टिक कुरियोजना कार्यान्वयन गरिनेछ। सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी सफ्ट लगानी सहजीकरण, सरकारी सहलगानी सहित अनुसन्धान तथा नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ। व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म 30 दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागू गरिनेछ। विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग विस्तार गरिनेछ। नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ। विशेष आर्थिक क्षेत्रहरूको विस्तार तथा साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गरिनेछ। ग्रिन मार्केट भिलेज, सूचना प्रविधि पार्क, कृषि उत्पादन केन्द्र लगायत उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित औद्योगिक क्षेत्रहरूको विकास गर्दै त्यस्ता क्षेत्रलाई औद्योगिक पर्यटनसँग आबद्ध गरिनेछ। स्टार्टअप नेपाल पोर्टल मार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट, बिउ पुँजी लगायतका सेवा प्रदान गरिनेछ। माननीय सदस्यहरू, ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानजनक र उद्यमशील व्यवसायको रूपमा स्थापित गर्न बहुपक्षीय लगानी प्रवर्धन गरिनेछ। उत्पादन वृद्धि लागत न्यूनीकरण, आय प्रतिस्थापन र खाद्यान्न आत्मनिर्भरताका लागि नीतिगत सुधार प्याकेजमा आधारित उत्पादन प्रणाली यन्त्रीकरण, डिजिटल प्रविधि तथा एग्रिटेक मार्फत कृषि आधुनिकरणलाई तीव्रता दिइनेछ। विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उत्पादनलाई उद्योग प्रशोधन र बजारसँग जोड्दै वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई कृषि उद्यममा आकर्षित गरिनेछ। बाली लगाउनु अघि नै प्रमुख शिवालीको न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सिधै किसानको ब्याङ्क खातामा जम्मा हुने व्यवस्था मिलाइनेछ। न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सक्षम बनाइनेछ। सार्वजनिक निजी साझेदारीमा कृषि कम्पनी र सञ्जाल स्थापना गरी उत्पादन पछिको क्षति न्यूनीकरण र आपूर्ति श्रृङ्खला सुदृढ गरिनेछ। गुणस्तर मापदण्ड र प्रमाणीकरण सहित विशिष्ट पहिचान गरिएका उत्पादनलाई भण्डारण, ब्रान्डिङ र बजारीकरण मार्फत निर्यात प्रवर्धन गरिनेछ। विषादीको आयात तथा प्रयोगको नियमन सुदृढ गर्न सङ्घ प्रदेश र स्थानीय तहबीच समन्वय गरिनेछ। प्रमुख कृषि उपज बजार र भन्सार बिन्दुमा विषादी जाँच गर्न अन्तर्राष्ट्रिय प्रत्यायनयुक्त प्रयोगशालाहरू विकास, विस्तार र सञ्चालन गरिनेछ। कृषि योग्य जमिन बाँझो रहने प्रवृत्तिलाई निरुत्साहित गर्दै भूमि ब्याङ्क प्रणाली मार्फत बाँझो जमिनलाई उत्पादन कार्यमा उपयोग गर्न युवा, महिला, भूमिहीन तथा साना तथा सीमान्तकृत किसानको पहुँच सुनिश्चित गरिन्छ। किसान सूचीकरण, परिचय पत्र र क्रेडिट
क्रेडिट कार्ड मार्फत सहुलियतपूर्ण वित्त र प्रविधि

पहुँच विस्तारलाई विस्तार गरिनेछ। करार खेती, सहकारी खेती र कृषि वन प्रणालीलाई प्रोत्साहन गरिनेछ। नापी र मालपोत सेवालाई एकीकरण गरी जग्गा प्रशासन सेवा चरणबद्ध रूपमा सबै स्थानीय तहमा विस्तार गरिनेछ। आधुनिक प्रविधिबाट भूमिको नाप नक्सा गरी अभिलेख अद्यावधिक गर्ने प्रक्रिया अगाडि बढाइनेछ। भूमिको स्वामित्व र उपयोग बीच सन्तुलन कायम हुने गरी असुरक्षित स्थानमा बसोबास गर्ने भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन समाधानका लागि सुरक्षित र उचित बसोबासको व्यवस्थापन गरिनेछ। माटोको स्वास्थ्य सुधार गर्न जैविक एवं प्राङ्गारिक मलमा अनुदानको व्यवस्था गर्दै जैविक विविधता संरक्षण र रैथाने बाली प्रवर्धन गरिनेछ। उत्पादनदेखि उपभोगसम्म सम्पूर्ण खाद्य प्रणालीलाई उत्थानशील बनाइनेछ। बिमा, पशु स्वास्थ्य सेवा र व्यवसायीकरण मार्फत पशुपालन क्षेत्र सुदृढ गरिनेछ। जलाधार संरक्षण, पर्यावरणीय कृषि प्रणाली र प्रविधि मार्फत कृषि क्षेत्रलाई हरित अर्थतन्त्रसँग जोडिनेछ। खोरेत तथा पशुपन्छीमा लाग्ने अन्य रोगको नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरी अभियानमुखी खोप कार्यक्रम सञ्चालन गरिनेछ। साना किसानका लागि बाली तथा पशुधन बिमाको दायरा विस्तार गरी बिमा लेख जारी, प्रिमियम अनुदान भुक्तानी र दाबी प्रक्रियालाई डिजिटल प्रणालीमा आबद्ध गरिनेछ। माननीय सदस्यहरू, दिगो वन व्यवस्थापन मार्फत काठ, जडीबुटी, आयुर्वेदिक औषधि, कार्बन व्यापार, पर्यटन तथा वनमा आधारित उद्योगको विकास गरी अर्थतन्त्रमा वन क्षेत्रको योगदान अभिवृद्धि गरिनेछ। जडीबुटी प्रशोधन, मूल्य अभिवृद्धि र निर्यातलाई प्राथमिकता दिइनेछ। चरम क्षेत्र विकास, पशुपालन र वनमा आधारित जीविकोपार्जन प्रवर्धन गर्दै वन क्षेत्रका स्रोतहरूको वैज्ञानिक उपयोग गरिनेछ। वन क्षेत्रभित्र रहेका स्याउला, सोतर तथा निचहा वनस्पतिलाई स्थानीय समुदाय र निजी क्षेत्रको संलग्नतामा उपयोग गरी प्राङ्गारिक मल, ब्रिकेट र बायोचार उत्पादन प्रवर्धन गरिनेछ। नेपाल कार्बन प्राधिकरण गठन गरी रे प्लस कार्यक्रम विस्तार गरिनेछ। सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिनेछ। नीतिगत सुधार मार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिनेछ। वन डढी र उच्च सतर्कता केन्द्र स्थापना, निरन्तर निगरानी तथा अग्नि नियन्त्रण क्षमता अभिवृद्धि गरिनेछ। ड्रोन, सेटेलाइट लगायत आधुनिक प्रविधि मार्फत डढेलो वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियल टाइम निगरानी गरिनेछ। वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि क्षतिपूर्ति, पूर्व सूचना प्रणाली, रोकथाम संरचना, नसबन्दी, स्थानान्तरण र वैकल्पिक बाली प्रवर्धन जस्ता उपाय कार्यान्वयन गरिनेछ। राष्ट्रिय निकुञ्ज आरक्ष तथा संरक्षण क्षेत्रको प्रभावकारी व्यवस्थापन गरी दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको वासस्थान संरक्षण गरिनेछ। चुरे क्षेत्रमा एकीकृत संरक्षण, जल पुनर्भरण तथा वैज्ञानिक उत्खनन लागू गरिनेछ।
वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति र वन सम्बन्धी अनुमति प्रक्रियालाई ई पोर्टल मार्फत सरलीकृत गर्दै पूर्वाधार विकास र वातावरण संरक्षण बीच सन्तुलन कायम गरिनेछ। वायु गुणस्तर सुधार, स्वच्छ प्रविधि प्रवर्धन र प्रदूषण नियन्त्रण गरिनेछ। काठमाडौँ उपत्यका वायु गुणस्तर सुधार कार्ययोजना अध्यावधिक गर्दै राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन गरिनेछ। परम्परागत इँटा उद्योगलाई स्वच्छ प्रविधिमा रूपान्तरण गरिनेछ। वायु प्रदूषण न्यूनीकरण, जलवायु अनुकूलन र दिगो सहरी वातावरण व्यवस्थापनका लागि बहुपक्षीय समन्वयमा कार्यान्वयन प्रणाली सुदृढ गरिनेछ। सीमापार प्रदूषण नियन्त्रणका लागि द्विपक्षीय तथा क्षेत्रीय सहकार्य सुदृढ गरिनेछ। अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच वृद्धि गर्दै वन, कृषि, ऊर्जा र जैविक विविधतामा आधारित हरित अर्थतन्त्रलाई टेवा दिइनेछ।

नदी बेसिनमा आधारित एकीकृत जलस्रोत व्यवस्थापन लागू गर्दै जलविद्युत, सिँचाइ, खानेपानी, पर्यटन र तल्लो तटीय लाभहरू समेट्ने बहुउद्देशीय आयोजना विकास गरिनेछ। आगामी दशकमा 20,000 मेगावाट विद्युत उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा, भूमि तथा वातावरण सम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागू गरिनेछ। आयोजना प्रभावित क्षेत्रका नागरिकलाई मुआवजाको सट्टा सेयर लगानीको विकल्प प्रदान गरिनेछ। विद्युत उत्पादन, प्रसारण, वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिनेछ। ऊर्जा आधारित उद्योग प्रवर्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गरिनेछ। अन्तर्देशीय ऊर्जा व्यापार सम्झौताहरूलाई दीर्घकालीन लगानी आकर्षित गर्ने माध्यम बनाइनेछ। राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अपग्रिड सौर्य, वायु तथा लघु जलविद्युत प्रणाली विस्तार गरिनेछ। ग्रिन हाइड्रोजन, हरित अमोनिया, अमोनिया तथा व्यवसाय रासायनिक मल जस्ता रणनीतिक हरित उद्योगलाई प्रवर्धनका लागि कर अनुसार छुट, सहुलियतपूर्ण विद्युत दर, पुँजी प्रोत्साहन र लगानी मैत्री नीति लागू गरिनेछ। साथै यातायात क्षेत्रमा व्यावसायिक प्रयोग विस्तार गर्न ग्रिन हाइड्रोजन पूर्वाधारको सुरुवात गरिनेछ। तराई मधेसका सिँचाइ सेवा नपुगेका क्षेत्रमा भूमिगत जलस्रोत मार्फत तथा पहाडी र हिमाली क्षेत्रका कृषियोग्य टारहरूमा लिफ्ट प्रविधि मार्फत सिँचाइ सुविधा सुनिश्चित गरिनेछ। ठुला सिँचाइ प्रणालीको आधुनिकीकरण, मर्मल सम्भार तथा पुनर्स्थापना गर्दै उपभोक्ता सहभागितामा आधारित दिगो व्यवस्थापन प्रणाली विकास गरिनेछ। शौचालय जल तथा मौसम केन्द्रको विस्तार गरी पूर्वानुमान प्रणाली सुदृढ गरिनेछ। बहुप्रकोप पूर्व सूचना प्रणालीलाई सुदृढ गरी थप विश्वसनीय बनाइनेछ। माननीय सदस्यहरू,

लगानीका क्षेत्र विस्तार गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना पाइपलाइन तयार गरी लगानी जोखिम बाँडफाँड र सम्झौता ढाँचा स्पष्ट गरिनेछ। महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउन महिला उद्यमशीलता विकास रणनीति तर्जुमा गरिनेछ। श्रम प्रधान निर्यात सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गरिनेछ। खनिज तथा खानी क्षेत्रलाई आर्थिक वृद्धिको आधारको रूपमा विकास गर्न नीतिगत कानुनी र संस्थागत सुधार गरिनेछ। ढुङ्गा गिटी बालुवा लगायत निर्माण सामग्रीको दिगो उपयोग पारदर्शिता पारदर्शी आपूर्ति र नियमन गरी अवैध उत्खनन तथा अनियमितता नियन्त्रण गरिनेछ। माननीय सदस्यहरू, हवाई पूर्वाधार विस्तार अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो प्रतिस्पर्धी हवाई सेवा विकास गरिनेछ। नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार, निजी क्षेत्रको सहभागिता विस्तार र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड कार्यान्वयन गरिनेछ। पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिनेछ। अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गरी यात्रुको प्रतीक्षा समय घटाइनेछ। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई आकर्षण गर्न कूटनीतिक पहल गरिनेछ। अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गर्ने एकद्वार डिजिटल पर्यटन प्रणाली लागू गरिनेछ। पर्वतीय पर्यटनको सुरक्षा खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोडिनेछ। भिजिट नेपाल 2085 पूर्व तयारीका लागि पर्यटक आगमन प्रति पर्यटक खर्च वृद्धि र बसाइ अवधि वैधानिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन गरिनेछ। धार्मिक सांस्कृतिक र आरोग्य अध्ययन चलचित्र आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिनेछ। आध्यात्मिक तीर्थ कूटनीति मार्फत पशुपतिनाथ लुम्बिनी जनकपुर धाम र मुक्तिनाथ क्षेत्रको प्रवर्धन गरिनेछ। समुदायद्वारा सञ्चालित होमस्टे स्थानीय कला संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आय आर्जन रोमा रोजगारी प्रवर्धन गरिनेछ। जीवित सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा 5,000 नयाँ होमस्टेलाई नेपाल होमस्टे ब्रान्डिङ सहित

कम्तीमा 10 नयाँ पदमार्ग पहिचान र प्रवर्धन गरिनेछ। नेपाल पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी मोडलमा पुनसंरचना गरी नवप्रवर्तनशील बनाइनेछ। अन्य सदस्यहरू, नयाँ राष्ट्रिय रोजगारी नीति तर्जुमा गरी सिप, शिक्षा, श्रम बजार सूचना, सामाजिक सुरक्षा र रोजगार सेवा प्रणालीलाई एकीकृत गरिनेछ। कमाउँदै सिक्दै अवधारणामा आधारित राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम सञ्चालन गरिनेछ। नेपालमै बसेर विदेशी रोजगारदाताका लागि काम गर्न सकिने रिमोट वर्क नीतिको कानुनी व्यवस्था गरिनेछ। वैदेशिक रोजगारीबाट फर्केका युवाको सिपलाई डिजिटल सिप पासपोर्ट मार्फत अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय व्यावसायिक प्रमाणीकरण उपलब्ध गराइनेछ। श्रमिकका लागि कानुनी सहायता र न्यायमा सहज पहुँच सुनिश्चित गरिनेछ। डिजिटल श्रम निरीक्षण प्रणाली लागू गरी न्यूनतम पारिश्रमिक सुनिश्चितता, कार्यस्थलमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्यको प्रत्याभूति गरिनेछ। सरकार रोजगारदाता र श्रमिक बीच असल श्रम सम्बन्ध विकास गर्दै राष्ट्रिय स्तरको कल्याणकारी कोष प्रभावकारी रूपमा परिचालन गरिनेछ। बाल श्रम निवारण सम्बन्धी प्रतिबद्धताको कडाइका साथ कार्यान्वयन गरिनेछ। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र प्रतिफलयुक्त बनाइनेछ। अत्याधुनिक सेवा शुल्क र संशोषण विरुद्ध कारवाही गरिनेछ। वैदेशिक रोजगारमा जानेका लागि छुट्टै लेन र सेवा उपलब्ध गराइनेछ। श्रम कूटनीति मार्फत

रोजगार प्रवर्धन दशक घोषणा गरी कार्यक्रम सञ्चालन गरिनेछ। माननीय सदस्यहरू, शिक्षालाई समता र समृद्धिको आधारका रूपमा स्थापित गरिनेछ। माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिनेछ। पुस्तक, दिवाखाजा र पोसाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रमको समय सापेक्ष पुनरावलोकन गरिनेछ। सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्दै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर केन्द्रित बनाउन स्वस्थ नियमन गरिनेछ। ई लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री, कृत्रिम बुद्धिमत्ता आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ। उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउँदै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनःसंरचना गरिनेछ। 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ। विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय र प्रयोगशाला सुधार एकीकृत योजना मार्फत कार्यान्वयन गरिनेछ। विपन्न, सीमान्तकृत, दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका तथा पिछडिएका क्षेत्रका सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गरिनेछ। स्वास्थ्य, पोषण, छात्रवृत्ति, आवासीय सुविधा र सुरक्षित सिकाइ वातावरणलाई सुदृढ गरिनेछ। अटिजम तथा न्युरोडाइभर्सिटी बालबालिकाका लागि थेरापी सेवा, असिस्टिभ टेक्नोलोजी, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणाली विकास गरिनेछ। सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै ब्याङ्क खातामा भुक्तानी हुने व्यवस्था मिलाइनेछ। शिक्षक नियुक्ति, पदोन्नति र मूल्याङ्कन प्रणालीलाई योग्यतामा आधारित पारदर्शी बनाइनेछ। शिक्षकको पेशागत विकास, अभिलेख व्यवस्थापन र उचित पारिश्रमिक सुनिश्चित गरिनेछ। उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय शिक्षालाई सिकाइमुखी बनाउन पाठ्यक्रम मूल्याङ्कन र प्रमाणीकरण प्रणालीको पुनरावलोकन एवं सुधार गरिनेछ। खेलकुदलाई राष्ट्रिय एकता र स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिनेछ। खेल क्षेत्रको व्यवसायीकरण, यी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिनेछ। राष्ट्रिय स्वयंसेवक कार्यक्रम सञ्चालन गरी डिजिटल साक्षरता, समुदाय सेवा, नवप्रवर्तन र स्थानीय विकासमा युवा परिचालन गरिनेछ। मान्य सदस्यहरू, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, युनिक अल्पसङ्ख्यक लगायत सबै लक्षित समूहको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरण उच्च प्राथमिकता दिइनेछ। अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्दै अधिकारमा आधारित विकासको सुनिश्चितता गरिनेछ। सबै प्रकारका लैङ्गिक हिंसा शून्य, सहनशीलता अपनाउँदै मानव बेसी विघन मुक्त समाज निर्माण गरिनेछ। व्यावसायिक तथा सांस्कृतिक विभेद र हानिकारक अभ्यास अन्त्य गर्न सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिनेछ।

हिंसा पीडित केन्द्रित सेवा प्रणाली सुदृढ गरी उद्धार कानुनी सहायता पुनस्थापना र सामाजिक पुन एकीकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनेछ। आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गरिनेछ। तिनवटै तहका सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायी बजेट कोड लागू गरिनेछ। असहाय अशक्त तथा जोखिममा परेका नागरिकको समुदायमै संरक्षण तथा पुनर्स्थापन सेवाको व्यवस्था गरिनेछ। अपाङ्गता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाइनेछ। सार्वजनिक संरचनालाई पूर्ण रूपमा अपाङ्ग मैत्री बनाइनेछ। सामाजिक क्षेत्रका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन दोहोरोपन न्यूनीकरण र सेवा प्रवाहमा एकरूपता कायम गर्न सङ्घ प्रदेश र स्थानीय तह बिचको समन्वय तथा सहकार्य सुदृढ गरिनेछ। गैर आवासीय संस्था मार्फत हुने लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न नीतिगत तथा संस्थागत सुधार गरिनेछ। अन्य सदस्यहरू, देशभरि आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति औषधि उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडेल कार्यान्वयन गरिनेछ। स्वास्थ्य सेवालाई लागत प्रभावकारी र नागरिक मैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुँच सुनिश्चित गरिनेछ। सामुदायिक स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयंसेवकको क्षमता सङ्ख्या र सेवा दायरा विस्तार गरिनेछ। स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिनेछ। टेली हेल्थ प्लेटफर्म मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइनेछ। रोग निगरानी र नियन्त्रणका लागि सेन्टर फर डिजिटल कन्ट्रोल तथा स्वास्थ्य सेवा गुणस्तर बढाउन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ। जैविक अध्ययन सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रण क्षमता सुदृढ गर्न सङ्घीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिनेछ। क्यान्सर लगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम जनचेतना नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिनेछ। मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको विभिन्न अभिन्न अङ्गका रूपमा स्थापित गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन गरिनेछ। योग ध्यान र समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार र प्रवर्धन गरिनेछ। अत्याधुनिक अपाङ्गता पुनर्स्थापना केन्द्रहरूको स्थापना गरी प्रोस्थेटिक्स फिजियोथेरापी लगायतका विशिष्टीकृत सेवाहरू उपलब्ध गराइनेछ। अपाङ्गताको प्रारम्भिक पहिचान शीघ्र हस्तक्षेप र पुनस्थापना सेवालाई आधारभूत स्वास्थ्य प्रणालीसँग आबद्ध गर्दै स्थानीय तहसम्म विस्तार गरिनेछ। बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि सहायक प्रविधि सहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ। स्वस्थ जनशक्ति विकास गर्न एकीकृत मानव संसाधन प्रणाली विकास गरिनेछ। आयुर्वेद प्राकृतिक तथा वैकल्पिक उपचार पद्धतिलाई वैज्ञानिक आधारमा स्थापित गरिनेछ। नेपाल औषधि लिमिटेडको स्तरोन्नति गरिनेछ। स्वदेशी औषधि उत्पादनलाई प्रवर्धन गरिनेछ।
मान्य सदस्यहरू, सम्बत 2087 सम्ममा सबै नागरिकलाई स्वच्छ खाने पानी तथा आधारभूत सरसफाई सुविधा सुनिश्चित गर्ने लक्ष्यसहित तिनवटै तहका सरकारको समन्वयमा एकीकृत कार्यक्रम कार्यान्वयन गरिनेछ। ठुला अधुरा आयोजनाहरू शीघ्र सम्पन्न गरिनेछ। तराई मधेसमा आर्सेनिक मुक्त पानी, डिप बोरिङ र सतही जल प्रणाली विकास गरिनेछ। ढल व्यवस्थापन प्रणाली सुधार गरी नदी नालाको स्वच्छता कायम गरिनेछ। खानेपानीको गुणस्तरप्रति सार्वजनिक विश्वास कायम गर्न पानी परीक्षण प्रयोगशाला र नियमित परीक्षण पद्धति स्थापित गरिनेछ। जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न भूमिगत जल पुनर्भरण, बरसातको पानी सङ्कलन, जलाशयमा आधारित आयोजना र महान संरक्षणलाई प्राथमिकता दिइनेछ। हिमालयन ओरिजिन सर्टिफाइड वाटर, हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारणा मार्फत नेपाली जलको ब्रान्डिङ गरिनेछ। सार्वजनिक पूर्वाधार विद्यालय, स्वास्थ्य संस्था र राजमार्ग क्षेत्रमा सुरक्षित पिउने पानी तथा अपाङ्गता मैत्री सरसफाई पूर्वाधार विस्तार गरिनेछ। काठमाडौँ उपत्यकासहित ठुला सहरहरूमा ढल तथा फोहोर व्यवस्थापन प्रणालीलाई निजी क्षेत्र, समुदाय र सहकारीको सहभागितामा एकीकृत रूपमा सञ्चालन गरिनेछ। ढल प्रशोधन संयन्त्र स्थापना गरी प्रशोधित पानीलाई सिँचाइ तथा उद्योगका लागि प्रयोग गरिनेछ। बागमती लगायत नदीहरूको वातावरणीय स्वच्छता कायम गरिनेछ। मान्य सदस्यहरू, हुलाकी पुष्पलाल उत्तर दक्षिण राजमार्ग लगायतका राष्ट्रिय सडक सञ्जालको स्तरोन्नति र विस्तार तीव्र गरिने पारिनेछ। काठमाडौँ तराई मधेश द्रुतमार्ग तथा यसका लिङ्क सडकहरू शीघ्र सम्पन्न गरिनेछ। सबै स्थानीय तहलाई 12 महिना सञ्चालन हुने सडक सञ्जालसँग जोडिनेछ। विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गर्दै सार्वजनिक यातायातलाई भरपर्दो बनाइनेछ। पर्यटन सम्भावना भएका क्षेत्रमा सडक पहुँच, राजमार्ग स्तरोन्नति, वैकल्पिक मार्ग र राजमार्ग सेवा केन्द्र विकास गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइनेछ। पूर्वाधार विकासलाई तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिटलाई सुदृढ गरी मिसन मोडमा कार्यान्वयन गरिनेछ। सार्वजनिक यातायात तथा सडक सम्बन्धी कानुन परिमार्जन गरिनेछ। ठुला आयोजना समयमै सम्पन्न गर्न सुधारिएको ठेक्का प्रणाली र इन्जिनियरिङ मापदण्डको प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। सडक, रेल, जल, रोपवे र हवाई यातायातलाई समेट्न एकीकृत राष्ट्रिय यातायात गुरु योजना तयार गरिनेछ। लगानी एक्सप्रेस अवधारणा अनुसार पूर्वाधारसँग सम्बन्धित विवादको शीघ्र सुनवाई र निर्णय गरिनेछ। सडक दुर्घटना न्यूनीकरणका लागि जिपिएस ट्र्याकिङ, एआईमा आधारित ट्राफिक क्यामेरा, डिजिटल जरिवाना प्रणाली र गति नियन्त्रण कडाईका साथ लागू गरिनेछ। पैदल तथा साइकल यात्रुका लागि सुरक्षित पूर्वाधार निर्माण गरिनेछ। सार्वजनिक यातायातमा महिलाको सुरक्षित पहुँच सुनिश्चित गरिनेछ। काठमाडौँमा बस ऱ्यापिड ट्रान्जिट बिआरटीको विस्तृत डिजाइन र कार्यान्वयन प्रक्रिया सुरु गरिनेछ। पूर्व पश्चिम विद्युतीय रेल मार्गको निर्माणलाई निरन्तरता दिई केरुङ काठमाडौँ तथा रक्सोल काठमाडौँ रेलमार्गको लगानी मोडालिटी लगायतका विषयमा अध्ययन अघि बढाइनेछ। दीर्घकालीन रूपमा जलवायु अनुकूल
दिगो र प्रतिस्पर्धी यातायात प्रणाली निर्माण गरिनेछ। सहरी पूर्वाधार सूचक कमजोर भएका नगरपालिकालाई प्राथमिकता दिँदै वृहत सहरी विकास कार्यक्रम सञ्चालन गरिनेछ। एकीकृत फोहोर मैला व्यवस्थापन प्रणाली विकास गर्दै फोहोर सङ्कलन, प्रशोधन र पुनः प्रयोगका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरिनेछ। आवासविहीन, सीमान्तकृत, विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाडी लोकमार्ग आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ। राष्ट्रिय भवन संहिताको अनिवार्य कार्यान्वयन गर्दै सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी, अग्निसुरक्षा र आधुनिक पूर्वाधार मापदण्ड लागू गरिनेछ। जेन्जी आन्दोलन तथा जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माणलाई प्राथमिकता दिइनेछ। छरिएका तथा जोखिमयुक्त बस्तीलाई व्यवस्थित गर्न भू उपयोग, पूर्वाधार र सामुदायिक सेवा सहितको एकीकृत योजना लागू गरिनेछ। प्रतिक्रियामुखी भन्दा पूर्व तयारीमुखी विपद व्यवस्थापन नीति अवलम्बन गर्दै जोखिम नक्साङ्कन, प्रारम्भिक चेतावनी प्रणाली र विपद सुरक्षा अभ्यासलाई संस्थागत गरिनेछ। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल सम्मिलित एकीकृत मापदण्ड कमान प्रणाली विकास गरी ड्रोन, हेलिकप्टर लगायत आधुनिक प्रविधिको प्रयोगमा निजी क्षेत्रसँग साझेदारी गरिनेछ। बजेट वितरित हुनु अगावै विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइनेछ। साउनदेखि नै खरिद प्रक्रिया सुरु गर्ने शून्य दिन खरिद नीति लागू गरी असार महिनामा केन्द्रित खर्च विकृति अन्त्य गरिनेछ। ठुला खरिदहरूमा खुला सार्वजनिक खरिद नीति लागू गरिनेछ। माननीय सदस्यहरू, डिजिटल सुशासन ब्लू प्रिन्ट अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी जी क्लाउड र डाटा नीति कार्यान्वयनको केन्द्रीय समन्वय गरिनेछ। राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डाटा नीति, अन्तर सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गरिनेछ। डाटा, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोग सहित नवप्रवर्तन र स्टार्टअप प्रवर्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको विकास गरिनेछ।

0: दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागू गरिनेछ। दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद न्यूनीकरण गरिनेछ। विज्ञापन तथा सञ्चार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तिनवटै तहका सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिनेछ। हुलाक सेवाको विविधीकरण, आधुनिकीकरण र डिजिटल रूपान्तरण गरिनेछ। चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रूपमा विकास गरिनेछ। मुलुकको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा सृजनात्मक गन्तव्यका रूपमा स्थापित गरिनेछ। माननीय सदस्यहरू, जल तथा मौसम सम्बन्धी तथ्याङ्कलाई डिजिटल प्लेटफर्ममा एकीकृत गरी विपद सम्बन्धी पूर्व सूचना प्रणाली विकास गरिनेछ। नागरिक एप मार्फत कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा पूर्व चेतावनी सेवा विस्तार गरिनेछ। विपद पश्चात क्षतिपूर्ति, राहत र पुनर्निर्माण प्रक्रियामा बिमा लगायत जोखिम हस्तान्तरणका उपकरणको प्रयोग विस्तार गरिनेछ। कारागार प्रणालीलाई सुधार गृहका रूपमा रूपान्तरण गरी पुनर्स्थापना केन्द्रित दृष्टिकोण अवलम्बन गरिनेछ। कसुरजन्य सम्पत्ति जफत व्यवस्थापन र असुली प्रक्रियालाई प्रभावकारी बनाइनेछ। EKYC प्रणाली लागू गरी ब्याङ्किङ, दूरसञ्चार र सार्वजनिक सेवामा डिजिटल प्रणालीकरण प्रमाणीकरण गरिनेछ। केन्द्रीय अनलाइन भेटिङ प्रणाली मार्फत भ्रष्टाचार, जोखिम न्यूनीकरण, सेवा सञ्चालन र नागरिक विश्वास अभिवृद्धि गरिनेछ। नागरिक उजुरी व्यवस्थापन प्रणाली मार्फत वास्तविक समयमा नै सम्बोधन गरिनेछ। नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फोरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिनेछ। राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधि मैत्री बनाइनेछ। लागु औषध नियन्त्रण, अन्तर्देशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिनेछ। साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिनेछ। सशस्त्र प्रहरी बल नेपाललाई प्रशिक्षित जनशक्ति र पूर्वाधारसहित विशिष्टीकृत सुरक्षा बलका रूपमा सुदृढ गरिनेछ। सीमा नाकाहरूमा अनुहार पहिचान प्रणाली, एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली र स्वचालित निगरानी पूर्वाधार स्थापना गरिनेछ। ड्रोन तथा नाइट भिजन क्यामेरा प्रयोग गरी अवैध गतिविधि नियन्त्रण गरिनेछ। सीमा क्षेत्र विकास कार्यक्रम मार्फत नागरिक सुरक्षा सम्बन्ध सुदृढ बनाइनेछ। सीमा विवादको समाधान कूटनीतिक संवादबाट गरिनेछ, खोजिनेछ। बृहत् राष्ट्रिय हितको संरक्षण का लागि सुरक्षा सम्बन्धी नीति तथा कानुनको व्यावसायिक परिमार्जन गरिनेछ। नेपाली सेना लगायत सुरक्षा निकायहरूको बन्दोबस्ती तथा आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था गरी सुरक्षा क्षेत्रमा बाह्य निर्भरता कम गरिनेछ। सुरक्षा जनशक्तिको तालिम र रणनीतिक दक्षता विकास मार्फत व्यावसायिकता अभिवृद्धि गरिनेछ। राष्ट्रिय सेवा दललाई सुदृढ गरिनेछ। ठुला विकास आयोजनाहरूको विस्तृत परियोजना अध्ययन गर्दा राष्ट्रिय सुरक्षामा पर्न सक्ने प्रभावको समेत मूल्याङ्कनलाई अनिवार्य गरिनेछ। ऐतिहासिक गढी, किल्ला तथा पदमार्गको संरक्षण र प्रवर्धन मार्फत राष्ट्रिय पहिचान सुदृढ गर्दै पर्यटन विकासलाई सेवा दिइने टेवा दिइनेछ। सबै नागरिकका लागि समान पहुँच सुनिश्चित गर्दै क्षतिपूर्ति सहितको न्याय प्रणाली विकास गरिनेछ। विपन्न तथा असहाय नागरिकका लागि निःशुल्क कानुनी सहायता विस्तार गरिनेछ। सशस्त्र द्वन्द्वसँग सम्बन्धित सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। कार्यपालिका र व्यवस्थापिका बिचको समन्वय तथा अन्तर सम्बन्ध सुदृढ गर्दै कानुन दर्जुमा संशोधन र कार्यान्वयन प्रक्रियालाई छिटो गुणस्तरीय र परिणाममुखी बनाइनेछ। अभियोजन प्रणालीलाई तथ्य प्रविधि र वैज्ञानिक अनुसन्धानमा आधारित बनाइनेछ। अपराध पीडितलाई तत्काल राहत क्षतिपूर्ति र सहयोग उपलब्ध गराइनेछ। माननीय सदस्यहरू, नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै संयुक्त राष्ट्रसङ्घको बडापत्र असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित सन्तुलित कूटनीति अवलम्बन गरिनेछ। छिमेकी तथा मित्र राष्ट्रहरूसँग पारस्परिक लाभ सम्मान र बहुपक्षीय सहकार्यमा आधारित सम्बन्ध विस्तार गरिनेछ। नेपालको मौलिक पहिचान भाषा कला र सम्पदालाई विश्व मञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गरिनेछ। विदेशी स्थित नियोग मार्फत नेपाली वस्तु सेवा संस्कृति र पर्यटनको विश्वव्यापी प्रवर्धन गर्दै ब्रान्ड नेपाल अभियान सञ्चालन गरिनेछ। परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा रूपान्तरण गर्दै नेपाललाई सूचना प्रविधि र नवप्रवर्तन एवं शिक्षा र स्वास्थ्य सेवा क्षेत्रका लागि अन्तर्राष्ट्रिय गन्तव्य बनाउन पर्यटन पूर्वाधार ऊर्जा सूचना प्रविधि जस्ता क्षेत्रमा विदेशी लगानी प्रवर्धन गरिनेछ। वैदेशिक सहायता लगानी र विकास सहकार्यलाई नेपालको सार्वभौम सत्ता र दीर्घकालीन राष्ट्रिय हित अनुकूल परिचालन गरिनेछ। विदेशी स्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी तथा कन्सुलर सेवालाई डिजिटलाइज गरिनेछ। विदेशमा रहेका नेपालीको सुरक्षा र अधिकार संरक्षण गर्न परराष्ट्र मन्त्रालयमा सातै दिन चौबिसै घन्टा सेन्ट्रल रेस्पोन्स युनिट र नियोगहरूमा द्रुत उद्धार टोली स्थापना गरी सञ्चालन गरिनेछ। प्रवासमा रहेका नेपालीको पुँजी सिप अनुभव र प्रविधिलाई राष्ट्रिय विकाससँग जोड्न डायस्पोरा विज्ञ सञ्जाल तथा ज्ञान बैङ्क स्थापना गरिनेछ। गैर आवासीय नेपालीको लगानी आकर्षित गर्न कानुनी सुरक्षा सहज वित्तीय व्यवस्था र प्रतिफल फिर्ता प्रणाली सुनिश्चित गरिनेछ। गैर आवासीय नेपालीको सहभागिता सुदृढ गर्न नागरिकता लगानी वित्तीय पहुँच र लोकतान्त्रिक अधिकार सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था सुदृढ गरिनेछ। अन्य सदस्यहरू, निजामती तथा अन्य सहकारी सेवालाई तटस्थ निष्पक्ष उत्तरदायी एवं व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी स्वार्थको द्वन्द नियन्त्रण सम्बन्धी व्यवस्था सूचकमा आधारित कार्य सम्पादन मूल्याङ्कन प्रणाली कुलिङ अफ अवधिको व्यवस्था र राजनीतिक दल तथा राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था गरिनेछ। निजामती सेवामा योग्यतामा आधारित नियुक्तिको व्यवस्था विभागीय तथा आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन, दैतिक परीक्षण, संयन्त्र निजामती सेवा बोर्ड, कमजोर कार्य सम्पादन, यी स्तर भएको कर्मचारीलाई नकारात्मक सूचीमा राखिने व्यवस्था, कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली मार्फत नतिजामुखी र नागरिक मैत्री संस्थाको रूपमा विकास गरिनेछ। एकपटकको विवरण सबै सेवामा प्रयोगको सिद्धान्तमा आधारित अन्तर सञ्चालन सक्षम सरकारी डाटाबेस विकास गरिनेछ। सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहलाई छरितो, पारदर्शी र नागरिक मैत्री बनाउन अन्तर आबद्ध प्रणालीमा आधारित एकीकृत डिजिटल प्लेटफर्म मार्फत ई गभर्नेन्स प्रणाली सुदृढ गरिनेछ। न्यूनतम 100 सरकारी सेवाहरूलाई एकीकृत नागरिक एप मार्फत उपलब्ध गराइनेछ। प्रत्येक सेवाको कानुनी समय सीमा तोकी उल्लङ्घन गर्ने अधिकारी स्वत जवाबदेही हुने व्यवस्था गरिनेछ। राष्ट्रिय परिचय पत्रलाई अधिकतम सार्वजनिक सेवासँग अन्तराबद्ध गर्दै एक परिचय पत्र नीति लागू गरी नागरिकता, बैङ्किङ, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा लगायतका सेवालाई एकीकृत गरिनेछ। एकल सेवा केन्द्रलाई सबै कार्यालयमा विस्तार गर्ने तथा अत्यावश्यक सेवा सातै दिन सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान, अभियोजन र कारवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान, संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ। वार्षिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ। सार्वजनिक खरिद, राजस्व र प्रशासनिक प्रक्रियालाई पारदर्शी, प्रविधि मैत्री र प्रतिस्पर्धात्मक बनाइनेछ। नागरिक विश्वास तथा सुशासन धारणा सूचकाङ्क डिजिटल अडिट प्रणाली मार्फत उच्च जोखिम क्षेत्र पहिचान गरी भ्रष्टाचार रोकथाम मूलक कारवाही सुदृढ गरिनेछ। नीति तथा योजना निर्माणलाई तथ्य र प्रमाणमा आधारित बनाउन राष्ट्रिय योजना आयोग तथा नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचना गरी अनुसन्धान र अनुगमनमा केन्द्रित सक्षम र विश्वसनीय सार्वजनिक थिङ्क ट्याङ्क तथा राष्ट्रिय नीति शोधशालाको रूपमा विकास गरिनेछ। राष्ट्रिय तथ्याङ्क प्रणालीको सामयिक पुनर्संरचना गरी सुदृढ बनाइनेछ। मानव अधिकारको संरक्षण र प्रवर्धनलाई सुदृढ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गरिनेछ। मानव अधिकार उल्लङ्घनमा शून्य सहनशीलता अपनाइनेछ। राष्ट्रिय मानव अधिकार आयोगको क्षमता अभिवृद्धि गरिनेछ। उत्तरदायी सुशासन मार्फत सामाजिक न्याय, समतामूलक अवसर र तीव्र आर्थिक विकास सुनिश्चित गर्न सत्तारूढ दलको बाचा पत्र एवं प्रमुख राजनीतिक दलका साझा प्रतिबद्धतालाई आधार मान्दै राष्ट्रिय स्रोत, साधन र सामर्थ्यको न्यायोचित परिचालन गरिनेछ। आम नेपाली जनताको विश्वास र सार्वभौम सहभागिताबाट स्थापित राजनीतिक स्थिरतालाई दुर्लभ अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइनेछ। उत्तरदायी शासन प्रणाली मार्फत राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै समुन्नति केन्द्रित सुशासनलाई राष्ट्रिय संस्कृतिका रूपमा संस्थागत गरिनेछ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुनेछ। प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, मान्य सदस्यहरू, अन्त्यमा लोकतन्त्रका संवाहक सम्पूर्ण राजनीतिक दल तथा अथक योद्धा, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना लगायत सबै सुरक्षा निकायहरू, किसान, मजदुर, उद्योगी, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपालको सर्वाङ्गीण विकासमा योगदानका लागि हार्दिक आह्वान गर्दछु। नेपालको उन्नतिको लक्ष्य हासिल गर्न उदारतापूर्वक निरन्तर सहयोग पुर्याउँदै आउनुभएका छिमेकी देश लगायत मित्र राष्ट्र, विकास साझेदार तथा गैर आवासीय नेपालीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सबैको निरन्तर सहयोग प्राप्त भइरहने विश्वास गर्दछु। जय नेपाल।
1: माननीय सदस्यहरू, बैठक स्थगित भए पश्चात पनि आआफ्नो स्थानमा उभिएर सम्माननीय राष्ट्रपति महोदयलाई विदाई गर्नुहुन माननीय सदस्यहरूलाई आग्रह गर्दछु। माननीय सदस्यहरू, सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठक यहीँ स्थगित हुन्छ।
2: सङ्घीय संसदको संयुक्त बैठक यहीँ सकिएको छ र यसपछि फेरि बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टा छुट्टै बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम टेबल गर्नुहुने कार्यसूची रहेको छ र सरकारको नीति तथा कार्यक्रममाथि पर्सि बुधबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा छलफल भएर सोही दिन पारित हुने कार्यक्रम सङ्घीय संसद सचिवालयले तय गरेको छ। त्यसपछि जेठ 15 गतिका लागि आगामी आर्थिक वर्षको बजेटका कार्यक्रमहरू, प्री बजेट छलफलदेखि विभिन्न कार्यक्रमहरू सङ्घीय संसद सचिवालयले तय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन 21 गते सम्पन्न निर्वाचनबाट गठित बहुमतको सरकारले राजनीतिक स्थायित्व र सुधारका लागि ऐतिहासिक अवसर प्राप्त गरेको उल्लेख गर्नुभएको छ र यो सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रसारण यहीँ सकिएको छ। यो प्रत्यक्ष प्रसारणबाट डिभिजनल इन्जिनियर नेहा श्रेष्ठ, प्राविधिक अधिकृतहरू रामप्रकाश महतो, धर्मदेव चौधरी, पङ्कज मण्डल, यसै गरी सीता महर्जन अनि राजेन्द्र लामिछानेसँगै म अच्युत अरियाल बिदा हुन्छु र श्रोताहरूको ध्यान रेडियो नेपालको केन्द्रीय स्टुडियो सिंहदरबारतर्फ आकर्षित गर्दछु। रेडियो नेपाल केन्द्रीय स्टुडियो सिंहदरबार।
3: अहिले यहाँहरूले सुन्नुभयो, सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रसारण हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण। रेडियो नेपाल सुन्दै रहनुहोला।
4: नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 2 रहेको स्वाद कथा अन्तर्गत रहेर पठन प्रवाह र बोध अभ्यासमा केन्द्रित भई शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
5: ए को रहेछ भनेको त मान भाइ पो रहेछन्। अघिदेखि चोरमा आएर मजासँग पढेर पो बसेका रहेछौ। पढ्न भनेपछि तिमीलाई यस्तो जाँगर चल्दो रहेछ अघि भाइ। तर
6: अमिरा दिदी, मैले स्वाद शीर्षकको कथा पढेको थिइन, त्यही भएर। ल आउनुहोस् दिदी, बस्नुहोस् न। हुन्न र,
5: किन नहुनु नि मान भाइ। मलाई त खै पढ्नलाई अझै समय नै जुरेको छैन भने करायासी कामले गर्दा। जे होस्, चौरमा बसेर पढ्नुको मजा बेग्लै होइन त भाइ।
6: होइन अमिरा दिदी, म कथा पढौ कि भनेर बसेको, तर मनमा चाहिँ कथा भनेको के होला भन्ने कुरा पो खेलिरहन्छ भने। अरू कक्षामा पनि कथा त पढेको नै हो, तर पनि
5: ल सुन मान, कथा भनेको घटनाहरूको सिलसिला मिलाएर लेखिएको र जीवनको सानो अंशलाई समेट्ने रचना हो।
6: लौ है, मैले त अर्को प्रश्न राखिहाले, मलाई बुझाउने हो कि होइन कुन्नी अमिरा दिदीले?
5: लौ के भनेको मान तिमीले, कुनै जिज्ञासा राखेपछि मैले त्यसका बारेमा नभन्ने कि कुनै दिन छ र? मलाई आएको कुरा त आफ्नो भाइलाई भनिहाल्छु नि।
6: ए सोनुका पनि आइपुगिन्। हामी कथा बारे चर्चा गर्दैछौ सोनुका, ल बस। कथा भनेको घटनाहरूको सिलसिला मिलाएर लेखिएको कहानी हो रे सोनुका।
5: आहा, मानले कथा बारे मैले भनेको कुरा टपक्कै टिपिहाले है। अनि सोनुकालाई थाहा छ त कथा शब्द कसरी बनेको?
7: खै मलाई त थाहा भएन, अनुमान गर्छु है त। कथा भनेको के र थाहा भन्ने शब्द मिलेर बनेको हो कि होइन भने चाहिँ क अक्षरमा थाहा अक्षर जोडेर कथा शब्द बनेको होला अघि।
6: जे मन लाग्यो त्यही भनेर मिल्छ त। कथा शब्द त मूल शब्द होला, यसलाई टुक्र्याउन मिल्दैन होला है।
5: हाँस्नु पर्दैन मान, मानको पनि सोनुकाको पनि प्रयास एकदमै राम्रो छ है। म पनि पहिला त्यही भन्थे, पछि सरले भनेर पो थाहा पाएकी हुँ। कथा शब्द कथ धातुमा आप्रत्यय लागेर बनेको हो रे। कथ भनेको बन्नु हो, अनि कुनै घटनाका बारेमा सिलसिला मिलाएर भन्नु नै कथा हो रे।
6: बुझे बुझे। ए त्यसो पो रहेछ। अनि कथामा अरू के नभए हुँदैन त? अमिरा दिदी त कक्षा 10 पुगिसक्नुभयो, सबै कुरा आउँछ अघि।
7: कथामा संवाद हुन्छ भने त मलाई पनि थाहा छ, किनभने त्यहाँ कुराकानी गराएर पनि कथा अगाडि बढाएको हुन्छ नि।
5: हो सोनुका, त्यस्तै कथामा आउने घटनाको सिलसिलालाई कथानक भनिन्छ भने संवाद गर्ने व्यक्तिलाई पात्र भनिन्छ। यसरी कथामा विभिन्न कुराहरू हुन्छन् रे।
7: हेर त, को आउँदैछ परबाट?
5: सर होइन र, सर जस्तै देखिनुहुन्छ। ओहो, यतैतिर आउँदै हुनुहुन्छ जस्तो छ है।
6: हो, सर नै आउनु भएको रहेछ। अब उहाँसँग थप छलफल गरौ है त।
8: नमस्कार सर।
9: ओहो नमस्कार, के हो अमिरा सोनुका र मान चौरमा बसेर के विषयमा छलफल गर्दै हुनुहुन्छ हँ? कतै म आएर छलफलमा बाधा त पुगेन नि।
6: हामीलाई त ढुङ्गा खोज्दा देउता मिलेको जस्तो भएको छ सर। हामीले कथामा के हुनुपर्छ भनेर छलफल गर्दैछौ।
5: हो सर, हामीलाई कथामा संवाद पात्र कथानक हुन्छ भन्ने कुरा गरेका हौ। अनि कथामा अरू के नभई हुँदैन भनिदिनुहुन्छ कि?
9: कुनै पनि कथा पढेपछि हामीले केही न केही सन्देश पाउँछौ, त्यसैले कथाको उद्देश्य पनि हुन्छ। यस्तै कथाको आफ्नै भाषा शैली पनि हुन्छ। कथाले कुनै समय र स्थान बारे पनि जनाउ दिन्छ है।
7: हामीले लोककथा, गीती कथा, पञ्चतन्त्रका कथा त सुनेका छौँ, यी चाहिँ के हुन् त सर?
6: यस्तै हामीले स्वस्तानीका कथा अनि अघिल्ला कक्षामा पनि कथा पढेका थियौँ। खरायो र कछुवाका कथा पनि सुनेकै हौँ। खरायो र सिंहका कथा पनि सुनेका छौँ।
9: हो, कथामा मानवीय पात्र र अमानवीय पात्र पनि हुन्छन्। कथा सामाजिक, पौराणिक, ऐतिहासिक, मनोवैज्ञानिक आदि विभिन्न प्रकारका हुन्छन्। होइन, के सोचे कि हँ अमिरा?
5: पौराणिक, पुराणमा आधारित, ऐतिहासिक, इतिहाससँग सम्बन्धित र मनोवैज्ञानिक भन्नाले मानव मनको अध्ययन गर्ने खालका कथा हुन् भन्ने कुरा सरले हाम्रो कक्षामा भन्नुभएको थियो, त्यही सम्झेको नि सर।
6: म भन्छु है सर, आज म यही किताब हेरेर कक्षा 9 स्वाद कथा पढ्दै थिएँ, त्यसपछि अमिरा दिदी आउनुभयो अनि कथा भनेको के हो भनेर चर्चा भयो। अब स्वाद कथा पढौ न त, हुन्न सर।
5: स्वाद शीर्षकको कथा कसले लेखेका हुन् थाहा छ त?
6: कक्षा 9 नेपाली किताबमा रहेको यो स्वाद शीर्षकको कथा कथाकार ध्रुव चन्द्र गौतमले लेखेका हुन्।
5: सर, हामीलाई ध्रुव चन्द्र गौतम कस्ता कथाकार हुन् भन्ने बारे केही बताइदिनुहुन्छ कि?
7: हो सर, कथाकारका बारेमा धेर थोर भनिदिनु भयो भने हामी पनि भोलि यस्तै कथाकार बन्न सक्छौ कि?
6: आहा, कति राम्रो सोचाइ। मेरी साथी सोनुका भविष्यमा कथाकार बन्ने योजनामा रहेछन्, बल्ल पो थाहा भयो।
9: ठिक छ, कथाकार बन्ने क्षमता सबै जनामा देख्छु है म त। साहित्य प्रतिभाशालीहरूको सिर्जना हो, कथाकार बन्न पनि साधना गरे असम्भव छैन। सोनुका, के यो कथा पढिसक्नु भयो त?
7: मैले त पढिसके सर। कि त्यसकै आधारमा पनि ध्रुवचन्द्र गौतम कस्ता कथाकार हुन् भन्ने लख काट्न सकिन्छ अघि?
9: म भन्दैछु, सुन। ध्रुवचन्द्र गौतमको जन्म विषम 2001 साल पुष 2 गते भएको हो। उनले कथा, नाटक, उपन्यास, गजल, समालोचना आदि धेरै क्षेत्रमा सशक्त रूपमा कलम चलाएका छन्।
6: त्यसो भए उनी कस्ता कथाकार हुन् त सर?
9: कथाकार ध्रुवचन्द्र गौतम विशिष्ट आख्यानकार तथा कथाकार हुन्।
7: स्वाद शीर्षकको कथा पढिसक्दा कथाकार ध्रुवचन्द्र गौतमलाई समाजका विभिन्न विषयलाई समेटेर कथा लेख्ने कथाकार हुन् भन्न सकिन्छ, हो त सर?
5: ओहो, सोनुका बहिनीले मैले जे सोचेकी थिए त्यही पो भनिन् त। के हामीले कथाकारको विशेषता पहिचान गरेको ठिक हो त सर?
9: हो, एकदम ठिक। सोनुका र मानले जस्तै कथा पढ्दै त्यहाँबाट कथाकारको कथागत प्रवृत्ति पहिल्याउन सकिन्छ। कथाकार गौतमका कथामा नेपाली समाज र संस्कृतिका विविध पक्षको चर्चा पाइन्छ।
6: अब त झन् प्रष्ट भयो सर। के म पाठ 2 स्वाद कथा पढेर सुनाउन सक्छु? मेरो पठन अलि कमजोर छ जस्तो लाग्छ मलाई त।
9: ठिक छ, अब सस्वर पठन गर्दा भइहाल्छ नि। मानले पठन गरेर सुनाउनुहोस् न त।
6: साबुन लगायत अरू पनि कति चिजबिज किन्नु थियो। साबुन त कति दिनदेखि सकिएको थियो र नुहाउन नपाएर जिउ मैलो भएको आफैलाई अनुभव हुन्थ्यो। कपालमा चाया परेको छ। स्वास्नी चाहिँ त त्यसै पनि नुहाउथी, तर लोग्ने चाहिँ साबुन नभइकन नुहाउँदैन थियो।
9: ठिकै छ मान, प्रयास एकदमै राम्रो छ। केही न केही सुधार त गर्नुपर्छ है। साबुन लगायत शब्द एक शब्द भएकाले त्यसलाई एकै गतिमा पठन गर्ने, यस्तै आफैलाई र नुहाउँदैन थियो जस्ता शब्दका शब्दोच्चारणमा पनि ध्यान दिनुपर्छ है त।
6: म अर्को अनुच्छेद पनि पढ्छु है त सर।
9: भइहाल्छ नि, तर अब अलि होसियारीका साथ पठन गर्नुहोस् है त।
6: उसकी स्वास्नी भन्थी, देशमा यतिका गरिबहरू बस्छन्, कसैलाई साबुन जुर्दैन, तपाईँलाई मात्र स्वाङ।
5: अहिले मानले पढेको त सबै शुद्ध भयो। अब अर्को अनुच्छेद चाहिँ म पढु है त सर?
9: एकदम ठिक छ। अमिराले भने चाहिँ मानले पठन राम्रो गर्नुभएको छ। अब अमिराको पठन गर्ने इच्छा पूरा गरौँ न त।
5: ऊ भन्थ्यो, यो के राम्रो कुरा हो त? आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुमसुम्याउने हो त? म घृणा गर्छु। प्रत्येक गरिबले आफ्नो गरिबीसित घृणा गर्नै पर्छ।
9: पठन एकदम राम्रो छ, तापनि घृणा शब्दलाई घृणा सुनियो, शुद्धोच्चारण गर्दा घृणा हुन्छ।
5: आज बिहानै पनि यस्तो कुरा तिनीहरूका बीच भएको थियो। स्वास्नी नुहाउनमा जोड दिइरहेकी थिए। लोग्ने चाहिँ देशको गरिबी माथि भाषण दिएर त्यसलाई टार्न खोजिरहेको थियो। अन्त्यमा आज पनि ऊ ननुहाएरै अड्डा गएको थियो।
7: अमिरा दिदीले जस्तै गरेर म मिलाएर पढ्छु है त सर। अड्डामा ऊ एउटा साधारण कारिन्दा थियो। कैयौं वर्षदेखि ऊ त्यसै गरी साधारण थियो। बहाली भएको मितिदेखि ऊ त्यस पदमा आसीन थियो।
9: आहा, आज सोनुकाले पढेको पनि अमिराले पढेको जस्तै एकदम शुद्ध र प्रष्ट छ। गति र यति पनि मिलेको छ। दुवैलाई धन्यवाद। अब बाँकी पनि पठन गर्नुहोस् त सोनुका।
7: हस् सर, सुरु गरे है त। उसको भाग्य के थियो भने एउटा पद उसले आजीवन पायो, नत्र कति मान्छे त कामै नपाएर फाल्टु भइरहेका छन्।
9: अब पठन गरिसकेका अनुच्छेदबाट केही नयाँ शब्द टिपोट गरौँ र अर्थ बोध गरी वाक्यमा पनि प्रयोग गरी हेरौँ न, हुन्छ त? ल, सोनुका र मानले अर्थका लागि केही शब्द टिपोट गरेर भन्नुहोस् त।
5: पाठको शीर्षक नै स्वाद राखिएको रहेछ। वास्तवमा स्वाद भनेको के हो त सर?
9: अमिरा, कुनै वस्तु खाँदा पिउँदा जिब्रो वा रसेन्द्रियले गर्ने अनुभव वा चाख्दा जिब्रामा हुने मिठो नमिठो, नुनिलो अलिनो, तितो पिरो आदिको क्रिया प्रतिक्रियालाई नै स्वाद भनिन्छ।
5: धन्यवाद सर, मैले राम्रोसँग बुझे।
6: सर, जुर्दैन र स्वाङ शब्दको अर्थ थाहा पाउन पाए हुन्थ्यो।
5: स्वाङ भनेको आडम्बर वा नक्कल वा ठाट हो भने जुर्दैन शब्दको अर्थ चाहिँ थाहा भएन सर।
9: हो, अमिराले भने चाहिँ स्वाङ भनेको आडम्बर वा नक्कल वा ठाट हो भने जुर्दैन शब्दको अर्थ कुनै कार्यका लागि सायद नपर्नु हो।
7: स्वाङ र जुर्दैन शब्दको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गरिदिनुहुन्छ कि सर?
9: नसक्ने गरिबले धनी छु भन्ने स्वाङ पार्न मागेर गरगहना लगाएर किन देखाउनु परेको हो कुन्नी? साउनमा विवाह गर्नका लागि सायद जुर्दैन रे भनेर पण्डितले भनेका छन्। यसरी वाक्य बनाउन सकिहालिन्छ नि।
6: गरिब शब्दको विपरीतार्थक शब्द धनी हुन्छ भने साधारण शब्दको विपरीतार्थक शब्द के हो सर?
9: साधारण शब्दको विपरीत शब्द विशिष्ट हो।
7: सर, हामी अब 5-6 अनुच्छेद मौन पठन गर्छौँ अनि नयाँ शब्द उच्चारण गर्ने प्रयास गर्छौँ। र वाक्यमा प्रयोग गर्न आएन भन्ने सोच्छौ नि, हुन्छ त सर?
9: आज तलब आउने दिनबाट सुरु भएको अनुच्छेददेखि त्यति भनेर स्वास्नीले सान्त्वना दिई चामललाई चाहिने जति रुपियाँ छुट्याइदिएको छ सम्म मौन पठन गर्नुहोस् अनि हामी छलफल गरौँला है त।
7: जागिर खानेको आर्थिक अवस्था कति दयनीय हुन्छ र घर चलाउनका लागि आमदानी नहुँदा कस्तो हुन्छ भन्ने कुरा रहेछ, अघि सर?
6: अनि सर, लोग्नेको तलब आएपछि लोग्ने, स्वास्नी र छोरा बजारमा किनमेल गर्न जाँदा भ्याए जति सामान ल्याउनु पर्छ भन्दै फुरुङ्ग हुँदै सरसल्लाह गर्छन्। मैले त यति कुरा मात्र बुझे।
9: आहा, कति राम्रोसँग कथाका घटना बुझ्नु भएको छ तपाईँहरूले, ध्यान दिएर पढेकामा धन्यवाद छ है।
6: यी कुरा त सबै बुझियो सर, तर यहाँ प्रयोग भएको अपर्झट शब्दको अर्थ चाहिँ के होला?
5: म कोसिस गर्छु है सर।
9: अवश्य।
5: अपर्झट शब्दको अर्थ एक्कासी अथवा अकस्मात हो।
7: अनि खोटो भनेको चाहिँ के हो त?
9: खोटो शब्दको अर्थ काम नलाग्ने हो। यसपछि अब दुई दुई अनुच्छेद पालैसँग सस्वर पठन गर्नुहोस् त अमिरा, सोनुका र मानले।
5: लोग्ने सन्तुष्ट भएर हिँड्न थाल्यो। आउन साथ उसले सारा तलब स्वास्नीलाई बुझाइदिएको थियो ताकि स्वास्नीलाई गुनासो नरहोस् र उसलाई अनिश्चिन्तता। सबभन्दा पहिले उसले साबुन नै किन्यो, त्यसपछि तेल मसला। स्वास्नीले महिनावारी खर्चलाई बनाएको लिस्ट हेर्दै उकिन्थ्यो। जहाँ अक्षर बुझिन्नथ्यो त्यहाँ स्वास्नी स्पष्ट पार्दै जान्थे।
7: जब स्वास्नीको स्वभाव प्रत्येक चिजमा संशोधन गर्दै जाने देखियो, लोग्ने पड्क्यो। यस्तै हो बजेट, यहाँ आएर थप्दै जाने मान्छेको मगज तात्दैन कि जिस्क्याएकी तिमीले मलाई, उसले बम्केर भन्यो।
6: भइगयो त भइगयो, भोलि पुगेन भने मलाई के पुगेन भनिदिन्छु। स्वास्नीले पनि आफ्नो कुराको स्वाङ रची। त्यसपछि स्वास्नीले लिस्ट हेर्दै संशोधन गर्न छाडिदिई र तिनीहरूले जति कागजमा लेखिएको थियो त्यति मात्र किन्न थाले। अरू केही त बाँकी छैन किन्न? अन्त्यमा उसले सोध्यो।
9: एकदम राम्रोसँग पठन गर्नुभयो, तर अझै अमिराको पठन अति द्रुत गतिमा छ, अलि ढिला पढ्नु पर्छ भने मानले चाहिँ आरोह र अवरोह मिलाउने कुरामा सुधार चाहिँ गर्नुपर्छ है। ल अब सबैले सायद छोरो चाहिँ यसमा पक्का थिएन सम्म मौन पठन गर्नुहोस् त।
6: सर, सुकी शब्दको प्रयोग भएको छ। सुकी भनेको कति पैसा हो?
5: मलाई थाहा छ सर, सुकी भनेको 100 पैसाको 4 भागको 1 भाग अर्थात् 25 पैसा हो।
7: एउटा जिज्ञासा उत्पन्न भएको थियो, सोधु सर। फटाफट, कपाकप, हुरुरु जस्ता शब्दहरूलाई कस्ता शब्द भनिन्छन्, जानकारी दिनुहुन्छ कि भनेर।
9: कति राम्रो प्रश्न। वास्तवमा कुनै वस्तु, ध्वनि, गति, दृश्य, अवस्था, काम गराएको नक्कल गर्ने जस्तै कपाकप, खुरुखुरु, किटिक्क जस्ता शब्दहरू अनुकरणात्मक शब्द हुन्। निश्चित ठाउँमा मात्र यसको प्रयोग गर्नुपर्छ। जस्तै कुवा कुवा शब्द रुने बुझाउन प्रयोग गर्नुपर्छ।
7: प्रष्ट भयो सर मलाई त। अब त यसको सन्दर्भ मिलाएर प्रयोग पनि गर्न सक्छु सर।
6: कथामा प्रयोग भएका भू, लाइसक्या, दिनुस,

0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि प्रहरी कार्यक्रम प्रस्तुत गर्नेछौँ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। त्यसपछि सुनाउनेछौँ यहाँहरूलाई केही लोकगीतहरू विभिन्न कलाकारहरूका स्वरमा रहेका। त्यसपछि प्रस्तुत गर्नेछौँ शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ। समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि प्रस्तुत गर्नेछौँ बिम्ब प्रतिबिम्ब कार्यक्रम करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुर्याउनेछन्। तर रात्रिकालीन प्रसारण भने 11 बजेको समाचारपछि पनि जारी रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्रु किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
6: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, हार्दिक स्वागत गर्दछौँ हाम्रा प्यारा प्यारा भाइ बहिनीहरूलाई आजको यो बाल बाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न भज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको।
1: प्यारा भाइ बहिनीहरू, तपाईँ आरामै हुनुहुन्छ नि? कता हुनुहुन्छ होला? के गर्दै हुनुहुन्छ? साँझ पनि परिसक्यो, विद्यालयबाट त अवश्य फर्किनु भयो होला है? के तपाईँ विद्यालयबाट आएर हात खुट्टा धुने अनि सरसफाइमा पनि ध्यान दिने गर्नुभएको होला नि है? भाइ बहिनीहरू, सधैँ विद्यालयबाट घर फर्किसकेपछि साबुन पानीले मिची मिची हात खुट्टा सफा गरी खाजा खाएर पढ्ने गर्नुहोला है, अनि आफ्ना अभिभावकको आज्ञाकारी बन्नुहोला है। आफूभन्दा ठुलालाई आदर र सानालाई माया गर्नुहोला है, अनि राम्रा कुराहरूको अनुसरण गर्नुहोला। अध्ययन तथा पढाइलाई बढी महत्व दिनुहोला है। समयमै आफ्नो गृह कार्य सक्नुहोला। फुर्सदमा थोरै समय तपाईँहरूले खेल्न सक्नुहुन्छ, तर धेरै समय अध्ययनमा बिताउनु पर्छ है, किनकि अध्ययनले असल नेतृत्वको पहिचान बनाउन मद्दत गर्छ। भाइ बहिनीहरू, मिहिनेती र अनुशासित मान्छेको सर्वत्र अनुसरण गरिन्छ, तपाईँ पनि सधैँ यस्तै बन्नुपर्छ है। हुन्छ त, यिनी भनाइसँगै आज पनि हामी तपाईँसँगै गरिएको कुराकानीका साथमा उपस्थित भएका छौँ। लौ त अब सुनौ है त एकजना बहिनीसँग गरिएको कुराकानी। नमस्कार, तपाईँलाई हार्दिक स्वागत छ बालबाटीका कार्यक्रममा।
2: नमस्कार, धन्यवाद मलाई सुनौलो अवसर दिनुभएकोमा।
0: हजुर, कति राम्री हुनुहुन्छ, सानी बहिनी हुनुहुन्छ हाम्रो साथमा। तपाईँको परिचय दिनु न।
2: मेरो नाम चाहिँ आम्या प्रसाई हो, म कक्षा 8 पढ्छु बेरुवा नेसनल स्कुलमा।
0: आम्या प्रसाई, हजुर, भनेपछि बाबाको घर ताप्लेजुङ, बाबा पनि काठमाडौँ हुर्किनु भनेपछि तपाईँ त यहीँ नै जन्मिनु भयो, अनि तपाईँ ताप्लेजुङ जानु भएको छ कि छैन?
2: जान त धेरै रहर छ, तर अहिलेसम्म जान पाएको चाहिँ छुइनँ।
0: बाबाले ताप्लेजुङ लग्नु तपाईँको जन्म घर तपाईँ जन्मिएको ठाउँ भन्नुभएको छैन?
2: धेरैचोटि भनेको छु, बाबा अब अप्ठ्यारो बाटो छ, अलिक ठुलो भयो भनेर लान्छु भन्नु।
0: हजुर, अनि ताप्लेजुङमा रमाइला मन्दिरहरू के छन् थाहा छ तपाईँलाई?
2: हाम्रो कुलदेवीको मन्दिर पाथिभारा थाहा छ, अरू चाहिँ त्यस्तो थाहा छ।
0: पाथिभारा थाहा पाउनु भएको छ, नगए पनि ताप्लेजुङ भनेपछि पाथिभारा भनेर प्रसिद्ध मन्दिर पाथिभारा भनेर बुझ्नु भएको रहेछ, तपाईँलाई धन्यवाद छ। अनि तपाईँ विद्यालयमा पढ्दाका अनुभव सुनाइदिनु न हामीलाई, बेबिलोन नेसनल स्कुलमा कस्तो पढाइ हुन्छ, तपाईँ कति कक्षादेखि यहाँ पढिरहनु भएको छ?
2: म चाहिँ बेबिलोन पढेको 2 भयो, म 6 यो विद्यालय आएको थिएँ, अनि मेरो अहिलेसम्म भएको अनुभवहरू त सबै राम्रै छ। हामीलाई शिक्षकहरूले नि राम्ररी पढाउनुहुन्छ, हामीलाई यो एक्स्ट्रा करिकुलरहरू नि राम्रो सुविधाहरू दिनुभएको छ, हामीलाई धेरै एक्सपोजरहरू दिनुहुन्छ कार्यक्रमहरूमा, जस्तो एसक्युसीहरू भयो, स्टुडेन्ट क्वालिटी सर्कलहरू भयो, त्यसमा दिनुहुन्छ, अरू इन्टर स्कुल कम्पिटिसनहरूमा दिनुहुन्छ।
0: अनि सहभागी जनाउनुहुन्छ तपाईँ?
2: हजुर
0: हजुर। अनि विद्यालयमा पढाउँदा चाहिँ कक्षा कोठामा चाहिँ कसरी सरले पढाउनुहुन्छ, कसरी पढाइदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँको अनुभव सेयर गर्नु त?
2: कक्षा कोठामा चाहिँ सब सर म्यामहरूले राम्रै पढाउनुहुन्छ, बुझाएर पढाउनुहुन्छ हामीलाई, त्यो बुकको नलेज भन्दा पनि त्यो मजाले त्यो एउटा एउटा एकाइहरूको कन्सेप्टहरू बुझाउन खोज्नुहुन्छ, अनि हामीलाई धेरै प्र्याक्टिकल हरू नि गराउनुहुन्छ, जस्तो हाम्रो स्कुलमा स्टिम ल्याबहरू नि छ, त्यहाँ हामीलाई अस्ति भर्खरै एउटा रोबोटिकबाट चढ्ने गाडी बनाउन सिकाउनु भएको थियो, त्यस्तै।
0: हजुर, ए विद्यालयमै सिकाउनु भयो?
2: हजुर।
0: अनि तपाईँले त विद्यालयमा पढ्दाखेरिका त्यस्ता कुराहरू अतिरिक्त क्रियाकलापमा तपाईँ सहभागिता जनाउनुहुन्छ,
2: हजुर,
0: के के कुरामा जनाउनुहुन्छ?
2: म चाहिँ नृत्यमा, यस्तो एसक्युसीहरूमा नि अस्ति भर्खर हामी गएको थियौँ, अनि स्कुलको कम्पिटिसनहरूमा।
0: हजुर, मतलब विद्यालय परिसरभित्रै हुन्छ कम्पिटिसन कि विभिन्न विद्यालयसँग सहभागिता जनाएर हुने हो?
2: विभिन्न विद्यालयसँग सहभागिता जनाएर नि हुन्छ, विद्यालयको भित्र पनि हुन्छ।
0: हजुर, तपाईँ पढ्दा विद्यालयमा कुन पोजिसनमा हुनुहुन्छ, कस्तो पढ्नुहुन्छ?
2: म चाहिँ टप 10 स्टुडेन्ट हो, म चाहिँ 7 आएको थिएँ अस्तिको इक्जाममा।
0: हजुर, कतिजना हुनुहुन्छ तपाईँको कक्षामा साथीहरू? 28 समूहमा पढ्नुहुन्छ? हजुर। त्यसमा मिल्ने साथी चाहिँ कति हुनुहुन्छ?
2: मिल्ने साथी चाहिँ मेरो सूर्यान्सिका भयो, अनि पृक्षा भयो।
0: हजुर, हजुर। अनि तपाईँ कति घन्टा पढ्ने गर्नुहुन्छ? घरमा खाली समयमा कति पढ्नुहुन्छ बिहान बेलुकी?
2: घरमा खाली समयमा चाहिँ म चाहिँ बसको माध्यमबाट आउने विद्यार्थी हो, त्यही भएर बस चाहिँ बिहानैतिर आउँछ, 7:50 आएको हुन्छ, त्यही भएर बिहान चाहिँ म त्यस्तो पढ्न भ्याउँदिनँ। कहिलेकाहीँ केही टेस्टहरू छ, एक्जामहरू छ भने त्यही बसमै पढ्दै आइरहेको हुन्छु, अनि खाली समयमा पनि कहिलेकाहीँ पढिरहेको
0: पढ्नुहुन्छ। अनि तपाईँ जस्तो अब 8 कक्षामा पुग्नु भएको छ, कति घन्टा पढ्यो भने चाहिँ सफल हुन्छ जस्तो लाग्छ?
2: अँ, लाग्दैन, त्यो जति घन्टा पढे पनि अब नबुझेर पढिसकेपछि त हुँदैन नि त।
0: हजुर, भनेपछि अब पढ्दा चाहिँ ध्यान दिनुपर्छ, जति पढ्यो भन्दा पनि अब पढ्दा थोरै समय पढ्यो भने पनि राम्रो बन्न सकिन्छ भने तपाईँको धारणा।
2: हजुर,
0: अनि तपाईँ विद्यालयमा हुने प्रतियोगिता लगायत अन्य अतिरिक्त क्रियाकलापमा चाहिँ के कुरामा भाग लिने गर्नुहुन्छ?
2: विद्यालय लगायतमा चाहिँ हामीहरू यो के भन्छ अब श्रुति अब स्पेलिङ बीहरूमा गइरहेको हुन्छौँ, डिबेटहरूमा विवादहरूमा गइरहेको हुन्छौँ, यो एसकेसीहरूमा गइरहेको हुन्छौँ।
0: हजुर, अन्य खेलकुदमा पनि रुचि छ?
2: हजुर, म गर्मीहरूको बेला स्विमिङ क्लासेस नि जान्छु, अनि त्यस पछाडि कहिलेकाहीँ बास्केटबलहरू, यो फुटबलहरू नि भलिबलहरू खेलिरहेको हुन्छु।
0: हजुर, अनि तपाईँको घर परिवारमा सदस्यता कति हुनुहुन्छ, कति सङ्ख्या हुनुहुन्छ?
2: मेरो घर परिवारमा हाम्रै घरमा मामु, बाबा, म र मेरो बहिनी।
0: ए, बहिनी पनि हुनुहुन्छ, कति कक्षामा पढ्नुहुन्छ?
2: मेरो बहिनी 6 कक्षामा पढ्छ।
0: यही हो,
2: यही बेबीलनमै।
0: ए, भनेपछि सँगै दिदी बहिनी सँगै आउनुहुन्छ?
2: हजुर
0: हजुर। अनि तपाईँको बुवा चाहिँ के गर्नुहुन्छ?
2: मेरो बुवा सिइओ।
0: सिइओ?
2: हजुर।
0: के को सिइओ हुनुहुन्छ?
2: आफ्नै कम्पनी।
0: कम्पनी आफै अफिस चलाउनु भएको छ? हजुर। अनि तपाईँ
2: भन्नुहुन्छ?
0: हजुर। अनि तपाईँलाई खानेकुरा चाहिँ के मनपर्छ होला?
2: मलाई खानेकुराहरू चाहिँ त्यस्तो, म बाहिरको चाहिँ त्यस्तो रुचि राख्दिनँ, मलाई घरमै हुन्छ नि पकाएकोहरू मनपर्छ।
0: के चाहिँ मनपर्छ हामीले बताइदिनु न।
2: मलाई अब त्यो घरमा पकाएको त्यो तारेको मासुहरू भयो, अनि चटपटेहरू घरमा बनाएको।
0: ए, घरमै बनाएको खानुहुन्छ? हजुर,
2: त्यही हो।
0: अनि दाल भात तरकारी कतिको मन पराउनुहुन्छ?
2: दाल भात तरकारी नि मिठै लाग्छ।
0: हजुर, अनि तपाईँलाई सबभन्दा मनपर्ने विषय चाहिँ के हो त, पढाइभन्दा बाहेक चाहिँ के कुरामा रुचि राख्छ त?
2: पढाइभन्दा बाहेक एक्स्ट्रामा म र मेरो साथी धेरै जस्तो सबैमा गइरहेको हुन्छौँ, शिक्षकहरूले नि हामीलाई एक्सपोजर दिइरहेको हुनुहुन्छ धेरै कुराहरूमा, हामी सबैमा जान्छौँ, नृत्यमा नि जान्छौँ, बाजा बजाउनेहरूमा नि गइरहेको हुन्छौँ।
0: तपाईँले बाजा बजाउनु पनि आउँछ?
2: अलिअलि आउँछ।
0: के बजाउनुहुन्छ बाजा चाहिँ?
2: पहिला हामीले मेरो पहिलाको स्कुलमा नि हामीलाई गिटार र पियानो सिकाएको थियो, त्यो आउँछ अलिअलि।
0: हजुर, अनि तपाईँ बेलुकी कति बजी सुत्नुहुन्छ अनि बिहान कति बजी उठ्ने गर्नु भएको छ?
2: बेलुकी सुत्ने टाइम त त्यस्तो फिक्स हुँदैन, कहिलेकाहीँ ढिला हुन्छ, कहिलेकाहीँ छिटो हुन्छ, अब छिटोमा भनौँ 9:30, ढिलामा 10:30।
0: हजुर, अनि बिहानै उठ्ने?
2: बिहान उठ्ने त 6:30-7 त्यस्तै हो।
0: हजुर, बालबाटिका कार्यक्रम मार्फत तपाईँका प्रतिभाहरू हामीले के सुन्न सक्छौँ?
2: प्रतिभाहरू त मसँग त्यस्तो धेरै छैन, अब क्यामेराहरू भएको भए त हुन्थ्यो होला, तर म त्यस्तो गायक गाउने त्यस्तोमा चाहिँ अब हाम्रो विद्यालयमा चाहिँ रुचि राख्ने भन्दा नि सब शिक्षकहरूले सब विद्यार्थीहरूलाई एक्सपोजर दिन खोज्नुहुन्छ, हामीलाई सबै कुराहरूमा सहभागिता जनाउन दिनुहुन्छ।
0: हजुर, तपाईँले सहभागिता जनाउनुहुन्छ?
2: हजुर
0: हजुर। तपाईँलाई विद्यालयमा पढ्दा अन्य गतिविधि गर्दा यो कुरामा चाहिँ अलिकति म नबुझे जस्तो भयो, विद्यालयमा पढाउँदा शिक्षक शिक्षिकाले मलाई यसरी पढाइदिए हुन्थ्यो, यसरी बुझाइदिए हुन्थ्यो, अथवा हामी साथीहरू हामी सबै विद्यार्थीहरूलाई चाहिँ भन्ने कुरा चाहिँ के छ, विद्यालयले सहजीकरण चाहिँ के कुरामा गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
2: हाम्रो विद्यालयले चाहिँ सबै कुराहरूमा सहजीकरणै गरिदिएको छ, अब सहजीकरणै गरेको छ भनौँ, त्यस्तो हामीलाई गाह्रो परेको कुरा चाहिँ अहिले छैन, शिक्षकहरूले नि सब बुझाउनुहुन्छ।
0: हजुर, बेबिलोन नेसनल स्कुलले चाहिँ तपाईँलाई पढाइ लगाएका के के कुरामा चाहिँ बढी तपाईँहरूलाई चाहिँ बढी विद्यार्थीहरूलाई चाहिँ आकर्षण गरेका छ त?
2: हाम्रो विद्यालयले चाहिँ त्यो हाम्रो किताबी ज्ञानभन्दा पनि प्र्याक्टिकलहरूतिर नि राम्रो एक्सपोजर दिइरहेको हुन्छ।
0: हजुर, तपाईँले पढ्दै गर्दा म तपाईँलाई बाल बालिका कार्यक्रम मार्फतै सोध्छु, तपाईँले बाल बालिकाले पाउने अधिकार के हो, बाल अधिकारको बारेमा थाहा छ?
2: हजुर, हामीलाई सामाजिकमा पढाउनु भएको छ।
0: हजुर भन्नु त, के हो बाल अधिकार भनेको? के हो
2: बाल अधिकार भनेको? अब हरेक बालकले पाउनुपर्ने अधिकार हो।
0: हजुर, के हो त विशेष गरेर पाउने अधिकार चाहिँ के हो त, मलाई एउटा दुईवटा बताइदिनु त। तपाईँ हाम्रो अधिकार के हो, बाल बालिकाले पाउने अधिकार चाहिँ के हो, के चाहिँ दियो हामीले अधिकार प्राप्त गर्छौँ जस्तो लाग्छ?
2: हामीले हामी जस्तो बाल बालिकाहरूले पाउनुपर्ने अधिकार चाहिँ अब शिक्षाको, स्वास्थ्यको अनि खानेकुराहरूको, त्यही हो।
0: हजुर, तपाईँले बाल बालिका कार्यक्रम मार्फत रेडियो नेपाल सुन्दै रहनुभएका थुप्रै भाइ बहिनीहरू हुनुहुन्छ, भाइ बहिनीहरूलाई के भन्ने, केही सुझाव दिने छ?
2: सुझाव त अब मेहनत गर्नु पर्यो अनि आत्मविश्वास हुनु पर्यो अनि अरूको कुरा भन्दा नि आफ्नो कुरा हल्का राख्न सक्नु पर्यो।
0: हजुर, तपाईँको भविष्यको योजना के छ, के योजना राख्नु भएको छ, लक्ष्य के छ होला?
2: मेरो भविष्यको योजना चाहिँ, मैले त्यस्तो अहिले चाहिँ फाइनलै छैन, तर अहिलेको लागि चाहिँ मलाई आर्किटेक्ट हुन मन छ।
0: ए, आर्किटेक्ट बन्ने योजना छ। हजुर, तपाईँको अबको भावी योजना, अब भनौँ न आर्किटेक्ट बन्ने योजना राख्नु भएको छ भने त्यो आर्किटेक्ट गर्नको लागि कति पढ्नुपर्छ जस्तो लाग्छ?
2: आर्किटेक्चरमा पढ्नुभन्दा पनि प्र्याक्टिकल धेरै हुन्छ, किनभने अब त्यो बिल्डिङहरू बनाउनु पर्यो के हो।
0: हजुर, अनि तपाईँलाई बाबा मम्मीले नानी यो बन्नुपर्छ, तिमी यस्तो गर भन्नुहुन्छ कि अथवा राम्रो पढ भन्नुहुन्छ, के सुझाव दिनुहुन्छ?
2: मेरो बाबा मम्मीले मलाई केही कुरामा फोर्सै गर्नु हुँदैन, अब यस्तो फ्युचरको कुराहरूमा चाहिँ केही भन्नु हुँदैन, मलाई जे बन्न मन लाग्छ, मलाई जे कुरामा रुचि छ त्यो बन भन्नुहुन्छ, अनि पढाइमा पनि त्यो आफै बुझेर पढ भन्नुहुन्छ, त्यो रट्टाहरू हान्नुभन्दा पनि बुझेर पढ्ने।
0: हजुर, हामी कार्यक्रमको अन्त्यतिर छौँ, अन्त्यमा आम्या प्रसाई बहिनीलाई हाम्रो यो कार्यक्रम मार्फत केही भन्नु छ?
2: त्यस्तो अहिलेको लागि चाहिँ केही छैन, अब जो जो सुनिरहनु भएको छ, जहाँबाट सुनिरहनु भएको छ, अब आफ्नो ख्याल राख्ने, आत्मविश्वास राख्ने अनि मेहनत गर्ने, त्यही हो।
0: हस्, हामीलाई समय उपलब्ध गराउनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
2: हजुरलाई नि धेरै धेरै धन्यवाद मलाई यस्तो सुनौलो अवसर दिनुभएकोमा।
0: हस्, धन्यवाद।
1: हवस् त, यसै कुराकानी सँगसँगै आजको बाल बाटिका कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ। अर्को हप्ता हामी अर्को भाइ बहिनीसँग गरेको कुराकानीका साथमा उपस्थित हुनेछौँ। तपाईँ भने रेडियो नेपाल सुन्दै रहनुहोला। यो प्रस्तुतिबाट प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्यसँगै कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालालाई पनि बिदा माग्छु। नमस्कार, रेडियो नेपाल सुन्दै रहनुहोला।
3: जय हो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
2: नागरिक लगानी कोष।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
5: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरूले हुन् पौरखी कृषक।
6: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नम्बर 9 रहेको उत्कृष्ट एग्रिकल्चर एन्ड रिसर्च प्रणालीका सञ्चालक भानुभक्त पराजुलीको पौरखको कथा प्रस्तुत गर्दैछौँ।
7: त्यही गरेर एसटिडी आइएसटी चलाएको थियो। एसटिडी आइएसटी चाहिँ 2058 सालबाट पूर्ण रूपमा बन्द भयो। अनि त्यस पछाडि त्यो खसीलाई दाना पानी खुवाउने पसल खोलियो। अनि त्यो खोल्ने क्रममा के देख्यो भने मैले चाहिँ आफ्नो हातबाट 1100-1500 खसी चाहिँ दिनदिनै भारतबाट लिएर आउनुपर्ने। केही मात्रामा नेपाली खसीहरू हुन्थ्यो, तर 15% 18% त्यस्तै मात्रै नेपाली खसीहरू यहाँ काठमाडौँको बजारसम्म आउँथ्यो। त्यही सिलसिलामा अब चाहिँ नेपालमा यत्रो पाखा पर्वत खसीको उर्वर भूमि नै होला। सानोमा हामी त बाख्रै चराएर पढाइ लेखाइ गरेको, खसी बाख्रै बेचेर हामीले घर व्यवहार चलाएको, खसी बाख्रै किनेर बेचेर काठमाडौँमा तराईमा भिटा भन्छन्, हाम्रोमा यहाँ घडेरी भन्छन्, त्यो किनेको होइन। अनि त्यो हिसाबले त्यो बाख्रा पाल्दाखेरि राम्रै हुन्छ होला भनेर 2069-70 सालमा त्यो भएको व्यापार व्यवसायलाई साइडमा राखेर अनि म चाहिँ यहाँ आएको।
6: स्वच्छ खाने पानी र बाटो जस्ता आधारभूत पूर्वाधार नहुँदा गाउँबाट सहरतर्फ बसाइसराइ बढ्यो। पराजुली परिवार पनि राजधानी सरे। खसी बजारमा काम गर्दा देखिएको माग र गाउँमा खेर गइरहेको करिब 200 रोपनी जमिन देखेर सीमित स्रोतका बावजुद कृषक पराजुलीले कृषि तर्फको आफ्नो यात्रा तय गर्नुभयो।
7: हामी कहाँ चाहिँ खाने पानी नभएर हामी बसाइ सरेर गएको। अब त्यतिखेर यो प्रविधिहरू नआइसकेको, जस्तो लिफ्टिङ प्रविधि त छँदै नै थिएन। अलि तल तल पानीका मुहानहरू भएको, तर पानी ल्याउन नसकिने, अनि पँधेराहरू हुन्थ्यो। अनि खाने पानीकै दुःख भएको ठाउँ कृषि उपज त ऊ नै हुने भएन। आकाशी खेतीको भर भयो। बर्खामा मकै, त्यस पछाडि कोदो दुई थरी हुन्थ्यो। रायोको साग खानलाई पनि हामी धौधौ थियो, किन हुँदै हुँदैन थियो, किनभने पानी भयो भने त हो। त्यस पछाडि त्यही दुःखले चाहिँ हामी यहाँबाट बसाइ सरेर गएको। त्यस पछाडि उतै काठमाडौँतिरै बसिन थाल्यो। यहाँ चाहिँ कहिलेकाहीँ यसो आउने, अनि मैले यसो हेर्थेँ यहाँ आउँदाखेरि काँडाको झालहरू, बाटो पन्छा, यहाँ पुरानो घर भएको ठाउँ भनौँ, अब त्यहाँ आउँदा पनि हामीले खुर्पा बोकेर आउनुपर्ने कि बाटोमा, झार सफा गर्दै, झाडी सफा गर्दै आउनुपर्ने। हामीसित यहाँ 12-14 घर 15 घरको थियो। यो जुन हामी आउने बेल्टमा लगभग 2-3 घर मात्रै मान्छेहरू यहाँ बस्नुहुन्थ्यो, अरू सबै हामी बसाइ सारेर गइसकेका थियौँ। अनि यतिको जमिनहरू हाम्रो लगभग 8-10 दाजुभाइहरूको जग्गा गर्दाखेरि 150-200 रोप्ने जग्गा यतिकै थियो। अनि मैले चाहिँ बाख्रा पाल्नु पर्यो भनेर त्यहाँबाट सुरु गरेको।
6: कृषक पराजुलीको यो यात्रा घाँस खेतीबाट सुरु भएको हो। सुरुमा नै उहाँले करिब 50 रोपनी जग्गामा विभिन्न प्रकारका घाँस लगाउनु भएको थियो।
7: घाँस खेतीबाट सुरु गर्यौँ। 1 घाँसै लगाएको थियौँ। लगभग 50 रोपनी जतिमा यो हाइब्रिड घाँसहरू, सुमा सेटेरा, नेपायर, मुलाटो, पाँच पालाम लगायत डाले घाँसहरू पनि लगायौँ। त्यसमा किम्बु लगभग लगभग हामीले 1 35-40 जातको घाँसहरू लगाएको थियौँ, ठाउँ ठाउँबाट खोजेर लिएर आएर। त्यतिखेर त अलिक घाँसको बिरुवाको मूल्य पनि बढी नै थियो र 1 घाँस लगायौँ। त्यस पछाडि बाख्रा सुरु गऱ्यौँ। बाख्रा चाहिँ हामीले यही खरी, जमुनापारी क्रस, बिटल, अनि त्यहाँबाट केही समय पछाडि बोयर पनि लिएर आएको थियौँ।

0: र हाम्रो यतापट्टि पछाडिपट्टि एउटा गेट छ, त्यो चाहिँ गेटमा गेटै बनाएको छौँ। त्यो चाहिँ पैदलै आउने गरी डोको बोकेरै सामान ल्याउने गरी नै बनाएको छौँ। त्यहाँ 2 किलोमिटर तलदेखि यहाँ बाटो थिएन, त्यो पैदलै आउनु पर्यो। तनहुँ, चितवन, धादिङ यी ठाउँहरूबाट घाँसको बिरुवाहरू ल्याउँदाखेरि हामी त्यहाँसम्म गाडीमा ल्याउँदैनौँ अनि त्यस पछाडि डोकोमा बोकाएर त्यो बाटोको चुनौती भए। अर्को मुख्य चुनौती त हामीसित पानीको थियो। मेन कुरा चाहिँ हाम्रो बाटो र सिँचाइ, खानेपानीको समस्या या ती चाहिँ हाम्रो लागि एकदम च्यालेन्ज थियो।
1: सुरुवातमा उहाँको फर्ममा भैँसीका बथानदेखि मौरीका घारसम्म अर्थात् एउटा मिश्रित कृषि प्रणालीको पूर्ण स्वरूप देखिन्थ्यो। आफ्नो अनुभव र बजारको मागलाई आधार मान्दै अहिले उहाँ दुधका लागि बाख्रा पालन र मल उत्पादन तर्फ केन्द्रित हुनुभएको छ।
0: पहिला चाहिँ हामीले गाई, बाख्रा, भैँसी, पाडा, मौरी, लोकल जातको कुखुराहरू राखेका थियौँ। अहिले चाहिँ हामी त्यो धेरै घटाउँदै गएर भैँसी पुरै हटायौँ, त्यस पछाडि राँगा हटायौँ, कुखुरा हटायौँ, विषादी रहित तरकारी खेती नै गरेका थियौँ त्यसलाई पनि हटायौँ, र अहिले हामी चाहिँ शुद्ध गाई अनि यो डेरी गोर्स सानन जातको बाख्रा अनि त्यहाँबाट मल तिनवटा काम गरिरहेको छौँ। तरकारी त अलिकति छ तर त्यो खानालाई मात्रै लागेको छ। अलिअलि केही घाँसका बिरुवाहरू चाहिँ बेच्दैछौँ। पहिला चाहिँ हामी घाँसका बिरुवाहरू धेरै बेच्थ्यौँ, अब अहिले चाहिँ घाँसको बिरुवालाई पनि घटाएका छौँ।
1: सुरुमा सानन जातको बाख्रा ल्याउन आफूले धेरै सङ्घर्ष गर्नु परेको कृषक पराजुले बताउनुहुन्छ।
0: निवेदनहरू माग गर्ने अनि त्यस पछाडि बाख्रा बोका दिने चलन थियो अनि हामीले चितलाङमा बन्दीपुरमा निवेदनहरू पठायौँ तर 1-2 वर्ष 2-3 वर्ष दिएनन्। नदिँदा नदिँदै अब त्यतिखेर के थियो भने सङ्घीय ऊ थियो। अब सङ्घीय हुँदा हुँदै सङ्घ मन्त्रीज्यूको तोक आदेशमा त्यो 100% पनि बाख्रा नहुने मान्छेलाई नै पठाइदिने साह्रै चिन्जान भएपछि एकजनाले चाहिँ तिमी त यो बाख्राको लागि मर्नै आँट्यौ, एकजना कर्मचारीले भने मर्नै आँट्यौ, यो एउटा कलिङको बाख्रा छ, यसले चाहिँ पाठा हुर्काएन, यही लैजाऊ 300 रुपियाँ किलोमा यो कलिङको बाख्रा बेच्ने गरेछ, हामीलाई काम छैन, हुन्छ भने लैजाऊ भनेर दिनु। त्यहीँबाट सुरुवात मेरो सानको भयो। यो जुन कलिङको बाख्रा थियो यसले एकैचोटिमा 4 पाठी पायो क्या, दिएको 1 वर्षमै 4 पाठी पायो। त्यो चाहिँ उहीँ बोका लगाएरछ, त्यो 100% बोकेर आएरछ। यो बाख्रा पनि 100% हो भनेको थियो अनि त्यसरी 4 पाठी भएपछि त मसित 5 भयो होइन। अनि केही समय पछाडि 2 वर्ष पछाडि नै त्यही क्रसवाला बोका मैले लगाएपछि मसित 10-12 सानन भयो।
1: हाल उहाँको फर्ममा दैनिक 50-60 लिटरसम्म बाख्राको दुध उत्पादन हुन्छ। पहिले दुध थोरै हुँदा पालो लेखाएर दुध बेच्ने गर्नुहुन्थ्यो भने अहिले माग अनुसार दुध पुर्याउन सक्ने बनेको उहाँको भनाइ छ।
0: बाख्राको दुध जब बेच्न थाले 3-4 वर्ष अगाडि मैले पहिला सुरुमा 200 रुपियाँ प्रति लिटरको दरले बेचेको अनि बिस्तारै 1 लिटर दुधबाट बेच्न सुरु गरेँ। मेन त यो डेङ्गु रोगीहरू प्लेटरेस यो सेतो रक्त कोशिका घट्दो रहेछ अनि त्यतिखेर चाहिँ खाँदाखेरि यसले राम्रो गर्छ अरे भनेर डेङ्गु रोगी भएको बेला राम्रो बिक्न थाल्यो। अहिले चाहिँ मजाले बिकिरहेको छ बाख्रा दुध। पहिला हामीसित कम हुँदा 10-15 लिटर उत्पादन हुँदा चाहिँ हामीले नाउँ लेखाएर रजिस्टरमा नाउँ लेखाउँथ्यो अनि पालो आएपछि फोन गरेर बोलाएर दिन्थ्यौँ। अहिले चाहिँ त्यस्तो छैन, अहिले चाहिँ हामी चाहिँ दैनिक 50-60 लिटर दिनमै उत्पादन छ। अब अहिले चाहिँ मान्छेहरूले कुरिरहनु पर्ने जरुरी छैन, अहिले आउनुभयो भने पाउनुहुन्छ, भरे आयो भने पाउनुहुन्छ अनि फार्मबाट बेच्छौँ। हामी फार्मबाट बेच्छौँ, एकजना सेल्सम्यान राखेको छ, उहाँले अब अर्डर लिनुहुन्छ अनि त्यस पछाडि बोटलिङ गरेर अनि बोटलमा राखेर पठाउँछ।
1: कृषक पराजुलीले दुधको अलावा घाँसका बिरुवा, घाँस र पशुपालनबाट निस्कने मललाई पनि उत्तिकै कुशलतापूर्वक बजारीकरण गर्नुभएको छ।
0: बायो प्रोडक्टबाट पनि केही निकाल्नुपर्छ भनेर हामी सोचिरहन्थ्यौँ र कोसिस पनि गरियो। अब कोही प्राविधिकले भन्यो त्यो 4 इन्चको पाइपमा पुवाल गर्ने अनि त्यस पछाडि मल थुपार्ने अनि त्यसलाई माथि पनि एयर कार्बन निकाल्नलाई ऊ राख्ने रे, कालो प्लास्टिकले छोप्ने रे, के सिकाउनु भयो त्यो पनि गरियो। कसैले खाल्डोमा हालेर पकाउनुपर्छ भनेर खाल्डोमै हाल्यो। माझी समुदायको एउटा केटो चाहिँ 6 कक्षादेखि नै यहाँ आएको थियो, 6 कक्षा पढ्दादेखि अलि मान्छे चाहिँ ठुलो तर उसको पढाइ कमी भएको भएर सामान्य काम गर्न सक्ने 14-15 वर्षको थिए अनि उनलाई चाहिँ मैले यहाँ राखेको थिएँ। त्यसलाई चाहिँ मैले के भनेको थिएँ भने यो मलकै काम त होइन पुरा गर्ने। 7 कक्षा पढ्दादेखि यसमा खेल्न थाल्यो, कहिले पाइप पाल पारेर गऱ्यो, कहिले प्लास्टिकले छोपेर गऱ्यो, कहिले खाल्डोमा राखेर गऱ्यो, कहिले के गर्यो। अनि त्यो भाइले चाहिँ मैले यो चाहिँ अब हामी कहाँ नजिकै माटो त्यतिखेर माटो विकास निर्देशनालय के भन्ने थियो अनि अरू कार्यालयहरू पनि थिए मलसँग सम्बन्धित काम गर्ने, उहाँ हामी पनि पठायौँ। त्यहाँबाट पनि केही निस्किन नार्कमा पनि हामीले कुरा गऱ्यौँ, मल हामी बनाउन खोजिरहेछौँ, कुन प्रविधिबाट बनाउँदाखेरि मल चाहिँ हामीले पकाउन सक्छौँ उ गर्छौँ भने यो गोबर त ज्यान गए पनि पाक्दैन त अनि फार्मको मल भनेपछि किसानहरू किन्दैन किन्ने, किरा लाग्छ भन्ने अनि वास्तवमा लाग्थ्यो पनि आफ्नै खेतीबारी पनि राम्रो हुँदैन थियो। अनि हामी चाहिँ एकदम यो चाहिँ बनाउन सक्ने हो कि नसक्ने हो भनेर उसमा थियौँ। एकजनाको चाहिँ मैले त्यो फेसबुक युट्युबमा इन्डियाबाट लिएर आएको डिकम्पोजरहरूको चाहिँ यसो ऊ हाल्नु त्यति धेरै थियो बुझिनँ मैले, उहाँले फोन नम्बर राख्नु भएर चाहिँ फोन गरिहाल्ने लिटर उहाँले त्यो डिकम्पोजर दिनुभएको थियो। त्यो डिकम्पोजर पनि प्रयोग गर्न थाल्यो अनि त्यो केटाको जुन वर्षौँको लगाव थियो लगभग 6-7 वर्षको मल बनाउने लगाव अनि त्यो र यो दुईवटाको कम्बिनेसन अपरेसन गरेपछि अनि अहिले चाहिँ हामी चाहिँ जस्तो गाईले गोब्रियाको 10 दिनमा चाहिँ हामी राम्रै मल तयार गरेर पठाइरहेको छौँ। अहिले 5 खालो चाहिँ एउटा एकजना किसानलाई चाहिँ पठाएको थिएँ मैले, उहाँले 550 रुपियाँ बोरामा उहाँसम्म डेलिभरी लिएर लिनुभएको थियो अनि उहाँले पछि मलाई फोन गर्नुभयो।

0: तपाईँको मलले चाहिँ मेरो अन्दाजमा 40%भन्दा बढी आलु चाहिँ उत्पादन बढेको हो है मेरो खेतमा पोहोर परार हुने भन्दा. अब मौसमले भयो या केले भयो थाहा छैन, मैले चाहिँ मललाई नै भन्ने जस दिएको छु भनेर भन्दै हुनुहुन्छ. अनि यता उन्दी पनि हामीले पठाएको किसानहरूले राम्रै छ भन्नुभएको छ. अहिले हामी चाहिँ 3 थरी मल बनाउँछौँ, एउटा गँडौले मल, एउटा चाहिँ यो बड्कौले मल, अनि एउटा गाईको मल, 3 थरी बनाइरहेको छौँ. अब यो चाहिँ प्रायः हामी जस्तो अब हामीले तालिम लिँदा ऊ गर्दा चाहिँ के भन्छन् भनेदेखि भर्मी कम्पोस्ट चाहिँ 40 दिनमा मात्रै तयार हुन्छ भन्छ, तर मलाई त त्यस्तो लाग्दैन. 12-15 दिनदेखि हामी मल निकाल्न थाल्छौँ. 12-15 दिनदेखि गँडौलाले खाएको हामीले बेड हालेको 12-15 दिनमा हामी बेडबाट मल निकालिरहेको छौँ. जस्तो यो बाख्राको मल पनि हामी 10 दिनमा हाल्छौँ. अब यसबाट चाहिँ हामीलाई जस्तो प्लान्टहरूलाई किरा लाग्यो ऊ लाग्यो भन्ने ऊ चाहिँ अहिलेसम्म आएको छैन. त्यो घाँसलाई चाहिँ च्याप कटरमा काटेर अनि त्यहाँबाट बोरामा 30-30 किलोको बोरा बनाउँछौँ. त्यस पछाडि अहिले यो चाहिँ 10 रुपियाँ, बर्खाको सिजनमा चाहिँ 7 र 8 रुपियाँ. अब अति नै राम्रो घाँस भएको बेला 7 रुपियाँ, अलिक पानी धेरै भएको घाँस भयो भने 7 रुपियाँ, अलिक सुक्खा भयो भने 8 रुपियाँ, त्यसरी प्रति केजीको दरले बेच्छ. सबभन्दा ठुलो मार्केट त हाम्रो सरकारी कार्यालयहरू हो. सरकारी कार्यालयहरूले जुन यो बिउ बिरुवा वितरणको कार्यक्रमहरू राख्नुभएको हुन्छ, प्रत्येक नगरपालिकामा 5-7 लाखको 2-3 लाखको कार्यक्रम हुन्छ. त्यो एउटा भयो. अर्को त अब व्यावसायिक कृषि गर्न सुरु गरेका किसानहरूले लगिहाल्नुहुन्छ.
1: उहाँको बुझाइमा जब प्रशोधन र बजारीकरणमा फरक फरक व्यक्तिहरू असल व्यावसायिक चरित्रका साथ संलग्न हुन्छन् तब मात्र कृषिले उद्योगको रूपमा निकास पाउन सक्छ.
0: उत्पादन गर्ने पनि हामी नै, प्रशोधन गर्ने पनि हामी नै, मार्केटिङ गर्ने पनि हामी नै भनेपछि अब कति तपाईँको यसमा च्यालेन्ज होला कि. हामी त दुध मात्रै उत्पादन गर्न पाइयोस् कि, त्यस पछाडि त्यसलाई लगाएर कसैले प्रशोधन गरोस्, कसैले मार्केटिङ गरोस् न, 3 जनालाई रोजगारी हुन्थ्यो नि त. विदेशीहरूको ट्रेनिङमा जाँदा चाहिँ भ्यालु चेन्ज भन्थ्यो कि. भ्यालु चेन्ज भनेको के रहेछ भने, जस्तो हामीले यो गाई भैँसी बाख्रा पाल्दा पनि 4-5 वटा पार्टीहरूले चाहिँ काम गर्नुपर्ने रहेछ. जस्तो एकजनाले चाहिँ पशुहारको मात्रै काम गर्ला, घाँस उत्पादन गरेर मेरो यहाँसम्म ल्याइदिने, उसले घाँसको 1 रुपियाँ केजी हो भने आफ्नो पेमेन्ट लिएर गयो. त्यस पछाडि मैले गाई मात्रै पाल्ने हो, गाई धोएर दुध मेरो फार्मको गेटमा राखिदिएपछि त्यो दुध आएर अर्कोले लगाएर बेचोस् या उद्योगले लैजाओस्, अनि त्यो उद्योगबाट पनि निस्केको जुन आइसक्रिम के दही ऊ निक्ला त्यो पनि बेच्ने अर्को मान्छे होस् रे के. त्यसो भएर एउटा उद्योग चलाउन चाहिँ 5-6 वटा भ्यालु चेन चाहिन्छ भन्छ उनीहरूले, अनि हामी कहाँ चाहिँ सबै थोक आफैले गर्नुपर्ने. अनि अब होइन, भ्यालु चेनमा काम गराउन त भने इमान्दार मान्छेहरू नभेटिने. अब इमान्दार चिज नभेटेपछि जस्तो पनि 1-2 स्टामा जाने बित्तिकै उनीहरूलाई त्यो चाहिँ कमाउनु पर्ने के. कमाउन पनि ठिक्क कमाउनु पायो, 5%, 10%, 2%, 1% कमाउनु पायो हुन्थ्यो नि. जस्तो मैले 300 रुपियाँ, 350 यहाँ फार्ममा दुधमा पाउँछु भने उसले 800 रुपियाँ लिटरमा बेच्नुपर्ने. जब मिडिटेयर छैनन्, जस्तो हाम्रो भाषामा बिचौलिया छैनन् भनेदेखि मार्केट तपाईँको त्यो सिद्धे भनेर बुझ्नुहोस्, त्यो मार्केट मार्केट हुँदैन. जब त्यहाँ बिचमा काम गर्ने मिडिटेयरहरूको चलखेल बढी हुन्छ, त्यतिखेर उपभोक्ताले नै बढी पाउँछ, ल्याउने उसले पनि बढी पाउँछ, किनभने मूल्य बढीमा बेचे त बढी पाउने हो.
1: कृषक पराजुलीले आफ्नो व्यवसाय विस्तार गर्नुका साथै धेरैको लागि रोजगारीको अवसर पनि सिर्जना गर्नुभएको छ.
0: कामदार चाहिँ हामीले तलबको उसमा राखेको, तलब र ज्यालादारी. बाख्रामा 2, गाईमा 2, घाँस काट्न 2, नर्सरीमा 1, अहिले चाहिँ कृषिमा 10 जना. पहिले सुरुमा त हामीसित 15-18 जनै हुनुहुन्थ्यो. काम कम गर्दै गएपछि ऊ भएको, हामी कहाँ 69 सालमा भर्ना भएको मान्छेहरू नै 2-3 जना अझै हुनुहुन्छ. अनि बिचबिचमा थपिँदै जाँदाखेरि जे पनि 1-1.5 वर्ष पुरानो मान्छेहरू चाहिँ अहिले हुनुहुन्थ्यो, नयाँ मान्छे चाहिँ छैन.
1: नेपाली कृषिको मुख्य समस्या नै दक्ष जनशक्तिको अभाव रहेको हुँदा दक्ष जनशक्ति विकासमा राज्यले ध्यान दिनुपर्ने कृषक पराजुलीको भनाइ छ.
0: समस्या हामीसित सबभन्दा ठुलो समस्या भने स्किल म्यान पावर. स्किल म्यान पावर छ भने कृषि अगाडि जान्छ, स्किल म्यान पावर छैन भने जाँदैन. अब मार्केटको कुरालाई त हामीले त्यति धेरै व्यवस्थापन गर्न नजानेर हो, होइन. अब इन्डियाबाट दुधै आइराखेको छ, इन्डियाबाट खसी नै आइरहेको छ, बोका नै आइरहेको छ, इन्डियाबाट थुप्रो सामानै आइरहेको छ भनेदेखि यहाँ उत्पादन गरेर नहुने होइन. होइन, हामीलाई त स्किल म्यान पावर बनाइदियोस् भन्ने नै हो. स्किल म्यान पावर भएपछि उत्पादन बढ्छ, उत्पादन बढेपछि हामी मार्केटसँग कम्पिटिसन गर्न सक्छौँ, ऊ गर्न सक्छौँ. हाम्रो जुन अहिले मलाई लागेको चाहिँ अरू केही नहेरिकन हामीलाई स्किल म्यान पावर दियोस्. स्किल म्यान पावर कसरी तपाईँको उत्पादन गर्न सकिन्छ, हामीसित मान्छे भएपछि हामीलाई केही समस्या छैन.
1: कृषक पराजुलीका अनुसार अरूको देखासिकी गरेर भन्दा पनि आफ्नो विवेक प्रयोग गरेर मात्र कृषिको क्षेत्रमा लाग्नु उत्तम हुन्छ.
0: तब कृषि उद्यम गर्न खोज्नुहुन्छ भने हिसाब किताब मिलाएर मात्रै गर्नुहोस्, पत्रिकाको भरमा नभन्नुहोस्, मेरो इन्टरभ्यू सुनेर नगर्नुहोस्, आफ्नो विवेक लाएर गर्नुहोस्. नाफा त देखिन्छ, नाफा गर्न धेरै गाह्रो छ. एग्रिकल्चर कस्तो छ भनेदेखि पारिवारिक रूपमा गर्दा चाहिँ ठिक छ है. जस्तो घरमा 2-3 जना बेरोजगार मान्छे हुनुहुन्छ या अब त्यसैलाई रोजगार मान्नुहुन्छ भने उहाँले 1 लाख रुपियाँ तलब त दिनु परेन नि त. त्यो अरूलाई दिने तलब आफ्नो घरमा आयो. जस्तो 10 वटा गाई पाल्नु भएको छ भने 1 लाख रुपियाँ कसैलाई 3-4 जना कामदार राखेर 1 लाख रुपियाँ पे गर्नुहुन्छ भने त्यो त अरूलाई नदेसी त आफ्नै भयो. त्यो हिसाबले चाहिँ नाफा छ.
1: सङ्घर्षले भरिएको कृषक पराजुलीको यो यात्रा एउटा प्रमाण हो, चुनौतीमा पनि सम्भावना देख्नेले नै सफल भविष्यको निर्माण गर्न सक्छ.
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
3: केही थाहा छैन, फुर्सद पनि थिएन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो।
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
6: हो, सुनै हो, हेर त,
5: माटो पो रहेछ त।
6: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
5: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
6: माटोलाई सुधार गर्नु परेन, माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
5: अनि यो माटो जचाउन चाहिँ कहाँ जाने?
6: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोयल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
7: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
8: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
1: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: रमेश, तिमी त विदेश गएर घरै बनायो, म त ऋणमा चुरलुम्मै डुबे यार।
4: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
3: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
5: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
7: नागरिक लगानी कोष।
8: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
9: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
8: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
9: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
8: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
9: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
10: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
11: के भयो?
12: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
13: मलाई के भएको रहेछ डाक्टर साहब?
14: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
15: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
16: एससी पछि के पढ्ने भन्ने ठुलो तनाव भयो।
17: सेम हियर, सब्जेक्ट चुज गर्ने गाह्रो छ, हार्ड फलो गर, आफूलाई सुन, कसको कुरा सुन्ने?
16: सबैको कुरा सुन्दा झन् डाइरेक्सन हराए जस्तो लाग्छ।
17: गाइज, आई हर्ड यू, म पनि केही समय अगाडि यस्तै थिएँ। ओ सिरियसली, त्यसो भए के गर्यौ? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको करियर गाइडेन्स पोर्टल ट्राई गर न, त्यहाँ 5 मिनटको करियर एसेसमेन्ट टेस्ट छ।
11: 5 मिनटमा करियर चुज?
17: चुज होइन, अन्डरस्ट्यान्ड। आफ्नो रुचि, खुबी र क्षमता अनुसार अध्ययन र करियर पाथ एक्सप्लोर गर्न मिल्छ। इन्फो पनि क्लियर छ, प्र्याक्टिकल पनि छ।
11: अब गेस गर्नुपर्ने रहनेछ, डिसिजन स्मार्ट बनाउने रहेछ।
17: यदि करियर निर्माणको अनिलमा हुनुहुन्छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक करियर गाइडेन्स पोर्टलमा हेर्नुहोस्।
18: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 41 दिन बाँकी।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड। सरकारले ल्याएको संवैधानिक परिषदसहित 8 अध्यादेश दुवै सदनमा पेश। चालु आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहमा 39% वृद्धि। यस वर्षको मनसुन अवधिमा देशभर 19 लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। संघीय संसदको आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एउटै दलको स्पष्ट बहुमतसहितको सरकार गठन हुनले मुलुकमा राजनैतिक स्थायित्व र सुधारका लागि ऐतिहासिक अवसर भएको बताउनुभयो। राष्ट्रपति पौडेलले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै सरकारले सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने बताउनुभयो।
4: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
3: सरकारले अघि सारेका शासकीय सुधारका 100 कार्यसूचीको पूर्ण कार्यान्वयन गरी त्यसलाई निरन्तरता दिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तर उन्नति गर्न आगामी दशकमा औसत वास्तविक आर्थिक वृद्धिदर 7% पुर्याउने गरी नयाँ चरणको आर्थिक सुधारका श्रृङ्खला अगाडि बढाउने बताउनुभयो। नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै राष्ट्रपति पौडेलले डिजिटल कारोबारलाई प्राथमिकता दिने, राजस्व चुहावट नियन्त्रण गर्ने र करका संरचनाको पुनरावलोकन गरी उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ हटाउने बताउनुभयो। राष्ट्रपति पौडेलले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता विस्तार गर्ने तथा समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने बताउनुभयो।
4: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष, कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ।
3: सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने र रणनीतिक साझेदार भित्र्याउने स्पष्ट नीति लागू गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत र पर्यटनलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो।
4: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ।
3: अन्तर्राष्ट्रिय स्तरमा हुँदै आएका असल अभ्यासहरू अवलम्बन गरी पुँजी बजारलाई दिगो र सुरक्षित बनाउने उल्लेख गर्दै राष्ट्रपति पौडेलले वैदेशिक सहायताबाट प्राप्त भएको ऋणलाई प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने, किसानको बाली तथा पशुधन बिमाको दायरा विस्तार गर्ने, बिमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच वृद्धि गर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी उनीहरूको स्थायी आवास र जग्गाको स्वामित्व सुनिश्चित गर्ने बताउनुभयो।
4: आवासविहीन सीमान्तकृत विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाडी लोकमार्ग आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ।
3: विज्ञापन तथा सञ्चार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तीनवटै सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिने, हुलाक सेवाको विविधीकरण र डिजिटल रूपान्तरण गरिने राष्ट्रपति पौडेलले बताउनुभयो। यस्तै राष्ट्रिय मानवाधिकार आयोगको क्षमता अभिवृद्धि गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत सुदृढ गर्दै अनुसन्धान र कारवाही प्रणाली प्रभावकारी बनाउने, राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण एकाइका रूपमा पुनर्संरचना गरिने राष्ट्रपति पौडेलले बताउनुभयो।
4: डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान अभियोजन र कारवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।
3: राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतालाई अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने बताउनुभयो। यस्तै नीति तथा कार्यक्रममा उत्पादन लागत घटाउन, व्यावसायिक वातावरण सरल बनाउन र स्वदेशी विदेशी तथा आप्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको पुनर्संरचना गर्ने, दीर्घकालीनसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम राख्दै राष्ट्रिय विकास प्राथमिकता योजना छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने सक्षम संयन्त्र निर्माणमा जोड दिइएको छ। दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापनका मापदण्ड र सुदृढ अनुगमन प्रणाली लागू गर्दै डिजिटल क्षेत्र विस्तार मार्फत डिजिटल विभेद न्यूनीकरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। नेपालको संविधान 2072 को धारा 95 राष्ट्रपतिले सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था रहेको छ। आज प्रस्तुत नीति तथा कार्यक्रमले तोकेको प्राथमिकताका आधारमा सरकारले आगामी जेठ 15 गते सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। यसअघि आजै बसेको मन्त्री परिषद बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ। त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 30 गते मध्याह 12:15 बस्नेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन सुरु भएको छ। आजको बैठक प्रारम्भ हुन साथ विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोल प्रसाद अर्यालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सुकुम्बासी बस्ती व्यवस्थापन अध्यादेश लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश ल्याइएको, भावी प्रधान न्यायाधीशको सिफारिसमा प्रचलित अभ्यास र परम्परा तोडिएको भनी चिन्ता व्यक्त गर्नुभयो। संघीय संसदको आजको बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुभयो। यसै गरी कानुन मन्त्री गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश गर्नुभयो। सभामुख अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने 7 सदस्यहरू मनोनित गर्नुभयो। यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 मस्यौदामा 19 लाख भन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना औल्याइएको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभागले मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज विश्वविद्यालय समन्वय समितिले गत चैत 20 गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउनु भनी अल्पकालीन आदेश गरेको हो। अदालतले सो विषयमा आगामी जेठ 4 दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरा सुबियुका अध्यक्ष दीपक धामी समेतले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाई विश्वविद्यालयका विद्यार्थी संगठन खारेज गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी जेठ 1 शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषदको बैठकले जेठ 1 विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय भएको मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझावसहितको संक्षिप्त प्रतिवेदन सरकारलाई पठाएको छ। आयोगले उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरूमा वर्षौँदेखि बस्दै आएका सुकुम्बासी बस्तीका घर टहरा सरकारले हटाएको सन्दर्भमा अनुगमन गरेको प्रतिवेदन आज सरकारलाई पठाएको हो। प्रतिवेदनमा गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घ रोगीलाई आवश्यक पोषणयुक्त खानेकुरा तथा औषधि नियमित रूपमा उपलब्ध गराउन, लैङ्गिक संवेदनशील विषयहरूलाई सम्बोधन गर्न भनिएको छ। सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरण मैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सुरु भएको छ। सरकारले आजदेखि जेठ 1 गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह सुरु गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई त्यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। अभियानले सरकारी निकायहरूमा न्यून लागतमा अधिकतम प्रतिफल प्राप्त हुने गरी सरसफाई मापदण्ड कार्यान्वयन गर्ने लक्ष्य सरकारले जारी गरेको सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन 2083 उल्लेख छ। पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता उजागर गर्ने उद्देश्यले गरिएको वृहत पाशुपत क्षेत्र पदयात्रा सम्पन्न गरिएको छ। महेश सन्यास आश्रमका पीठाधीश एवं महेश संस्कृत गुरुकुलमका अध्यक्ष स्वामी रमणानन्द गिरीको शतसङ्कल्पमा श्री पशुपतिनाथ र पाशुपत क्षेत्रको महात्म्य एवं पवित्र बागमती नदीको विशिष्टता जागृत गराउने र बागमती नदी प्रदूषित भएकामा भगवान पशुपतिनाथ एवं बागमतीप्रति क्षमा याचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो। गत चैत 16 गते कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदि क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदल यात्रा गरी समूह अघि बढेको थियो। 42 दिनमा आइतबार तीर्थयात्रा पशुपति आइपुगेको हो। समापन कार्यक्रममा स्वामी रमणानन्द गिरीले पशुपतिको लघु परिक्रमा, मध्य परिक्रमा र वृहत परिक्रमाका बारेमा जानकारी गराउनु भएको थियो। रौतहटको गुजरा नगरपालिकाले पल्टुवा र जुगौलिया जोड्ने पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीयले शास्ति खेप्न बाध्य भएका छन्। रौतहटबाट संवाददाता रूपेन्द्र पटेलको रिपोर्ट।
0: रौतहटको गुजरा नगरपालिका वाडा नम्बर 7 रहेको जुगौलिया र पल्टुवा जोड्ने लमाहा खोलामा निर्माणधीन पुल लामो समयदेखि अलपत्र परेको छ। 2073 चैतमा शिलान्यास भएको 3 स्पानको पुल 2075 चैत मसान्तभित्र सक्नु पर्ने थियो, तर पुल हालसम्म अलपत्र हुँदा स्थानीय बासिन्दा भने शास्ति खेप्न बाध्य भएका छन्। 6,25,00,000 लागतमा पप्पु शिवशङ्कर जेबी कन्स्ट्रक्सनले ठेक्का लिएको सो पुलको हाल 3 स्पानको संरचना मात्र निर्माण भएको छ। पुल निर्माण अधुरै रहदा स्थानीय बासिन्दा दैनिक आवत जावतमा समस्या झेल्न बाध्य भएका छन्। वर्षायाममा झन जोखिम बढ्ने गरेको उहाँहरूको भनाइ छ। गुजरा नगरपालिका वाडा नम्बर 7 वाडा अध्यक्ष अब्दुल काले पुल नबन्दा स्थानीयले टाढाबाट घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो। यस्तै गुजरा नगरपालिकाका समाजसेवी शेख बद्रुद्दिनका अनुसार वर्षायाममा 5 मिनटको बाटो 3-5 किलोमिटर टाढाबाट घुमेर जानु पर्ने बाध्यता रहेको बताउनु भयो।
5: वर्षाको समयमा
0: पुल निर्माणको कार्य सुरु भएको झन्डै 9 वर्ष बितिसक्दा समेत पुल नबन्दा स्थानीयमा निराशा छाएको छ। सडक डिभिजन कार्यालय चन्द्रनिगापुरका सूचना अधिकारी सञ्जय यादवले निर्माण कम्पनीले एकै पटक धेरै पुल निर्माणको ठेक्का लिँदा काम प्रभावित भएको बताउनु भयो।
6: निर्माण व्यवसायीले 4-5 पुलको ठेक्का लियो, कार्य बुझ्ने गर्दा उसले समयमा काम गर्न सकेन। हाम्रो मिति हुँदाखेरि नि आउँदो चैतभित्र निर्माण कार्य सम्पन्न गर्छु भनेर उहाँले प्रतिबद्धता गर्नुभएको छ।
0: वर्षौंदेखि अधुरो रहेको पल्टुवा जुगौलिया पुल समयमै निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा शास्ति खेप्न बाध्य छन्। सम्बन्धित निकायले 2083 चैत मसान्तभित्र काम सक्ने चेतावनी दिए पनि हालसम्म काम सुरु नहुँदा स्थानीयको निराशा भने घटेको छैन। रूपेन्द्र पटेल, रौतहट।
3: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13-15 चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेजिङले पुष्टि गरेको छ। वासिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध, र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद कायम छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लाग्नुभएको जनाएको छ। इरानले युद्ध अन्तका लागि विभिन्न माग समावेश गरी ल्याएको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त गर्ने अमेरिकी प्रस्तावप्रति इरानको प्रतिक्रियालाई पूर्ण रूपमा अस्वीकार भन्दै खारेज गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: चालू आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषणा प्रवाह 39.1% वृद्धि भएको छ। यस अवधिमा नेपालमा 16,59,41 करोड रुपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषणा प्रवाह 10.2% बढेको थियो। 2082 चैत महिनामा मात्र विप्रेषणा प्रवाह 209.75 करोड रहेको छ। अघिल्लो वर्षको महिनामा विप्रेषण प्रवाह 139.54 करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण प्रवाह 31.9% वृद्धि भई 11.55 करोड पुगेको छ। सरकारले निकै लामो समयदेखि घाटामा सञ्चालन भइरहेका सार्वजनिक संस्थानहरूको सुधारका लागि नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको शेयर ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान हाल नोक्सानको स्थितिमा रहेकोले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको बताउनु भयो। नयाँ नीति कार्यक्रम अनुसार अब त्यस्ता संस्थानलाई आपसमा गाभ्ने, निजी क्षेत्रसँग सहकारी गर्ने र रणनीतिक साझेदारी भित्र्याउने प्रक्रिया सुरु गरिने भएको छ। त्यसका साथै सरकारले संस्थानहरूको शेयर बिक्री विनिवेश गर्ने नीतिलाई पनि प्राथमिकताका साथ अघि बढाउने भएको छ। चालू आर्थिक वर्ष 2082-83 को 9 महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात 18.5% वृद्धि भई 2,22,94 करोड रुपियाँ बराबरको पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो निर्यात 65.2% वृद्धि भएको उल्लेख छ। गन्तव्यका आधारमा भारत र अन्य मुलुक तर्फको निर्यात क्रमशः 22.6% र 5.1% वृद्धि भएको छ भने चीन तर्फको निर्यात 46.8% घटेको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
8: देशको इज्जत र प्रतिष्ठालाई विश्वमा चिनाउने खेलकुदलाई यसपालिको नीति तथा कार्यक्रम 2083-84 सरकारले समेटेको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले समग्र नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता र स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। यसै गरी खेल क्षेत्रको व्यावसायीकरणमा निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। घरेलु मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपाल एले लगातार चौथो जित निकालेको छ। श्रृङ्खलाको चौथो अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले पराजित गर्यो। यो सँगै नेपाल एले 4 खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ। नेपालले यसअघि अमेरिकालाई हराइसकेको थियो। स्कल्यान्डले पनि दुवै खेलमा हराएको थियो। नेपालले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49.1 ओभरमा सबै विकेट गुमाएर 257 रन मात्र बनाउन सक्यो।
3: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड। सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। चालु आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहमा 39% वृद्धि। यस वर्षको मनसुन अवधिमा देशभर 19 लाख भन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 को समयमा सुन्न सक्नुहुनेछ प्रहरी कार्यक्रम। अहिले भने सुन्नुहुनेछ घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ। राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत।
2: सरकारको नीति तथा कार्यक्रम, डिजिटल सामग्री तथा एआई आधारित सिकाइ प्रणाली विकास गरिने,
3: रूपान्तरणकारी योजनालाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समालोचना सहित अघि बढाइनेछ।
2: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको प्रस्ताव अस्वीकार, मध्य पूर्वमा तनाव बढ्दा विश्व बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि।
0: कार्यक्रम सुरु गरौँ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत सम्बन्धी प्रसङ्गबाट। मुलुकको आर्थिक र सामाजिक रूपान्तरणको नयाँ मार्गचित्र सहित आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको यस कार्यक्रमले डिजिटल अर्थतन्त्र, प्रविधि मैत्री सुशासन र उत्पादनमुखी पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको छ। थप सामग्री सहित सहकर्मी दिनेश लुइटेल।
2: आज वैशाख 28 गते नेपाली राजनीतिक र आर्थिक इतिहासमा एउटा महत्त्वपूर्ण दिन। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधनको प्रति हस्तान्तरण गरेसँगै सुरु भएको यो वाचनले नेपाललाई परम्परागत श्रम आधारित अर्थतन्त्रबाट डिजिटल र तौल रहित व्यापारको आधुनिक युगमा लैजाने संकल्प गरेको छ। सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरेको छ। अब नेपाल केवल सगरमाथा र लुम्बिनीको देश मात्र नभई विश्व मानचित्रमा एउटा टेक हबका रूपमा उदय हुने लक्ष्य राखिएको छ। सफ्टवेयर विकास, एआई कम्प्युटेसन र क्लाउड कम्प्युटिङलाई निर्यातमुखी बनाउँदै रिमोट वर्क गर्ने युवाहरूका लागि कानुनी सहजता र कर प्रोत्साहनको विशेष प्याकेज ल्याइने भएको छ। शान्ति सुरक्षा र सीमा व्यवस्थापनमा सरकारले हाइटेक पद्धति रोजेको छ। सीमा नाकाहरूमा फेसियल रिकग्निसन अर्थात् अनुहार पहिचान प्रणाली र ड्रोन तथा नाइट भिजन क्यामेरा मार्फत अवैध गतिविधि नियन्त्रण गरिनेछ। सुरक्षा निकायका बन्दोबस्तीका सामान स्वदेशमै उत्पादन गरी परनिर्भरता घटाउने र सशस्त्र प्रहरी बललाई विशिष्टीकृत सुरक्षा बलका रूपमा विकास गर्ने सरकारको अठोट छ। प्रशासनिक क्षेत्रमा देखिएका विकृति अन्त्य गर्न सरकार कठोर देखिएको छ। दलीय गतिविधिमा संलग्न कर्मचारीलाई बर्खास्त गर्नेदेखि आयोजना प्रमुखहरूको जथाभावी सरुवा रोक्ने नीति लिएको छ। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र मालपो तथा नापी सेवालाई स्थानीय तहबाटै डिजिटल बनाउने घोषणाले आम नागरिकमा सुशासनको आशा जगाएको छ। यातायात क्षेत्रमा एकीकृत राष्ट्रिय गुरु योजना मार्फत सडक, रेल र हवाई सेवालाई एउटै छाताभित्र ल्याइनेछ। काठमाडौँ तराई फास्ट ट्र्याक र अन्तर्देशीय रेल मार्गलाई तीव्रता दिँदै आयोजना प्रभावितलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प दिने नवीन अवधारणा अघि सारिएको छ। शिक्षा र स्वास्थ्यमा पनि विशेष ध्यान दिइएको छ। सबै तहका पाठ्यक्रम पुनरावलोकन गरिने, 10,000 विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्याइने र शिक्षकको पारिश्रमिक वृद्धि गरी छनौट प्रक्रियालाई पारदर्शी बनाइनेछ। स्वास्थ्य बिमाको पुनर्संरचना, दुर्गममा टेलिहेल्थ सेवा र अटिजम भएका बालबालिकाका लागि विशेष थेरापी केन्द्र स्थापना गरिनेछ। सेन्टर फर डिजिटल कन्ट्रोल मार्फत महामारी नियन्त्रणको नयाँ संयन्त्र बनाइनेछ। विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगाउन विप्रेषण मिलान कोष स्थापना गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि रिभर्स आप्रवासन प्याकेज मार्फत कृषि उद्यममा जोड्ने सरकारको योजना छ। महिला उद्यमशीलताका लागि नयाँ रणनीतिक र गैरआवश्यक नेपालीहरूलाई पुँजी बजारमा भित्र्याउने नीतिले मुलुकको अर्थतन्त्रमा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ। यसका साथै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनाउने र विक्रमसम्म 2085 भिजिट नेपाल वर्षका रूपमा मनाउने घोषणाले पर्यटन क्षेत्रमा उत्साह थपेको छ। सरकारले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रमले महत्वाकांक्षी लक्ष्यहरू त तय गरेको छ, तर यसको सफल कार्यान्वयनमा नै समृद्ध नेपालको भविष्य निर्भर रहनेछ। सडक, बालबालिका मुक्त देश, डिजिटल सुशासन र प्रविधि मैत्री शिक्षाको यो यात्राले नेपालीको जीवन स्तरमा कस्तो परिवर्तन ल्याउँछ त्यो हो भने आगामी समयले नै बताउनेछ। आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रमका आधारमा आगामी जेठ 15 गते सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेछ।
0: संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सर्वोच्च जनप्रतिनिधि संस्था संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ भएको छ। नयाँ आशा, नयाँ उत्साह र आगामी आर्थिक वर्षको मार्गचित्र कोर्ने यो अधिवेशनको पहिलो दिन आज सिंहदरबार स्थित संसद भवन परिसर निकै झकिझकाउ र भव्य देखियो। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। आज हामी बजेट अधिवेशनको पहिलो दिनका गतिविधि, सदनमा प्रस्तुत अध्यादेश र सरकारको भावी योजनाका बारेमा विस्तृत चर्चा गर्दैछौँ। थप सामग्री सहित सहकर्मी सुनिता पोखरेल।
1: आज बिहानैदेखि सिंहदरबार क्षेत्रको चहल पहल भिन्न थियो। राष्ट्रपतिको सवारीका लागि गरिएको पूर्व अभ्यास, नेपाली सेनाको टुकडीले अर्पण गरेको सम्मान कारत र संसद भवनमा फहराइरहेका राष्ट्रिय झण्डाहरूले लोकतन्त्रको यो उत्सवलाई थप गरिमामय बनाएका थिए। आज बिहान सिंहदरबारमा बसेको मन्त्री परिषदको आकस्मिक बैठकले राष्ट्रपतिद्वारा प्रस्तुत गरिने नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको थियो। बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल,
4: आज नेपालको संविधानको धारा 95 सम्माननीय राष्ट्रपतिबाट सम्बद 2083 वैशाख 28 गते आज 4 संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुहुने सम्बोधन स्वीकृत गर्ने मात्र निर्णय आज भयो।
1: मन्त्री परिषदको स्वीकृति सँगै दिउँसो 2 प्रतिनिधि सभाको बैठक सुरु भयो। तर बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले सुकुम्बासी बस्ती व्यवस्थापन र संसद नभएको बेला अध्यादेश ल्याएको भन्दै उभिएर विरोध जनाए। विपक्षीको अवरोध पछि सभामुख डोलप्रसाद अरियाले विशेष आग्रह गर्दै बैठक सुचारू गराउनुभयो। सदन सुचारू भए लगतै आकस्मिक समयमा बोल्दै विपक्षी दलका नेताहरूले सरकारको आलोचना गरे। नेपाली कंग्रेसका सांसद निष्कल राईले विकल्प बिना सुकुम्बासी बस्ती हटाइएकोमा आपत्ति जनाउनुभयो।
5: नियमावलीको नियम 2047 उपनियम 3 भ्रष्टाचार मुद्दामा संसदलाई विशेष छुट दिने प्रयत्न किन? संसद संविधान र कानूनभन्दा माथि कसरी हुन सक्छ?
1: यता संसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सीमा सुरक्षा र लिपुलेखमा सडक विस्तार गर्दा सरकार मौन बसेको भन्दै प्रश्न गर्नुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व संचार मन्त्री जगदीश खरेलले आफूमाथि लागेको स्मार्ट टेलिकम घोटालाको आरोप प्रति कडा प्रतिवाद गर्नुभयो। सदनमा भावुक हुँदै उहाँले भन्नुभयो,
6: यो स्मार्ट टेलिकमको 30 ठगी प्रकरण भनेर र त्यसमा मलाई जोडेर सुटुक्क चाहिँ स्विजरल्यान्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, यति भ्रामक, यति घटिया र यति तल्लो स्तरको सिक्रेटको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो, यसले मेरो मान सम्मान प्रतिष्ठा, मेरो राजनीतिक जीवन, समग्र संसद सांसदको भूमिका र मेरो पार्टी प्रतिमा पनि यसले चाहिँ अपमान गरेको मैले महसुस गरेको छु र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सना व्यक्त गर्न चाहन्छु। होइन भने यसरी राजनीतिक रूपमा एउटा उदाइरहेको व्यक्तिलाई, पार्टीलाई, संस्थालाई, संसदलाई यसरी अपमान गरेर अगाडि बढ्न पाइँदैन। म यो अनुरोध गर्न चाहन्छु र सम्पूर्ण मेरा शुभचिन्तकहरूलाई यो भ्रममा नपर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु।
1: आरोप प्रत्यारोपका बीच सदनको कार्यसूची अगाडि बढ्यो। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महत्वपूर्ण अध्यादेशहरू टेबल गर्नुभयो। विशेष गरी सार्वजनिक खरिद, संवैधानिक परिषद र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पेश गरिएका छन्। मन्त्री गौतमले विधेयक पेश गर्दै सरकार सुशासन र सेवा प्रवाहमा प्रतिबद्ध रहेको बताउनुभयो।
7: प्रचलित कानून बमोजिम नियुक्ति तथा मनोनयन भएका वा तोकिएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानूनी व्यवस्था गरी सम्मत 2082 चैत्र 12 भन्दा अगाडि सार्वजनिक निकायमा नियुक्ति भई बहाल रहेका सार्वजनिक पदाधिकारीहरूको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए तापनि पुराना नियुक्तिहरूलाई पूर्णतया विस्थापित गरी योग्यता प्रणालीका आधारमा शून्यबाट नयाँ नियुक्ति सुरु गर्ने।
1: यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अध्यादेश पेश गर्दै देशको वित्तीय साख जोगाउन यो अनिवार्य रहेको उल्लेख गर्नुभयो।
8: भन्सार, अन्तशुल्क तथा कर सहित सम्बन्धी कर प्रत्यक्ष वा अप्रत्यक्ष समेत सम्बन्धी धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने मार्केट म्यानिपुलेसन वा भित्री कारोबार इन्साइडर ट्रेडिङ सम्बन्धी मुद्रा बैङ्किङ वित्तीय विदेशी विनिमय विनिमय अधिकार पत्र र बिमा सम्बन्धी सम्बद्ध कसुरसँग सम्बन्धित सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ को विषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल संशोधन गर्न आवश्यक भएको र संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्था समेत नभएकोले सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ निवारण ऐन 2064 संशोधन गर्न बनेको अध्यादेश जारी भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु।
1: यसै गरी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितको समस्या समाधानका लागि ल्याइएको अध्यादेश बारे जानकारी दिनुभयो।
7: संघीय संसदको अधिवेशन नभएको र सहकारीको सम्पत्ति दुरुपयोग र अपचलन गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन ऋण असुलीलाई तीव्रता दिई बचत फिर्ता गर्न सहकारीको मूल्य मान्यता विपरीत भए गरेका क्रियाकलापलाई नियमन र नियन्त्रण गर्न सहकारी ऐन 2074 रहेका विभिन्न हदम्यादको विषयलाई परिमार्जन गर्न सहकारी दर्ता अधिकारी र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका स्पष्ट गर्न बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरण मार्फत इजाजत पत्र प्रदान गर्ने व्यवस्था मिलाउन ऐनमा रहेका केही प्रावधानहरूमा संशोधन र परिमार्जन गर्न आवश्यक भएको र सहकारी क्षेत्रको नियमन अनुगमन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तत्काल सहकारी कानूनमा संशोधन गर्न आवश्यक भएकाले बाबु महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु।
1: आजको बैठकमा प्रतिनिधि सभा मस्यौदा नियमावली 2083 समितिका सभापति गणेश पराजुली नियमावलीको मस्यौदा पेश गर्नुभएको छ। यसले सदनको कार्य सञ्चालनलाई थप व्यवस्थित र आधुनिक बनाउने अपेक्षा गरिएको छ।
0: यसै गरी संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको 21 अधिवेशन पनि आजबाट सुरु भएको छ। बजेट अधिवेशनका रूपमा लिइने यस सत्रको पहिलो बैठकमै जनसरकारका मुद्दा सुशासन र कानून निर्माणको विषयले प्राथमिकता पाएको छ। मुलुकको अर्थतन्त्र र आम नागरिकका दैनिक समस्यालाई लिएर संसदमा कस्तो बहस भयो त? प्रस्तुत छ सहकर्मी दिनेश लुटेलले तयार पारेको यो रिपोर्ट।
2: अधिवेशनको पहिलो दिनमै राजनीतिक दलका नेताहरूले सरकारको ध्यान जनअपेक्षातर्फ खिच्ने प्रयास गर्नुभयो। बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले जनताको ढाड सेकेको भन्दै राहत प्याकेजको माग उठ्यो। नेपाली काङ्ग्रेसका संसदीय दलका नेता कमला पन्तले लोकतान्त्रिक विधि र संसदीय सर्वोच्चताको कदर गर्न सरकारलाई सुझाव दिनुभयो। नेकपाका नेता झक्कु प्रसाद सुवेदीले आगामी बजेटलाई जनमुखी बनाउन सुझाव दिनुभयो भने नेकपा एमालेका नेता प्रेम प्रसाद दङ्गालले सरकारले अध्यादेश मार्फत शासन चलाउन खोजेको भन्दै संसदको गरिमा जोगाउन ध्यानाकर्षण गराउनुभयो। यता राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भने संसदलाई दलीय स्वार्थ भन्दा माथि उठाउनु पर्नेमा जोड दिनु भएको छ। सुशासन र समृद्धिका लागि पूर्वाग्रह त्याग्न आग्रह गर्दै अध्यक्ष दाहालले संसदको कार्यतालिका र विधेयक निर्माणमा सरकारको सक्रिय सहयोगको अपेक्षा गर्नुभयो। विशेष गरी यो अधिवेशनमा संघीय निजामती सेवा र विद्यालय शिक्षा जस्ता महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने ठूलो जिम्मेवारी रहेको उहाँको भनाइ थियो। यसैबीच आजको बैठकमा सरकारका तर्फबाट विभिन्न 8 अध्यादेशहरू पनि पेश गरिएका छन्। कानून मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद र संवैधानिक परिषद सम्बन्धी अध्यादेश पेश गर्नुभयो भने अर्थमन्त्री डाक्टर सोनी मुवागले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अध्यादेश सभा समक्ष प्रस्तुत गर्नुभयो। यस्तै सहकारी स्वास्थ्य र शिक्षा क्षेत्रका सुधारसँग सम्बन्धित अध्यादेशहरू पनि सम्बन्धित मन्त्रीहरूबाट पेश भएका छन्। अध्यादेशको चाङ र जनआकाङ्क्षाको चाप बीच सुरु भएको यो अधिवेशनले आगामी

0: साझा निष्कर्ष निकालिन्छ। कार्यक्रमको अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रयास फेरि धक्का लागेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा अघि सारिएका शान्ति प्रस्तावका शर्तहरूलाई पूर्णत अस्वीकार भन्दै खारेज गरिदिनु भएको छ। ट्रम्पको यो कडा कदमसँगै विश्व बजारमा इन्धनको मूल्यमा वृद्धि भएको छ भने लगानीकर्ताहरूमा चिन्ता छाएको छ।
1: राष्ट्रपति ट्रम्पले इरानका प्रतिनिधिहरूको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जाल मार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले इरानी प्रस्तावलाई तथा कथित संज्ञा दिँदै भन्नुभएको छ, मैले इरानको प्रतिक्रिया पढे, यो मलाई कति मन परेन, यो पूर्ण रूपमा अस्वीकार्य छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। यता इरानका राष्ट्रपति मसुद पेजेसखेनले पनि आफ्नो अडान स्पष्ट पार्नु भएको छ। उहाँले सामाजिक सञ्जाल एक्समा लेख्दै भन्नुभएको छ, हामी शत्रु सामु कहिले झुक्दैनौ, वार्ताको अर्थ आत्मसमर्पण वा पछि हट्नु होइन। यो वाक युद्धले विशेष गरी तेल आपूर्तिको लाइफलाइन मानिने स्टेट अफ हर्मुजमा थप हिंसा र अवरोध सिर्जना हुने खतरा बढाएको छ।
2: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।

0: जय नेपाल सत्य सेवा सुरक्षण प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक लोभ प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको सुरुमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा वैशाख 28 गते आयोजित समारोह बीच मास्टर्स अफ पुलिस साइन्सेस एमपीएस कार्यक्रम समावेश भएको पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स पीएलएससी ब्याज 2 समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। समारोहमा प्रहरी महानिरीक्षक कार्कीले मास्टर्स अफ पुलिस साइन्सेस एमपीएस कार्यक्रम समावेश भएको पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स प्रहरी संगठन को संस्थागत विकास तथा आधुनिकीकरण एवं नेपाल प्रहरीको व्यवसायिक रूपान्तरणमा कोसे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। समाजमा देखा परेका विभिन्न नवीनतम चुनौतीहरूको सम्बोधनका लागि सक्षम नेतृत्व तयार गर्न समेत उक्त कोर्स महत्वपूर्ण हुने उल्लेख गर्दै प्रशिक्षार्थीहरूलाई पूर्ण समर्पण र अनुशासनका साथ कोर्स ग्रहण गर्न उहाँले आग्रह समेत गर्नुभयो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर महानन्द चालिसीले शुभकामना मन्तव्य तथा प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य एवं पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक एमपीएस का सल्लाहकार प्राध्यापक डाक्टर राजीव विक्रम राणा लगायत वरिष्ठ प्रहरी अधिकृतहरू को उपस्थिति रहेको थियो। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नैना एन्ड इशान ज्वेलर्समा लुटपाट गर्न आएका व्यक्तिहरू विरुद्ध प्रदर्शन गरेको साहसिक कार्यको कदर गर्दै ज्वेलर्समा कार्यरत काठमाडौँ महानगरपालिका 22 ओटु बस्ने सञ्जिता साक्यलाई सम्मान गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा वैशाख 24 गते आयोजित विशेष कार्यक्रम बीच प्रहरी महानिरीक्षक कार्कीले उहाँलाई कदर पत्र प्रदान गरी सम्मान गर्नुभएको हो। काठमाडौँ महानगरपालिका 24 तुछे नानी गल्ली स्थित नैना एन्ड इशान ज्वेलर्समा गत वैशाख 17 गते दिउँसो दुईजना व्यक्तिहरूले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यका साथ आतंक सिर्जना गर्दा आफ्नो ज्यानको प्रवाह नगरी प्रदर्शन गरेको हिम्मत आत्मविश्वास तथा निर्वाह गर्नुभएको नागरिक दायित्वको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिएको हो। सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले त्यस्तो विषम परिस्थितिमा समेत सम्मानित व्यक्ति सञ्चिता साक्यले देखाउनु भएको अदम्य साहस चेतना र जिम्मेवारी बोधको प्रशंसा गर्नुभयो। सभ्य सुरक्षित समाज निर्माण तथा अपराधको सफल अनुसन्धानमा प्रहरी र नागरिकको साझेदारीपूर्ण भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै आगामी दिनमा समेत नागरिकसँग आवश्यक सहकार्य गर्दै प्रविधिको प्रयोगलाई समेत उच्च प्राथमिकतामा राखी कार्य गर्दै जानुपर्ने उहाँले बताउनु

0: भन्नुभयो। सञ्जिताले उक्त घटनामा संलग्न व्यक्तिहरूको हुलिया र सीसीटीभी फुटेज समयमै उपलब्ध गराउन देखाएको तदारुकताले कुनै पनि अपराधिक घटनाको सफल अनुसन्धानमा प्रहरीका लागि शीघ्र जानकारी र प्रविधिको भूमिका महत्वपूर्ण रहन्छ भनेर आम नागरिकहरूलाई सुसूचित गराउन निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको छ। साथै उहाँले प्रदर्शन गरेको साहसले सम्भावित आपराधिक घटना नियन्त्रण हुन गई समाजमा सुरक्षा सचेतना तथा अपराध विरुद्ध प्रतिशोध गर्ने सकारात्मक सन्देश प्रवाह भएको नेपाल प्रहरीले विश्वास लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा वैशाख 25 गते सञ्चार कर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ। प्रहरी नायब महानिरीक्षक काफ्लेले साक्षात्कारको क्रममा सञ्चार कर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया समेत गर्नुभयो। प्रहरी नायब महानिरीक्षक काफ्लेले सञ्चार कर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै संगठनको हित एवं सुदृढीकरण प्रहरी कर्मचारीको व्यावसायिकता एवं नागरिक प्रतिको जवाफदेताको लागि सञ्चार कर्मीहरूबाट प्राप्त उपयोगी राय सुझाव प्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चार कर्मीहरू बीच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै लैजानु पर्ने बताउनु भयो। साथै उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गर्दै विपदबाट हुन सक्ने जोखिमहरू न्यूनीकरण गर्न नेपाल प्रहरी तयारी हालतमा रहेको समेत उहाँले जानकारी गराउनु भयो। कार्यक्रममा प्रहरी नायब महानिरीक्षक काफ्ले र सञ्चार कर्मीहरू बीच नववर्ष 2083 को शुभकामना आदान प्रदान समेत भएको थियो। सो अवसरमा नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलको टोलीले आइए ड्रिल हतियार खोलजोड अभ्यास तथा बन्धक बनाइएका व्यक्तिहरूको उद्धारको नमुना अभ्यास प्रदर्शन गरेको थियो भने नेपाल प्रहरी विपद प्रतिकार्य तथा तालिम केन्द्रको टोलीले अग्नि नियन्त्रण तथा उद्धार अभ्यास विपद सामग्रीहरूको प्रदर्शनी तथा विपद तयारी सम्बन्धमा जानकारी प्रदान गरेको थियो।
1: अपराध समाचार।
0: कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अछाम जिल्ला साफे बगर नगरपालिका 4 का 25 वर्षीय महेन्द्र शाह, कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका 4 का 23 वर्षीय रविन्द्र धामी र कैलाली जिल्ला घोडाघोडी नगरपालिका 1 का 22 वर्षीय रोशन विष्ट रहेका छन्। कृतिपुर नगरपालिका 10 स्थित गुल्मी जिल्ला धुरकोट गाउँपालिका 7 का 22 वर्षीय विपिन घिमिरेलाई वैशाख 23 गते धारिलो हतियार प्रयोग गरी ज्यान लिने कसुरमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। नियन्त्रित लागू औषध ट्रामाडोल 294 ट्याब्लेट र डाइक्लोमाइन 295 ट्याब्लेट सहित झापा जिल्ला दमक नगरपालिका 26 बस्ने सुमन थापालाई अर्जुन धारा नगरपालिका 11 वैशाख 25 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी रौतहट जिल्ला चन्द्रपुर नगरपालिका 5 स्थित सगुन फार्मेसीबाट नियन्त्रित लागू औषध ट्रामाडोल 143 ट्याब्लेट सहित फार्मेसीका सञ्चालक सोही नगरपालिका 6 बस्ने 48 वर्षीय सुरेश चौधरीलाई वैशाख 26 गते प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरीका 32 वर्षीय राजकुमार तामाङ, दाङका 31 वर्षीय प्रकाश केसी, काभ्रेका 33 वर्षीय डिलिमान तामाङ, पाँचथरका 47 वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका 28 वर्षीय नमुना भण्डारी रहेका छन्। पक्राउ मध्ये राजकुमारले जापान पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 11,55,000 रुपैयाँ, प्रकाशले अमेरिका पठाइदिन्छु भन्दै 12 जना पीडितहरूबाट 93,00,000 रुपैयाँ, डिलिमानले जापान पठाइदिन्छु भन्दै 2 जना पीडितहरूबाट 14,75,000 रुपैयाँ, श्रीहाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै 1 जना पीडितबाट 12,25,000 रुपैयाँ र नमुनाले मकाउ पठाइदिन्छु भन्दै 3 जना पीडितहरूबाट 5,50,000 रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले राजकुमार लाई काठमाडौँको किर्तिपुरबाट, प्रकाशलाई काठमाडौँ महानगरपालिका 29 र डिलिमानलाई काठमाडौँ महानगरपालिका 14 तथा श्रीहाङलाई ललितपुर गोदावरी नगरपालिका 4 र नमुनालाई काठमाडौँ महानगरपालिका 3 पक्राउ गरेको हो। लुटपाट तथा चोरीमा संलग्न रही फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका 6 बस्ने 32 वर्षीय हरिकृष्ण महर्जनलाई वैशाख 22 गते प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका 24 इन्द्रचोक स्थित नैना एन इसान ज्वेलरीमा वैशाख 17 गते हतियार देखाई लुटपाट गर्ने प्रयास भएको घटनामा संलग्न रही फरार रहेका उनलाई ललितपुर महालक्ष्मी नगरपालिका 4 प्रहरीले पक्राउ गरेको हो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
1: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा अब प्रस्तुत गर्छौ नाटक लोभ।

0: ल यत्तिको फोटो बनाएपछि त कसो भाइरल नहोला त। एआईले त मेरो भाग्य नै फेरिदिन्छ कि के हो?
1: के छ हो कन्टेन्ट क्रिएटर साथी, एक्लै बरबराउँदैछौ त? के हो पेज त खत्रै रन भइरहेछ त तिम्रो, डलर चाहिँ कत्तिको झरिरहेछ खै हेरौ त।
0: अलिअलि त हो नि, त्यति धेरै त छैन। अनि तिम्रो के भइरहेछ त?
1: मैले त तिमीले जस्तो आर्ट गर्न सकिन, के रन हुन्थ्यो।
0: के डराइरहेको भने खुरखुर बनाएर हाल न। यस्तो डिजिटल युगमा प्रविधिको प्रयोग गरेर फाइदा उठाउन सकेन भने त के काम भन त, यसरी त पछाडि परिहालिन्छ नि साथी।
1: होस् बरु पछाडि नै परियोस्, म त नबनाउने। गतिलो कन्टेन्ट बनाउँदा भ्युज नै जाँदैन। चर्चित कलाकार नेता प्रहरीको फोटो भिडियोलाई परिमार्जन गरेर अफवाह फैलाउने खालको बनाएर हाले मात्रै भाइरल हुन्छ। अडियन्स पनि कस्ता छन् भने गतिलो कुरा त सुन्ने हेर्ने चलन नै हरायो भने
0: जस्तो जस्तो बनाउँदा भाइरल हुन्छ भ्युज जान्छ त्यस्तै बनाउने हाल्ने हो नि, हामीले जानेकै यही हो। हेर त अस्तिको त भाइरल बुढो र हिरोइनको यस्तो फोटो बनाएर हालिदिएको, एकैछिनमा भ्युज कति गएको छ। हेर त तिमी आफै।
1: ओहो यतिसम्म अश्लील त नबनाएको भए हुने, ती व्यक्तिहरूलाई त असर पर्ला नि त।
0: नबनाएर के गर्ने त रजिन, हेर न 3 घन्टामा लाइक नै 24,000 भन्दा बढी छ त। अनि
1: भ्युज र डलर आउँछ भन्दैमा यसरी अरूको मान हानि हुने खालको काम गर्दा प्रहरीले समात्ला र गाह्रो होला नि फेरि।
0: के समात्थ्यो प्रहरीले, थाहा पाउनु परेन? मेरो ओरिजिनल आइडी पनि होइन यो, त्यही पनि मैले मात्रै हो र भने कति आइरहेछन् फेसबुक भरि, युट्युब भरि, टिकटक भरि, अनि कतिजनालाई समातेर सक्छौ प्रहरीले? अहिले विश्व नै एआईले चलाइरहेछ, ठिकै छ, थाहा पाइहालेछन् भने डिलिट गरिदिउँला।
1: ल है ल, म त बनाउँदिन। के बनाउने हो तिमी आफै बनाउ, मैले भनेको मान्दैनौ, भोलि अप्ठ्यारो नपरोस् नि फेरि।
0: साथीभाइले कमाएकोमा साथ दिने हौसला दिने त कता हो कता, खालि अशुभ अशुभ बोलिरहेछौ होइन तिमी।
1: ल ल के गर्ने गर, म त गएँ।

0: कसको फोन आयो फेरि? ल्यान्डलाइनको नम्बरबाट पो आयो त, उठाउनु पर्यो। हेलो
1: हेलो, तपाईँ रजिन्द्र साइली बोल्दै हुनुहुन्छ होइन?
0: हजुर हजुर, म नै हो, बोल्दैछु।
1: म यहाँ प्रहरी कार्यालयबाट बोल्दैछु, तपाईँ एकपल्ट प्रहरी कार्यालय आउनु होला।
0: हुन्छ सर। प्रहरी कार्यालय किन पो होला? ओहो, तनाव पो भयो त, केही गल्ती गरे जस्तो त लाग्दैन, कतै रूपेशले भने जस्तो त होइन। कस्तो तनाव भयो भने, अब जान त परिहाल्यो।

0: नमस्कार सर।
1: नमस्कार नमस्कार
0: सर, म राजेन्द्र साईले अघि फोनमा कुरा भएको थियो नि हजुर।
1: ए तपाईँ आउनुभयो, ल बस्नुहोस् यहाँ।
0: हजुर सर, सर बरु मलाई यहाँ किन बोलाउनु भएको होला?
1: ल यता हेर्नुहोस् त, यो तिनवटा फेसबुक पेज र यो टिकटक तपाईँकै होइन?
0: यो त मेरो होइन नि सर।
1: हेर्नुहोस्, तपाईँले प्रहरीको आँखा छल्नका लागि मेरो होइन भन्नुभएको होला, तर यसरी फेक एकाउन्ट प्रयोग गर्दा पहिचान लुक्ने भन्ने भ्रममा नपर्नु होला तपाईँ। यो कहिल्यै पनि लुक्दैन र सम्बन्धित व्यक्ति पत्ता लगाउन पनि सकिन्छ। त्यसमा पनि तपाईँले केही व्यक्तिको फोटो र भिडियोलाई एआई मार्फत तोडमोड गरी अश्लील बनाएर सामाजिक सञ्जालमा अपलोड गरेको भनेर तपाईँ विरुद्ध उजुरी परेको छ यहाँ। त्यसकारण यो अपराध हो, यस्तो डिजिटल रेकर्डलाई प्रमाण मानिँदैन भन्ने भ्रम समेत कतिपयमा रहेको देखिन्छ। तर स्क्रिनसट, आइपी लक, डिजिटल रेकर्ड आदि अदालतमा अकाट्य प्रमाणको रूपमा मान्य हुन्छ। बुझ्नुभयो तपाईँले
0: सर? यसरी अपलोड गर्दा धेरै भ्युज र लाइक आउने भएर मैले त यो सब रमाइलोको लागि मात्रै गरेको थिएँ हजुर।
1: होइन होइन, तपाईँले नियतवश वा रमाइलो जेको लागि गरे पनि यसरी सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरूको प्रयोगद्वारा गलत सूचना र भ्रम फैल्याउने, जातीय, धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव बिगार्ने, अरूको चरित्र हत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री बनाउने र सेयर गर्नु, यो चाहिँ अपराध हो। हेर्नुहोस्।
0: हो र सर, मलाई त यस्तो केही पनि थाहा थिएन सर।
1: थाहा थिएन भनेर कानुनले भने कहाँ छुट दिन्छ र तपाईँलाई? कानुनले त छुट दिँदै दिँदैन नि। अब तपाईँलाई विद्युतीय कारोबार ऐन 2063 बमोजिमको कसुरमा कारवाही हुन्छ। बुझ्नुभयो तपाईँले सही साहब?
2: हजुर सर।
1: उहाँलाई भित्र लैजानुस् र आवश्यक कारवाहीको लागि प्रक्रिया सुरु गरिहाल्नुहोस् है त।
2: हवस् सर, म त्यसै गर्छु। ल आउनुहोस् तपाईँ यता।
3: तपाईँ तिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक लोप। यस नाटकका लेखक दीपक राज विश्वकर्मा, नाटकमा भाग लिने कलाकारहरू राजन कार्की र दीपक राज विश्वकर्मा। हवस् त, यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र मिनरुवा वज्राचार्य र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
4: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ, न बिमाको भर पर्न सकिन्छ।
7: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 8:25 करिब 9 बजेसम्म सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रम। 8:10 समय रहनेछ लोकगीतको। यति बेला भने बेलुकीको 8 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब केही बेर सुनाउनेछौ लोकगीत। यसै क्रमको पहिलो गीत राख्दैछौ उमा गुरुङ र शिवा आलेको स्वरमा, उमा गुरुङको संकलनमा।

लोकगीत सुनाउने क्रममा भर्खरै सुनायौं सागर बुढाथोकीको स्वरमा गायक स्वयंकै संकलनमा, अब राख्दैछौ प्रेमराज महत र राजेन्द्र लम्साल छेत्रीको स्वरमा प्रेमराज महतको संकलनमा।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल
2: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। श्रोता विद्यार्थीहरू, आज तपाईँहरू माध्यमिक तह कक्षा 10 अनिवार्य नेपाली विषयको बद्रीनाथ भट्टराईद्वारा लिखित घर झगडा कथामा आधारित भएर विभिन्न क्रियाकलापहरू सुन्दै हुनुहुन्छ। हामी आजको कक्षामा विशेष गरी सस्वर पठन, बोध प्रश्नोत्तर, चरित्र वर्णन र तुलना, त्यसै गरी प्रश्न निर्माण र उत्तर पहिचान सम्बन्धी क्रियाकलापमा केन्द्रित हुनेछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
3: ओहो सागर, के छ हालखबर?
4: मेरो हालखबर त ठिकै छ, तिम्रो चाहिँ के छ सुनौ न सुस्मिता।
3: मेरो हालखबर पनि ठिकै छ, अनि हातमा किताब कपी पनि बोकेका छौ। अचेल पढाइ लेखाइमा खुब मेहनत गर्न थालेका छौ है। तिम्रो आनी बानी बदलिएको छ।
4: मेहनत त गर्नै पर्यो नि सुस्मिता, राम्रो पढाइ लेखाइ बिना भविष्य सुन्दर बनाउन नसकिने रहेछ। बल्ल घैटोमा घाम लागेको छ।
3: कुरा बुझिसकेँ मैले, तिमीले पढाइ लेखाइमा ध्यान दिन थालेको देखेर मलाई पनि असाध्यै खुसी लाग्यो।
4: मलाई पनि त्यस्तै लागेको छ, अब त म पहिला जस्तो रिसाउन्न क्यारे। सुस्मिता सुन त, मलाई घर झगडा कथासँग सम्बन्धित भएर छलफल गर्न मन लागेको थियो।
3: आहा, राम्रो कुरा गर्यौ तिमीले। एकछिन पर्ख है, म पनि किताब कापी ल्याउँछु अनि काकाको घरमा जाने।
4: को काकाको घरमा जाने कुरा गर्छौ तिमी?
3: विमल काका नि, हाम्रो विमल काका। उहाँ जिल्लामै चर्चित नेपाली शिक्षक हुनुहुन्छ। हिजो मात्रै घर आइपुग्नु भएको छ रे। उहाँ असाध्यै राम्रोसँग सिकाउनुहुन्छ।
4: ए, ढुङ्गा खोज्दा देउता मिल्यो नि उसो भए।
3: लजाऊ हिँड काकाको घरमा।
4: हुन्छ हुन्छ, जाउँ।
5: नमस्कार काका।
6: नमस्कार नानी बाबुहरू। होइन, हातमा कापी किताब पनि बोकेका छौ, कता हिँड्यौ कि कतै पुगेर आयौ कि?
3: हामी हजुरलाई नै भेट्न आएका नि काका।
4: हो काका, हामी हजुर घरमा आउनुभएको थाहा पाएर भेट्न आएका। हामीलाई घर झगडा कथाका बारेमा केही कुरा बताइदिनु पर्यो।
3: घर झगडा ऐतिहासिक विषयवस्तुमा लेखिएको कथा रहेछ। अरू कथाभन्दा अलिक गाह्रो लाग्यो। बरु हजुरको फुर्सद पो छ कि छैन होला?
6: लौ, के कुरा गरे कि त्यस्तो? आफ्ना भतिजा भतिजीलाई पढाउन, लेखाउन, सिकाउन फुर्सद नमिल्ने भन्ने पनि हुन्छ र। ल आओ, यता बसौँ।
4: लिनुहोस् काका किताब।
6: अँ, देऊ त देऊ। पहिला के सिक्छौ त?
3: पहिला सोस्वर वाचन नै गरौँ न काका, मलाई त पाठ पढ्न कस्तो रमाइलो लाग्छ।
6: हुन्छ हुन्छ, तिमीहरू दुवैजनाले पालै पालो पढेर सुनाओ त।
3: अनुच्छेद 3 त कक्षामै पढिसकेका छौँ, अनुच्छेद 4 पढ्छु ल। त्यो बेला एकछिन वाल्ल परेर बहादुर शाहले भने, मेरो पनि त्यही विचार हो। आमा समानकी हजुरलाई पूजा गरेर जन्मभूमिलाई शिरमा राखी सिगार्दै उन्नत शिखरमा पुर्याउने नै मेरो मनसाय हो। यदि यो बाहेक कुनै कुभावना लिएको मात्र रहेछु भने पनि हजुरको हत्या गरेको पाप मलाई लागोस्। तर के गरूँ, कनसुत्ला जस्ता कुरौटेले नै हाम्रो वैमनस्य बढाइदिएका हुन्। उनीहरू तिललाई पहाड बनाइदिन्छन्, त्यसैले थिचिएका हुँदा घाममा बसेर धोइफोई हामी गर्दैनौँ अनि त्यही नै विस्फोट बनेर निस्कन्छ। मैले पढेको कस्तो छ काका?
6: तिम्रो स्वर र वाचन शैली दुवै राम्रो छ नानी। तिमीले स्पष्ट आवाजमा हाउभाउ सहित कथा पढ्यौ। अब सागर पढ त।
4: घर झगडा कथाको 7 अनुच्छेद अलिक लामो रहेछ, यसको केही अंश म पढेर सुनाउँछु। राजेन्द्र लक्ष्मीले बहादुर शाहलाई डाकेर भनिन्, क्या हो राजकुमार, मिलेर काम गर्छु भनी शपथ गरेको कहाँ गयो? नायबीमा राल काडेर सोजी भाउजूलाई छक्याउनु के राजनीति हो? शाही कुलमा ऐरेलु बन्नुहुन्छ भने तितो अनुभव आफै भोग्नुहोला। सुतेकी सिंहको टाउकामा टेक्नु के बुद्धिमानी हो? कमलपित्त भएको दृष्टिले आइमै भनेर तपाईँले हेप्नु भएको होला, तर यो तपाईँको भूल हो।
3: कथा साह्रै रमाइलो रहेछ। मलाई त अब के होला भन्ने जिज्ञासा पो लाग्यो। अब बाँकी अंश म पढ्छु। डोरीले हात्तीलाई हलचल गर्न दिँदैन भन्ने तपाईँलाई थाहा छैन? कम्मर कस्यौ भने छहरा पहरा ढाल तरबार अनि हिउँ र ज्वाला पनि बन्न सक्छौँ। आधी भएर उडाउन सक्छौँ अनि व्याधी भएर पछार्न पनि। नागिनी बनेर पातालमा पस्न सक्छौँ अनि गरुडनी भएर आकाशमा उड्न पनि। शक्ति नभएका भए महाकाली महालक्ष्मी महासरस्वतीलाई कसैले पुज्ने थिएनन्। खेलौन सम्झी आगो खेलाउनेको कुन गति हुन्छ आफै विचार गर्नुहोस्।
4: यो कथा पढौँ पढौँ लाग्ने खालको रहेछ। ऐतिहासिक विषयवस्तु भएकाले कतै कतै चाहिँ बुझ्न अलमल हुने रहेछ।
6: नानी बाबुहरू, अलमल परेको ठाउँमा छलफल पनि गरौँला। तिमीहरूले राम्रोसँग घर झगडा कथाका केही अनुच्छेद ससुर वाचन गर्यौ। अब शुद्धोच्चारण अभ्यास गरौँ है त। नानी बाबुहरू, हामीले शुद्धोच्चारण गर्दा अक्षर अक्षरलाई ख्याल गर्नुपर्छ, ह्रस्व दीर्घलाई पनि ख्याल गर्नुपर्छ। कुनै वर्णको लेखाइको रूप र उच्चारणको रूप फरक फरक पनि हुनसक्छ, त्यसलाई पनि ध्यान दिनुपर्छ।
3: अरू कुरा त बुझियो काका, यो लेखाइको रूप र उच्चारणको रूप भन्नाले?
6: कस्तो राम्रो बानी! यसरी नबुझेका कुरा सोधेपछि विषयवस्तु बुझ्न सजिलो हुन्छ। म उदाहरण भन्छु है त। कनसुत्ला, धोइफोइ, पहाड, जङ्गल, कमलपित्त, यी शब्दका वर्ण र उच्चारणमा केही भिन्नता छ त?
4: भनेपछि कनसुत्ला, धोइफोइ, पहाड, जङ्गल, कमलपित्त, यी शब्दका वर्ण र उच्चारणमा त केही पनि भिन्नता छैन, उस्तै छ नि।
3: मलाई पनि त्यस्तै लाग्यो। यी शब्दमा वर्ण र उच्चारणमा केही भिन्नता छैनन्।
6: स्याबास नानी बाबुहरू। अब अर्को उदाहरण पनि सुन न। वैमनस्य, विस्फोट, विष, व्याधा, यी शब्दमा लेखाइको रूप र उच्चारणमा केही भिन्नता छ?
3: ए, बल्ल कुरा बुझियो। वैमनस्य, विस्फोट, विष, व्याधा, यी शब्दमा लेख्दा व लेख्नुपर्छ, बोल्दा चाहिँ ब उच्चारण हुन्छ, होइन त काका?
6: हो, खास कुरा यही हो। अब बुझिहाल्यौ नि। ल, अब म केही शब्द देखाउँछु, तिमीहरू पालै पालो उच्चारण गर है त।
4: हस् काका, सुरु गरौँ।
6: ल, हेरेर भन त।
3: मनसाय, म न सा य, मनसाय।
4: विस्फोट, बिस फोट, विस्फोट।
3: प्रतिघात, प्र ति घात, प्रतिघात।
4: महासरस्वती, म हा स र स्व ती, महासरस्वती।
6: तिमीहरू दुवैजनाले राम्रोसँग उच्चारण गर्यो। अब शब्द भण्डार सम्बन्धी अभ्यास पनि गरौँ न।
5: हस् काका।
6: पालै पालो शब्दका अर्थसहित वाक्य रचना गर है त।
3: पहिला म भन्छु, कुभावना, खराब विचार। हामीले कसैप्रति पनि कुभावना लिनु हुँदैन, भयो त काका?
6: भयो नि, किन नहुनु, छोटो मिठो वाक्य बनायो।
4: अब मेरो पालो, गेगर, मसिनो ढुङ्गा वा खस्रो बालुवाका कण। रमेशले आँगन ढलान गर्न खोलाबाट गेगर ल्यायो।
6: स्याबास, सागरले पनि राम्रोसँग वाक्य बनाए। अब म केही शब्दहरू भन्छु, तिमीहरू यसलाई टिपोट गर अनि फुर्सदको समयमा अर्थ र वाक्य पनि लेख। टिपोट गर है त। कनसुत्ला, वैमनस्य, खसम, औडाहा, कमलपित्त, दृष्टि। अब बोध प्रश्नोत्तर सम्बन्धी अभ्यास गरौँ। पाठ्यपुस्तकको पृष्ठ 18 अभ्यास 3 दिएका प्रश्नहरूबाट पालै पालो प्रश्नोत्तर गर त।
3: आहा, प्रश्नोत्तर गराउने कस्तो रमाइलो तरिका। पहिले म प्रश्न सोध्छु। घर झगडा कथा कति अनुच्छेदमा संरचित छ?
4: कति सजिलो प्रश्न। मैले घरमै कथाको अनुच्छेद गनेको थिएँ। घर झगडा कथा 11 अनुच्छेदमा संरचित छ। अब प्रश्न सुन। कथाको प्रारम्भ कुन घटनाबाट भएको छ?
3: यो प्रश्न पनि सजिलो छ नि। कथाको प्रारम्भ राजेन्द्र लक्ष्मी नजरबन्दबाट छुटेपछिको घटनाबाट भएको छ। अब तिमी प्रश्न सुन है त। कथामा कुन कुन पात्रको प्रत्यक्ष भूमिका देखिएको छ?
4: आहा, सजिलो प्रश्न सोध्यौ। कथामा राजेन्द्र लक्ष्मी र बहादुर शाहको प्रत्यक्ष भूमिका देखाइएको छ। अब अर्को प्रश्न तिम्रा लागि। बहादुर शाह वल्ल परेको घटना कुन अनुच्छेदमा छ?
3: उत्तर के होला त? पर्ख है, पुस्तक पल्टाएर हेर्छु। ए, उत्तर भेट्टाएँ भेट्टाएँ। बहादुर शाह वल्ल परेको घटना 8 अनुच्छेदमा छ।
6: स्याबास नानी बाबुहरू, तिमीहरू दुवैजनाको प्रश्न सोध्ने र उत्तर दिने शैली राम्रो छ। प्रश्न बुझेर छलफल गरेर उत्तर दिने गर्नुपर्छ। नजानेका कुरालाई पाठमा हेरेर वा जान्ने व्यक्तिलाई सोधेर पनि दिन सकिन्छ। अब तिमीहरूलाई के कुरा सिक्न मन छ भन त भन।
4: अब चरित्र वर्णन र तुलनाका सन्दर्भमा छलफल गरौँ न काका।
3: मैले पनि त्यही भन्न लागेकी थिएँ। कस्तो ठ्याक्कै मिलेको हेर न।
6: ठिक छ ठिक छ, पहिला चरित्र वर्णन सम्बन्धी कुराकानी गरौँ न त।
4: काका, हामीलाई चरित्र वर्णन गर्ने तरिका पनि सिकाइदिनुहोस् है।
6: राम्रो जिज्ञासा राख्यो। चरित्र वर्णन गर्दा सर्वप्रथम पाठ राम्रोसँग पढेर पात्रको स्वभाव र भूमिका बुझ्नुपर्छ, अनि त्यसकै आधारमा चरित्र वर्णन गर्नुपर्छ।
3: काका, पात्रको स्वभाव भनेको त बुझियो, पात्रको भूमिका भनेको के हो? म त अलिक अलमलमा परे।
6: ए, सुन न सुन, म भनिहाल्छु नि। पात्रको भूमिका भनेको कथामा पात्रले कस्तो कस्तो काम गरेको छ, उसका कारण कथाको सन्दर्भ र घटना कसरी विकास भएको छ, यस्तै कुरा त हो नि।
4: भनेपछि बहादुर शाह नभए त घर झगडा कथा नै बन्दैन। उनको इमान्दार व्यक्तित्व, मुलुकको भलाइका लागि काम गर्ने विचार, राजेन्द्र लक्ष्मीका कारण समस्यामा परेका, यस्तै कुरा समेट्ने हो काका।
6: हो हो, अब कुरा बुझिहाल्यो। कथामा प्रमुख पात्रकै भूमिकालाई सक्रिय बनाइएको हुन्छ, हामीले त्यसलाई पनि ख्याल गर्नुपर्छ। ल, अब कथाका आधारमा बहादुर शाह कस्ता व्यक्ति हुन् पालै पालो बताओ त।
3: बहादुर शाह घर झगडा कथाका प्रमुख पुरुष पात्र हुन्। उनी पृथ्वीनारायण शाहका कान्छा छोरा हुन्।
4: आफ्ना दाजु प्रताप सिंह शाहको अकालमा मृत्यु भएपछि बहादुर शाह भतिजो रणबहादुर शाहको नायबी बनेका थिए।
3: बहादुर शाहले नायबी बनेर राज्य सञ्चालन गरिरहँदा पनि आफ्ना पिताद्वारा थालनी भएको नेपाल एकीकरण अभियानलाई निरन्तरता दिइरहे।
4: बाउजू राजेन्द्र लक्ष्मी र देवर बहादुर शाहबीच सत्ताको विषयलाई लिएर मनमुटाव भयो। बहादुर शाहले घर झगडाको मुख्य कारण कन्सुतला जस्ता कुरौटेहरू भएको ठाने।
6: राजेन्द्र लक्ष्मीले बिना कारण बहादुर शाहलाई नजरबन्द गरिदिँदा उनीसँग सहनु बाहेक कुनै विकल्प भएन। नेपाल एकीकरण अभियानलाई निरन्तरता दिने व्यक्ति नजरबन्दमा पर्न विवश भए। अन्त्यमा उनी मुलुकमा बस्ने वातावरण नभएपछि भारतको बेतिया पुगे।
3: बहादुर शाहको चरित्र सम्बन्धी मुख्य कुरा त यति नै होइन र, के अरू पनि छन्?
6: बहादुर शाहको चरित्रका सम्बन्धमा मुख्य मुख्य कुरा त यिनै हुन्। तिमीहरूले अहिले भनेका कुराहरूलाई अनुच्छेदमा लेख्न सक्नुपर्छ। चरित्र चित्रणको अन्त्यमा उक्त पात्रलाई समेटेर निष्कर्ष वाक्य लेख्नुपर्छ। जस्तै, बहादुर शाह देशभक्त, निष्ठावान, पराक्रमी जस्ता असल चरित्र भएर पनि नजरबन्दमा पर्ने तथा देश छोडेर हिँड्नुपर्ने अभागी पात्र हुन्। अनि यसै गरी राजेन्द्र लक्ष्मीको पनि चरित्र चित्रण गर्न त सकिहाल्छौ नि।
4: ए, बल्ल कुरा बुझियो। कथाका फरक फरक पात्रका बारेमा उल्लेख गर्दा पात्रहरूबीच तुलना हुँदो रहेछ।
3: घरबाट फोन आयो, आजलाई यति मात्र गरौँ कि सागर?
4: हुन्छ सुस्मिता, आजलाई यति नै गरौँ न त।
6: म खाजा बनाउँछु, खाजा खाएर जाओ न नानी बाबुहरू।
3: होइन होइन काका, खाजा त पछि खाउँला नि, बरु हजुरले यतिका कुरा सिकाइदिनु भयो।
6: फेरि फेरि पनि आउँदै गर है नानी बाबुहरू।
4: आउँछौ नि काका, हजुरलाई हाम्रा तर्फबाट पनि धेरै धेरै धन्यवाद।
2: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनु। नमस्ते।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड। सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक। चालु आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाहन 39% वृद्धि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने। अब समाचार विस्तारमा। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। संघीय संसदको आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एउटै दलको स्पष्ट बहुमत सहितको सरकार गठन हुनुले मुलुकमा राजनीतिक स्थायित्व र सुधारका लागि ऐतिहासिक अवसर भएको बताउनुभयो। राष्ट्रपति पौडेलले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै सरकारले सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने बताउनुभयो।
1: सरकारले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानका रूपमा अघि बढाउनेछ। सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न, राजनीतिक दलहरूसँग संवाद र सहकार्यका आधारमा संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशोधन बहस पत्र तयार गरिनेछ।
0: सरकारले अघि सारेका शासकीय सुधारका 100 कार्यसूचीको पूर्ण कार्यान्वयन गरी त्यसलाई निरन्तरता दिइने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न, आगामी दशकमा औसत वास्तविक आर्थिक वृद्धिदर 7% पुग्ने गरी नयाँ चरणको आर्थिक सुधारका श्रृङ्खला अगाडि बढाउने बताउनुभयो। नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै राष्ट्रपति पौडेलले डिजिटल कारोबारलाई प्राथमिकता दिने, राजस्व चुहावट नियन्त्रण गर्ने र करका संरचनाको पुनरावलोकन गरी उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ हटाउने बताउनुभयो। राष्ट्रपति पौडेलले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता विस्तार गर्ने तथा समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने बताउनुभयो।
1: सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष, कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिनेछ। कर्जा सूचना प्रणालीलाई सुदृढ गरी अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गरिनेछ। पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गरिनेछ।
0: सार्वजनिक खर्चलाई परिणाममुखी बनाउँदै सार्वजनिक संस्थान सुधार, खर्च कटौती र चुस्त सेवा प्रवाहलाई प्राथमिकता दिने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले सार्वजनिक संस्थानको वर्गीकरण गरी गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने र रणनीतिक साझेदार भित्र्याउने स्पष्ट नीति लागू गर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले सीमा रहित अर्थतन्त्र र तौल रहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत र पर्यटनलाई आर्थिक रूपान्तर का प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो।
1: सीमा रहित अर्थतन्त्र र तौल रहित व्यापारलाई राष्ट्रिय आर्थिक रणनीतिका रूपमा आत्मसात गर्दै सूचना प्रविधिमा आधारित सेवा निर्यात, जलविद्युत, पर्यटन र उच्च मूल्यका कृषि तथा हरित औद्योगिकरणलाई आर्थिक रूपान्तरणका प्रमुख आधार क्षेत्रका रूपमा विकास गरिनेछ। निर्भर अर्थतन्त्रलाई ज्ञान सेवा, डिजिटल व्यापार, रिमोट वर्क र मूल्य अभिवृद्धि हुने सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गरिनेछ।
0: अन्तर्राष्ट्रिय स्तरमा हुँदै आएका असल अभ्यासहरू अवलम्बन गरी पुँजी बजारलाई दिगो र सुरक्षित बनाउने उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले वैदेशिक सहायताबाट प्राप्त भएको ऋणलाई प्रतिफल दिने आयोजनाहरूमा लगानी गर्ने, किसानको बाली तथा पशुधन बिमाको दायरा विस्तार गर्ने, बिमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच विस्तार गर्ने उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि वास्तविक भूमिहीन सुकुम्बासीको पहिचान गरी उनीहरूको स्थायी आवास र जग्गाको स्वामित्व सुनिश्चित गर्ने बताउनुभयो।
1: आवासविहीन सीमान्तकृत विपन्न तथा विपद प्रभावित समुदायका लागि किफायती र सुविधायुक्त आवास योजना कार्यान्वयन गरिनेछ। वास्तविक भूमिहीनको पहिचान गरी स्थायी आवास र स्वामित्व सुनिश्चित गरिनेछ। मध्य पहाडी लोकमार्ग आसपासका नयाँ सहरलाई पहिचानयुक्त सहरका रूपमा विकास गर्दै जग्गा विकास पूर्वाधार र स्थानीय आर्थिक सम्भावनासँग जोडिनेछ।
0: विज्ञापन तथा सञ्चार क्षेत्रको पारदर्शी र उत्तरदायी व्यवस्थापनका लागि तीनवटै सरकारको समन्वयमा यस क्षेत्रको नियमन प्रणाली सुदृढ गरिने, हुलाक सेवाको विविधीकरण र डिजिटल रूपान्तरण गरिने पनि राष्ट्रपति पौडेलले बताउनुभयो। राष्ट्रपति पौडेलले चलचित्र, वृत्तचित्र र फोटोग्राफीलाई उद्योगको रूपमा विकास गरिने, मुलुकको प्राकृतिक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्दै नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन गन्तव्यका रूपमा स्थापना गर्ने उल्लेख गर्नुभयो। यस्तै राष्ट्रिय मानव अधिकार आयोगको क्षमता अभिवृद्धि गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत सुदृढ गर्दै अनुसन्धान र कारवाही प्रणाली प्रभावकारी बनाइने, राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिने राष्ट्रपति पौडेलले बताउनुभयो।
1: डिजिटल हस्ताक्षर, अनलाइन सेवा र समयबद्ध निर्णय प्रणाली मार्फत नागरिकलाई लाइन झन्झट र अनुपयुक्त मध्यस्थताबाट मुक्त गरिनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रूपमा सुदृढ गर्दै अनुसन्धान अभियोजन र कारवाही प्रणाली प्रभावकारी बनाइनेछ। राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाइका रूपमा पुनर्संरचना गरिनेछ। भ्रष्टाचार उजुरीकर्ताको पहिचान, संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिनेछ। उच्च पदस्थ अधिकारीको सम्पत्ति विवरण आर्थिक रूपमा सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।
0: राष्ट्रपति पौडेलले राजनीतिक स्थिरतालाई अवसरको रूपमा ग्रहण गर्दै राष्ट्रको समग्र रूपान्तरणलाई गति दिइने बताउनुभयो। राष्ट्रपति पौडेलले उत्तरदायी शासन प्रणाली मार्फत राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै समुन्नति केन्द्रित सुशासनलाई संस्थागत गर्दै लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण सरकारको मार्गदर्शन हुने बताउनुभयो। यस्तै नीति तथा कार्यक्रममा उत्पादन लागत घटाउन, व्यावसायिक वातावरण सरल बनाउन र स्वदेशी, विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको पुनर्संरचना गर्ने, दीर्घकालीनसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम राख्दै राष्ट्रिय विकास प्राथमिकता योजना छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने सक्षम संयन्त्र निर्माणमा जोड दिइएको छ। यस्तै श्रम प्रदान, निर्यात सम्भावना भएका कृषि प्रशोधन, पर्यटन सेवा, हलुका उत्पादन र प्रविधिमा आधारित उद्योगको विस्तारका लागि रोजगारी आबद्ध उत्पादन क्षेत्र स्थापना गर्ने, लगानी क्षेत्रको विस्तारका लागि सार्वजनिक निजी साझेदारी मार्फत परियोजना पाइपलाइन तयार गरी लगानी जोखिम बाँडफाँड र सम्झौता ढाँचा स्पष्ट गर्ने, महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाउन महिला उद्यमशीलता विकास रणनीति तर्जुमा गर्ने उल्लेख छ। यस्तै सरकारले दुर्गम क्षेत्रसम्म नवीनतम प्रविधिको विस्तार मार्फत डिजिटल विभेद न्यूनीकरण गर्ने घोषणा गरेको छ। आज प्रस्तुत भएको नीति तथा कार्यक्रमले तोकेको प्राथमिकताका आधारमा सरकारले आगामी ज्येष्ठ 15 गते सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। यसअघि आज बसेको मन्त्री परिषद बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ। त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 30 गते मध्याह 12:15 बजे बस्नेछ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुरू भएको छ। आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोल प्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले सुकुम्बासी बस्ती व्यवस्थापन अध्यादेश लगायत विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। संघीय संसदको आजको बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुभयो। यस्तै कानून मन्त्री गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश गर्नुभयो। सभामुख अरियालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने 7 सदस्यहरू मनोनित गर्नुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 सालको नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीले नतिजा सार्वजनिक गरिएको जानकारी दिनुभयो। चैत 29 गते सकिएको परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने सरकारले यसअघि घोषणा गरेको थियो। नतिजाको विस्तृत विवरण आउन बाँकी रहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6
3: अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको
0: संचार। विज्ञापनपछि अब बाँकी समाचार। सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले आज विश्वविद्यालय समन्वय समितिले गत चैत 20 गते गरेको निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश गरेको हो। अदालतले सो विषयमा आगामी जेठ 4 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे 13 मे 15 चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेजिङले पुष्टि गरेको छ। वासिङटन र बेजिङ बीच भन्सार महसुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दावी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद कायम छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति शी जिनपिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्न लाग्नु भएको जनाएको छ। अमेरिकी अधिकारीहरूका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले शीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ। अब आर्थिक समाचार।
4: चालु आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 39.1% वृद्धि भएको छ। यस अवधिमा नेपालमा 16,59,41 करोड रुपियाँ बराबरको रेमिटेन्स भित्रिएको नेपाल राष्ट्र ब्याङ्कले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 10.2% बढेको थियो। 2082 चैत महिनामा मात्र विप्रेषण आप्रवाह 209 अर्ब 75 करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह 139.54 करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह 31.9% वृद्धि भई 11.55 करोड पुगेको छ। सरकारले निकै लामो समयदेखि घाटामा सञ्चालन भइरहेका सार्वजनिक संस्थानहरूको सुधारका लागि नयाँ नीति लागू गर्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको शेयर र ऋण लगानी रहेका अधिकांश सार्वजनिक संस्थान हाल नोक्सानको स्थितिमा रहेकोले तिनको बोझ कम गर्न सरकारले विभिन्न विकल्प अघि सारेको बताउनुभयो। नयाँ नीति कार्यक्रम अनुसार अब त्यस्ता संस्थानलाई आपसमा गाभ्ने, निजी क्षेत्रसँग सहकार्य गर्ने र रणनीतिक साझेदारी भित्र्याउने प्रक्रिया सुरु गरिने भएको छ। त्यसका साथै सरकारले संस्थानहरूको शेयर बिक्री विनिवेश गर्ने नीतिलाई पनि प्राथमिकताका साथ अघि बढाउने भएको छ। चालु आर्थिक वर्ष 2082-83 को 9 महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात 18.5% वृद्धि भई 2.2494 करोड रुपियाँ बराबरको पुगेको छ। नेपाल राष्ट्र ब्याङ्कले सोमबार प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो निर्यात 65.2% वृद्धि भएको उल्लेख छ। गन्तव्यका आधारमा भारत र अन्य मुलुक तर्फको निर्यात क्रमशः 22.6% र 5.1% वृद्धि भएको छ भने चीन तर्फको निर्यात 46.8% घटेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
5: देशको इज्जत र प्रतिष्ठालाई विश्वमा चिनाउने खेलकुदलाई यसपालिको नीति तथा कार्यक्रम 2083-84 सरकारले समेटेको छ। संघीय संसदको संयुक्त बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले समग्र नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेलकुद क्षेत्रलाई राष्ट्रिय एकता र स्वास्थ्य, पर्यटन र अर्थतन्त्रसँग जोड्दै विद्यालय तहदेखि प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। यसै गरी खेल क्षेत्रको व्यवसायीकरणमा निजी क्षेत्रको सहभागिता र खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। घरेलु मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपाल एले लगातार चौथो जित निकालेको छ। श्रृङ्खलाको चौथो अन्तिम खेलमा नेपाल एले अमेरिकालाई 7 रनले पराजित गर्यो। यो सँगै नेपाल एले 4 खेलको अभ्यास सिरिज अपराजित रहँदै समाप्त गरेको छ। नेपालले यसअघि अमेरिकालाई हराइसकेको थियो। स्कल्यान्डलाई पनि दुवै खेलमा हराएको थियो। नेपालले दिएको 265 रनको लक्ष्य पछ्याएको अमेरिकाले 49.1 ओभरमा सबै विकेट गुमाएर 257 रन मात्र बनाउन सक्यो। अमेरिकाका स्यास जयसूर्याले सर्वाधिक 71 रनको इनिङ्स खेले। शुभम रञ्जन 47, सायन जहागिर 41, स्मित पटेल 33 तथा मिलिन्द कुमार 11 रनमा आउट भए। नेपालका शेर मल्लले सर्वाधिक 4 विकेट लिए। बसिर अहमदले 3 तथा शाहबाब आलम र पवन श्राफले समान 1-1 विकेट लिए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल एले निर्धारित 50 ओभरमा अन्तिम बल बाँकी रहँदा सबै विकेट गुमाएर 264 रन बनाएको थियो। नेपालका सन्दीप जोराले सर्वाधिक 111 रन बनाए। बसिर अहमद 38, मयम यादव 24, नारायण जोशी 16 तथा पवन सराफ 20 रनमा आउट भए। अमेरिकाका सौरभ नेत्रल भाकरले सर्वाधिक 3 विकेट लिए। यसअघि नेपाल एले पहिलो खेलमा स्कल्यान्डलाई 45 रन र अर्को खेलमा डिएल मेथडमा 9 रनले हराएको थियो। अमेरिकालाई यसअघि 3 विकेटले पराजित गरेको थियो।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आज राति कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत। राजनीतिक स्थायित्व र विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड। सरकारले ल्याएको संवैधानिक परिषद सहित 8 अध्यादेश दुवै सदनमा पेश। चालु आर्थिक वर्षको 9 महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह 39% वृद्धि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्नुहुने। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
7: हाम्रो संस्कृति,
8: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
7: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालको विभिन्न ऐतिहासिक कालखण्डमा राजघाट चलाउँदै आएको एउटा जातिका रूपमा चिनिने जाति हो ठकुरी जाति। ठकुरी जाति शाही, शाह, बम, पाल, सेन, सिंह, मल्ल आदि थरका रूपमा चिनिन्छन्। ठकुरीलाई क्षेत्रीयहरूको एक वर्ग वा थरका रूपमा लेखिएको पाइन्छ। त्यसो त ईस्वी सम्वत 605 राजा भएका अंशुवर्मा पहिलो ठकुरी राजा भएको र अंशुवर्मा पछि पनि विभिन्न कालखण्डमा शक्तिशाली विशाल राज्यहरू चलाएको पाइन्छ। ठकुरीहरूको पारम्परिक वेशभूषामा पुरुषहरूले दौरा सुरुवाल, कोट, टोपी र महिलाहरूले गुन्यु, चोलो, धोती, सारी, घाघ्रो, गाउन लगाउँदछन्। पुरुषहरूको नामकरणमा बहादुर, जङ्ग, विक्रम, कुमार आदि नामको बीचमा राखिएको पाइन्छ भने महिलाहरूमा देवी, राज्यलक्ष्मी, कुमारी, लक्ष्मी आदि नामको बीचमा राखिएको पाइन्छ। ठिक्क उचाइ र हृष्टपुष्ट शरीरले ठकुरीहरूलाई शारीरिक रूपमा चिनाउँछ। ठकुरीहरूले जनै धारण गरेर गायत्री पाठ गरी पूजा गर्ने प्रचलन, खानापछि भान्सा लिपोत गर्ने पुरानो चलन महत्वको रूपमा लिइन्छ। ठकुरी समाजमा बडा दशैं, भाइटिका, तिहार र भैलो, भुव पर्व, माघे संक्रान्ति, चैते अष्टमी, श्रावण पूर्णिमा आदि चाडपर्व महत्वका साथ मनाइन्छ र नयाँ वर्ष रवि संक्रान्ति, साहुने संक्रान्ति, गौरा पर्व हुम्लाका कल्याल ठकुरीले मनाउँदछन्। समाजका क्षेत्री लगायत अरू जातिसँग सुमधुर सम्बन्ध राखेर सामाजिक व्यवहार र समाज सेवामा तत्पर रहने जाति हो ठकुरी जाति भनेर कालीबहादुर शाहीले लेख्नु भएको छ। ठकुरी जातिमा आफ्ना सम्मान गर्नुपर्ने, नातागोता र आदर गर्नुपर्नेलाई सम्मानजनक शैलीको भाषा र सम्बोधन गर्ने पारम्परिक चलन छ। कुलकुटुम्ब र मान्यजनलाई त्यस किसिमको भाषा र शैलीले सम्बोधन गर्ने गरिन्छ। आमालाई मुवा, बाबुलाई बुवा, बाजेलाई हजुरबुबा, बजेलाई हजुरमुवा, श्रीमानलाई राजा, श्रीमतीलाई महारानी, देवरलाई बाबु साहेब, नन्दलाई मैया रानी, भाइकी श्रीमतीलाई भाइकी रानी आदि भनिन्छ भने अनुरोध गर्नुपर्दाका शैलीहरूमा खानुलाई जीवनार गर्नु, जानुलाई सवारी हुनु, बस्नुलाई राज हुनु, भन्नुलाई मर्जी हुनु जस्ता शैलीको प्रयोग गर्ने प्रचलन छ। आजको कार्यक्रममा हामी ठकुरी जातिको परिचय, केही ऐतिहासिक र सांस्कृतिक विषयवस्तु साथै कर्णालीका ठकुरीहरूका केही सामाजिक संस्कार सम्बन्धी प्रसङ्गहरू समेट्ने जमर्को गर्दैछौँ। त्यसो त नेपाली भाषा, संस्कृति र सभ्यताको उद्गम स्थल पनि हो कर्णाली। कार्यक्रममा ठकुरीहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष, समाजशास्त्री तथा अध्येता डाक्टर दलीप कुमार मल्लसँगको कुराकानी रहनेछ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रम अघि बढाउँ सामाजिक संस्कारहरूबाट। यस सम्बन्धी आजका सामग्री हामीले नेपालका जातीय सामाजिक संस्कार पुस्तकमा प्रकाशित कर्णालीका ठकुरी जातिको सामाजिक संस्कार शीर्षकमा कालीबहादुर शाही केभी सिम्पलले लेख्नु भएको लेखका आधारमा तयार पारेका छौँ। ठकुरीहरूले हिन्दू धर्मशास्त्र अनुसारका 16 संस्कारहरूलाई सम्मानका साथ स्वीकार र अवलम्बन गर्दै आएका छन्। विशेष गरी कर्णालीवासी ठकुरीहरूका पारम्परिक संस्कृतिमा छोरो जन्मिँदा छरछिमेकी र गाउँलेहरूले छोरालाई जन्म दिने आमा बाबु र शिशुका बाजे बजैलाई फुलपाती कानमा सिउरिदिन्छन् अनि आशिक पनि दिन्छन्। तिम्रो छोरा नाति जन्म्यो, छैठ गर्नु, न्वारान गर्नु, व्रतबन्ध गर्नु, राम्री लक्षिणकी बुहारी ल्याएर विवाह गर्नु, नातिको आर्जन उपार्जन खानु, बुढिन्ज्यासम्म बाँच्नु, पहेँलो फुल्दासम्म बाँचिरहनु भनी आशिष दिने परम्परा पाइन्छ। छोरा जन्मेको दिन राति घरमा सेलरोटीको सगुन बनाइन्छ। त्यो रात डेउडा शैलीको चुट्किला पनि खेलिन्छ। खेल्नेहरूलाई अक्षतापाती लगाइदिन्छन्। बालक जन्मेको 6 दिनका राति भगवान भविनीले उसको भाग्य रेखा कोर्न आउँछन् भन्ने विश्वासका साथ छैठी संस्कार पालना गरिन्छ। त्यस दिन गहुँको पिठो, तेल, चामलको व्यवस्था गरिएको हुन्छ। छरछिमेकीलाई पनि निम्ता गरिन्छ। स्थानीय बाजा, ढोल, ताल, दमहा, छुड्के, नर्सिङ आदि बोलाउने प्रचलन समेत पाइन्छ। छैटीका बेलुकादेखि सेल पकाइन्छ। आगो बाल्न काठका मुढा दाउराको व्यवस्था हुन्छ। साँझ परेपछि महिला पुरुष छतमा चुट्किला खेल्न जान्छन् भने छतको ठिक बीचमा माटोको ढिस्को बनाएर त्यसमाथि आगोको अगेटो बालेका हुन्छन्। मध्यरातमा चुट्किला खेलिसकेपछि सघुनो बाँडिन्छ र त्यस समयमा बुढापाकाहरू समेत बखु लगाएर माथमा पगरी बेरेर सजी सजाउ भई देउडा शैलीको फाग खेल्छन्। उता घरभित्र नवजात शिशु र सुत्केरी आमा भएको ठाउँमा पण्डित सहितको विधिवत कार्यहरू हुँदै गरेका हुन्छन्। तामाको भाँडोमा चामल भरि पाथीमा दियो र विभिन्न परिकारका सगुन राखिएका हुन्छन्। त्यहाँ बाबियाको कुचोलाई भोटो र काठो टोपी लगाइदिएर राखिएको हुन्छ। दियो बालेपछि मागल गाउने मुगलेरीहरूले बत्तीको स्वागतमा मागल गाउँछन्, पूजा गर्छन्। पण्डितले पनि फुलपाती दुबो अक्षताले पूजा गर्छन्। त्यसबेला चार पाँचजना महिलाहरूले मागल गाउँछन्। राति विवाहित महिला र अविवाहित केटीहरूको समूह समूह भई बालो नचाउँछन्। त्यसमा सासु र बुहारीको समूह पनि हुन्छ। बालो नचाउँदा बाबियाको कुचोलाई भोटो र काँठो बनाएर हातमा समाएर पालै पालो दोहोरी बालो नचाउने गाथा गाउँछन्। सासुको पक्षबाट विवाहित महिला र बुहारीको पक्षबाट अविवाहित केटीहरूले दोहोरीका रूपमा बालो नचाउने गीत गाउँछन्। त्यसपछि नौ दिनको न्वारान गर्ने चलन कर्णालीका ठकुरीहरूमा छ। न्वारानको दिन पण्डित बोलाएर बिहानै घर लिपपोत गरिन्छ। नवग्रहको पूजा गरिन्छ। बच्चा जन्मेको साइत नक्षत्र घडीपला दिनबार हेरेर नाम राखिन्छ। प्राय 20 दिनपछि मात्र ज्योतिषीलाई साइत जुराउन लगाएर बालकलाई सुत्केरी भएको ठाउँबाट घरभित्र प्रवेश गराउने गरिन्छ। यसरी गृह प्रवेशपछि मात्र शुद्ध मान्ने चलन छ। बच्चा 6-7 महिनाको भएपछि कामधन्दा गर्नुपर्दा समस्या पर्ने भएकाले अथवा डोकोमा मात्र बोक्नुपर्दा बढी झन्झट हुने भएकाले पण्डितलाई साइत जुराउन लगाई बुई लाउने प्रचलन छ। सगन खुवाई लगन जुरेका बुढापाकाबाट बुई लगाइन्छ। बच्चा जन्मेको 6-7 महिना भएपछि ज्योतिषीद्वारा साइत निकाली सगुनहरू बनाई काँसको भाँडोमा रोखडा अर्थात् चाँदीका रुपैयाँ वा सुनका रुपैयाँ जस्ता वस्तुले बच्चालाई खानेकुरा खुवाएर अन्नप्राशन गरिन्छ। पञ्चामृतका साथ अक्षता पनि लगाइन्छ र बच्चालाई दक्षिणा पनि दिइन्छ र आमन्त्रितलाई सगुन र अन्य परिकार खुवाइन्छ। बच्चा 2-3 वर्षको भएपछि साइत हेराई रौँ काट्ने कर्म गरिन्छ। कुन राशि वर्गको मान्छेलाई लगन जुरेको छ सोही अनुसार बच्चाको रौँ कैँचीले काटिन्छ। त्यो रौँ बच्चाका दिदी बहिनीले काँसको थालुवा बटुकोमा थाप्दछन् र त्यो थालुवा बटुको दिदी बहिनीले दाइजो भनेर लिन्छन्। कर्णालीका ठकुरी समुदायमा छोराको सय श्रृङ्गार भन्ने पारम्परिक प्रचलन अनुसार श्रृङ्गारमध्ये एक महत्त्वपूर्ण श्रृङ्गारका रूपमा लिँदै व्रतबन्ध आवश्यक र महत्त्वपूर्ण पुण्य धर्म मानिन्छ। व्रतबन्ध बच्चा 6-7 वर्षको भएदेखि 15-16 वर्षको उमेरसम्ममा गरिसक्ने चलन छ। व्रतबन्ध पण्डितको लगन र उसको जन्मकुण्डली अनुसार ग्रहदशा अलि नराम्रो भएको वर्षमा गरिन्छ। साइत अनुसार एकजना आमा बाबु भएकी कन्या केटीले दुबो कोरेर ल्याउँछ भने त्यस्तै दाउरा काट्ने लग्नेरोले दाउरा काट्छ। सल्लाका 5-7 झोपाहरू ल्याएर जग्गी थापेर गोठमा राखिन्छ। रातभरि जग्गी गरिन्छ। पण्डितले सबै कर्मकाण्ड गर्दछन्। बिहान झिसमिसेमै भने ब्राह्मण र ठकुरीको संस्कारमा जोगीसर लगाएर चुडा कर्म गर्ने पहिलो पटक छुराले केस काट्ने गरिन्छ। लग्नेरोले केस काट्दा दिदी बहिनीले केस थाप्ने गर्दछन्। रातभर छतमा देउडा चुट्किला र फाक खेल्ने गरिन्छ। सगुन खुवाइन्छ र बिहान प्रचलन अनुसारको परिकार बनाएर खुवाइन्छ। व्रतबन्ध गरेको केटोलाई अक्षतापाती फुल लगाएर दक्षिणा समेत आशीर्वाद दिइन्छ। वैवाहिक परम्परामा कर्णाली क्षेत्रका ठकुरीहरूमा आफ्नै कुटुम्ब सिंह, पाल, चन्द, खाँड, हमाल, शाह, मल्ल, शाही आदि एक आपसमा फरक गोत्रीयसँग विवाह गर्ने चलन छ। प्रचलित माघी विवाह अनुसार फरक गोत्रकी ठकुरी कन्या विवाहका लागि 5-7 जानमान र केटासहित केटीका घरमा पुगेर कुरा चलाउँछन्। एक आपसमा स्वीकार गरेपछि विधिवत सगुन जनै सुपारी लिएर जान्छन् र पण्डितको लगन अनुसारको साइतमा वचन छुटाउने अर्थात् माग्ने काम बत्ती बालेर सम्पन्न हुन्छ। त्यसपछि लगनको साइत अनुसार साई लगाउने गरिन्छ। साई लुगा राता हुन्छन् र सुन चाँदीका औँठी, चन्द्रमा, मूल, तिलहरी आदि गरगहना पहिराइदिन्छन्। परम्परा अनुसार कसैले माइती घरमा विवाह गरी पठाउने गर्दछन् भने कसैमा केटाको घरमा विवाह गर्ने चलन पाइन्छ। साई लगाउने दिनमा केटीका माइतीहरूले तामाको ताउलोमा छोरीको र ज्वाइँको विधि अनुसार गोडा धुने गरिन्छ। माइती पक्षद्वारा आफ्नो गच्छे अनुसार दाइजो, दक्षिणा, भाँडा, घोडा, भैँसी, पशु, घडेरी, सुन चाँदी आदि दिने चलन परम्परामा देखिन्छ। केटा पक्षले ससुरालीलाई नाता अनुसार ढोकभेट गरेर उपहार स्वरूप लत्ता कपडा लगायतका सामग्री चढाएर ढोक गर्ने चलन छ। शाही लगाएको 3-5 दिनभित्र केटा पक्षले आफ्ना घरमा विवाहका सबै धार्मिक र विधिवत प्रक्रिया सम्पन्न गर्ने पारम्परिक प्रचलनमा पाइन्छ। केटीको माइत घर केटाको घर नजिकै छ भने माइती घरमा 80-100 जन्ती घोडा बाजा समेत लिएर तामझामका साथ स्वागत गरेर ल्याउँदछन्। यदि केटीको घर टाढा भए 10-15 जन्तीले मात्र बेहुरीलाई स्वागत गरेर ल्याउँछन्। जब केटाको घरमा पुग्छन् अनि केटाको घरमा ज्योतिषको लगन अनुसार विवाह गरिन्छ। उपाध्याय पौलोले विवाह जग्गीमा विधिवत विवाहको कार्य सुरु गर्दछन्। त्यसपछि मागल गाउने लगायतका विभिन्न चरणहरू सम्पन्न हुन्छन्। ती विधिहरूमा डोला पुज्ने, भाँवरी घुम्ने, लाहा भर्ने, सत्य सिन्दुर हाल्ने, पञ्चामृत खुवाउने, पाथी भर्ने, चुल्ठी गाँस्ने, ढोकभेट गर्ने, सुवाला कुल्याउने अर्थात् बेहुला बेहुलीले 7 बत्ती गोडाले टेक्दै जानुपर्ने र बन्दुक पड्काउने, गोबरमाथि अक्षता पाती लगाएर ढोक गरेर ढोकाभित्र प्रवेश गर्ने आदि विस्तृत विधिहरू छन्। यहाँ यति मात्र राख्यौं। कर्णाली भेगका ठकुरीहरूमा पारम्परिक रूपमा पाइने संस्कार संस्कृतिका प्रसङ्गमा यी विषयवस्तु संक्षेपमा मात्र रहे। हालको समयमा प्राचीन अवस्थाभन्दा परिवर्तनहरू हुँदै आएको पाइन्छ भनेर अन्तमा लेखक कालीबहादुर शाही केबी सिम्पलले लेख्नु भएको छ। हाम्रो संस्कृति,
9: हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल राम्रो, संस्कृति पवित्र,
7: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र, हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
9: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
7: आजको कार्यक्रममा हामी ठकुरी जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्को गर्दैछौँ। अब लागौँ कुराकानीतर्फ। ठकुरी जातिका केही ऐतिहासिक सांस्कृतिक प्रसङ्गमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष समाजशास्त्री अध्येता डाक्टर दलीप कुमार मल्लसँग कुराकानी गरेका छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ।
10: हस्, धन्यवाद।
7: ठकुरी समुदायको बसोबास कहाँ कहाँसम्म रहेको छ वर्तमानमा, ऐतिहासिक थाथलो सहित संक्षिप्तमा बताइदिनुहोस् न।
10: अब यो ठकुरीको बसोबासको स्थान हेर्ने भने त हामीले अब यो नेपालको इतिहास नै अध्ययन गर्नुपर्ने हुन्छ, होइन? र तर पनि जब होइन ठकुरीको इतिहासलाई चाहिँ मेनली 2224 इतिहासमा चाहिँ जोडिएको कारणले गर्दा सिन्जा सभ्यताबाट नै हामीले हेरिएको छ। तर त्योभन्दा अगाडि चाहिँ हामी लिच्छविकालीन इतिहास, मध्यकालीन इतिहास हेर्दा चाहिँ यो नेपालको सबै भूभागलाई चाहिँ हामीले अध्ययन गर्न सक्यो भने बल्ल ठकुरी जातिको चाहिँ बसोबास र स्थान चाहिँ पत्ता लगाउन सकिन्छ। अहिले हामीले विशेष गरी चाहिँ 2224 होइन जसले राज्य गरेका थिए नि उहाँहरूलाई चाहिँ ठकुरी भनिएको छ। तर बसाइसराई र अहिले वासस्थानको भन्नुभयो नि त्यो प्याटर्नलाई हेर्दा त अलिक ठुलो भूगोल लिनुपर्छ।
7: ऐतिहासिक थाथलो चाहिँ कर्णाली प्रदेश भन्दा हुन्छ अहिले?
10: अहिले एकदम कर्णाली प्रदेश नै हाम्रो चाहिँ होइन थाथलो, सबै ठकुरीको उत्पत्ति त्यहीँबाट आएको देखिन्छ।
7: अहिले अब ठकुरी समुदायको बसोबासको स्थिति अहिले चाहिँ कस्तो छ, वर्तमानमा कहाँ कहाँसम्म छन् ठकुरीहरू?
10: अहिले त विश्वभरि नै छन् होइन ठकुरीहरूको, जस्तो अहिले होइन धेरै पहिला हाम्रो बर्मामा पनि ठकुरीहरू छन्, अनि आसाममा छन्, देहरादुनमा छन्, त्यसपछि लिएर आएर यो भारतको दक्षिण प्रदेशतिर छन्, अहिले अमेरिका युएस जहाँ पनि छ होइन, हाम्रो धेरै ठाउँमा विश्वमै जहाँ जहाँ ठकुरी पुगेको छ उहाँहरूले चाहिँ आफ्नो ठकुरी राखेर चाहिँ सङ्घ संस्था खोल्नु भएको छ। त्यस कारण अहिले चाहिँ विश्वभरि नै छ भन्दा हुन्छ अहिलेको यो 21 शताब्दी।
7: नेपालभित्र चाहिँ वितरण कस्तो देखिन्छ, पूर्व मध्य वा पश्चिम?
10: नेपालको
7: प्रदेशगत हिसाबले
10: नेपालमा चाहिँ हाम्रो यो पूर्व कोशी प्रदेश र तराई होइन प्रदेशमा चाहिँ कम छौँ हामी होइन, र बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र अब सुदूरपश्चिम प्रदेशमा चाहिँ हामी ठकुरीको बसोस्थान छ, र मेन चाहिँ कर्णालीमै धेरै छौँ। कर्णाली नै होइन हाम्रो ठकुरीहरूको अझै पनि धेरै ठकुरी भएको ठाउँ चाहिँ कर्णाली हो। र अब माइग्रेसन प्याटर्नले गर्दा चाहिँ त्यही कर्णालीका ठकुरी, सबै ठाउँको ठकुरीहरू चाहिँ काठमाडौँ आएर बस्ने प्रचलन बढेको छ नि त, त्यो हिसाबले चाहिँ हामी काठमाडौँमा पनि धेरै ठकुरीहरूको वासस्थान चाहिँ छ।
7: ठकुरीहरूको जनसङ्ख्याको अवस्था चाहिँ कस्तो देखिन्छ तथ्याङ्कहरूमा, बढ्दो क्रम घट्दो क्रम?
10: यो चाहिँ अहिले चाहिँ होइन हाम्रो जनसङ्ख्याको 1.7% लगभग 5 लाखको जनसङ्ख्यामा छ, तर हामी अझै पनि सही तथ्याङ्क चाहिँ निकाल्न सकेका छैनौँ. कसैले चाहिँ होइन ठकुरी पनि नलेख्ने, अहिले चाहिँ यो ठकुरी लेख्ने भन्ने प्रचलनले गर्दा केही तथ्याङ्क चाहिँ आएको हो होइन. अझै यसैमा पनि हामीले चाहिँ अझै हाम्रा ठकुरीहरू र हामी ठकुरी नलेख्नेहरू पनि छन् नि त होइन, त्योलाई जनसङ्ख्या गऱ्यौँ भने त्यो 5 लाखभन्दा माथि नै हुन्छौँ जस्तो मलाई लाग्छ.
7: अब ठकुरी जातिको सभ्यताको विकास सम्बन्धी विषयवस्तुहरू चाहिँ के पाइन्छन् वा उत्पत्ति सम्बन्धी केही भनाइ जनश्रुति?
10: अब ठकुरी शब्द हो होइन, यसलाई चाहिँ सांस्कृतिक शब्दबाट पनि होइन व्याख्या गरिएको छ. ठाकुर भनेको चाहिँ हेड अफ द स्टेट वा गाउँको मुखिया भन्ने प्रचलन छ होइन. र अर्को चाहिँ ठक्रस भन्ने चाहिँ रक्त शुद्धता पनि भन्छ कि, जस्तो राजाले त्यो बेलामा त तत्कालीन समयमा त यो जाति भन्दा पनि संस्कार ठुलो रहेछ हेर्नुहोस् होइन. संस्कार मिलाउनको लागि एक राज्यले अर्को राज्यबाट विवाह गर्ने प्रचलन थियो, अनि त्यो कारणले गर्दा ठक्रस भनेको त अब एउटा ठकुरी भनेको त क्षत्रिय पनि हो नि, क्षत्रिय धर्मपालक ठकुरी हो. क्षत्रिय भनेको वरियर हो, योद्धा हो नि त होइन, लडाकु जाति जसले प्रशासन चलाउने व्यवस्थापन गर्ने. त्यस कारणले गर्दा नै ठकुरीलाई चाहिँ एउटा प्रशासक गुड प्रशासक भएर विष्णुको अवतार पनि मान्ने प्रचलन हो, तर अहिले यसलाई चाहिँ भाष्य अर्को बनाइयो होइन. त्यो हिसाबले चाहिँ ठक्कर ठाकुर ठकुरी र अहिले हाम्रो पनि कुरामा चाहिँ एउटा टाकुरामा बसेको हिसाबले चाहिँ होइन ठाकुरी भन्दा भन्दा ठकुरी भएको भन्ने प्रचलन छ. हो डेफिनेटली तत्कालीन समयमा चाहिँ होइन अब अहिलेको जस्तो शस्त्र अस्त्र थिएन, डाँडामै बस्नु पर्थ्यो होइन, लडाइँको लागि शत्रुसँग पराजय गर्न त डाँडोमा बस्नु पर्थ्यो नि. त्यस कारणले गर्दा टाकुरा चाहिँ बस्ने चाहिँ हो होइन प्रशासन चलाउनलाई. तर शब्दगत रूपमा चाहिँ हामीले यो संस्कृत वर्ड ट्रिबिटेन वर्ड होइन को व्याख्या गरेको छ नि, त्यही हिसाबले नै ठकुरी शब्दको उत्पत्ति र होइन यो भनाइहरू चाहिँ हामीले होइन त्यसरी व्याख्या गर्दा एकदम उच्चतम हुन्छ जस्तो लाग्छ.
7: अब ठुलो भूगोल लामो इतिहास भएको सन्दर्भमा विभिन्न मूलको प्रसङ्ग पनि पाइँदो रहेछ ठकुरीका सन्दर्भमा होइन, र खास गरी ठकुरी जातिका सन्दर्भमा अध्ययन गर्दा विस्तृत रूपमा बुझ्नुपर्ने हुन्छ भनिएको पाइँदो रहेछ होइन. अब ठकुरीहरूको उत्पत्ति सन्दर्भमा यी विषयवस्तुलाई कसरी बुझ्नुपर्छ यो विषयलाई अलिकति?
10: यसलाई चाहिँ जस्तो होइन हाम्रो अब इतिहासविदहरूले चाहिँ अब होइन मङ्गल मूल होइन र खसारी होइन खसभित्र होइन अब कर्णालीभन्दा पारीका वा यो पिठानभन्दा पारी कर्णालीकालाई चाहिँ खसकै अपडेटेड हो भनिन्छ भने गण्डकीलाई चाहिँ मगरहरूको अपडेट हो भनिन्छ. तर इतिहास र सन्दर्भ सामग्रीले चाहिँ त्यो पुर्याउन सक्दैन हेर्नुहोस्. फर इक्जाम्पल यहाँ चाहिँ पृथ्वीनारायण शाहलाई चाहिँ मगर हुन् भनिन्छ नि त, हाम्रो इतिहासविदले पनि भन्नुभएको छ मगरहरू भनेर. तर मगरमा पनि उहाँको आलमदेवीमा पूजा गर्ने त मास्की राणा मगर हो, मास्की राणा मगर मात्रै हो नि. अझ आलम देवीमै गएर पूजा गरेको कल्चर हेर्ने हो भने त्यहाँ पनि सेपरेसन छ, डिभिजन छ कि, डिभिजन अफ दि वर्क छ. र उहाँहरूको वंशाली भनेको के हो भन्दा भूपाल राणा राय भनिएको छ नि त. भूपाल राणा रायको छोरा चाहिँ खान्चा खान र मिन्चा खान होइन मृहन्चा पनि भनेको छ भने, अब खान्चा र मृहन्चा खान भनेको त मगर भाषामा तपाईँको जेठो राजा र कान्छो राजा भनिया हो नि. हाम्रो इतिहासविदहरूले चाहिँ भनिसक्नु भएको छ, तर कुनै पनि आधारमा चाहिँ मगरसँग जोड्न पनि सकिँदैन र खससँग जोड्नु पनि सकिँदैन. त्यो त प्रमाणले र इतिहासले वंशजले जोड्नु पर्यो नि त, त्यो नभइकन त हामी त बोल्ने ठाउँ हुँदैन नि त होइन. त्यो वंशज र प्रमाणले जोड्यौँ भने त ठिकै छ नि त, त्यो वेमा चाहिँ हाम्रो सन्दर्भ सामान्यले चाहिँ तथ्यगत दिन सक्दैन होइन. त्यो कारणले मैले के भन्छु नि अहिले नै तत्कालै यो मूलमा जोडिहाल्नुपर्ने आवश्यकता चाहिँ छैन होइन, र त्यो चाहिँ यथार्थपरक पनि हुँदैन.
7: ठकुरीलाई ठकुरीकै रूपमा चिनिनुपर्छ भन्ने यहाँको भनाइ.
10: अब ठकुरी समाजले सोसियल कन्स्ट्रक्टेड समाजले बनायो, साना ठाउँहरूका ठकुराइन गर्दा गर्दै ठकुरी बनायो नि त. त्योभन्दा अगाडि जानियो भने लिच्छवी कालमा पनि अंशु वर्मालाई ठकुरी लेखियो, अनि 900 शताब्दीमा वैश्य ठकुरीहरू पनि छन्, राघवदेवहरू 2-4 पुस्ता हुनुहुन्छ उहाँहरू वैश्य ठकुरी. वैश्यको भाष्य फेरि अर्को छ होइन, वैश्य भनेको त हाम्रो मनुस्मृतिमा त अब ब्राह्मण क्षत्रिय वैश्य शूद्र छ नि त होइन. अब हामीले चाहिँ ठकुरीले चाहिँ क्षत्रिय धर्म पालन गर्ने कारणले गर्दा चाहिँ ठकुरीलाई वा त्यो योद्धालाई वा त्यो प्रशासक राम्रो चलाउनेलाई चाहिँ अब राज्य दिइयो होइन, त्यस कारण राजा बनाइयो होइन, त्यो हिसाबले चाहिँ आएको हो.
7: अब ठकुरीहरूको परम्परा बुझ्दा हेर्दा एउटा प्रकृति पूजक जातिको परम्पराहरू पनि देखिन्छ भनिएको पाइन्छ. प्रकृति पूजकका दृष्टिकोणले ठकुरीहरूका संस्कारगत विशिष्टताहरू चाहिँ के कस्तो देख्न सकिन्छ?
10: हो, मैले चाहिँ यसमा चाहिँ एकदम होइन एकदम सही कुरा हो कि किनभने मानव सभ्यताको विकासमा मानिस सबै प्रकृति पूजक हुन्, त्यो मेरो होइन कन्क्लुजन पनि यथार्थ पनि हो जस्तो लाग्छ. किन भन्दा हामीले प्रकृतिलाई नै पुजेर प्रकृति बिना त हामी बाँच्न सक्दैनौँ. भौतिक शरीर त पञ्चतत्व छ नि त, त्यही प्रकृति पूजक चाहिँ हामी हौँ. र यसको चाहिँ संस्करण हुँदै हामीले चाहिँ यो अलिकति सिम्बोलिक वेमा, साङ्केतिक वेमा चाहिँ हामीले यसलाई यसलाई अलि सभ्य वेमा चाहिँ अरूले अहिलेको आएको छ नि सभ्यताहरू, होइन, जस्तो त्यसैमा हिन्दू सभ्यता भनौँ न, होइन, हिन्दूकरण गरियो नि. यो चाहिँ प्रकृति पूजककै होइन सभ्यता स्वरूप आएको जस्तो लाग्छ मलाई. तर हामी सबै ठकुरी मात्र होइन, ठकुरी प्रकृति पूजक नै हो, तर हामी मानव सभ्यतामा सबै चाहिँ प्रकृति पूजक हो जस्तो मलाई लाग्छ.
7: अब ठकुरीहरूका संस्कारगत विशिष्टताहरूमा चाहिँ के देख्न सकिन्छ? अब जस्तै साईपाटाको प्रसङ्गमा पनि केही विशिष्टताहरू भएको भनिन्छ, होइन, खाँडो जगाउने परम्परा पनि अलि विशेष रूपमा सुन्न पाइन्छ ठकुरीहरूबाट, होइन. यो प्रसङ्गमा केही बताइदिनुहोस् न.
10: यो चाहिँ जस्तो यो हामी सबै ठकुरीहरूमा जब होइन 2224 राज्य स्थापना भयो, 2224 राज्यहरू भयो, त्योभन्दा पनि धेरै होइन राज्यहरू थिए, राजाहरू थिए, र त्यो हाम्रो कमन चिज चाहिँ हाम्रो साईपाटा हो र खाँडा जगाउने. किनभने साईपाटा चाहिँ यो ठकुरीकै हो. अहिले चाहिँ यसलाई परसंस्कृतिकरण सबैले गरिएको छ, त्यो राम्रो कुरालाई सबैले होइन संस्कृतिकरण गर्नुपर्छ र त्यो अकल्चराइजेसन गर्नुपर्छ.
7: साईपाटा भन्नाले विवाहको सम्बन्ध,
10: विवाहको सम्बन्धमा चाहिँ त्यो सगुन पनि हो. र ठकुरीको पहिचान नै के हो त, साईपाटा हो, है, विवाहको संस्कारमा चाहिँ होइन. हामीले त्यो साईपाटा लगेन भने त्यो ठकुरी वा त्यो शाही शब्द छ नि, शाही शब्द त अझ माथि जानुपर्ने हुन्छ यसको इतिहास खोज्दै जाँदा. त्यो शाही शब्द चाहिँ रोयल शब्द हो, होइन, त्यो रोयल

0: परम्परा चाहिँ एउटै भयो, तर अब त्यसको व्याख्या चाहिँ फरक छ। जस्तो आफ्नो वंशजको पनि त होइन कीर्ति गाउनु पर्यो भनेपछि त हरेक ठकुरीले चाहिँ आफ्नो वंशज त गाउनु पर्यो नि होइन, त्यो हिसाबले चाहिँ त्यहाँ चाहिँ अलिकति परिवर्तन हुन्छ। तर मेन उद्देश्य भनेको चाहिँ योद्धा हामी चाहिँ होइन, यो जाति हो, हामी चाहिँ देशको लागि लड्ने जाति हो भनेर चाहिँ मान्छे र अपकमिङ जेनेरेसनलाई चाहिँ विवाहमा त्यो मोटिभेसन फ्याक्टर पनि हो। अनि त्यस कारण अर्को त्यो सँगसँगै अब हाम्रो सबै कमनमा चाहिँ बन्दुक होइन, तपाईँले पनि सुनिराख्नु होला ठकुरीको बिहामा चाहिँ
1: उत्सवमा
0: चाहिँ हरेक उत्सवमा विवाहको उत्सवमा पनि होइन पड्काउने चलन छ। अनि जब होइन बन्दुक पड्काइन्छ नि अनि बल्ल विवाहको साइत हुन्छ, त्यही भएर उत्सव प्लस त्यसलाई साइतको रूपमा पनि मानिन्छ।
1: अब त्यस्तै अब ठकुरीका अन्य विशिष्ट संस्कारहरूमा केही सम्झनुहुन्छ, जस्तै अब भूगोलका आधारमा पनि केही सांस्कृतिक प्रचलनहरू केही विशिष्ट हुन्छन् होइन, त्यस्तो केही ठकुरीहरूको
0: यस्तो चाहिँ छ होइन भूगोलको हिसाबले चाहिँ, जस्तो कर्णालीमा होइन र अब गण्डकमा चाहिँ फरक चाहिँ छ। हेर्नुहोस् मैले कमन कुरा चाहिँ भने, तर अरू इभन विवाहमा पनि केही परम्पराहरू चाहिँ फरक छ यो भूगोलको आधारमा। इभन अहिले हामीले पोसाकको कुरा गर्यौँ, पोसाकमा पनि भूगोलको आधारमा फरक छ होइन, कुन भूगोलमा कुन अभाइलेबिलिटी भयो त केस होइन, त्यहाँको उपलब्धता भयो त त्यो हिसाबले चाहिँ ठकुरीको ड्रेसमा अलिकति सांस्कृतिक परम्परामा केही भूगोलको कारणले गर्दा डेफिनेटली फरक छ। अनि अर्को कुरा चाहिँ के छ भन्दा, भूगोलमा आएपछि अरू जातिको संस्कारलाई पनि गरेको कारणले गर्दा त्यहाँ पनि केही फरक चाहिँ छ। कमन कुरामा चाहिँ यो अलिकति होइन फरक हुँदै हुँदै आएको छ। र अर्को कुरा चाहिँ के रहेछ भने, तपाईँको सबै जात जातिलाई मिलाउँदा कुनै संस्कार चाहिँ त्यो अरू जातिको नि लिइदिनु पर्ने रहेछ कि होइन, पहिलाको 22-24 इतिहास हेर्दा
1: राजाले
0: अन्तर्गुलन होइन, त्यो हिसाबले पनि फेरि त्यही वंशज हो नि त कर्णालीमा हुँदा, तर यता गण्डकमा हुँदा चाहिँ केही कुरा चेन्ज भएको छ होइन। त्यस कारण केही न केही यो हाम्रो होइन कुल परम्परा सिस्टममा, अनि हामीले मान्ने इष्ट देवी देवताहरू होइन, हामीले मान्ने काहीँ चाहिँ होइन मस्टो परम्परामा चाहिँ फरक चाहिँ छ।
1: हजुर, अब पूजा आजाका सन्दर्भमा चाहिँ पर्व विशेषका सन्दर्भमा चाहिँ ठकुरीहरूले अलि महत्त्व दिएर मानिने पर्वहरू चाहिँ के छन्?
0: अब होइन सबै प्रकृति पूजक भएपछि त हामी अहिले नेपाली कल्चर्समा हुने सबै संस्कार संस्कृतिहरू चाहिँ सबै मान्ने गरेकै छ, तर ठकुरीले मान्ने विशेष भनेको दसैँ हो। हेर्नुहोस् हामी त्यो चाहिँ होइन क्षत्रिय भनौँ है, अहिले चाहिँ अब यसलाई चाहिँ फेरि ठकुरीतिर मात्रै होइन तपाईँको मात्रै दसैँ भन्ने पनि हुनसक्छ, तर किन भन्दा त्यहाँ चाहिँ तपाईँको होइन यो बलि प्रथा छ नि। बलि प्रथा के हो त भन्दा, हामीलाई चाहिँ त्यो शत्रुप्रति लड्नलाई चाहिँ एउटा होइन मोटिभेट गर्ने के एटिट्युड डेभलप गर्ने त्यो इम्पावर गर्ने चाहिँ प्रथा हो नि त। त्यस कारण त्यहाँ चाहिँ हामीले दुर्गाको पूजा गरिन्छ नि 9 दिनसम्म। दुर्गाको पूजा त दुर्गा शक्तिको प्रतीक हो, शक्ति प्रदान गर्नलाई नै के त पूजा गर्ने हो नि त। त्यो 9 दिनसम्म बसेर पुरा होइन, त्यो त अब हामीले चाहिँ होइन महाभारतकालीन इतिहास रामायणकालीन इतिहास हेर्दा पनि दुर्गा शक्तिको पूजक त गरिएको छ नि। त्यही भएर शक्तिको पूजक गर्ने परम्परा चाहिँ एकदम पहिलो प्रायोरिटी हो होइन हामीले। अनि शक्तिको पूजकमा चाहिँ हामीले देवीलाई चाहिँ बलि चढाएपछि चाहिँ अर्को भोलिपल्ट होइन दशमी मनाइन्छ नि विजय उत्सव, भोलिपल्ट दशमी मनाएर चाहिँ एउटा हर्ष उल्लास मनाउने परम्परा चाहिँ विशेष हो। अब तिहार होइन अरू पर्व तिज पर्व यो त एकदम होइन मनाउने प्रचलन छँदैछ।
1: शक्ति पूजाको परम्परालाई चाहिँ अलि विशेष महत्त्व दिएको।
0: एक्ज्याक्टली।
1: अब ठकुरीहरूको सघन बसोबास चाहिँ हाल चाहिँ कुन ठाउँलाई भन्न सकिन्छ जहाँ चाहिँ ठकुरीहरूको पारम्परिक संस्कार परम्पराहरू राम्रोसँग देख्न बुझ्न सकिन्छ, त्यस्तो स्थानहरू?
0: यसलाई चाहिँ तपाईँको कर्णाली प्रदेशमै जाँदा हुन्छ, अलि मोर होइन रियल ग्राउन्डेड कल्चर हेर्नलाई कर्णाली प्रदेशमै जान सकिन्छ। किन भन्दा जस्तो रुकुम राज्यबाट चाहिँ पर्वत आएको हो कि होइन, अब हाम्रो सिन्जाबाट फेरि 4 होइन डिभिजन हुँदै सामन्त होइन सामन्तबाट महासामन्त पनि भए, तर यहाँ नेपाली भाषामा त सामन्त भनेको त यो कुर अनि त्यसपछि लिएर शोषक भन्ने भाष्य गराइयो। सामन्त भनेको त गुड प्रशासक हो नि त त्यो बेलामा होइन, एक्ज्याक्टली होइन, र राम्रोसँग प्रशासन चलाउने पद दिइयो नि त सामन्त। र हामीले अझै पनि तपाईँको यो होइन खगेनकोट अनि तपाईँको यो होइन बढी मालिकाको परम्परा हेर्ने भने त्यहाँ देखिन्छ, किनभने बढी मालिकालाई दर्शन गर्नको लागि चाहिँ भीमकोटको राजालाई दर्शन नगरिकन अझै बढी मालिकाको दर्शन पाइन्न भने हाम्रो सामाजिक मान्यता छ, सांस्कृतिक परम्परा छ। त्यस कारण बढी मालिका दर्शन गर्नको जानुभन्दा अगाडि भीमकोटका राजालाई दर्शन गरेर गयो भने त्यसको आफ्नै इतिहास छ फेरि होइन, त्यो कसरी भयो भन्ने कुरा अझै पनि त्यो परम्परा छ नि त। भनेपछि त परम्परा त्यहीँ भेटिन्छ नि त होइन। त्यसै गरी एउटा होइन अस्ति भर्खरै होइन हाम्रो यो त्यहाँ चाहिँ आठपिस खगेनकोट यो राज्यहरूमा दैलेखमा पनि नायक प्रथा छ कि हजुरको होइन, नायक प्रथा भनेको दसैँमा चाहिँ उहाँ चाहिँ राजा

0: हो। उहाँकोमा र उहाँले त्यो मौलो पूजा नगरेसम्म, उहाँले मौलो टिका नलाएसम्म, उहाँको हातबाट टिका नलाएसम्म अरूले टिका लगाउँदैनन् त्यो गाउँमा। भनेपछि त्यो परम्परा त छ नि त,
1: सांस्कृतिक परम्परा,
0: सांस्कृतिक परम्परा होइन। भनेपछि त्यहाँ गएपछि चाहिँ थाहा हुन्छ सर।
1: अब अन्तमा ठकुरी समाज महासङ्घ नेपाल छ,
0: हजुर,
1: यहाँ आफै पनि ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ, अब समाजलाई पनि नजिकबाट हेरिरहनु भएको होला, यी समाज र प्रतिष्ठानका गतिविधिहरू संक्षिप्तमा बताइदिनुहोस् न।
0: अब यो होइन, ठकुरी महासङ्घ चाहिँ हरेक जिल्लामा देश विदेशमा भएका सङ्घ संस्थाको एउटा छाता सङ्गठन हो। अब यो छाता सङ्गठनले चाहिँ ठकुरीको हक हित र ठकुरीको इतिहासलाई चाहिँ संरक्षण गर्ने काम गर्ने उद्देश्यले खोलिएको हो। भलै त्यो काम गर्न नसकेको होला, तर हामी सबैले यो चाहिँ राज्यले, किनभने हाम्रो यो राज्यको इतिहास हो, नट ओन्ली ठकुरी, यो ठकुरीको इतिहास हुँदै होइन, त्यो 22-24 राज्यभित्र त तपाईँ हामी सबै जोडेका छौँ नि त, सबैको इतिहास हो। जब हामीले इतिहास र हाम्रो संस्कार संस्कृति गुमायौँ नि त, हाम्रो पहिचानै गुमायौँ नि, त्यो हिसाबले चाहिँ ठकुरी कला संस्कृति, अब संस्कृति भनेको तपाईँको होइन, नामैले जोडियो संस्कृति भनेपछि सबै कुरा होइन, त्यो कभर अप गरिहाल्यो। यो चाहिँ सङ्घ संस्था त्यसरी खुलिएको हो। तर म के भन्न चाहन्छु भने, हामी सबै जात जातिले आज डोटीको इतिहासमा सबै जात जाति जोडिएका छौँ, असामको इतिहासमा सबै जात जाति जोडिएका छौँ नि, रुकुमको इतिहास है, मैले भने खगेनको इतिहास, पर्वतको इतिहास, कास्कीको इतिहास होइन, धेरै इतिहास छ नि त, त्यो इतिहासमा हरेक जात जाति जोडिएका छौँ। हरेक जात जातिले हाम्रो त्यो इतिहासलाई गहन मिहिन रूपमा अध्ययन गरेर यसलाई संरक्षण गरेर विश्व सामु चाहिँ फैलाउनु छ, र यो चाहिँ हामीले संरक्षण गर्नुपर्छ। र मैले बारम्बार भन्दै गरेको छु, हाम्रो इतिहास लेख्नलाई चाहिँ हरेक त्यो वंशसँग पनि, क्या जस्तो हजुरको उप्रेतीको पनि आफ्नो वंश छ नि, आज पनेरको पनि कोट थियो नि त होइन, त्यस्तै तपाईँहरूको पनि धेरै पुरानो इतिहास जानुपर्छ नि। त्यस कारण यो गहन मिहिन रूपमा चाहिँ गरेर महासङ्घ त छँदैछ, ठकुरी महासङ्घ, ठकुरी कला संस्कृति प्रतिष्ठान, त्यस्तै अरू सङ्घ संस्था छ। अब हामी नेपाली सबै चाहिँ जागरुक हुनुपर्ने जस्तो चाहिँ मलाई लाग्छ।
1: हस् त, समय दिनुभयो, स्टुडियोसम्म आएर आफ्ना भनाइहरू, अध्ययनका विषयहरू राखिदिनु भयो, यहाँप्रति धन्यवाद व्यक्त गर्नु।
0: हस् धन्यवाद, आज मलाई यो ठकुरी इतिहास संस्कृति हाम्रो सबभन्दा सांस्कृतिक परम्परा राख्ने अवसर दिनुभएकोमा रेडियो नेपाल तथा सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु।
1: त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले ठकुरी जातिको संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने जमर्को गर्यौँ। कर्णाली क्षेत्रका ठकुरी जातिको सामाजिक संस्कार सम्बन्धी आलेखका आधारमा संस्कारगत प्रसङ्गहरू रहे। साथमा ठकुरी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष, समाजशास्त्री तथा अध्येता डाक्टर दलीप कुमार मल्लसँगको कुराकानी राख्यौं। हस्त, आजको हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यही टुङ्ग्याउँदै प्राविधिक सहकर्मी मिनर्वा भद्राचार्य सहित प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाइ पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाइ पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपालबाट।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार
1: ए गजल की धुन
2: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि
3: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल गङ्गा

0: लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
7: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: बिहानै झोक्राइछौ त, के भयो?
9: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
10: मलाई के भएको रहेछ डाक्टर साहब?
11: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
6: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
12: हामी रेडियो नेपालबाट बोलिरहेका छौ। समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रसारण हुनेछ। रातिको 10 बज्ने लाग्यो, अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

जिन्दगीमा कुनै पिर नहुने को छ र यहाँ, माथि उडे पनि भुइँ नछुने को छ र यहाँ, जिन्दगीमा कुनै पिर नहुने को छ र यहाँ, माथि उडे पनि भुइँ नछुने को छ र यहाँ, उत्सव र शोक एकै सिक्काका दुई पाटा हुन्, उत्सव र शोक एकै सिक्काका दुई पाटा हुन्, त्यसैले जो हाँस्छ उही नरुने को छ र यहाँ, त्यसैले जो हाँस्छ उही नरुने को छ र यहाँ। मुक्तकार गणेश तिमल सिन्हा गतिजीका यिनै सुलली थरकबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको उठान गर्यौं। यी हरफ हामीले मुक्तककार गणेश तिमल सिन्हा गतिजीको हालसालै प्रकाशित मुक्तक संग्रह मनोगतिबाट साभार गरेका हौ। सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी शङ्कर भण्डारी र म प्रस्तोता प्रमिला गजुरेल हार्दिक हार्दिक मुक्तकिलो स्वागत गर्दछौँ। सदा झैँ आज पनि हामी यसै समयमा उपस्थित भइसकेका छौँ कार्यक्रम बिम्ब प्रतिबिम्ब लिएर। तपाईँ हामीलाई रेडियो नेपालका साथै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको अनलाइन www.radionepal.gov.np, रेडियो नेपाल अनलाइन .com तथा www.psbnepal.gov.np मार्फत पनि संसारभर यसै समय प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। यसका साथै आफ्नो फुर्सदको समयमा हाम्रो वेबसाइट भित्र गएर मल्टिमिडिया अन्तर्गत अडियो संग्रह भित्र कार्यक्रम बिम्ब प्रतिबिम्ब डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। हामी कार्यक्रममा कहिले तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू नै जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठाई मिठाई प्रस्तुत गर्छौँ त कहिले मुक्तकिलो संवाद अनि कहिले कृति चर्चा गर्दै आइरहेका छौँ। अचेल उनका अधरमा लाली मुस्कान उदास देख्छु, भिडमा रङ्गी चङ्गी एकान्तमा जीवित लास देख्छु। अचेल उनका अधरमा लाली मुस्कान उदास देख्छु, भिडमा रङ्गी चङ्गी एकान्तमा जीवित लास देख्छु। कयौं सवालहरू गुम्सिँदा पनि प्रश्न गर्ने हिम्मत छैन, कयौं सवालहरू गुम्सिँदा पनि प्रश्न गर्ने हिम्मत छैन। खोट्याउँ भने उसको भन्दा मेरै अनुहार त्रास देख्छु, खोट्याउँ भने उसको भन्दा मेरै अनुहार त्रास देख्छु। फेरि पनि मनोगति मुक्तक संग्रहभित्रको अर्को एक थान मुक्तकलाई साभार गरी कृतिकार गणेश तिमल सिन्हा गतिजीले रेडियो नेपाल सिंहदरबार बिम्ब प्रतिबिम्ब कार्यक्रमका लागि सञ्चालिका प्रमिला गजुरेलज्यूलाई उपहार भनेर यो कृति मलाई पठाउनु भएको रहेछ। त्यसो त गणेश तिमल सिन्हा गतिजीका मुक्तकहरू यसअघि पनि विभिन्न समयमा कार्यक्रम बिम्ब प्रतिबिम्बमा वाचन गर्दै आइरहेका थियौँ हामीले, र आज मुक्तक संग्रहका रूपमा यस मनोगति कृतिलाई पाउँदा हामीलाई पनि धेरै खुसी लागेको छ गणेशजी। कृति हेरिरहँदा यसभित्र 336 थान मुक्तकहरू रहेछन्, सबै सरसर्ती पढे पनि रातैभरि पढे, किताब प्राप्त भएपछि नपढिरहन सक्दिनँ म पनि। तपाईँका संस्कृति, धार्मिक, सामाजिक, राजनीतिक चेतनाका विभिन्न पक्षका सजीव चित्र यसभित्र उपस्थित रहेका छन्। काव्यगत भाव गाम्भीर्य, पदलालित्य र वैचारिक तरङ्ग समेटेका यी पुस्तकहरू पढिरहँदा कतै म मुस्कुराएँ, कतै मलाई मुटुभित्र नै छोयो, झिर रोपिएको जस्तो पनि महसुस भयो। फेरि पनि यस मुक्तक संग्रहभित्रकै अर्को एक थान मुक्तकलाई जोड्न चाहे। भनौँ भने नारीमा नारी जस्तो व्यवहार देखिन, पुरुषमा पनि पुरुष जस्तो समझदार देखिन,
भनौ भने नारीमा नारी जस्तो व्यवहार देखिन, पुरुषमा पनि पुरुष जस्तो समझदार देखिन, यो कस्तो कलियुग आयो सबैको घर घरमा, यो कस्तो कलियुग आयो सबैको घर घरमा, छोरा भट्टी छोरी अधकट्टी कतै संस्कार देखिन, छोरा भट्टी छोरी अधकट्टी कतै संस्कार देखिन। यसरी सामाजिक विकृतिलाई पनि कृतिकारले यस कृतिमा छरपष्ट पार्नु भएको छ। अब मरी लानु छैन यो दुई दिनको जिन्दगीमा, सुनाइदिनु पिछा छाडिसके तिनको जिन्दगीमा, अब मरी लानु छैन यो दुई दिनको जिन्दगीमा, सुनाइदिनु पिछा छाडिसके तिनको जिन्दगीमा, अब एक्लै एकान्त वनमा आनन्द गरिन्छ साथी, अब एक्लै एकान्त वनमा आनन्द गरिन्छ साथी, के गर्नु त्यो सधैँ नचल्ने एकछिनको जिन्दगीमा, के गर्नु त्यो सधैँ नचल्ने एकछिनको जिन्दगीमा। फेरि पनि मनोगति मुक्तक सङ्ग्रहभित्रकै अर्को एक थान मुक्तकलाई साभार गरे समग्रमा कृतिकारज्यूलाई धेरै धेरै बधाई पनि भन्न चाहन्छु। तपाईँ सर्जकका हातमा यस कृति पर्दै पनि होला, यति बेला काव्य प्रकारको विश्लेषण यहाँ सम्भव पनि छैन। तपाईँलाई पहिलो कृति प्रकाशित गर्नुभएकोमा धेरै धेरै बधाई तथा आगामी दिनमा पनि उत्तरोत्तर प्रगतिको शुभकामना भन्न चाहन्छु। र कार्यक्रम बिम्ब प्रतिबिम्बको सञ्चालिकाज्यूलाई सम्झेर यो कृति पठाइदिनु भएकोमा पनि धेरै धेरै आभार व्यक्त गर्दछु। तपाईँको लेखनको यो क्रियाशीलता निरन्तर अगाडि बढिरहोस्। तपाईँलाई यसै गरी शुभकामनाका शब्दहरू रेडियो तरङ्ग मार्फत दिन पाइरहँ र तपाईँका यस्तै अन्य कृतिहरू पनि पढ्ने सौभाग्य मलाई प्राप्त भइरहोस्। फेरि पनि गणेशजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बबाट पहिलो मुक्तक सङ्ग्रह मनोगतिका लागि धेरै धेरै बधाई तथा शुभकामना। हजुर, तपाईँ यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्ब सुन्दै हुनुहुन्छ। मुक्तककार गणेश तिमल सिन्हा गतिजीको मनोगति मुक्तक सङ्ग्रह प्राप्त भएको थियो, त्यसै विषयमा केही शब्द बोले। अब भने मसँग केही स्रष्टाहरूका मुक्तक रहेका छन्। कार्यक्रम अवधिभर ती मुक्तकहरूलाई क्रमशः जोड्नेछु र बीच बीचमा सुगम सङ्गीत पनि सुनाउने नै छु। यति बेला भने मेरो हातमा रहेको छ मुक्तककार टेकराज भट्टजीका मुक्तकहरू। पाटन नगरपालिका 4 भट्ट गाउँ बैतडी जन्मस्थान भए पनि हाल टेकराजी हुनुहुन्छ। चन्द्रगिरी नगरपालिका 1 दहचोक काठमाडौँबाट र उहाँका प्रकाशित कृतिहरूका नाम लिनै पर्दा मौन आवाज मुक्तक सङ्ग्रह 2080 रहेको छ। यसका साथै विजयपार संयुक्त मुक्तक सङ्ग्रह लगायतका विभिन्न पत्र पत्रिकामा मुक्तक कविता गजल र डोटेली साहित्यमा आफ्नो लेख रचना पनि लेख्दै आउनु भएको छ टेकराज भट्टजी। त्यसो त टेकराज भट्टजीको यस मुक्तकलाई मैले हामी र हाम्रो कृति संयुक्त मुक्तक सङ्ग्रहबाट साभार गर्दैछु। यहाँ 28 स्थान मुक्तकहरू रहेका छन्, तथापि केही मुक्तकहरू सुनाउँछु र साङ्गीतिक कोशेली जोड्छु। भोगाएका फेहरिस्त छन्, प्रश्न नै प्रश्न छन् उत्तर छैन, उपरान्त तन मनको कुनै चाहना छैन कुनै रहर छैन। भोगाएका फेहरिस्त छन्, प्रश्न नै प्रश्न छन् उत्तर छैन, उपरान्त तन मनको कुनै चाहना छैन कुनै रहर छैन। कोही पाल्तु कोही फाल्तु भएर आउँछन् जिन्दगीमा, कोही पाल्तु कोही फाल्तु भएर आउँछन् जिन्दगीमा, आफ्नै हात खुट्टा बाहेक भरोसा छैन कसैको भर छैन, आफ्नै हात खुट्टा बाहेक भरोसा छैन कसैको भर छैन। असत्यलाई असत्य देखुन्जेलसम्म राम हो मान्छे, रावणत्व हावी भयो यदि भने बेकाम हो मान्छे। असत्यलाई असत्य देखुन्जेलसम्म राम हो मान्छे, रावणत्व हावी भयो यदि भने बेकाम हो मान्छे। स्वतन्त्र नै हुन सक्दैन खुसी कहाँ हुन सक्थ्यो र, स्वतन्त्र नै हुन सक्दैन खुसी कहाँ हुन सक्थ्यो र, आफ्नै रहर आफ्नै चाहनाको गुलाम हो मान्छे, आफ्नै रहर आफ्नै चाहनाको गुलाम हो मान्छे। यदि ज्ञान गङ्गा भेटाउने आध्यात्मिक पथ बन्द गरिएन भने, अन्त संस्करणको मलिलो फाँटमा जहर बीज छरिएन भने,
यदि ज्ञानगंगा भेटाउने आध्यात्मिक पथ बन्द गरिएन भने, अन्तस्करणको मलिलो फाँटमा जहर बीज छरिएन भने, पवित्र हुन्थ्यो मान्छेको मन, भगवान हुन्थ्यो मान्छे पनि। पवित्र हुन्थ्यो मान्छेको मन, भगवान हुन्थ्यो मान्छे पनि। मन मन्दिरभित्र लोभ लालच र पापको खडा फरिएन भने, मन मन्दिरभित्र लोभ लालच र पापको खडा फरिएन भने। यति बेला टेकराज भट्टजीका केही थान मुक्तकलाई साभार गरे। तपाईँ कार्यक्रम बिम्ब प्रतिबिम्बमा आज केही स्रष्टाका मुक्तकहरू सुन्दै हुनुहुन्छ। अब म टेकराज भट्टजीकै अन्य केही थान मुक्तकलाई सुनाउँछु। टुट्न त म ठक्कर खाँदा जराबाटै टुटेको हुँ, ठुला ठुला धक्का पाएँ ठले किन्तु उठेको हुँ। टुट्न त म ठक्कर खाँदा जराबाटै टुटेको हुँ, ठुला ठुला धक्का पाएँ ठले किन्तु उठेको हुँ। सङ्घर्ष हो जीवन भन्नु आघातहरू गर्नु कति, सङ्घर्ष हो जीवन भन्नु आघातहरू गर्नु कति। दुख्ने विगत बिर्सेर म फलेको हुँ फुलेको हुँ, दुख्ने विगत बिर्सेर म फलेको हुँ फुलेको हुँ। पुग्ने गन्तव्य स्पष्ट हुन्छ, हिँड्ने मार्ग पूर्ववत तय हुन्छ, चलिरहन्छ यो प्रक्रिया अन्तमा सबै थोक प्रलय हुन्छ। पुग्ने गन्तव्य स्पष्ट हुन्छ, हिँड्ने मार्ग पूर्ववत तय हुन्छ, चलिरहन्छ यो प्रक्रिया अन्तमा सबै थोक प्रलय हुन्छ। मञ्चन हुने न हो संसार रूपी मञ्चमा जीवन रूपी नाटक, मञ्चन हुने न हो संसार रूपी मञ्चमा जीवन रूपी नाटक। भूमिका अनुसार सबैको आफ्नो अभिनय हुन्छ, भूमिका अनुसार सबैको आफ्नो अभिनय हुन्छ। भावनामा नखेल्नु न, चाहनामा नटिक्नु न, कुरा जलाई छुरा तताई खाइते मुटु नसेक्नु न। भावनामा नखेल्नु न, चाहनामा नटेक्नु न, कुरा जलाई छुरा तताई खाइते मुटु नसेक्नु न। ठेस खाएँ हन्डर खाएँ धोका खाएँ जति पनि, ठेस खाएँ हन्डर खाएँ धोका खाएँ जति पनि। बिन्ती गर्छु जान देऊ टाढा मेरो बाटो नछेक्नु न, बिन्ती गर्छु जान देऊ टाढा मेरो बाटो नछेक्नु न। थिए थिएनन् शास्त्र नै जानुन्, शास्त्रमा वर्णित चार युग, कतै देवयुग कतै दैत्ययुग, कलीमै भेटिन्छन् हजार युग। थिए थिएनन् शास्त्र नै जानुन्, शास्त्रमा वर्णित चार युग, कतै देवयुग कतै दैत्ययुग, कलीमै भेटिन्छन् हजार युग। कसैले झेलिसके कसैले झेल्लान् हामी नित्य झेल्दैछौँ, कसैले झेलिसके कसैले झेल्लान् हामी नित्य छेल्दैछौँ। अघोषित दुर्नीतिभित्र झेलिएको निकम्मा निसार युग, अघोषित दुर्नीतिभित्र झेलिएको निकम्मा निसार युग। टेकराजी अब धुन जोड्छु। जिन्दगी भनेको सम्झौता अनि समर्पणमा झुक्नु न हो, र समयको चलायमान चक्कासँगै निरन्तर कुद्नु न हो। जिन्दगी भनेको सम्झौता अनि समर्पणमा झुक्नु न हो, र समयको चलायमान चक्कासँगै निरन्तर कुद्नु न हो। जति घुमे पनि वक्र रेखाको यात्रामा जीवनभर अविरल, जति घुमे पनि वक्र रेखाको यात्रामा जीवनभर अविरल। हो अन्तिम गन्तव्य शाश्वत, मृत्युको बिन्दुसम्म पुग्नु न हो। हो अन्तिम गन्तव्य शाश्वत, मृत्युको बिन्दुसम्म पुग्नु न हो।

जिन्दगी यो फुलै फुलको थुङ्गो हुँदैन। राजन राईका सुलली थरपमा अन्जु पन्तको गला तथा राजन राज शिवाकोटीको कला सम्मिश्रित यस गीत टेकराज भट्टजीका रचनामा चुट्ट संयोजन गर्यौं। टेकराजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

खल्ती जाँच्नेहरू त अधर्मी हुन्, लाज शरम पचेका बेसर्मी हुन्। खल्ती जाँच्नेहरू त अधर्मी हुन्, लाज शरम पचेका बेसर्मी हुन्। हर घडी खटेर जीवनदान दिने, हर घडी खटेर जीवनदान दिने, भगवान् त स्वास्थ्यकर्मी हुन्, भगवान् त स्वास्थ्यकर्मी हुन्। यसरी स्वास्थ्यकर्मीलाई भगवान्का रूपमा दर्जा दिने व्यक्ति हुनुहुन्छ कृष्णकुमार वैद्यजी। कृष्णकुमार वैद्यजीको जन्मस्थान काभ्रेपलाञ्चोक बनेपा बकुटुल रहेको छ। उहाँका प्रकाशित पुस्तकहरूको कुरा गर्नुपर्दा नेपाल भाषा मुक्तक कुचा काचा मुक्तक संग्रह 2072, उठ्ने बेला भयो कविता संग्रह, कसी क्याव नेपाल भाषा बाखमुना 2073, बेथिती कविता संग्रह, नयाँ बिहानी मुक्तक संग्रह आदि प्रकाशित छन्। अब म कृष्णजीका अन्य केही थान मुक्तक सुनाउँछु। अरूलाई दुःख दिएर कहाँ हुन्छ ठुलो, राफ साफ गर्नु सबै मुसो छिर्ने दुलो। अरूलाई दुःख दिएर कहाँ हुन्छ ठुलो, राफ साफ गर्नु सबै मुसो छिर्ने दुलो। व्यापार युद्ध अस्त्र किन प्रहार गर्छौ, व्यापार युद्ध अस्त्र किन प्रहार गर्छौ। कुदृष्टिले हेर्नेको आँखामा पर्छ फुलो, कुदृष्टिले हेर्नेको आँखामा पर्छ फुलो। निदाएको हो कि देख्दा पो निदाए जस्तो भएको, वास्तविकता यही भए किन होला यस्तो भएको। निदाएको हो कि देख्दा पो निदाए जस्तो भएको, वास्तविकता यही भए किन होला यस्तो भएको। बोक्नु पर्छ नै गरुङ्गो भारी थाप्लो कुचिए पनि, बोक्नु पर्छ नै गरुङ्गो भारी थाप्लो कुचिए पनि। महँगीको बजारमा श्रमको मूल्य सस्तो भएको, महँगीको बजारमा श्रमको मूल्य सस्तो भएको। निन्दनीय बारम्बार खिल्ली उडाउने काम, दूर दृष्टिले देखिन्छ हेर भविष्यको परिणाम। निन्दनीय बारम्बार खिल्ली उडाउने काम, दूर दृष्टिले देखिन्छ हेर भविष्यको परिणाम। धनाढ्य र शक्तिशाली भनी घमण्ड नगर्नु, धनाढ्य र शक्तिशाली भनी घमण्ड नगर्नु। सुशासन भन्दा ठुलो हुँदै होइन रहेछ दाम, सुशासन भन्दा ठुलो हुँदै होइन रहेछ दाम। पाप पखाल्ने कतै भेटिन्न पानी, बेभिचारी अँगाल्ने नराम्रो बानी। पाप पखाल्ने कतै भेटिन्न पानी, बेभिचारी अँगाल्ने नराम्रो बानी। क्षणिक लाभले सदा सुखी बन्दैन, क्षणिक लाभले सदा सुखी बन्दैन। सत्कर्म गरेर कसैको हुँदैन हानि, सत्कर्म गरेर कसैको हुँदैन हानि। खुसी हुन खोज्नुहुन्छ अरूलाई दुखाएर, खुसी हुन खोज्नुहुन्छ अरूलाई झुकाएर। खुसी हुन खोज्नुहुन्छ अरूलाई दुखाएर, झुसी हुन खोज्नुहुन्छ अरूलाई झुकाएर। यस्तो आरोप लाउँछिन् सानो नबुझेर प्रेम मेरो, यस्तो आरोप लाउँछिन् सानो नबुझेर प्रेम मेरो। सुखी हुन खोज्नुहुन्छ अरूलाई रुवाएर, सुखी हुन खोज्नुहुन्छ अरूलाई रुवाएर। आफूलाई अरूले गरेको व्यवहारले जस्तो प्रभाव पर्छ, आफूले पनि अरूलाई गर्ने व्यवहारले त्यस्तै प्रभाव पर्छ भन्ने भाव यसरी मुक्तकार हरफमा व्यक्त गर्दै हुनुहुन्छ मुक्तकार विष्णु थापाजी। विष्णु थापा आफूलाई बिछोड पनि भनेर लेख्नु हुँदो रहेछ। कागेश्वरी मनोहरा नगरपालिका एक गागल फेदी काठमाडौँमा जन्मनु भएका विष्णुजी नेपाल स्रष्टा समाज तथा हाम्रो मजेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनको पनि आजीवन सदस्य हुनुहुन्छ। उहाँका कृतिहरूका कुरा गर्दा मुक्तक चौतारी यो चाहिँ संयुक्त मुक्तक संग्रह हो, हैसियत चार गजल संग्रह र जीवनको लय मुक्तक संग्रह रहेका छन्। विष्णुजी दियालो साहित्य सरगम काठमाडौँका संस्थापक सदस्य पनि हुनुहुन्छ। अब म विष्णुजीका अन्य केही थान मुक्तक क्रमशः सुनाउँछु। नझार आँसु मेरो प्रिय म मरेको छैन अझै, भेट होला कुनै दिन धरती सरेको छैन अझै। नझार आँसु मेरो प्रिय म मरेको छैन अझै, भेट होला कुनै दिन धरती सरेको छैन अझै। आउनेछु तिम्रै लागि खुसी हुन सिक बाबा,
आउनेछु तिम्रै लागि, खुसी हुन सिक बाबा, हिम्मत राख हरेस खानु परेको छैन अझै, हिम्मत राख हरेस खानु परेको छैन अझै। कोही यहाँ जाने बुझी बिराएर मज्जा लिन्छन्, अर्कालाई सकेसम्म गिराएर मज्जा लिन्छन्। कोही यहाँ जानी बुझी बिराएर मज्जा लिन्छन्, अर्कालाई सकेसम्म गिराएर मज्जा लिन्छन्। रमाएका सन्धरा अम्बर संसारकै हित सोच्दै, रमाएका सन्धरा अम्बर संसारकै हित सोच्दै, मान्छे उसै अरूलाई पिराएर मज्जा लिन्छन्, मान्छे उसै अरूलाई पिराएर मज्जा लिन्छन्। कहिले काहीँ बामालाई ठाक्नै पर्छ बुझ्यौ, डेटिङ जान घरको आँगन काट्नै पर्छ बुझ्यौ। कहिले काहीँ बामालाई ढाँट्नै पर्छ बुझ्यौ, डेटिङ जान घरको आँगन काट्नै पर्छ बुझ्यौ। डराएर कहाँ हुन्छ

जस्तो लाग्छ मुटुभरि माया हटाएको हिजै जस्तो लाग्छ मैले तिमीलाई लभ यु भन्दै प्रेम प्रस्ताव राख्दा मैले तिमीलाई लभ यु भन्दै प्रेम प्रस्ताव राख्दा आँखा छोपी हाँस्दै लजाएको हिजै जस्तो लाग्छ आँखा छोपी हाँस्दै लजाएको हिजै जस्तो लाग्छ मनैलाई फुलाउन फुललाई चुमे भन्दा दिलको कुरा खुलाउन फुललाई चुमे भन्दा मनैलाई फुलाउन फुललाई चुमे भन्दा दिलको कुरा खुलाउन फुललाई चुमे भन्दा सोच्यो होला अनेक थरी देख्दा मेरो हालत सोच्यौ होला अनेक थरी देख्दा मेरो हालत तिम्रै याद भुलाउन फुललाई चुमे भन्दा तिम्रै याद भुलाउन फुललाई चुमे भन्दा छैन केही गुनासो सपना हजार देखाउनेसँग आँखा भरि आँसु दिई झुटो संसार देखाउनेसँग छैन केही गुनासो सपना हजार देखाउनेसँग आँखा भरि आँसु दिई झुटो संसार देखाउनेसँग एकपटक सोध्न मन छ के होला अर्थ प्रेमको एकपटक सोध्न मन छ के होला अर्थ प्रेमको भित्र भित्रै सिद्ध्याउने बाहिर दिलदार देखाउनेसँग भित्र भित्रै सिद्ध्याउने बाहिर दिलदार देखाउनेसँग विष्णुजी अब धुन जोड्छु जसो तसो हिजो आज चल्दैछ जिन्दगानी ममताको अभावले गल्दैछ जिन्दगानी जसो तसो हिजो आज चल्दैछ जिन्दगानी ममताको अभावले गल्दैछ जिन्दगानी सुगर प्रेसर दम बुढ्यौलीको पेवा भयो सुगर प्रेसर दम बुढ्यौलीको पेवा भयो सन्तानको साथ बिना ढल्दैछ जिन्दगानी सन्तानको साथ बिना ढल्दैछ जिन्दगानी

आगो पिएर बाँच्ने विवश मेरो कथा छ। जीवनाथ थमलाको रचना तथा नारायण रायमाझीको सङ्गीत रहेको यस गीत यति बेला मुक्तककार विष्णु थापा बिछोरजीका रचनामा सम्मिश्रित गर्यौं। विष्णुजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

0: हजुर, तपाईँ यति बेला कार्यक्रम बिम्ब प्रतिबिम्बमा हामी र हाम्रो कृति संयुक्त मुक्तक सङ्ग्रहभित्र प्रकाशित मुक्तकारका केही थान मुक्तकहरू सुन्दै हुनुहुन्छ। हिजोसम्म चोटा कोठा आफ्नै जस्तो खुला भए, आज तिनै उकुस मुकुस छटपटि नै दुला भए। हिजोसम्म चोटा कोठा आफ्नै जस्तो खुला भए, आज तिनै उकुस मुकुस छटपटि नै दुला भए। कतिखेर कुन आफ्नो कुन पराईको हुन्छ पत्तो छैन, कतिखेर कुन आफ्नो कुन पराईको हुन्छ पत्तो छैन। हिजोसम्म तिम्रै भर भन्नेहरू पनि आज ठुला भए, हिजोसम्म तिम्रै भर भन्नेहरू पनि आज ठुला भए। यी रचना हुन् सुभद्रा अधिकारीजीका। सुभद्राजी हुनुहुन्छ पनौती नगरपालिका 12 काभ्रे पलाञ्चोकबाट। सुभद्राजी शिक्षण पेसामा आबद्ध हुनुहुन्छ। उहाँका प्रकाशित कृतिका बारेमा भन्नुपर्दा 101 काभ्रेली स्रष्टाका कविताहरू संयुक्त कविता संग्रह, काभ्रेली कविका कविता संयुक्त कविता संग्रह र शुभारम्भ मुक्तक संग्रह रहेका छन्। सुभद्राजी हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य पनि हुनुहुन्छ भने हातीमालो साहित्य संगममा आजीवन सदस्य रहिआउनु भएको छ। अबका लागि म सुभद्राजीका अन्य केही थान मुक्तक सुनाउँछु। भरोसा टुट्यो, विश्वास उड्यो, बाँकी के नै छ र? ढुकुटी रित्यो, सम्मान लुट्यो, बाँकी के नै छ र? भरोसा टुट्यो, विश्वास उड्यो, बाँकी के नै छ र? ढुकुटी रित्यो, सम्मान लुट्यो, बाँकी के नै छ र? तैपनि उसले ठुलो स्वरले गर्जेर गाउँ थर्काउँदै भाइलाई छली बैरी गुहार्न उठ्यो, बाँकी के नै छ र? भाइलाई छली बैरी गुहार्न उठ्यो, बाँकी के नै छ र? पसिना बगाउँदा पखेरामा अमृत फल्छ, मानवीय गुण भरिँदा मनमा ज्योति बल्छ। पसिना बगाउँदा पखेरामा अमृत फल्छ, मानवीय गुण भरिँदा मनमा ज्योति बल्छ। सत्कर्म गर्दै जानु बसेर समयको प्रतीक्षामा, सत्कर्म गर्दै जानु बसेर समयको प्रतीक्षामा। तिम्रो मायाले दुष्ट शत्रुको मन पनि गल्छ, तिम्रो मायाले दुष्ट शत्रुको मन पनि गल्छ। सुखमा जहिले आफन्त बोक्ने मनले, सुखमा जहिले आफन्त बोक्ने मनले, दुःखमा अहिले आफ्ना रोज्ने मनले। सुखमा जहिले आफन्त बोक्ने मनले, दुःखमा अहिले आफ्ना रोज्ने मनले। वास्तविक आफ्ना र आफन्त छुट्ट्यायो, वास्तविक आफ्ना र आफन्त छुट्ट्यायो। मनमा चोट लाग्दा अनेक सोच्ने मनले, मनमा चोट लाग्दा अनेक सोच्ने मनले। जिन्दगीको मजा तब हुन्छ जब परिस्थिति फरक फरक हुन्छ, सम्बन्धमा दरार तब बढ्छ जब मनस्थिति अलग अलग हुन्छ। जिन्दगीको मजा तब हुन्छ जब परिस्थिति फरक फरक हुन्छ, सम्बन्धमा दरार तब बढ्छ जब मनस्थिति अलग अलग हुन्छ। डाँडा काँडा अनि मैदानको सम्मिश्रणले सुन्दरता छाउँछ धरतीमा, डाँडा काँडा अनि मैदानको सम्मिश्रणले सुन्दरता छाउँछ धरतीमा। विविधताको जन्म त्यहाँ हुन्छ जहाँ अलग अलग बगल हुन्छ, विविधताको जन्म त्यहाँ हुन्छ जहाँ अलग अलग बगल हुन्छ। जिन्दगीको गन्तव्यमा पुग्न सकिएला वा बिचमै रोकिन्छ, उत्पादनमूलक बनिएला या निराशाको भारी बोकिन्छ। जिन्दगीको गन्तव्यमा पुग्न सकिएला वा बिचमै रोकिन्छ, उत्पादनमूलक बनिएला या निराशाको भारी बोकिन्छ। आफ्नै इच्छा शक्तिमा भर पर्छ दुनियाँमा कसरी चिनिने, आफ्नै इच्छा शक्तिमा भर पर्छ दुनियाँमा कसरी चिनिने। मानवीय भावना बोकिन्छ कि कुकर्ममा आँखा ठोकिन्छ, मानवीय भावना बोकिन्छ कि कुकर्ममा आँखा ठोकिन्छ। हिमाल जस्तै पग्लिरहने मन कसले बनायो, हत्केलामा अड्दै नअड्ने धन कसले बनायो। हिमाल जस्तै पग्लिरहने मन कसले बनायो, हत्केलामा अड्दै नअड्ने धन कसले बनायो। बनाउन त अचम्म अचम्मका कुरा बनेको छ। बनाउन त अचम्म अचम्मका कुरा बनेको छ, देखावटी जता पनि लाग्ने तन कसले बनायो, देखावटी जता पनि लाग्ने तन कसले बनायो। यी रचना हुन् मुक्तककार उषा केसीजीका। समाज सेवा र साहित्यमा रुचि राख्नुहुने मुक्तककार उषा केसीको जन्मस्थान महालक्ष्मी नगरपालिका वार्ड नम्बर 1 ललितपुर रहेको छ। उहाँका प्रकाशित कृतिहरूका बारेमा भन्नुपर्दा उषाको प्रहर मुक्तक संग्रह र माकुरी मुक्तक संग्रह रहेका छन्। उषाजी थुप्रै साहित्यिक संस्थासँग आबद्ध रहनु भएको छ। अबका लागि म उषाजीका अन्य केही थान मुक्तक क्रमशः मुखरित गर्दै अघि बढ्छु। रूपरङ्ग जवानीले तिमीलाई नै कुरेको छ, मृग दृश्यमा अल्छिँदै साहित्य फुरेको छ। रूपरङ्ग जवानीले तिमीलाई नै कुरेको छ, मृग दृश्यमा अल्छिँदै साहित्य फुरेको छ। नदी जस्तै लामो पर्खाइको प्रतीक्षा पछि, नदी जस्तै लामो पर्खाइको प्रतीक्षा पछि अचानक भेट्दा पनि बाघले झैँ घुरेको छ, अचानक भेट्दा पनि बाघले झैँ घुरेको छ। प्रिय मेरा खुसीहरू गिलासमा पिउँदै सकिँदैछ, टुक्रिएका सपनाहरू जीवनमा सिउँदै सकिँदैछ। प्रिय मेरा खुसीहरू गिलासमा पिउँदै सकिँदैछ, टुक्रिएका सपनाहरू जीवनमा सिउँदै सकिँदैछ। भन प्रिय मैले के गर्न बाँकी छ धरती भएर सहँदै, भन प्रिय मैले के गर्न बाँकी छ धरती भएर सहँदै। अब जीवन मैन्जै उज्यालो छर्दै जिउँदै सकिँदैछ, अब जीवन मैन्छै उज्यालो छर्दै जिउँदै सकिँदैछ। तिम्रो र मेरो सम्बन्धको दियोमा विश्वासको तेल थप्नु छ, हार नमान जीवनसँग छानो बनेर अझै धेरै हुरी खप्नु छ। तिम्रो र मेरो सम्बन्धको दियोमा विश्वासको तेल थप्नु छ, हार नमान जीवनसँग छानो बनेर असै धेरै हुरी खप्नु छ। धन र बलभन्दा सोच काल र समय बलवान छन् धेरै, धन र बलभन्दा सोच काल र समय बलवान छन् धेरै। दुःख सुखलाई महमा घोलेर पिउँदै मृत्युको नाम जप्नु छ, दुःख सुखलाई महमा घोलेर पिउँदै मृत्युको नाम जप्नु छ। नजिक आई फुल भन्दा नरम भन्छौ घरिघरि, खोज्दा पत्थर भन्दा पनि गरौँ बन्छौ घरिघरि। नजिक आई फुल भन्दा नरम भन्छौ घरिघरि, खोज्दा पत्थर भन्दा पनि गरौँ बन्छौ घरिघरि। के को लागि कहिले फुल कहिले काँडा हुन्छौ, के को लागि कहिले फुल कहिले काँडा हुन्छौ। देखावटी भए पनि चोटै चोट सहन्छौ घरिघरि, देखावटी भए पनि चोटै चोट सहन्छौ घरिघरि। भिजेको छ परेली झरेको शीत छेक्ने हात हराएर, के दबाई छोडी गयो अनेक सोच्न बाध्य गराएर। भिजेको छ परेली झरेको शीत छेक्ने हात हराएर, के दबाई छोडी गयो अनेक सोच्न बाध्य गराएर। रात दिन गतेबार दोहोरिँदै आउँछ समय फरक भो, रात दिन गतेबार दोहोरिँदै आउँछ समय फरक भो। आज जिन्दगीले एक्लै छोड्यो तिमीले मन पराएर, आज जिन्दगीले एक्लै छोड्यो तिमीले मन पराएर। हजुर, पार्श्वमा धुन बजिसकेको छ। अन्तिममा प्रमोद ढुङ्गानाको रचना, कुमार सानुको स्वर तथा भूपेन्द्र रायमाझीको सङ्गीत रहेको यस गीतलाई छोड्छौँ। हजुर, कार्यक्रमको सुरुवातमा मैले धनुषाका मुक्तककार गणेश तिमल सिन्हा गतिजीको पहिलो मुक्तक संग्रह मनोगतिलेखका विषयमा थोरै चर्चा गरे। त्यसपछि हामी र हाम्रो कृति संयुक्त मुक्तक संग्रहभित्र प्रकाशित अघिल्ला अङ्कमा साभार गर्न नसकिएका केही सर्जकका सिर्जनालाई प्रस्तुत गरे, बीच बीचमा सुगम संगीत पनि जोडे। आज जे जति ज जसका मुक्तक वाचन गर्न सके उहाँहरूलाई फेरि पनि धेरै धेरै बधाई तथा शुभकामना थप्दै अर्को हप्ता रेडियो तरङ्ग मार्फत भेट हुने बाचाका साथ त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी शङ्कर भण्डारी र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।
1: Hey. बिहानै झोक्राइछौ त के भयो?
2: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त।
3: मलाई के भएको रहेछ डाक्टर साहब?
4: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
5: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
6: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
7: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
6: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
8: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
6: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
8: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
9: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। आज सार्वजनिक गरिएको नतिजा अनुसार 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा 65.98% विद्यार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। सरकारले वैशाख 29 गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने समय सीमा दिएपछि बोर्डले तीव्र गतिमा तयारी गरी परीक्षा सम्पन्न भएको 29 दिनमा आज पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो। परीक्षामा 2,84,160 विद्यार्थी ग्रेडेड भएका र 1,46,507 परीक्षार्थी नन ग्रेडेड भएका शिक्षा सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो। यसपटक एसईईमा 2,57,527 छात्रा र 2,52,434 छात्राले परीक्षाको फारम भरेकोमा 4,30,667 जना परीक्षामा सहभागी भएका शिक्षा सचिव पौडेलले जानकारी दिनुभयो। सार्वजनिक नतिजा अनुसार 48,392 परीक्षार्थीले सबैभन्दा उच्च जीपी अर्थात 3.60 ल्याएका छन् भने 80,372 जनाले 3.60 जीपीए ल्याएका छन्। यस्तै 94,222 जनाले भने 2.80-3.20 जीपीए, 55,977 जनाले 2.40-2.80 जीपीए, 5,190 जनाले 2-2.40 जीपीए र 7 जनाले 1.60-2 जीपीए ल्याएका शिक्षा सचिव पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार नन ग्रेडेड एनजी प्राप्त गर्ने विद्यार्थीहरूले पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ। 2 विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने जनाउँदै सोभन्दा बढी विषयमा एनजी आउनेहरू अर्को वर्षको नियमित परीक्षामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। संघीय संसदको आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एउटै दलको स्पष्ट बहुमत सहितको सरकार गठन हुनुले मुलुकमा राजनीतिक स्थायित्व र सुधारका लागि ऐतिहासिक अवसर भएको बताउनुभयो। राष्ट्रपति पौडेलले सुशासनलाई समृद्ध नेपालको आधारशिलाका रूपमा ग्रहण गर्दै सरकारले सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई अभियानको रूपमा अघि बढाउने बताउनुभयो। सरकारले अघि सारेका शासकीय सुधारका 100 कार्यसूचीको पूर्ण कार्यान्वयन गरी त्यसलाई निरन्तरता दिइने उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाललाई सम्मानजनक मध्यमाय भएको मुलुकमा स्तरोन्नति गर्न आगामी दशकमा औसत वास्तविक आर्थिक वृद्धिदर 7% पुग्ने गरी नयाँ चरणको आर्थिक सुधारका श्रृङ्खला अगाडि बढाउने बताउनुभयो। नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले डिजिटल कारोबारलाई प्राथमिकता दिने, राजस्व छुहावट नियन्त्रण गर्ने र करका संरचनाको पुनरावलोकन गरी उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ हटाउने बताउनुभयो। राष्ट्रपति पौडेलले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता विस्तार गर्ने तथा समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने बताउनुभयो। आज प्रस्तुत भएको नीति तथा कार्यक्रमले तोकेको प्राथमिकताका आधारमा सरकारले आगामी जेठ 15 गते सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाले धन्यवाद ज्ञापन गरेको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन सुरु भएको छ। आजको बैठक आरम्भ हुनासाथ विपक्षी दलका सांसदहरू तथा सांसदहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अरियालले आकस्मिक समयमा बोल्नका लागि समय दिने वचन दिइसकेकाले बैठक सञ्चालनमा अवरोध नगर्न आग्रह गर्नुभयो। बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्र वाचन गरिएको थियो। र संघीय संसदको आजको बैठकमा सरकारले ल्याएका 8 अध्यादेश पेश भएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको आज बसेको छुट्टा छुट्टै बैठकमा सरकारले अध्यादेशहरू पेश गरेको हो। बैठकमा प्रधानमन्त्री भालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्नुभयो। यसका साथै राति 11 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त, यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुरा हुन्छ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ पुष्पारत्न वज्राचार्य, सहयोगी दुर्गा श्रेष्ठ अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार, शुभरात्री।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

वातावरण र पर्यावरण सम्पूर्ण प्राणीहरूको पहिलो घर हो। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। तपाईँले यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण अन्तर्गत रेडियो नेपालको केन्द्रीय प्रसारण 98.1 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको नियमित श्रृङ्खलामा जलवायु परिवर्तन र यसले मानव जनजीवन

0: पारेका असरको बारेमा फरक फरक सन्दर्भहरू प्रस्तुत गर्ने गरेका छौँ। तपाईँ हामीले टेक्ने धरती अर्थात् माटोभित्र हाम्रो जनजीवन लुकेको हुन्छ। मानव स्वास्थ्य पनि माटोमा निर्भर छ, हावामा निर्भर छ र पानीमा निर्भर छ। तपाईँ हामीसँग भएका सबै थोक प्राकृतिक सौन्दर्यताभित्र पर्छ। यही विषयको सेरोफेरोमा केन्द्रित रहेर वातावरणीय सन्तुलनका सम्बन्धमा जानकारी, जनआवाज र हाम्रा प्राकृतिक सौन्दर्यता र वातावरण कसरी बिग्रदै गएको छ त भन्ने सम्बन्धमा गरिएको छलफल लगायतका सन्दर्भ सामग्री आजको कार्यक्रममा राख्नेछौँ। कार्यक्रमको सुरुवातमा सुनौ वातावरणीय सन्तुलनका सम्बन्धमा जानकारी। पर्यावरणीय सन्तुलन कायम राख्नको लागि स्थिर अवस्था र उपयुक्त निर्णय निर्माण आवश्यक छ। विश्वभर जल प्रदूषण घटाउने लक्ष्य प्राप्त गर्न फोहोर पानी प्रशोधन प्रक्रियाको नियन्त्रण, पूर्वानुमान र अनुकूलन महत्वपूर्ण हुन्छन्। हालका अध्ययनहरूले देखाएका छन् कि सफ्ट कम्प्युटिङ प्रविधिहरू प्रयोग गरेर विकसित मोडेलहरूले यो प्रक्रियाको कार्य सम्पादन दक्षता बढाइसकेको छ। अझ सरल र प्रयोगकर्ता मैत्री सफ्ट कम्प्युटिङ प्रविधिहरू विकास गर्न थप अनुसन्धान आवश्यक छ। धातु, कीटनाशक र औषधिजन्य प्रदूषकहरू जस्ता विभिन्न प्रकारका जल प्रदूषकहरूको अवशोषण घटाउन विभिन्न खालका प्रविधिहरू प्रयोग हुँदै आएका छन्। जानकारी पछि अब अर्को प्रसंग।
1: सेता दन्ते लहर फिजाएका जवान हिमालहरू अहिले थोत्रा र काला पत्थरमा परिणत हुन थालेका छन्। नेपालको उत्तर पूर्वमा खुम्बु क्षेत्र भनेर चिनिने हिमालयको सगरमाथा क्षेत्रमा विगत 50 वर्षमा 180 मिटरले हिउँको रेखा घटेको देखाएको छ भने हिमनदी 13% खुम्चिएको छ। सोलुखुम्बु र सगरमाथा गाउँ आसपासका बासिन्दा अहिले रेड अलर्टमा बाँचिरहेका छन्।
2: धेरै नै चेन्जेस भएर यो अलिकति डरमर्डर नै छ। यो अब भनौँ न उत्ला जस्तो ठाउँ 2840 बस्ने मान्छेहरूले अब यहाँ अहिले दिउँसो यस्तो गर्मी हुन्छ, यो अब यो घाम चर्को अनि तपाईँको अब चिसो पानीमै स्विमिङ खेल्नु मिल्ने खालको, खोलामै स्विमिङ खेल्ने खालको गर्मी हुने, चिसो पनि अब छुट्टै खालको, अब यो विन्टर पनि अब यो हुन्छ नि काठमाडौँ बसेको चिसो र यहाँ गाउँमा बसेको छुट्टै हुने कि। पानीहरू पनि फ्रोजन हुन स्टार्ट भएको छैन, अहिले लगभग पानी फ्रोजन हुने टाइम हो। अब हिउँ बित्यो, यो नाम्चे माथि मुसेतिर पानी हिउँ पर्न थालेको छ। मुसे चाहिँ तपाईँको 2600-2700 हारिमा पर्छ, त्यहीसम्म तपाईँको मच्छरहरू आउन थालिसकेको छ। पहिलाको अब राजामा आलुहरू राम्रो फल्थ्यो, आलुहरू पनि त्यस्तो राम्रो फल्न छोड्यो, अनि किनभने हिउँहरू नै ढिलो पऱ्यो नि तपाईँको, अब हिउँ 3-4 वर्ष चाहिँ एकदम हात हो, त्यो चेन्जेसहरू देखाएको छ। अब हाम्रो इफेक्ट चाहिँ त्यही विन्टरहरू अब लामो भयो, काठ दाउराको दुःख छ होइन, यहाँ पनि गाई बस्तुहरूलाई पनि दुःख छ। जाडोमा अब तपाईँको बाट परि सबै फ्रोजन छ, दाउरा टिप्नु सकिँदैन, बर्खामा टिपौँ भन्दा पानी परेर भिजो लामो छ विन्टर र मनसुन। ग्लोबल वार्मिङको इफेक्टले गर्दाखेरि यो वेदर चाहिँ हामीले एकदम यो त्यो सबै यो मासेर अब यो किनभने 2840 अहिले दिउँसो यस्तो गर्मी हुन्छ, यो हामीलाई नै टी सर्ट हाफप्यान्टमा हिँड्ने खालको गर्मी छ कि हिँड्थ्यो, तर अहिले चाहिँ एकदम तातो ह्युमिड खालको के तपाईँको अब के भनौँ।
0: राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। जल, जमिन र जङ्गलले हामी मानिसहरूको सुरक्षा गर्छ। हामी प्रकृतिको एक अंश हौ। मानव जनजीवन स्वस्थ हुनका लागि वातावरणीय स्वच्छता आवश्यक छ। वातावरणीय स्वच्छता बचाउनको लागि के गर्नु पर्ला त? वातावरण बचाउनका लागि दिगोपनाका के योजनाहरू हुन सक्लान् त भन्ने विषयमा छलफल गर्न हामीसँग हुनुहुन्छ वातावरण विभागका उपनिर्देशक शैलेश कुमार झा।

0: कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: विशेष गरी वातावरणीय स्वच्छता, वातावरणीय सन्तुलन भनेर चाहिँ हामी सुन्दै आएका छौँ। अब कस्तो वातावरणलाई स्वच्छ वातावरण भन्ने, कस्तो वातावरण चाहिँ अस्वस्थ वातावरण भन्ने, होइन? अनि हामी मानव जनजीवनको लागि चाहिँ कस्तो वातावरण चाहिँ सन्तुलित वातावरण हो त, यसको बारेमा अलिकति बताइदिनुहोस् न।
1: हजुर, धन्यवाद यहाँको महत्त्वपूर्ण प्रश्नको लागि। यो के छ भने, मानवलाई जन्मेपछि उसले स्वच्छ हावामा सास फेर्न, उसले सबभन्दा पहिला, मान्छे जन्मेपछि उसले सबभन्दा पहिला उसको लागि आवश्यकता के भने, उसले सास फेर्छ। भनेपछि सास फेर्नु भयो भने उसलाई स्वच्छ हावा चाहियो, त्यसपछि उसको जीवनयापन अगाडि बढ्दै जान्छ। त्यसपछि उसलाई स्वच्छ खानेकुराको आवश्यकता हुन्छ, स्वच्छ पानीको आवश्यकता हुन्छ। भनेपछि उसको जीवनयापन मान्छे जन्मेदेखि नबितेसम्म, मृत्यु नभएसम्म उसलाई हरेक कुरामा स्वच्छताको आवश्यकता पर्छ। र त्यो स्वच्छतालाई प्रत्याभूत गर्ने काम कसले गरे हुन्छ भन्दाखेरि वातावरणले गरे हुन्छ। वातावरण प्रदूषित भयो भने मानव जीवनको यी स्वच्छ सास फेर्ने कुरामा, यी स्वच्छ पदार्थ सेवन गर्ने कुरामा, स्वच्छ कुनै पनि खानेकुरादेखि लिएर हरेक कुरामा, लगाउने कुरामा, यी सबै कुरामा स्वच्छता आवश्यक हुन्छ। अनि भनेपछि र मान्छेलाई अस्वस्थ पनि के हुन्छ भन्दाखेरि, वातावरण अस्वस्थ भएपछि मान्छेको भनौँ शरीरमा पनि त्यही अनुसारको प्रदूषित चाहिँ चिजहरूले असर पारिराखेको हुन्छ। भन्दाखेरि स्वच्छता चाहिँ उनको जीवनचक्रको हरेक पल पलमा आवश्यक हुन्छ। त्यसैले मानिसको दैनिक जीवनदेखि लिएर हरेक पक्षमा स्वच्छताको आवश्यकता हुने भएको हुनाले उसलाई यो भनौँ उसले सास फेर्ने हावा, पिउने पानी, ऊ दुल्लाखेरिको अनि जहाँ जाँदाखेरिको हिँडाइमा जाँदाखेरि पनि उसलाई के भने स्वच्छताको आवश्यकता हुने भएको हुनाले उसको जीवन सन्तुलित बनाइराख्न वातावरणीय पक्षको हरेक आयाममा, तपाईँको वायुमा, यो जलमा, जमिनमा स्वच्छताको आवश्यकता हुन्छ। र यी सबै विषयमा चाहिँ सन्तुलित पार्न सक्यौँ भने मानव जीवनको वातावरणीय पक्ष पनि सन्तुलित हुन्छ।
0: जस्तै वातावरणीय स्वच्छताको बारेमा चाहिँ अब यसो ग्रामीण भेगमा, सहरी भेगमा, भूगोलको आधारमा होइन, त्यस पछाडि भौगोलिक बनावटको आधारमा भयो होइन, हावापानीको आधारमा विभिन्न कुराहरूले चाहिँ वातावरणीय स्वच्छता छ कि छैन, त्यहाँको पानी शुद्ध छ कि छैन, त्यहाँको माटोको स्वास्थ्यको अवस्था कस्तो छ भन्ने कुरा चाहिँ भर पर्छ होइन। अब यो कुरामा चाहिँ समग्रमा भन्नुपर्दा नेपालमा चाहिँ हावापानीको आधारमा, भौगोलिक बनावटको आधारमा नेपाल चाहिँ वातावरणीय हिसाबले कस्तो मुलुक हो त?
1: वातावरणीय हिसाबले नेपाल चाहिँ अलि जसरी भूकम्पीय हिसाबले नेपाल संवेदनशील क्षेत्रमा छ भने जस्तै यो वातावरणीय हिसाबले पनि नेपाल चाहिँ अलि संवेदनशील नै छ। किनभने हामी कहाँ यो वातावरणीय समस्या चाहिँ कस्तो छ भन्दाखेरि, यो अव्यवस्थित सहरीकरण पनि हामी कहाँ छ, अनियन्त्रित पूर्वाधार निर्माण पनि छ, अनि वन डढेलदेखि लिएर यी यता हाम्रो आन्तरिक कारण त यता छन् भने, यहाँ अन्तर्देशीय प्रदूषणको कारणले पनि नेपाललाई चाहिँ अलि चाहिँ त्यो हाम्रा छिमेकी मुलुक, विशेष गरी मैले भन्न खोजेको कुरो, छिमेकी मुलुकमा जुन किसिमको प्रदूषणको त्यहाँ उत्सर्जन हुन्छ त्यसको असर समेत पनि हामी कहाँ आइराख्यो भने वातावरणीय हिसाबले हाम्रो संवेदनशीलता आफ्नो ठाउँमा छँदैछ। किनभने हाम्रो आफ्नै यो बढ्दो सहरीकरण, मानवीय क्रियाकलापहरूको जुन छ, जनसङ्ख्या वृद्धि छ, यी सबै कुराले गर्दा यहाँ वातावरणको विषयमा त हाम्रो संवेदनशीलता त अति नै छ। पनि यी संवेदनशीलताको विषयलाई लिएर, वायुको कुरामा लिएर, जलको कुरामा लिएर, जमिनको कुरामा लिएर, यहाँले उठाउनु भएको माटोको कुरामा लिएर, यी सबै कुरामा नेपाल सरकारले चाहिँ आफ्नो तर्फबाट के गरिरहेछन् भन्दाखेरि, पहिलो त मापदण्ड, यो के हाम्रो चाहिँ नीतिगत व्यवस्थाहरू, कानुनी व्यवस्थाहरू, मापदण्ड तोक्ने व्यवस्थाहरू यी सबै गरेका छन् भने, त्यो नीतिगत व्यवस्था, कानुनी व्यवस्था, त्यो मापदण्ड अनुसार राखिएका निकायहरू, जस्तै वन तथा वातावरण मन्त्रालय छ, वातावरण विभाग छन्, प्रदेश स्तरमा पनि त्यो अनुसारको संयन्त्र छ भने, अहिले स्थानीय तहमा पनि भएका संयन्त्रहरूले यी वातावरणीय पक्षमा अनुगमन निरीक्षणको माध्यमबाट स्वच्छता कायम भएको छ कि छैन भन्ने कुराको पनि निगरानी गरेर यसलाई चाहिँ स्वच्छ वातावरणको प्रत्याभूत गर्नतर्फ सबै लागेको छ भनेदेखि,
0: जस्तै अब फोहोर मैला व्यवस्थापनको बारेमा पनि नीति नियम बनेको छ, फोहोर मैला व्यवस्थापन ऐन 2068, नियमावली 2070 बनेको छ, अनि त्यो नियम कानुन कार्यान्वयन भएको छ कि छैन भनेर यहाँहरूले अनुगमन गर्दा वातावरण विभागको आँखाले के फेला पारे त?
1: अब हामी चाहिँ अनुगमन गर्दा वातावरण संरक्षण ऐन 2076 र नियमावली 2077 बमोजिम अनुगमन गर्छौँ। त्यसमा वातावरण विभागको भूमिका के छन् भन्ने कुरा ऐन र नियमावलीले स्पष्ट पारेको छ, त्यही दायराभित्र बसेर हामी चाहिँ अनुगमन गर्छौँ। अब यहाँले जुन फोहोरको कुरा निकाल्नु भएको छ, यो फोहोर मैला चाहिँ अब उठानदेखि लिएर त्यसलाई भनौँ न विसर्जन गर्नेसम्मको जिम्मेवारी तत्त्वत निकायले जुन वहन गरेको छ त्यही अनुसार उहाँहरूले गरिराख्नु भएको छ। र त्यसमा केही त्यो फोहोर मैलाको व्यवस्थापनबाट केही अप्ठ्यारा भएका विषयमा कहीँ कतैबाट कहिलेकाहीँ उजुरी आउँछन्, यी उजुरीको सम्बोधन विभागले गर्ने गरेका छन् भने, र त्यो फोहोर विसर्जन हुने ठाउँ र फोहोर उठ्ने ठाउँ यी सबै ठाउँमा वातावरणमा परेको प्रभावहरू के छन् भन्ने कुरामा चाहिँ विभागले आफ्नो भएका पूर्वाधारहरूलाई प्रयोग गरेर चाहिँ नियमित अनुगमन नियमन परीक्षण चाहिँ गर्ने गरिराखेको छ।
0: यस्तो नियमन अनुगमन परीक्षण मात्रै गर्छ कि कारवाही गर्ने अधिकार पनि छ?
1: यसो त अब यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण कुरा, मैले अघि नै यहाँलाई भनिसकेँ वातावरण विभागले यी गर्ने काम चाहिँ कानुनी दायराभित्र बसेर गर्छ भन्ने चाहिँ यहाँलाई मैले भने, र कानुनी हिसाबमा चाहिँ के छ भने विभागलाई विद्यमान वातावरण संरक्षण ऐन र नियमावलीले कहाँसम्म मात्रै अधिकार दिएको छ भने त्यसरी अनुगमन परीक्षण गर्दाखेरि कुनै कैफियत आएको अवस्थामा हामीले सम्बन्धित निकायमा चाहिँ कारवाहीको लागि चाहिँ सिफारिस गरेर चाहिँ पठाउनेसम्म अधिकार चाहिँ, र उनीहरूलाई कारवाहीको हकमा चाहिँ छ भने सम्बन्धितलाई जसले फोहोर मैला गर्छ अथवा उत्सर्जन गरे हुन्छ, मापदण्ड विपरीतका क्रियाकलाप गरे हुन्छन्, वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने कार्य गरिराखेका हुन्छन्, उहाँहरूलाई चाहिँ त्यस्तो कार्य नगर्न नगराउन विभागले आदेश र निर्देशन दिने काम चाहिँ गर्ने गर्छ।
0: हजुर, भनेको काहीँ त्यस्तो गल्ती फ्लड देख्नुभयो, तपाईँहरूले खोलामा फोहोर फालेको देख्नुभयो, काहीँ चाहिँ सार्वजनिक स्थानमा चाहिँ ऐन नियम विपरीतका कामहरू गरेको भेटाइहाल्नु भयो रङ्गे हात भने पनि रिपोर्ट गर्ने उजुर गर्ने अथवा प्रतिवेदन बुझाउने भन्दा बाहेकको काम वातावरण विभागले गर्न सक्दैन हो त्यसो भए?
1: होइन, यसो त त्यसरी पनि मैले भन्न खोजे होइन, कस्तो छ भने विद्यमान ऐन कानुनले विभागले दिएको अधिकार भनेको नि त्यो तोकेको नेपाल सरकारले तोकेको मापदण्ड को प्रतिपालना भएको छ कि छैन एउटा, दोस्रो नम्बरमा नेपाल सरकारको विभिन्न निकाय मन्त्रालय प्रदेश स्तरको प्रदेश निकाय स्थानीय निकायहरूले जुन वातावरणीय अध्ययन प्रतिवेदन जुन स्वीकृत गर्छ, यहाँ भन्न खोजेको इआइए आइइबिएफ जुन भन्छन् त्यो वातावरणीय अध्ययन प्रतिवेदन हो, त्यो अस्वीकृत गरेको वातावरणीय प्रतिवेदन अनुसार पनि सम्बन्धितले त्यसको परिपालना गरेका छ कि छैन भन्ने विषयमा चाहिँ विभागले अनुगमन गर्छ मुख्यतः हो। त्यो अनुगमन गर्ने क्रममा एउटा मैले यहाँलाई के भने नेपाल सरकारले निर्धारण गरेको मापदण्ड को पालना भएको छ कि छैन र अर्को वातावरण अध्ययन प्रतिवेदनको पालना भएको छ कि छैनको अध्ययन अनुगमन निरीक्षण हामी गर्छौँ। त्यो क्रममा ती मापदण्ड पालना नभएको अवस्था, ती वातावरण अध्ययन प्रतिवेदनको पालना नभएको अवस्था भयो भने त्यो कानुनले मापदण्ड पालना नभएको अवस्थामा के गर्ने, जसलाई त्यहाँ निर्देशन दिने भन्ने छ विभागलाई, त्यही निर्देशन दिने काम गर्छौँ भने वातावरण अध्ययन प्रतिवेदनकोमा पनि पालना नभए केसमा पालना गराउनलाई आदेश दिने र कारवाहीको लागि चाहिँ दुवै अवस्थामा हामीले सम्बन्धित निकायलाई चाहिँ सिफारिस गरेर चाहिँ पठाउने त्यति चाहिँ कानुनी अधिकार चाहिँ विभागले दिएको छ।
0: हजुर, जस्तै सुरुमा यहाँले भन्नुभएको थियो श्वास प्रश्वास भनेकै वातावरण हो, मानिसले सहज रूपमा स्वस्थ रूपमा बाँच्न पाउनु नै वातावरणीय सन्तुलन हो भन्नुभएको थियो। जस्तै अब सहरी क्षेत्रमा झन्डै 60 लाख भन्दा बढी मानिसहरू काठमाडौँ महानगरमा बसोबास गर्नुहुन्छ, यी सहरी क्षेत्रमा बस्ने सहरीहरू स्वस्थ वातावरणमा बाँच्न पाएका छन् त?
1: यसो त अब मैले तपाईँलाई सिधै रूपमा भन्नुपर्दा अब हाम्रो अनुगमन परीक्षण हाम्रो आफ्नै पनि किसिमको अध्ययन अनुसन्धान विभिन्न निकायबाट आएको अनुसन्धान र त्यसको असरहरूको सबै पक्षबाट अनुसन्धान हामीले हेर्दाखेरि चाहिँ भनौँ न सबैलाई उही खालको त्यो स्वस्थ वातावरणमा चाहिँ बस्न पाएको अवस्था प्रत्यावत चाहिँ भइरहेको छैन छ, किनभने
0: जस्तो यो यहाँले भन्नुभयो हामीले पनि भोग्दै र देख्दै आएको कुरा, स्वच्छ वातावरणमा बाँच्न पाएका छैनन्, हाम्रो मौलिक हकले चाहिँ स्वच्छ वातावरणमा बाँच्न पाउँछस् भनेर धारा 30 व्यवस्था गरेको छ, तर त्यो बाँच्न पाएका छैनन् भन्दाखेरि समस्याको जरो चाहिँ कहाँनिर छ त, कसले गर्दा चाहिँ वातावरण दूषित भइराखेको छ त, तपाईँहरूको अनुगमनले के भन्छ?
1: हजुर, यसो छ म यहाँ चाहिँ एकदम राम्रो प्रश्न पनि गर्नुभयो। एक संविधानको धारा 30 स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई त मौलिक हकको रूपमा चाहिँ प्रत्यावर्त गरेको छ। त्यसको त्यसैको लागि सरकारबाट कानुन बनिया छ, विभिन्न मापदण्ड बनेको छ, त्यो मापदण्डको परिपालना, त्यो भनौँ न कुनै पनि पूर्वाधार आयोजनाहरू सुरु गर्दाखेरि त्यसमा वातावरण पहिला सुरुमा नै, किनभने मैले यो कुरालाई महत्त्वपूर्ण रूपमा राखेँ यहाँलाई भन्दाखेरि, यो वातावरण अध्ययन गर्नुपर्ने विषय भनेको के छ भने, त्यो कुनै पनि आयोजना अथवा उद्योग सञ्चालन गर्नु पूर्व नै त्यसले वातावरणमा कस्तो असर पार्छ, भविष्यमा मैले आयोजना सञ्चालन गर्दा उद्योग सञ्चालन गर्दा भनेको पूर्व रूपमा नै त्यो अध्ययन गरिसक्ने भन्ने भने एक किसिमको प्रोएक्टिभ चाहिँ व्यवस्था चाहिँ त्यो भएको हो सुरुवातबाट नै। त्यो यी चाहिँ व्यवस्थाहरू छन् भने अब यसो छ, यो वातावरणको केसमा चाहिँ कस्तो हुन्छ भने एउटा निकायको मात्रै एउटा व्यक्तिको मात्रै भनौँ न यी व्यक्तिदेखि लिएर मैले निकाय सबै कुरा भने यी सबैको सामूहिक चाहिँ यसमा जिम्मेवारी छ। यो प्रदूषण गर्नमा पनि सबैको योगदान छ भने यसको यो प्रदूषणको समस्यालाई समाधान गर्न पनि हामी सबैको सामूहिक जिम्मेवारी यसमा रहेको छ। अब जस्तै भनौँ अव्यवस्थित सहरीकरणको कुरा आयो, अनियन्त्रित पूर्वाधार निर्माणको कुरा आयो, अब यो बढ्दो यो जुन जस्तै वन डढेलोको कुरा अहिलेको मौसमको अब हेर्नु भने वन डढेलो बढ्दै गइरहेको छ, खेतमा आगो लगाउने कुरा, रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगको कुराहरू होइन, अनि सहरी एवं औद्योगिक फोहोरको खुला रूपमा नदीमा विसर्जन गर्ने क्रियाकलापहरू, यी सबै मैले यहाँलाई अघि नै भने मानवीय क्रियाकलाप, हाम्रो जुन जनसङ्ख्या वृद्धि छ, यी सबै कारणहरू यसमा भने यसमा यी सबै समस्याको लागि चाहिँ योगदान गर्ने निकायहरू अथवा व्यक्तिहरू हामी भनौँ न छुट्टा छुट्टै छौँ, बेग्ला बेग्लै छौँ भने सबैजनाले यसमा कन्ट्रिब्युसन गरिरहेका छ भने समस्याको समाधानका लागि सबै हाम्रो साझा यो जिम्मेवारी हो भन्ने बुझेर हामी समाधान चाहिँ तर्फ उन्मुख चाहिँ हुनुपर्ने हुन्छ।
0: हजुर, समाधानको बाटो चाहिँ के हुन सक्छ त अब वातावरणीय स्वच्छताको लागि र वातावरणीय सन्तुलनको लागि?
1: हजुर, एकदम यहाँले यो चाहिँ सबभन्दा महत्त्वपूर्ण प्रश्न चाहिँ गर्नुभयो। मैले अघि पनि यहाँलाई यो कुरा राखेँ कि यसमा सबैको सामूहिक जिम्मेवारी छ। अब सरकारले नीति निर्माण गर्ने कुरामा जिम्मेवारी लिएकै अवस्था छ भनौँ, र त्यो भएको नीतिहरूलाई पनि समय सापेक्ष पुनरावलोकन गर्ने अवस्था पनि भए त, उदाहरणको लागि म यहाँलाई के राख्न खोजेँ भने यो काठमाडौँ उपत्यकाकै कुरालाई लिएर भन्नुभयो, त्यो काठमाडौँ उपत्यका वायु गुणस्तर कार्ययोजनाकै कार्यान्वयनमा छ होइन, त्यस्तै गरिकन त्यो वातावरण संरक्षण ऐन भयो, नियमावली भयो, वातावरण नीति भयो भने अरू विषयगत ऐनहरूमा पनि वातावरणीय पक्षलाई अहिले महत्त्वपूर्ण रूपमा चाहिँ लगिरहेका छन् भने, अब यी सबैजनाले नेपाल सरकारको पनि एउटा दायित्व के रहन्छ भने आफूले तर्जुमा गरेका नीति कानुन मापदण्ड यसको पालना गर्ने गराउने कुरामा चाहिँ सरकार चाहिँ लाग्नुपर्ने हुन्छ। हो, अहिले हाम्रो स्रोत साधनको सीमितता र भनौँ सङ्घीय संरचना अहिले भर्खरै अवस्थामा छ भनौँ, त्यसमा प्रदेश स्तरमा हुनुपर्ने संरचनाहरू, स्थानीय तहमा हुनुपर्ने संरचनाहरू बन्न सकेको र त्यही अनुसारको जनशक्तिहरू पनि तयार भइ नसकेको अवस्था हुँदाखेरि चाहिँ अब यो बिस्तारै बढ्दो क्रममा छ, जो यी समस्या समाधान उन्मुखतिर हामी गइराखेका पनि छौँ, नभए छैन, नत्र भए योभन्दा पनि भयावह स्थिति हुने अवस्था हुन्थ्यो यदि हामी त्यो समाधान उन्मुख यदि नभए भए भन्दाखेरि, यी सबै कुरा छन् मापदण्डको परिपालना भने, अब जस्तै सञ्चार क्षेत्रको पनि आफ्नो किसिमको जनचेतना बनाउने कुरामा यहाँहरूको पनि त्यति उत्तिकै भूमिका हुन्छ भने, एउटा व्यक्तिको पनि मैले फोहोर फाल्नु हुन्न भन्ने चेतना त आवश्यक छ। मैले वनमा चाहिँ आगो लगाउनुहुन्न भन्ने, चुरोटको थुत्ता वनमा फाल्नुहुन्न भन्ने कुरा चाहिँ यो चेतनाको आवश्यकता सबैलाई छ भनेपछि, मैले खोलामा फोहोर फाल्नु भएन, वनमा चाहिँ त्यो आगो राख्नु भएन, अनि त्यस्तै गरिकन उद्योगी क्षेत्र उद्योग क्षेत्रले पनि, अब अहिले हाम्रो प्रविधि चाहिँ दिनानुदिन एकदम परिष्कृत हुँदै गइरहेको अवस्था छन् भने, वातावरणलाई प्रदूषित गराउने खालको चाहिँ यदि प्रविधि छ भने त्यसमा परिवर्तन लिएर आएर वातावरणलाई स्वच्छ बनाउनुतर्फ उद्योगी व्यवसाय त्यसै गरी यातायात व्यवसाय भने यी सबै क्षेत्रबाट चाहिँ साझा योगदान भयो भने यो समस्या चाहिँ हामी समाधान गर्न सक्छौँ।
0: जस्तै अब वातावरण विभागले चाहिँ वातावरण विभागको अध्ययन अनुगमनले चाहिँ आम नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्दाखेरि चाहिँ कस्तो अवस्था पाउनुभयो र कस्तो अपेक्षा गरेको छ वातावरण विभागले?
1: एकदमै उहाँ नागरिकहरूको चाहिँ के छ भने आउनुहुन्छ यहाँ विभागमा समस्या लिएर पनि आउनुहुन्छ, उजुरी पनि पठाउनुहुन्छ, भने अहिले आम नागरिकको चेतनाको स्तर पनि निकै नै बढ्न गएको छ। त्यसमा पनि यो सञ्चार माध्यमबाट जुन किसिमको समाचारहरू अनलाइन खबरदेखि लिएर यस्तो अब हाम्रो रेडियो यी सबैबाट जुन किसिमको समाचारहरू जान्छन् एकवटा ए वातावरण यस्तो यस्तो भइरहेछन् भन्ने खालको कुरो यी गरेर आम नागरिकमा अहिले चेतनाको स्तर चाहिँ धेरै नै बढ्न गएर वातावरणीय पक्षमा चासो पनि बढ्न गएको देखिन्छ। भनेपछि हामी त्यो आम नागरिकको यी सबै पक्षलाई समस्याहरूदेखि लिएर उहाँहरूको स्वच्छ वातावरणमा भनौँ न बाँच्न पाउने हकलाई प्रत्याबोध गर्न विभागले आफ्नो तर्फबाट गर्नुपर्ने उहाँहरूसँगको हाम्रो विभिन्न विभागको आफ्नै कार्यक्रम पनि हुन्छ जनस्तरमा नै हाम्रो अन्तर्क्रिया कार्यक्रमहरूदेखि लिएर यी गरेर र विभागले समय समयमा जनचेतनाका कार्यक्रमहरू जनचेतनामूलक समाचारहरू जनचेतनामूलक सूचनाहरू यी सबै सम्प्रेषण गरेर जनस्तरमा पनि हामी चाहिँ विभाग चाहिँ गइराखेको अवस्था छ।
0: हजुर, अब चाहिँ वातावरण विभागले कस्ता खालका कार्यक्रमहरू अगाडि बढाएको छ अबको यो वातावरणीय सन्तुलन कायम गर्नको लागि चाहिँ?
1: हजुर, यसो छ, अब अहिलेको समस्या भनेको चाहिँ वातावरणीय समस्या आयो। यो वातावरणीय समस्यालाई अझ थप जटिल बनाउने काम चाहिँ मानवीय क्रियाकलाप त मैले भनिहालेँ यहाँलाई, हाम्रो बढ्दो सहरीकरण, जनसङ्ख्या वृद्धि, मानवीय क्रियाकलाप त भनिहालेँ। थप अर्को चाहिँ के भयो भने यो जलवायु परिवर्तन, जलवायु परिवर्तनको असर पनि यो वातावरणीय पक्षसँगै सम्बन्धित रहन्छ। भने अर्को चाहिँ हाम्रो समस्या कहाँनिर पनि छ भने यो अन्तर्देशीय वायु प्रदूषण, यो दूषित चाहिँ भनौँ न प्रदूषणको चाहिँ यहाँ जुन प्रभाव हुन्छ त्यसले पनि हामीलाई समस्या पर्छ। हामी विभागले यी सबै कुरालाई समग्रमा हेरेर क्रियाकलाप चाहिँ गरिरहेका छौँ भने अब आगामी वर्षहरूमा पनि अझ थप यसमा विभिन्न क्रियाकलापहरू अगाडि बढ्नेछौँ।
0: हजुर, हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण कुराकानी हामीलाई सुनाउनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद यहाँलाई पनि।
0: उहाँ हुनुहुन्थ्यो वातावरण विभागका उपनिर्देशक शैलेश कुमार झा। हाम्रा वन जङ्गल, नदी नाला, हावा पानी र माटोको सुरक्षाका बारेमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकियो। अर्को साता कार्यक्रमको साथमा फेरि उपस्थित हुने नै छौ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना रेडियो नेपाल प्रोग्राम @gmail.com लेखी पठाउनु होला। प्राविधिक साथी देवकी भण्डारीलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

गर्नुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि न्यौपाने हो। आज पनि हामी टुप्लुक्का आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा विरति गाँस्न सक्नुहुन्छ।

मौलिकता नै हाम्रो पहिचान हो, संस्कृति नै हाम्रो संस्कार र सम्पत्ति हो। झनै नेपाली मौलिक संस्कृतिभित्रको लोकगीतको बारेमा जति नै चर्चा गरे पनि कमै हुन्छ। त्यसैले त हामी पनि हरेक शुक्रबारको बेलुकीको 10 बजेको हिन्दी समाचारपछि विभिन्न कलाकारहरूका यी यस्तै लोकभाकाहरू लिएर उपस्थित हुने गर्दछौँ। हो, हाम्रो गाउँ बस्तीका रोधी घरमा यसरी नै दोहोरी, छ्याउरी, रोइला, ख्याली आदि आदि भाकाहरू घन्किने गर्दछन्, रन्किने गर्दछन्। अनि माया प्रीतिका कुराहरूले प्राथमिकता पाउने गर्दछन्। अनि नाच्ने र नचाउने कुरा गर्दै थिए यी कलाकार: मणिराम बुढाथोकी, जयन्ता मगर, मातृका डिसी, कमला घरती र महेन्द्र तिवारीको स्वरमा मौलिक झ्याउरे गीतमा। यस्तै झ्याउरेमा नाच्दै गाउँदै गर्दा गर्दै बिहान फालेको डाँकोमा विदाईको हात हल्लाउँदै आफ्नो कर्मथलोमा जानुपर्ने हुन्छ र त रोधी घरको सम्झना कसले बिर्सन सक्छ र? लोकगीतका लैबेरीका भाकाहरू अनि त्यो रमाइलो क्षणलाई सम्झेर होला यहाँ राम साइली र राम साइलो पनि यसरी प्रस्तुत हुँदैछन्। नवीन कुमार खड्का, धनु ग्याङ्गी मगर र रमिला ग्याङ्गी मगर।

राम साइली र राम साइलोको बिचमा पनि माया पिरतीकै कुरा छ। कस्तो चिज वा कस्तो शब्द रहेछ माया पिरती, नभई पनि नहुने, भएर पनि बैगुनी, न त दिल खोलेर भन्न सकिने, अनेक बाहना र चाहना गुहार्दा गुहार्दै बल्ल बल्ल चिन्जान गरी बसेको माया पिरतीमा पनि खोजपेज विभिन्न भाषा र शैलीमा प्रस्तुत हुने गर्दछन् कलाकारहरू। यसैले त यहाँ पनि भुतुक्क पार्ने नजरले बाँड हाने पनि नौ डाँडा पारिरहेको मायाले अल्पत्र पारेको कुरा कसलाई पो सुनाउनु र रोएर फाटेको मन कसलाई देखाउनु र नलाग्नु माया लागिहालो बिर्सन भने गाह्रो नै पर्दो रहेछ। त्यसैले जो जहाँ भए पनि मनभित्रको माया प्रेमको गाँठो त छँदैछ। त्यसैले नलाउनु पिरती लाइसकेपछि सँगै जिउने सँगै मर्ने हुनुपर्छ। हामीले मात्र भनेर के गर्नु, कलाकारहरूले नै यस्तो गीत गाएपछि फेरि पनि माया प्रेमकै कुरा स्वर हो। सुदर्शन अधिकारी, सङ्गम थापा, प्रतिमा अर्याल र

गरिरहेका आफूलाई नै परेर वा अरूको देखेर भय गरेका कुराहरूलाई टपक्क टिपेर यसरी नै सुर लहरी मार्फत पोख्ने गर्दछन्। आखिर यहाँ पनि कुरा माया प्रेमकै छ। जुनेली रातमा आफ्नो मायालुको झल्कु जो कसैलाई पनि आउँछ नै, किन र कसरी आफ्नो मायालु साथमा रहन सकेनन् त? धोका दिने वा जीवन्त हुने यो कुरा दोहोरी गीतमा मात्र हो कि यथार्थ? यसरी नै दुःख सुख घोजपेजका शब्दहरूले घुर्क्याउने र फकाउने प्रशस्तै पाइन्छन् र त यस्ता गीत बन्छन्। यसैले

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोक भाकाहरू पस्कने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार गणेश गुरुङ र सङ्गम गुरुङको स्वर छार्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।